0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद जनाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ।

कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हामी यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको दाजुभाइ दिदीबहिनीहरू म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ वचनमा सम्झौता हुँदैन। हिब्रूको पुस्तक 2:1 यसो भन्छ, यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढी ध्यान दिनुपर्छ, नत्र त हामी त्यसबाट बकिएर जानेछौ। र जो परमेश्वरले बोल्नु भइसकेपछि त्यसमा थप्नु पनि मिल्दैन, घटाउनु पनि मिल्दैन भनेर बाइबलले यो स्पष्ट गरेको छ। र वचनमा हामीले सम्झौता गर्न सक्दैनौ। सम्झौता भन्नाले एकजना मानिसले एउटा कुरा भन्नुहुन्छ, अर्को मानिसले अर्को कुरा भन्नुहुन्छ, र ती दुईजना मानिसहरू अब मिलाएर राख्नको लागि जुन प्रकारले तपाईँको पनि 12% होइन, उहाँको पनि यो होइन, त्यसले गर्दाखेरि तपाईँहरू मिल्नुहोस्, तपाईँको गोरुको 12% नभन्नुहोस् भन्ने जस्तो नेपालीमा उखान छ, त्यो प्रकारले घटाएर बढाएर सम्झौता गराएर त्यो प्रकारले मिलाउने कुराहरूलाई चाहिँ सम्झौता भन्दछ। मानिस मानिसको विचारको बीचमा, मानिस मानिसको व्यवहारको बीचमा त्यो कुराहरू सम्भव छ, तर परमेश्वरको वचनमा चाहिँ सम्झौता हुँदैन भनिकन बाइबलले यो स्पष्ट गरेको छ। र यदि हामीले कुनै पनि कुराहरूमा परमेश्वरको वचनमा सम्झौता गरिएको खण्डमा हामी परीक्षामा पर्छौ, यानि दुष्टात्माले हाम्रो जीवनमा मौका पाउँछ भनेर चाहिँ बाइबलले यो स्पष्ट गर्दछ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, हामीले कुनै हालतमा पनि परमेश्वरको वचनमा चाहिँ सम्झौता गर्नु हुँदैन। र हामीले उत्पत्तिको पुस्तक 34 जाँदाखेरि याकुबले आफ्नो परिवारलाई सेकेम भन्ने ठाउँमा ल्याएर बसोबास गराइराख्नु भएको थियो। त्यो सेकेम भन्ने ठाउँमा चाहिँ एउटा रजौटा थिए, रजौटाको छोरा सेकेम भन्ने नै उहाँको नाम थियो, उहाँकै नामबाट त्यो ठाउँको नाम पनि राखिएको थियो। तर यो व्यक्तिले गलत गर्यो, जसरी याकुबको छोरी दिनालाई उसले आफ्नो पालमा लगेर रेप गर्यो, यो जबरजस्तको जो व्यभिचार उसले गर्यो, व्यभिचार उसले गरिसके पछाडि उसले आएर याकुबसँग, याकुबका छोराहरूसँग एउटा सम्झौता गर्ने कोसिस गर्यो कि तपाईँका छोरी पनि हामीलाई दिनुहोस्, हाम्रा छोरीहरू पनि तपाईँलाई दिन्छौँ, तपाईँको छोराले हाम्रो छोरी बिहा गरून्, हाम्रो छोराहरूले तपाईँको छोरी बिहा गरून्, यानि त्यो प्रकारको हामी सम्झौता गरौं भनिकन उहाँहरूले यो प्रकारले अनुरोध गर्नुभयो। तर उहाँहरूले पहिला नै काम बिगारिसक्नुभयो र यसमा जो याकुबका छोराहरूले एउटा एक प्रकारले षड्यन्त्र तरिकाले उहाँहरूलाई परमेश्वरकै वचनबाट भने तापनि अलिक षड्यन्त्र तरिकाले भनेर उहाँहरूलाई सबैलाई सखा पार्नुभयो र याकुब छोराहरूसँग रिछाउनु पनि भयो। तर जे भए पनि यहाँ यी मानिसहरूले याकुबका घरानामा यो सम्झौताका कुराहरू ल्याइराख्नु भएको थियो। पहिलो कुरा त उनीहरूको हृदय सफा थिएन, उनीहरूले त्यो छोरी माग्नेको लागि सफा हृदयबाट आएका थिए भने पनि त्यो प्रकारले पहिला नै हातपात गरिहाल्नु हुँदैन थियो, हातपात गरिसके पछाडि मग्नेको लागि उहाँहरू आइराख्नु भएको थियो। र यहाँ सबै नै प्रकारको व्यवहार बिग्रिएर फेरि सम्झौताको लागि कोसिसहरू गरेको हामी यहाँ देख्दछौ। र याकुबको घरानाले यी कुराहरूमा सम्झौता गर्न नमान्नु भएको हामी देख्दछौ, कारण परमेश्वरको वचनमा हामीले सम्झौता गर्न हुँदैन भने चाहिँ उहाँहरूलाई ती कुराहरू थाहा थियो। र जो परमेश्वरले बोल्नु भएको छ त्यो कुरामा न घटाउन मिल्छ न त बढाउन नै मिल्छ, र त्यो कुराहरूमा हामीले कुनै हालतमा पनि सम्झौता गर्नु हुँदैन भनिकन बाइबलले हामीलाई यो स्पष्ट निर्देशन दिएको छ। र दुष्टात्माले चाहिँ विभिन्न अवस्था अनुसार परमेश्वरको वचनमा सम्झौता गराउनको लागि कोसिसहरू गर्छ। उदाहरणको लागि प्रस्थानको पुस्तकलाई हामीले उदाहरण लिएको खण्डमा प्रस्थानको पुस्तक 8 जब यहाँ मोसाको नेतृत्वमा इजरायलीहरू जो परमेश्वरका जनहरू थिए उहाँहरू दासत्वमा मिश्र देशमा विदेशको भूमिमा फस्न भएको थियो, र परमप्रभु परमेश्वरले मोसालाई पठाउनु भइकन इजरायलीहरू परमेश्वरको समुदायलाई छुटकारा दिनको लागि त्यहाँ प्रयासहरू गरियो। प्रयासहरू गर्दाखेरि यतापट्टि मोसाले लिएर जानुभएको परमेश्वरको वचन थियो, तर फारो राजाले चाहिँ लगातार विभिन्न प्रकारले सम्झौताका त्यहाँ कुराहरू राख्नुभयो र मोसाले मान्नु भएन। हाम्रो परमप्रभु परमेश्वरले जे भन्नुभएको छ हामीले त त्यही गर्नुपर्छ भनेर चाहिँ उहाँले ती कुराहरू भनि नै राख्नुभयो। उदाहरणको लागि प्रस्थानको पुस्तक 8:28 जब त्यहाँ धम्माधम परमप्रभु परमेश्वरको दण्ड त्यो देशमा पर्न शुरू गर्यो, र पढ्न सुरु गरे पछाडि यहाँ फारो राजाले अब थाम्न गाह्रो होला भन्ने जस्तो कुरामा पुग्न भए पछाडि सम्झौताका प्रस्तावहरू राख्न सुरु गर्नुभयो। सम्झौताका प्रस्तावहरू राख्न सुरु गर्नुहुँदाखेरि जब मिश्र देशलाई झिङ्गाले घेरेर खतम पार्ने अवस्थामा पुगेको थियो यो समयमा उहाँले सम्झौताको प्रस्ताव राख्नुभयो। सम्झौताको प्रस्ताव त्यहाँ राखिराख्दाखेरि उहाँले भन्नुभयो कि ठिकै छ, म तिमीहरूलाई परमप्रभु परमेश्वरको आराधना गर्नको लागि जान दिन्छु, तर धेरै टाढो चाहिँ नजाऊ भने चाहिँ यो प्रकारले प्रस्थानको पुस्तक 8:28 राख्नु भएको देखिन्छ। र त्यो कुरालाई पनि मसाले इन्कार गर्नुहुन्छ, हामीलाई त परमप्रभु परमेश्वरले यति टाढो जानु भनेर चाहिँ भन्नुभएको छ। भनेपछि फारोले उहाँलाई जान दिनुहुन्न। त्यो पछि फेरि सलह मार्फत मिश्र देशलाई आक्रमण हुन्छ र सलहबाट मिश्र देश अस्त व्यस्त भएपछि फारोले फेरि मसा र हारूनलाई बोलाउनु भएर लु अब म जान दिन्छु, तर जान दिने कुराहरूमा मानिसहरू मात्रै जानु, आफ्नो श्रीमती छोरा छोरी लगायत अन्य कुनै पनि कुराहरू लान पाइने छैन भने चाहिँ यो प्रस्ताव यो सम्झौताका कुराहरू ल्याउनु भयो। तर मसाले मान्नु भएन, हाम्रो परमप्रभु परमेश्वरले त हाम्रो पूरा परिवार उहाँको आराधनाको लागि त जान पर्छ लान पर्छ भनेर चाहिँ भन्नुभएको छ। भनिकन प्रस्थानको पुस्तक 10:10-11 मसाले त्यो भन्नुभएपछि फारोले फेरि जान दिनु भएन। त्यसपछि फेरि मिश्र देशलाई अन्धकारले छोप्यो, मिश्र देश अस्त व्यस्त भयो। त्यो अवस्थामा फेरि फारो राजाले मोसा र हारूनलाई बोलाइ पठाउनु भयो, लु अब म जान दिन्छु, लु पुरै परिवार पनि जानु, तर सरसम्पत्ति लानु पाइँदैन, चौपायहरू जे जति कुराहरू छन् ती कुनै पनि कुराहरू लानु पाइँदैन भने चाहिँ फारोले भन्नुभएपछि मोसाले प्रस्थानको पुस्तक 10:24 यी प्रस्तावहरूमा यो सम्झौताको कुराहरूमा मसाले भन्नुभयो कि हामीले त परमप्रभु परमेश्वरलाई आराधना चढाउँदाखेरि खाली हात हामी जान मिल्दैन, त्यसले गर्दाखेरि हामी त हाम्रो सबै सरसम्पत्ति पनि हामीले लिएर जानै पर्छ भनेर चाहिँ उहाँले ती कुराहरू भन्नुभएपछि फारोले फेरि मसालाई जान दिनु भएन। र त्यही प्रकारको अवस्था हुँदा हुँदा हुँदा हुँदा जब 10 विपत्ति मिश्रमा भयो र 10 विपत्ति मिश्रमा हुँदाखेरि जब राजादेखि रजौटादेखि सबैहरूको जेठा जेठा छोराहरू मरेपछि त्यो समयमा चाहिँ फारोले इजरायलीहरूलाई परमेश्वरको समुदायलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजु भाइ दिदी बहिनीहरू, यहाँ इजरायलीहरू परमेश्वरको जनहरूले मिश्र देशको दासत्वबाट छुटकारा पाउन अघि यहाँ धेरै सम्झौताका कुराहरू आएका छन्, तर मसाले ती कुराहरू कुनै हालतमा मान्दै मान्नु भएन। परमेश्वर बोल्नु भएको मान्छे बोले जस्तो होइन, त्यसले गर्दाखेरि उहाँले त जे भन्नुभयो हामीले त त्यही गर्नै पर्छ भनेर चाहिँ उहाँले त्यो भनेर लाँदा लाँदा लाँदा अन्तिममा परमप्रभु परमेश्वरले इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिएरै छोड्नु भयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, हामीले जो परमेश्वरबाट वचन पाएका छौ ती वचनलाई हामीले नघटाइकन नबढाइकन जिन्दगी लिएर गएको खण्डमा दुष्टले मौका पाउँदैन र प्रभुले हामीलाई विजय बनाउनुहुन्छ। र सम्झौता परमेश्वरको वचनमा नगर्नु भनिकन बाइबलले स्पष्ट गरेको छ। र सम्झौता कुनै पनि कुराहरूमा हामीले गरिएको खण्डमा दुष्ट आत्माले मौका पाउँदछ र बाइबलले हामीलाई अल्छी नगर्नु भनेर पनि सिकाएको छ र हामीले अल्छी गरिएको खण्डमा फेरि दुष्ट आत्माले मौका पाउँदछ। बाइबलले हामीलाई झुट नबोल्नु भनेर चाहिँ भनिएको छ, हामीले झुट बोलिएको खण्डमा फेरि दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाउँदछ। र बाइबलमा झुटको कुराहरू चाहिँ यो पनि हो कि हामीले अरूको कुभलाइ हुनको लागि केही कुरा भनिएको खण्डमा चाहिँ त्यो झुट हो पनि भनिएको छ। र त्यस्तै गरेर अरूको कुभलाइ नगर्नु भनेर चाहिँ बाइबलले भनिएको छ, अरूको कुभलाइ नसोच्नु, अरूको नाश नसोच्नु भनेर चाहिँ बाइबलले हामीलाई यो स्पष्ट गरिएको छ। हामीले त्यो सोच्यौं भने पनि उहाँको वचनमा हामीले सम्झौता गरेको हुँदछ र ती कुराहरूमा एकदमै साधारण कुराहरूमा पनि हामीले सम्झौता गर्नु हुँदैन। जसरी मैले सुरुवातमा नै अल्छी नगर्नु, अल्छी गर्नु त नखाओस् पनि भनिकन 2 थेसलोनिकीको पुस्तकमा भनिएको छ। तर हामीले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्यौं, मैले प्रभुमा नयाँ जीवन पाएको छु भनेर चाहिँ भनेका छौं, तर हामी अल्छी गर्दछौं भने हामी छोटो बाटो हिँडेर चाहिँ हामी परमेश्वरले नभनेको बाटो हिँडेर आशिषित हुन चाहँदछौ भने त्यसमा पनि दुष्ट आत्माले मौका पाउँछ भनेर बाइबलले बताएको छ। त्यो पनि एक प्रकारको मनभित्रको सम्झौता नै हो भनेर चाहिँ बाइबलले बताएको छ। र मैले एउटा अङ्ग्रेजीमा एउटा कथा पढेको थिएँ। एउटा चरा अल्छे रहेछ र चरीले चरालाई समय समयमा भनिरहँदो रहेछ, श्रीमानज्यू यस्तो अल्छे हुनुहुँदैन है भन्दो रहेछ। र अल्छेहरूले जति चाहिँ अरू कसैले जान्दैन भन्ने चाहिँ अल्छेले सोचेको हुन्छ अरे मनमा भनेर चाहिँ भनिन्छ। र अल्छेलाई फेरि खानु पनि मिठो चाहिन्छ अरे भन्ने नेपालीमा उखान छ, स्वादे जिब्रो अल्छे तिग्रो भन्ने चाहिँ नेपालीमा एउटा उखान पनि छ। अल्छे मान्छेहरूलाई दुष्ट आत्माले म जति ज्ञानी कोही छैन भन्ने पनि बनाउँछ अरे, त्यो भ्रम हो। र अल्छे मानिसलाई दुष्ट आत्माले चाहिँ फेरि मिठो मिठो खानुपर्छ उसले भन्ने पनि त्यो प्रकारको कुरा गर्छ भनेर चाहिँ भनिन्छ। र एउटा त्यो चरीले चरालाई श्रीमानज्यू यसरी अल्छी हुनुहुँदैन भन्दाखेरि तिमीहरू बुद्धि नै पुर्याउन सक्दैनौ भनेर चाहिँ त्यसो भनिराखेछ। भनिराख्दाखेरि एक दिन एउटा मान्छे फुङ्लो बोकेर चाहिँ बाटोमा हिँड्दै जाँदै रहेछ। जाँदै गर्दाखेरि चराले सोधेछ त्यो मानिसलाई, कहाँ हिँडेको हो दाई भनेर चाहिँ चरा रुखको हाँगा बसेर सोद्धाखेरि, होइन म त यो गणौला बेच्नको लागि बजार गएको भनेर चाहिँ त्यो मानिसले उत्तर दिएछ। के को लागि गणौला बेच्दै हुनुहुन्छ भन्दा, होइन अब जाडो महिना आउन लाग्यो त्यसले गर्दाखेरि अब रुईहरू पनि त किन्नु पर्यो भनेर चाहिँ त्यो मानिसले प्रति उत्तर दिएछ। र चराले भनेछ, अरे बाफरे मेरो शरीरमा प्वाँख छँदैछ, हरेक दिन तपाईँले मलाई एउटा गणौला दिनुहोस् म तपाईँलाई एउटा प्वाँख दिन्छु, मेरो पनि गर्ज टर्यो तपाईँको पनि गर्ज टर्यो भनेर चाहिँ भनेछ। हुन्छ भनेर चाहिँ त्यो प्रकारको सम्झौता भएछ उनीहरूमा। अनि हरेक दिन एउटा गणेउलासँग एउटा प्वाँख त्यो चराले बिक्री गर्दा गर्दा सार्दा सार्दा त जाडो महिना आएछ, चरा नाङ्गै भएछ अनि अब उड्न पनि नसक्ने भएछ। र चरीले भनेछ, हामी त अब मधेसतिर जानुपर्छ, जाडो महिना आयो यो लेकमा त हामी जिउन सक्दैनौँ भनेछ। अब चराको शरीरमा त एउटै प्वाँख पनि छैन, ऊ अल्छी भएर त्यहाँ बसी बसी खानको लागि उसले प्वाँख सार्दा सार्दा उसले काल निम्त्याएछ भने जस्तो नै त्यहाँ चाहिँ उसले जो सम्झौता गर्यो ऊ नाश भयो भने जस्तै। प्रिय दाजुभाइ दिदीबहिनीहरू, जो परमेश्वरले वचन भन्नुभएको छ परमेश्वरको वचनमा हाम्रो सम्झौता हुनु हुँदैन भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: कृष्णमा सबैजनालाई जय मसीह। मेरो नाम एलिसिवा राई र मेरो घर चाहिँ झापा रहेको छ र म केटसेमेनी एयरपोर्ट चर्चबाट र तपाईँहरूको माझमा आज म सानो गवाही राख्न गइरहेको छु। र त्यसको शुरूआत चाहिँ जब म 12 क्लास सके अनि तब म अनियोलमा थिएँ कि म के पढ्ने भनेर, अनि मैले प्रार्थनामा राखे यो कुरा, अनि त्यस पछाडि अनलाइन रिसर्चहरू गर्न थाले मलाई केमा चाहिँ रुचि लाग्न सक्छ र म कुन फिल्डमा चाहिँ जाँदा मलाई ठिक हुन्छ भनेर, अनि त्यस पछाडि मैले रिसर्चहरू गर्दै जाँदा अनि मैले आफ्नो रुचि चाहिँ मेडिकल फिल्डमा पाए, अनि त्यस पछाडि मैले अझै अनलाइन रिसर्चहरू गर्न थाले कि मेडिकल फिल्डमा जाने त सोचे तर अब अगाडि कसरी बढ्ने भनेर, अनि त्यस पछाडि मैले हेर्दै जाँदाखेरि त्यसमा मेडिकल कलेजमा एडमिसन गर्नको लागि चाहिँ इन्ट्रान्स दिनुपर्ने रहेछ, अनि त्यो इन्ट्रान्सको लागि तयारी गर्नलाई अनलाइन क्लासेसहरू म लिन थाले घरमा बसेर, अनि त्यस पछाडि अनलाइन क्लास लिने क्रममा मेरो मम्मी र दिदीले भन्नुभयो अब तिमी पढाइमा मात्र फोकस गर किनकि मेडिकल फिल्ड अनि मेडिकल यो इन्ट्रान्स एक्जाम चाहिँ एकदम गाह्रो हुन्छ भनेर, अनि त्यही भएर म मेरो दिदीसँग बस्नलाई काठमाडौँमा आएँ, अनि त्यस पछाडि म दिदीसँग बस्न थालेँ र इन्ट्रान्सको तयारी गर्न थाले, अनि यसै क्रममा मैले अरू कुनै कुराहरूलाई नसोचिकन इन्ट्रान्सको तयारीमा लागिरहेको थिएँ, अनि समय बित्दै गयो अनि इन्ट्रान्सको दिन आयो र त्यो दिनमा मैले इक्जाम दिएँ अनि त्यस पछाडि आएँ, अनि पछि रिजल्टको समय आयो तर मेरो स्कलरसिपमा नाम निस्केको थिएन, अनि मेडिकल फिल्ड चाहिँ एकदम महँगो भएकोले स्कलरसिप जरुरत पर्छ, त्यही भएर मैले त्यसमा नाम निकाल्न खोजिरहेको थिएँ, अनि मैले जुन कुरा सोचिरहेको थिएँ अनि त्यो कुरा भएन, अनि मैले सोचे मेरो तयारी पुगेन होला, म अर्को इयर पनि म लिन्छु, आफैलाई टाइम दिन्छु, अनि त्यस पछाडि अर्को इयर फेरि अर्को वर्ष इन्ट्रान्स हुन्छ तब म इक्जाम दिन्छु भनेर, अनि मैले एक वर्ष आफ्नो लस गर्ने निर्णय गरे, अनि त्यतिकै म इन्ट्रान्सकै तयारीमा अरू केही नसोचिकन इन्ट्रान्सको तयारीमा राखे, अनि त्यसै क्रममा एक दिन दिलले मलाई कल गरेर भन्नुभयो तिम्रो डिटेल्स पठाऊ भनेर, अनि त्यस पछाडि मैले किन भने, अनि त्यस पछाडि दिदीले भन्नुभयो म डिबी भर्दैछु अनि म तिम्रो पनि भरिदिन्छु भनेर। अनि मैले भने म त अहिले इन्ट्रान्सको तयारी गर्दैछु, डिबी किन भर्नु र, अनि त्यो पढ्ने पनि होइन, अनि त्यस पछाडि मलाई बाहिर जान पनि मन परेको छैन, मलाई बाहिर जाने कुनै प्लान्स बनाएको छैन, मलाई बाहिर जान मन पर्दैन, विदेशमा जान मन पर्दैन भनेर। तर दिदीले भन्नुभयो होइन अहिले भरिराखौँ न के हुन्छ र, म भरिदिइराख्छु तिम्रो डिटेल्स पठाऊ भन्नुभयो। अनि त्यस पछाडि मैले दिदीलाई मेरो डिटेल्सहरू पठाएँ र दिदीले त्यतिखेर मेरो डिबी डाइभर्सिटी भिजा भरिदिनुभयो। अनि त्यस पछाडि त्यतिकै समय बित्दै जाँदै थियो, म इन्ट्रान्सकै तयारी गर्दै थिएँ, म पढ्दै थिएँ, त्यतिकै क्रममा दिदीले मेसेज गर्नुभयो र भन्नुभयो सुन न भन्नुभयो, अनि त्यस पछाडि कल गर्नुभयो। अनि त्यस पछाडि दिदी एकदम खुसी हुँदै तिम्रो त डिबी पढेछ भन्दै भन्नुभयो। अनि त्यस पछाडि म खुसी नभएर म छक्क परेँ कि मलाई किन पढ्यो अनि यो समयमा किन, म सोच्दै थिएँ अनि त्यस पछाडि मलाई चाहिँ किन पढ्यो, मलाई विदेश जान पनि मन पर्दैन, अनि त्यस पछाडि मैले त्यसको योजनाहरू पनि बनाएको छैन, त्यही पनि एक्कासी अनि त्यो पढ्यो मलाई दिदीलाई चाहिँ नपढेर मलाई पढ्यो भनेर म सोच्दै थिएँ। त्यतिकैमा हामीले ड्याडी र मम्मीलाई पनि कल गरेर भन्यौँ र मम्मीले पनि भन्नुभयो यसलाई चाहिँ किन पढेछ, यसको दिदीलाई पढेको भए हुन्थ्यो नि, किनकि उसले पढाइ पनि सकेको थियो, उसको ठ्याक्कै बाहिर जाने बेला पनि भएको थियो भन्दै। अनि मैले त्यसमा सहमति जनाउँदै मैले सोच्न थालेँ साँच्चै नै मलाई नै किन, मैले त इन्ट्रान्सको तयारी गरिरहेको थिएँ अनि म नेपालमै बसेर मेडिकल पढ्छु भनेर योजना बनाइरहेको थिएँ। तर समयसँगै जाँदै गर्दाखेरि मैले सोच्न थालेँ कि यो सब कुरा परमेश्वरले बनाउनु भएको योजना रहेछ अनि परमेश्वरले दिनुभएको आशिष म मार्फत मेरो परिवार अनि मेरो चर्चलाई दिनुभएको रहेछ। अनि मैले समयसँगै बुझ्दै गएँ कि साँच्चै नै मैले सोचिरहेको थिएँ कि मेरो भविष्य चाहिँ इन्ट्रान्स पास गर्नु अनि त्यस पछाडि मेडिकलमा नाम निकालेर अनि त्यस पछाडि पढ्न मात्र थियो। तर मेरो योजना विफल भइरहेको समयमा परमेश्वरले मलाई एउटा आशिष दिनुभयो अनि त्यो ढोकाहरू खोलिदिनुभयो, त्यो आशिषको ढोका मेरो जीवनमा खोलिदिनुभयो। अनि मैले सोचे कि अब परमेश्वरको योजनामा परमेश्वरले दिनुभएको यो आशिषलाई म अघि लिएर जानेछु भनेर। अनि यो चाहिँ म विफल भइरहेको समयमा भएको थियो, साँच्चै नै म ठ्याक्कै 12 पास गरिसक्दा नभएर म इक्जाम दिएर विफल भएर म फेरि अर्कोचोटि आफ्नो ड्रप गर्छु, आफ्नो इयर लस गर्छु भनेर बसिरहेको समयमा भएको थियो। अनि समय बित्दै गयो र म त्यसमा अघि बढ्दै गएँ अनि त्यस पछाडि डिबी पढेपछि DS-260 फर्म भर्नुपर्ने रहेछ अनि मैले त्यसलाई भरे। अनि डिबी पढ्न बित्तिकै सेकेन्ड लेटर भन्छ अनि त्यो चाहिँ इन्टरभ्यूको लागि आउने लेटर डे टाइम, त्यसमा डेट र टाइम तोकेको हुन्छ, त्यो आउँछ भन्ने हुँदैन रहेछ। तर पनि म सोचे कि परमेश्वरले यो बाटो खोलिदिनु भएको छ, यो ढोका खोलिदिनु भएको छ अनि अरू कसैले पनि बन्द गर्न सक्दैन अनि परमेश्वरले यो कुरा दिइसक्नु भएको छ अनि मैले पाइसकेको छु भनेर। अनि म त्यसमा ढुक्क थिएँ अनि त्यो DS-260 फर्म भरेको अवधि र त्यो सेकेन्ड लेटर आउने अवधि धेरै लामो थियो, झन्डै 1 वर्ष थियो त्यसको अवधि। त्यतिन्जेलमा धेरै कुराहरू आयो, मानिसहरूले धेरै कुराहरू भन्नुभयो, ला पर्दैन कि भन्ने त्यो शंकाहरू पनि आयो। तर अन्त्यमा गएर मेरो सेकेन्ड लेटर आयो अनि त्यस पछाडि मेरो इन्टरभ्यूहरू भयो र आज मैले भिजा पाएको छु। र यो मार्फत म तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जुनै पनि परिस्थितिमा भएर विफल भएर आफ्नो योजनाहरूमा विफल भएर जाँदै हुनुहुन्छ भने म भन्न चाहन्छु कि परमेश्वरले तपाईँहरूको जीवनमा पनि योजनाहरू बनाउँदै हुनुहुन्छ। जस्तै मेरो जीवनमा यो वचन पूरा भएको म थाहा पाउँदछु कि पहिलो कोरिन्थी 2:9 यसरी लेखिएको छ, तर यसो लेखिएको छ आँखाले नदेखिएको र कानले नसुनेका र मानिसले मनमा नसोचेका यिनै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। यो वचन चाहिँ मेरो जीवनमा पूरा भएको मैले महसुस गरेको छु। साँच्चै नै म तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू जुनै पनि परिस्थितिमा भएर जाँदै हुनुहुन्छ, आफ्नो योजनाहरू बनाउनु भएको छ होला अनि तपाईँहरूले बनाउनु भएको योजना अनुसार सबै कुराहरू नभइरहेको हुन सक्छ। जस्तै मैले योजना बनाएको थिएँ, म नेपालमै बसेर इक्जाम दिन्छु, इन्ट्रान्समा स्कलरसिपमा नाम निकाल्छु अनि त्यस पछाडि म मेडिकल फिल्डमा पढ्दै जानेछु भनेर। तर परमेश्वरको योजना अर्कै थियो। मेरो जब म विफल भएको, मैले आफैलाई हारेको महसुस गर्दै थिएँ, तब परमेश्वरले एउटा बाटो खोलाइदिनु भयो, त्यो पनि इमेजिन नै नगरेको अनि कहिले पनि कल्पनामै नभएको कुरा अनि परमेश्वरले मेरो जीवनमा दिनुभयो। यदि परमेश्वरले मलाई मेरो जीवनमा त्यो दिन सक्नुहुन्छ भने पक्कै पनि तपाईँको जीवनमा पनि परमेश्वरले एक एकवटा योजनाहरू राखिदिनु भएको छ अनि त्यो उद्देश्य, त्यो योजना परमेश्वरले तपाईँहरूको जीवनमा ठिक समयमा, किनकि यो समय जुन समय यो अहिले भइरहेको छ मेरो जीवनमा, त्यो ठिक थियो उहाँको अनुसारमा, हाम्रो समयमा होइन तर परमेश्वरको समयमा। त्यसैले नै उहाँको समयमा सबै कुरा पूरा हुन्छ र उहाँको उद्देश्य अनि योजना तपाईँको जीवनमा उहाँले पूरा गर्नुहुन्छ। हुनुहुन्छ भन्दै मेरो यो गवाई यही राख्नेछु सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: मेरो एसी पनि सकियो
2: मेरो प्लस टूको एक्जाम पनि सकियो
3: म त खाली समय बिताइरहेको छु के गर्ने होला
4: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
5: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
5: 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
7: सुन्न सुन हाम्रो

0: अमीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
1: हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
7: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
8: प्रार्थना, रोकिनु, आदर गर्नु, माग्नु र समर्पित हुनु। जयमसी, आज सोमबार जुन 1 तारिक जेठ 18 गते। आजको बाइबल खण्ड प्रेरितको पुस्तक 6:4 रहेको छ र यहाँ यसरी लेखिएको छ, हामी चाहिँ प्रार्थना र वचनको सेवा कार्यमा सम्पूर्ण समय दिनेछौ। अझै बलियो, अझै साहसी बन्ने 30 दिन नामक आफ्नो पुस्तकमा डेबोरा स्मिथ पेगसले प्रार्थना भन्ने शब्दको अंग्रेजी प्रेलाई संक्षिप्तकृत रूपलाई यसरी व्याख्या गरेकी छिन्। पहिलो शब्द हो रोकिनु। म सबै गतिविधिहरू रोक्छु र पूर्ण रूपमा परमेश्वरमा ध्यान केन्द्रित गर्छु। आराधना चाहिँ पूर्ण रूपमा मग्न हुनु हो। हामीले कसैलाई पनि दिन सक्ने सबैभन्दा ठूलो सम्मान र आदर भनेको उप्रति हाम्रो अविभाजित ध्यान हो। दोस्रो शब्द हो आदर। उहाँका सबै गुणहरूका लागि म उहाँको प्रशंसा गर्छु। यस बिन्दुमा बाधा वा विचलनहरू बारीमा झारपात जस्तै देखा पर्न थाल्छन्। मलाई अचानक आफ्नो कार्यको सूचीमा थप्नुपर्ने कामको सम्झना आउनेछ। मैले त्यस्तो कामलाई मेरो डायरीमा लेख्न र अन्य कुराहरूलाई तिनीहरू केवल बाधाहरू हुन् भनी व्यवस्था गर्न सिकेकी छु, जसलाई पछिबाट समाधान गर्न सकिन्छ। मैले यो पनि सिकेको छु कि स्वर निकालेर प्रार्थना गर्नाले यताउता भौतारिरहेका विचारहरूलाई न्यूनीकरण गर्न मद्दत गर्दछ। तेस्रो शब्द हो माग्नु। म मेरा पापहरूको सक्दो नामै लिएर तिनीहरूका लागि क्षमा माग्छु। म ख्रिस्टियन जीवन जिउने शक्तिको लागि प्रार्थना गर्छु अनि परमेश्वरलाई उहाँको वचन र प्रार्थनाको लागि मलाई जोश दिनुहुन विन्ती गर्छु। म उहाँको इच्छा मेरो जीवनको हरेक पक्षमा पूरा होस् भनेर विन्ती गर्छु। आत्मिक रूपमा, शारीरिक रूपमा, आर्थिक रूपमा, सम्बन्धका क्षेत्रमा, व्यावसायिक र भावनात्मक रूपमा। चौथो शब्द हो समर्पित हुनु। मैले मेरा प्रार्थना विन्तीहरूलाई परमेश्वरको सार्वभौम इच्छाको अधीनमा राख्नुपर्छ। के उत्तम छ भन्ने कुरा उहाँलाई थाहा छ भन्ने विश्वास गर्दै म तापनि भन्ने सोच कायम राख्न प्रयास गर्छु। त्यसकारण म मेरो प्रार्थनाको अन्त्यमा यसो भन्दै होसियारी अपनाउँछु, तापनि मेरो इच्छा होइन प्रभु, तर तपाईँको इच्छा पूरा होस्। यो कुरा तपाईँले लुकाको पुस्तक 22:42 हेर्न सक्नुहुन्छ। तपाईलाई के थाहा छ होइन, तर तपाईले कसलाई चिन्नु भएको छ भन्ने कुराले तपाईलाई कुनै पनि परिस्थितिमा लाभ दिन्छ भन्ने पुरानो भनाई सत्य हो। विशेष गरी आत्मिक दृष्टिकोणबाट जब परमेश्वरसँग हाम्रो सम्बन्ध हुन्छ, हामी बुझ्छौं कि उहाँ हामीमाथि राखिएको कुनै पनि मागलाई सम्हाल्न सक्षम हुनुहुन्छ। यसकारण तपाईँले प्रार्थनालाई दैनिक जीवनमा अभ्यास गर्नुभयो भने यसले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
7: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
9: मोबाइल नम्बर 98082048 70।
7: इमेल ठेगाना mos.radioministry@gmail.com।
9: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
7: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।
2: धन्यवाद बिहानी लिएर म ज्ञान उपस्थित भइसकेकी छु र अबको केही समय म तपाईँहरूको बीचमा धन्यवाद सम्बन्धी कुराकानी गर्नेछु र यो सुन्दर बिहानी अवश्य पनि तपाईँहरू धन्यवादी हुनुभयो भन्ने म विश्वास गर्दछु। कारण हामी चाहिँ एकदमै धन्यवादी हुनुपर्दछ। धन्यवाद भन्ने कुरा यस्तो कुरा हो जसले हाम्रो हृदयलाई परिवर्तन गर्ने गर्दछ। आउनुहोस् हामी एकजना व्यक्तिबाट चाहिँ उहाँकै शब्दमा धन्यवाद भनेको के हो र कस्तो अवस्थामा उहाँ चाहिँ धन्यवादी हुनुहुन्छ भन्ने विषयमा चाहिँ सुन्नेछौँ।

पक्कै पनि धन्यवादी म हुन्छु, कारण कि मलाई परमेश्वरले नयाँ जीवन दिनुभएको छ। अनि जब म बेलुका सुत्छु र परमेश्वरलाई धन्यवाद दिन्छु, हे परमेश्वर मलाई दिनभरि सुरक्षा दिनुभयो, यसको लागि म तपाईँलाई धन्यवाद दिन्छु। अब राति सुत्नलाई पनि मलाई मिठो निन्द्रा मिठो सपनी दिनुहोस्, फेरि भोलि बिहान उठेर तपाईँकै महिमा गर्न सकौँ भनेर जसरी बेलुका सुत्छु म प्रार्थना गरेर, र बिहान जब म बिहान उठ्छु र बेडमै उठेर घुँडा टेकेर परमेश्वरलाई भन्छु, हे परमेश्वर पिता म तपाईँलाई धन्यवाद दिन्छु किनभने तपाईँले मलाई आजको सुन्दर दिन देखाउनु भयो। है, कति मानिसले चाहिँ आजको सुन्दर दिन पनि देख्ने मौका पाएका छैनन्, कतिजना चाहिँ बिरामीहरू छन्, कतिजना चाहिँ मृत्युसँग लडिरहेका छन्, कतिजना मरिसकेका छन्, तर मलाई चाहिँ परमेश्वरले आजको सुन्दर दिन देखाउनु भयो भन्ने यसकारण धन्यवाद दिन्छु। अनि धन्यवाद दिन्छु परमेश्वरलाई, मलाई चाहिँ हर समय हर पल हर क्षण सुरक्षा दिनुभयो, उहाँको बाहुलीले मलाई डोर्याउनु भयो, यसकारण पनि परमेश्वरलाई म धन्यवाद दिन्छु। धन्यवाद यसकारणले दिन्छु परमेश्वरले मलाई हर समय चाहिँ मेरा आफन्तहरूको बीचमा, मेरा छिमेकीहरूको बीचमा, मेरो मण्डलीहरूको बीचमा चाहिँ मलाई परमेश्वर उठाउनु भएको छ। हरेक कुरामा मलाई चाहिँ एउटा जिम्मा दिनुभएको छ, एउटा परिवारको जिम्मा, मण्डलीको जिम्मा, घरको जिम्मा, यसकारण पनि परमेश्वरलाई धन्यवाद दिन्छु र विशेष त धन्यवाद दिन्छु उहाँले दिनुभएको नयाँ जीवनको लागि। म आज मेरो जीवनलाई, व्यक्तिगत जीवनलाई चाहिँ विगतको दिनहरूलाई सम्झना गर्छु भनेदेखि एकदमै सोच्न नसक्ने अवस्थामा थिएँ, तर परमेश्वरले आज मलाई चाहिँ एउटा सम्मानित जीवन दिनुभएको छ। है, आज हामी चाहिँ परमेश्वरमा विश्वास गरेको कारण हामी धेरै ठाउँमा चाहिँ हामी सम्मानित पनि भएका छौँ र हाम्रो जीवनलाई, विशेष गरेर प्रभुलाई विश्वास गर्ने बित्तिकै मान्छेहरूले चाहिँ नराम्रो नजरले हेर्छ, तर हाम्रो कामहरूद्वारा चाहिँ यदि हामी परमेश्वरलाई विश्वास गरे पश्चातको हाम्रो जीवनमा भएको परिवर्तन र सुधारको लागि चाहिँ मान्छेहरू चाहिँ हाम्रो प्रशंसा गर्छन्। त्यसकारण परमेश्वरलाई धन्यवाद दिन्छु म।

हजुर धन्यवाद बिहानी सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रलाई पनि धन्यवाद दिँदै प्राविधिक कक्षबाट मलाई सहायता पुर्याउनुहुने प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट म ज्ञान बिदा हुन चाहन्छु। जय मसी नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

म पास्टर रुबेन बस्नेत, स्मरा मिशन चर्चको सिनियर पास्टर। आजको यो कार्यक्रम वर्ड अफ द डेमा तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछौ। तपाईँहरू आज जहाँबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई परमेश्वरले आशिष दिनुभएको होस् र म विश्वास गर्दछु आजको यो कार्यक्रमले तपाईँहरूलाई अवश्य पनि आशिष तुल्याउनेछ। गएको हप्तामा जस्तै आज पनि हाम्रो बीचमा भियतनामबाट डाक्टर पावल आए हुनुहुन्छ, जो एक समयमा विच डाक्टर झाँक्री हुनुहुन्थ्यो, तर अहिले उहाँ ख्रिस्ट येशूको प्रेरित हुनुहुन्छ। उहाँको जीवन परमेश्वरले पूर्ण रूपमा परिवर्तन गर्नुभयो। त्यसपछि उहाँ 92 भन्दा बढी देशमा सुसमाचार प्रचार गर्दै सिकाउँदै र मण्डलीलाई उहाँले तालिम दिँदै बलियो बनाउँदै यात्रा गर्नुभएको छ। आज नेपालमा उहाँ आउँदाखेरि उहाँको गवाई र उहाँको मुखबाट परमेश्वरको वचन सुन्नको लागि यो अवसर दिनुभएको लागि म परमेश्वरलाई धन्यवाद चढाउँदछु। र आज हामीसँग स्टुडियोमा डाक्टर पावल आए हुनुहुन्छ र उहाँको निम्ति मैले तपाईँहरूलाई नेपालीमा उल्था गरेर आजको कार्यक्रममा हामी अगाडि बढ्नेछौ। वेलकम डाक्टर पावल टु दिस प्रोग्राम।

0: Vietnam.
1: Good morning, Nepal. Good morning, Vietnam.
0: Well, thank you very much for allowing me to be here with you today.
1: आज तपाईहरुले मलाई यो समय दिनुभएको लागि म तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु.
0: I'm excited to be with you.
1: आज तपाईको बीचमा हुन पाउँदा म धेरै खुसी छु.
0: I love Nepal and love Nepalese people.
1: नेपाल र नेपालका मानिसहरुलाई म धेरै मन पराउँदछु.
0: But today I have a very good story to tell you.
1: आज तपाईको बीचमा मलाई राम्रो एउटा कथा भन्न मन लागेको छ.
0: Well, I was born in a family, my grandfather was a Chinese medical doctor.
1: अनि म यस्तो गाउँमा जन्मिए यस्तो परिवारमा जन्मिए जहाँ मेरो हजुरबुवा चाहिँ एउटा चाइनिज अनि मेडिकल डाक्टर हुनुहुन्थ्यो.
0: And he was very, very rich.
1: उहाँ धेरै धनी हुनुहुन्थ्यो.
0: But the more he getting richer, the more politicians try to make money off him.
1: अनि उहाँ जति जति धनी हुँदै हुँदै जानुहुन्थ्यो अनि राजनीतिज्ञहरूले चाहिँ उहाँबाट धेरै रुपियाँ पैसा कमाउन चाहन्थे.
0: So later on, he sent my father into politics to protect him.
1: त्यसपछि उहाँ मेरो हजुरबुवाले मेरो बुवालाई राजनीतिमा भर्ना गरिदिनु भयो ताकि उहाँले उहाँलाई सुरक्षा दिन सक्नु भएको होस् भनेर.
0: So my father was a mayor of the city.
1: अनि मेरो बुवा चाहिँ एउटा शहरको मेयर हुनुहुन्थ्यो.
0: But after many years in politics, he gets tired.
1: अनि उहाँ धेरै सालसम्म उहाँ राजनीतिमा हुनुभएको कारणले उहाँ थाकिनु भयो.
0: So when I was born,
1: जब म जन्मिए,
0: my grandfather and my father discussed together.
1: अनि मेरो हजुरबुवा र बुवाले छलफल गर्नुभयो.
0: Where to go to send me?
1: अब मेरो नातिलाई कहाँ पठाउने त?
0: They don't want to send me to business.
1: अनि मलाई व्यवसाय गरेर पठाउने कि?
0: They also don't want me to go to politics.
1: मलाई राजनीति गर्न पठाउने.
0: So they thinking about send me to religious.
1: अनि हामीले मलाई कहिलेकाहीँ पठाउन उहाँले इच्छा गर्नुभयो.
0: So they decided to send me to Buddhist temple to train to be a Buddhist monk.
1: त्यसपछि उहाँले मलाई बुद्धिस्टको मन्दिरमा उहाँले मलाई पठाउनु भयो ताकि म बुद्धिस्टको पुजारी हुन सकु.
0: Because they think if they get in, I get in rich like them, I have a lot of headache like them.
1: किनकि जब म उहाँहरू जस्तै भए भने मेरो धेरै टाउको दुखाइ हुने थियो पोलिटिक्स भयो भने. अनि यदि म राजनीतिज्ञ भए भने म उहाँहरू जस्तै गर्नुपर्छ भन्ने उहाँहरू जान्नुहुन्थ्यो.
0: त्यसै
1: कारणले उहाँले चाहिँ मेरो नाति मेरो छोरा चाहिँ एउटा बुद्धिस्टको मङ्क नै बनोस् भन्ने उहाँले चाहनुभयो.
0: So they gave me to Buddha and Buddhist monk gave me a name.
1: त्यसपछि उहाँले मलाई बुद्धिस्ट मङ्कमा राखिदिनु भयो र मलाई नाम दिनुभयो.
0: And my name in Vietnamese Chanden I means stop loving the world.
1: अनि मेरो नाम बुद्धिस्टमा गइसकेपछि मेरो नाम चन्दन आई दिनुभयो जसको अर्थ अनि संसारलाई प्रेम नगर्ने.
0: So later on, I will grow up in a Buddhist temple for 9 years.
1: त्यसपछि म 9 वर्षसम्म बुद्धिस्टको मङ्क जस्तै भएर मैले समय बिताए.
0: So I will train and learn the Buddha life and Buddha teaching.
1: मैले त्यसपछि बुद्धको जीवन र बुद्धको शिक्षा बारेमा मैले सिके.
0: I love it.
1: मैले धेरै मन पराए.
0: But then after 9 years, one day I read to the life story of Buddha.
1: त्यसपछि 9 वर्षपछि मैले फेरि पनि एकचोटि बुद्धको बारेमा जीवन कहानी मैले पढे.
0: In the evening, he knew that he about to die and go to Nevada.
1: अनि अन्तिम बेलुकाको समयमा उहाँले थाहा पाउनुभयो कि अब उहाँ मर्दै हुनुहुन्छ र नेभादामा जाँदै हुनुहुन्छ.
0: And he told his disciple, "Tonight I will to leave you to go to Nevada."
1: अनि उहाँले बेलुका आफ्नो चेलाहरूलाई भन्नुभयो, म अब आज राति मर्छु र म नेभादामा जाँदैछु.
0: And one of his disciple, his name Ananda, cried and asked.
1: अनि अर्को एकजना उहाँको चेलाले रुदै रुदै उहाँलाई प्रश्न गर्नुभयो.
0: Oh, Master, if you go to Nevada, who will go to teach us and lead us the day to come?
1: अनि ए मेरो प्रभु तपाईँ यदि नेभादा जानुभयो भने हामीले कसले सिकाउँछ हामीलाई कसले सुरक्षा दिन्छ भनेर उहाँले सोध्नुभयो.
0: And he pointed finger to the moon and said, "Look, I show you the light, but I am not the light."
1: अनि उहाँले चन्द्रमालाई देखाएर भन्नुभयो, हेर म ज्योति होइन तर ज्योति चाहिँ उहाँ हुनुहुन्छ भनेर देखाउनुभयो.
0: I'm showing you the way, but I'm not the way.
1: उहाँले भन्नुभयो, म तिमीलाई बाटो देखाउँदैछु तर बाटो चाहिँ म होइन.
0: In one day will be a world savior. He will come and stay with you, teach you and lead you.
1: अनि उहाँले भन्नुभयो, एक दिन मुक्तिदाता आउनुहुन्छ जो तपाईहरूसँग हुनुहुनेछ र उहाँले तिमीलाई सिकाउनुहुनेछ भनेर भन्नुभयो.
0: I'm not the beginning Buddha. I'm not the last Buddha.
1: म सुरुको बुद्ध पनि होइन र अन्तिमको बुद्ध पनि म होइन.
0: But when the world savior comes, he will be with you, teach you, and lead you forever.
1: Tara jaba muktidata aununecha, wahale timulai sikaununecha, timulai agwai garunecha, ra timuru sangsangai ananta samma rahanunecha.
0: So I asked my master monk, when will the world savior come in?
1: Despachi maile prashna sodhe afulai afulai kahile muktidata aununcha ta?
0: He said, I don't know.
1: Ra wahale bhannubhayo malai thaha chaina.
0: So I asked him, where he going to be?
1: अनि उहाँलाई उहाँलाई फेरि सोधे अब उहाँ नाभदा कहाँ जानुहुन्छ त
0: आई डोन्ट नो
1: त्यो पनि मलाई थाहा छैन
0: So I thought myself, how come I'm waiting for world savior and I don't know when he come, where he come?
1: त्यसपछि मैले आफूले आफूलाई भने मैले कस्तो मुक्तिदातालाई खोज पर्खिरहेको छु आराधना गरिरहेको छु पुजिरहेको छु जसलाई आफू कहाँ जाने भन्ने कुरा पनि थाहा छैन र कहिले आउँछु भन्ने कुरा पनि थाहा छैन
0: So I want to learn and follow the way Buddha did.
1: अनि बुद्धले जे जे कुरा गर्नुभयो म त्यो अनुसार म अगाडि सिक्नलाई इच्छा गरे
0: बुद्ध वाज बोर्न इन द किंग पैलेस
1: अनि बुद्ध चाहिँ एउटा राजाको दरबारमा जन्म लिनु भएको रहेछ
0: एन्ड वन डे ही वान्ट टु मेक एन अब्जर्भेसन व्हाट ह्यापन आउटसाइड अफ पैलेस
1: अनि दरबारको बाहिर के भइरहेको छ भनेर एक दिन उहाँले यसो हेर विचार गर्न जानुभयो
0: So he went out and met observation to see what going on.
1: अनि त्यहाँ बाहिर के भइरहेको छ भनेर बुझ्नको निम्ति उहाँ जाँदाखेरि
0: And he found out that men were born.
1: अनि उहाँले पत्तो लगाउनु भयो मानिस जन्मदा रहेछन्
0: They growing up getting old.
1: तिनीहरू हुर्कदै हुर्कदै बढ्दै बढ्दै गएर वृद्ध हुँदा रहेछन्
0: And they will be suffering.
1: तिनीहरूलाई दुःख पीडा तिनीहरूले भोग्नु पर्दो रहेछ
0: And then die.
1: तिनीहरू मर्दो रहेछन्
0: So the life is meaningless.
1: तर त्यसै कारणले यो जीवन चाहिँ अर्थहीन रहेछ
0: That's the reason why he left the palace and went to the west and looking for the world savior.
1: त्यसै कारणले उहाँले आफ्नो दरबारलाई छोडेर उहाँले ध्यानमा जानुभयो र मुक्तिदाताको खोजीमा उहाँ ध्यानमा जानुभयो
0: सो आई डिसाइडेड टु फलो हिम बाइ आई लेफ्ट द बुद्धिस्ट टेम्पल एन्ड वेन्ट टु सर्च फर द वर्ल्ड सेभियर
1: अनि त्यसपछि मैले पनि बुद्ध जस्तै बुद्धको मोनास्ट्री छोडेर मैले मुक्तिदाताको खोजीमा म गएँ
0: एन्ड अनफोर्चुनेटली टु द डे नोबडी In my town, tell me about world savior.
1: त्यो समयमा मेरो जीवनमा कसैले पनि मलाई मुक्ति दाताको बारेमा अहिलेसम्म बताएको थिएन
0: So I met a witch doctor.
1: त्यसपछि मैले एउटा झाँक्रीलाई भेटे
0: And I told him what my desire was.
1: अनि मैले उहाँलाई भने मेरो इच्छा के छ भन्ने कुरा उहाँलाई मैले बताएँ
0: If you want to save the world, you must have power.
1: यदि तिमीले यो संसारलाई बचाउन चाहन्छौ भने तिमीसँग शक्ति हुनुपर्छ
0: And he can help me to get power to help other people.
1: र उहाँले मलाई त्यो झाँक्रीले मलाई शक्ति दिनुहुन्छ ताकि मैले अरूलाई बचाउन सकु
0: So I stayed with him and studied for 5 years.
1: त्यसपछि म उहाँसँगै बसेर 5 वर्षसम्म झाँक्रीको मन्त्र तन्त्रहरू मैले पढ्न सुरु गरे
0: In this 5 years, he teach me the name of 3,366 gods.
1: त्यसपछि यो 5 वर्षको अवधिमा उहाँले मलाई 3,366 वटा ईश्वरको बारेमा देवी देवताको बारेमा उहाँले मलाई सिकाउनु भयो
0: सो आई लर्न द नेम एन्ड आई लर्न हाउ टु प्रे विथ द गॉड
1: अनि त्यसपछि मैले उहाँहरूको नाउँलाई कण्ठ पारे र कसरी प्रार्थना गरेँ भन्ने कण्ठ पारे
0: And at the 5 years, I was ordained as a master witch doctor.
1: त्यसपछि 5 वर्षपछि मलाई मास्टर झाँक्री झाँक्रीहरूको पनि मालिक भनेर मलाई अभिषेक गरियो
0: So now in my city, my grandfather control all economies.
1: अनि अहिले मेरो सहरमा मेरो हजुरबुवाले सबै शिक्षाहरू उहाँले नियन्त्रण गर्नुहुन्छ
0: My father control in politics.
1: मेरो बुवाले चाहिँ पोलिटिक्समा सबैलाई नियन्त्रण गर्नुहुन्छ
0: But as a witch doctor, I control in spirits.
1: अनि म एउटा झाँक्री भइसकेको कारणले गर्दाखेरि म आत्मामा मानिसहरूलाई नियन्त्रण गर्न सक्छु
0: And as a control spirit, I have more money than and power than both my grandfather and my father combined together.
1: अनि म झाँक्री भएको कारणले गर्दाखेरि मेरो हजुर बुवासँग भन्दा मेरो बुवासँग भन्दा मसँग अझै बढी रुपियाँ पैसा भयो
0: And I thought myself, I may enjoy all my life.
1: अनि मैले सोचे मैले मेरो जीवन पूरा जीवन आनन्दले बिताउन सक्छु
0: But in January of 1970, missionary came to my town.
1: 1970 जनवरीमा मेरो गाउँमा एउटा मिशनरी प्रभुको जन आउनुभयो
0: Oh, I don't care what they are.
1: तिनीहरू जोसुकै हुन् मलाई मतलब छैन.
0: इन माई लिटल टाउन व्हेन पीपल हैव प्रॉब्लम दे ऑलवेज कम टू मी.
1: किनकि मेरो त्यो सानो गाउँमा जब मानिसहरूलाई समस्या पर्थ्यो तिनीहरू म कहाँ आउने गर्दथे.
0: But after 3 nights, my whole town was shaken.
1: And this was the 3 days. Some of them were missionary. I was one of the few people who were disappointed. But I was not disappointed.
0: So now my witchcraft student come to me.
1: And this was the one of my witchcraft. My Lama Zakri Garni, Vidarthi Magayo.
0: They say, "Oh, master, we are in trouble."
1: अनि उहाँले भन्नुभयो, ए मास्टर मालिक, हामी त अब समस्यामा पर्ने भयौ. के भयो?
0: एभ्री नाइट आवर पिपल लेफ्ट अस.
1: किनकि हरेक दिन हाम्रो मानिसहरूले हामीलाई छोडिरहेका छन्.
0: And they go to follow with the missionary.
1: अनि तिनीहरू चाहिँ गएर मिशनरीहरूको पछि लागिरहेका छन्.
0: And they say they worship a living God.
1: अब तिनीहरूले भन्दैछन् तिनीहरूले चाहिँ एउटा जीवित ईश्वरलाई विश्वास गरेका छन् भनेर.
0: And they try to tell us that all the God we worship are dead gods.
1: र तिनीहरूले भन्दैछन् कि हामीले पूजा गरेको सबै देवी देवता त मृत छन् भनेर भनिरहेका छन्.
0: So you better go and shut them down and kick them out.
1: र त्यसै कारण मालिक, तपाईँ प्रधान प्रधान प्रधान पुजारी हुनुहुन्छ, झाँक्री हुनुहुन्छ, तपाईँ जानुहोस् र तिनीहरूलाई त्यहाँबाट निकालिदिनुहोस् भनेर भन्यो.
0: So I said, okay, tomorrow night I will go check it out.
1: अनि मैले भने म भोलि बिहान म जान्छु र हेर्छु.
0: So next evening I went.
1: अनि त्यसपछि त्यो बेलुका म गए.
0: And you need to know that I was 29 years in Buddhist temple and 5 years in witchcraft.
1: हेर्नुहोस्, म 9 वर्ष बुद्धिस्टको टेम्पलमा मंक भएको थिए र 5 वर्ष म झाँक्रीको मन्त्र सिकिरहेको थिए.
0: So with the 14 year of training, I know how to perform a religion ceremony very well.
1: र यो 14 वर्षको समयमा मैले कसरी धार्मिक विधिहरु परम्पराहरु गर्ने भन्ने कुरा मैले सिकिसकेको थिए.
0: And I expect to see the missionary will perform their religion ceremony.
1: अनि मैले सुनेको सोचेको थिए कि यी मिशनरीहरुले आफ्नो धर्मको अभ्यास गर्छन्.
0: But I was disappointed.
1: र मैले यसलाई चाहिँ तिनीहरूको शक्तिलाई सेरोमनीलाई चाहिँ मैले यिनलाई भस्म पारिदिन्छु भनेर मैले सोचे.
0: They really don't know how to perform a religion ceremony.
1: You know, यो मिशनरीलाई थाहै छैन कसरी यो धार्मिक विधिहरू गर्नुपर्छ भनेर तिनीहरूलाई थाहा छैन भनेर मैले सोचे.
0: But they come together and they sing many happy songs.
1: तर तिनीहरू सँगै भेला भएर तिनीहरूले मिठो मिठो गीतहरू गाए.
0: And I was surprised, how come they always sing and all look happy?
1: अनि मैले सोचे, होइन यिनीहरू कसरी सबैजनाले गीत गाउँदै खुसी हुँदै नाचिरहेका छन्.
0: And you know, I used to sing, to pray, but always sorrow, sad.
1: अनि यो तपाईँलाई थाहा छ, म पनि गाउने गर्थे, म पनि प्रार्थना गर्थे, तर म सधैँ निराश भइरहेको थिएँ.
0: Because within ourselves, we are born in the ocean of sin.
1: किनकि हाम्रो यो हाम्रो जीवन चाहिँ हामी एउटा समुद्रमा जन्मिएको जस्तै हामी थियौँ.
0: And we wonder how can we swim out of ocean of sin.
1: अनि यो पापको समुद्रबाट हामी कसरी बाहिर निस्कने भनेर हामी अन्योलमा परिरहेका थियौं.
0: But for them they say, well, Jesus came from heaven to this earth.
1: अनि तर त्यो मिशनरहरूले भन्नुभयो कि येशू ख्रीष्ट स्वर्गबाट संसारमा वार आउनुभयो.
0: He came not bring to you a religion.
1: वा येशू चाहिँ तिमीहरूलाई धर्म ल्याउनको लागि वहाँ आउनु भएको होइन.
0: But he came to build a relationship between you and the creator of universe.
1: तर येशू ख्रीष्ट संसारमा आउनुभयो ताकि तपाईँलाई स्वर्ग अनि पृथ्वीको सृष्टिकर्तासँग मेलमिलाप गराउनको निमित्त.
0: Every religion seem very good.
1: सबै धर्महरु राम्रै देखिन्छन्.
0: But religion teach you many rule and many law.
1: तर धर्मले धेरै नीति नियमहरु कानूनहरु तपाईलाई सिकाउँदछ.
0: And the more you involve in religion, the more you bear a lot of burden from the rule, regulation and law.
1: जति तपाई धर्म कर्ममा लाग्नुहुन्छ त्यति नै तपाईलाई यसको कानून व्यवस्थाहरुले धर्म कर्मले तपाईलाई बलियो अनि बाँध्ने गर्दछ.
0: But Jesus Christ, when he came, he said, Come to me, all are labor and heavy burden, then I give you rest.
1: अनि प्रभु येशू जब संसारमा आउनुभयो उहाँले भन्नुभयो, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु.
0: Some of you, maybe your doctor give you a very bad report about your body, your health.
1: तपाईँहरू कतिजनालाई डाक्टरले तपाईँको स्वास्थ्यको बारेमा शरीरको बारेमा खराब रिपोर्टहरू दिइरहेका हुन सक्छन्.
0: So you have a burden about your physically body and health.
1: तपाईँको शरीरमा यो दुर्बलता कारणले तपाईँलाई बोझ भइरहेको हुन सक्दछ.
0: Some of you, maybe your spouse left you, your parent or your children left you.
1: Huna sakcha kasai lai tapaharu bichma kasai lai afno chhora chhori le ya ta afno abhibhavak le tapailai tyageka chhodeka huna sakchan.
0: And you have a burden in your family relationship.
1: Tapaiko sambandhama pani ani tya thulo bojh bhairheko huna sakdacha.
0: Some of you, maybe your business not going well.
1: Huna sakcha kati jana ko byawasayaharu ramro gairheko chaina hola.
0: Some of you, maybe you are bankrupt.
1: Huna sakcha kasaiko bank chai khali bhara ritisayeko huna sakcha.
0: Maybe you have burden in your financial problem.
1: Huna sakcha tapaiko aarthik awasthama tapailai bojh bhairheko huna sakcha.
0: But we have a good news for you.
1: Tara tapaiharuko lagi masanga euta asal samachar cha.
0: That Jesus Christ is greater than all of your burdens.
1: Yesu Christ sabai tapaiko samasya
0: Come to him and cast out all your care to him because he cares for you.
1: Yesu Christ ka aunus na tapaiko sara chinta fikri wala sumpidinos kinaki wale tapaiko wasta fikri garnuhuncha.
0: So less than 10 minutes they made a first auto call.
1: Ani 10 minute ko bhitra ma tapailai altar call garnechu.
0: And I saw many people run from every corner to the front and give all their burdens to Jesus.
1: Tespachi ma tei samay ko barema kura garireko chu. Missionary haru 10 minute ma waha le altar call garnu bhayo ra sabai jana manish haru daudi jai waha ko agadi gaye.
0: And I saw among them were many of my followers.
1: Ani tespachi maile tya dherai jaso chai mero malai pachhyaune manish harulai maile dekhe.
0: Oh, I wasn't happy.
1: म त्यतिखेर एकदमै खुसी भइन, निराश भए.
0: I wonder, hey, what are you guys doing here?
1: तिमीले त के गरिरहेको छौ भनेर मैले भने.
0: But then after they pray for their burden,
1: तब तिनीहरूले आफ्नो बोझको लागि तिनीहरूले प्रार्थना गरे.
0: They sing another happy song.
1: त्यसपछि तिनीहरूले फेरि अर्को मिठो आनन्दको खुसियाली गीतहरू गाए.
0: I say, if any one of you been here in past few nights,
1: यदि तपाईँहरू यहाँ कोही कुनै रातदेखि यहाँ हुनु केही रातदेखि यहाँ हुनुहुन्छ भने,
0: if you came with problem, with burden, and we prayed for you.
1: समस्या चिन्ता फिक्री लिएर तपाईँ आउनुभएको छ भने हामी प्रार्थना
0: गरिदिनेछौँ.
1: यदि परमेश्वरले तपाईँको प्रार्थना सुन्नुभयो र तपाईँको प्रार्थनालाई जवाफ दिनुभयो भने,
0: we love to invite you come to share your testimony.
1: तपाईँ अगाडि आएर आफ्नो गौरवहरू बाँड्नुहोस् भनेर उहाँले भन्नुभयो.
0: Because you have got to have a victory life based on the forgiveness of Jesus and your testimony.
1: तपाईको जुन तपाईले पाउनु गवाहीबाट तपाई परमेश्वरले तपाईको जीवनमा गर्नुभएको क्षमाको बारेमा तपाईले भन्नुहोस् भनेर उहाँले भन्नुभयो.
0: Again I saw a lot of people run in front and share the testimony.
1: त्यसपछि फेरि मैले देखे त्यहाँ धेरैजना मानिसहरू अगाडि गुरुर दौडिँदै गएर आफ्नो गवाहीहरू बाँडिरहेको मैले देखे.
0: When I heard their testimony,
1: जब मैले त्यो गवाहीहरू सुने,
0: I thought myself,
1: मैले आफूले आफूलाई सोचे,
0: look like the missionary put money all together.
1: अनि मैले आफूले आफूलाई सोचे, जसरी मैले गर्थे मिशनरीले पनि पक्कै पनि पैसा जम्मा गरे होला.
0: And hide them to advertise for their religion.
1: अनि तिनीहरूले पक्कै पनि आफूले पैसा पनि लिए होला र आफ्नो धर्मलाई यिनीहरूले विज्ञापन गरे होला भनेर मैले सोचे.
0: And I thought myself, if I'm going to stop them sooner or later, I'm going to lose my job.
1: अनि यदि मैले यिनीहरूलाई रोकिन भने त मेरो आज या भोलि या पर्सि त मेरो जागिर पक्कै पनि जान्छ भनेर मैले सोचे.
0: So that night I prayed to 1,000 God.
1: त्यो रात मैले 1,000 देवी देवतालाई मैले पुकारा गर्दा प्रार्थना गरे.
0: But after over 3 hours passed by,
1: 3 घण्टा बितिसक्यो.
0: In my spirit, I recognized none of my God show up.
1: अनि मेरो आत्मा मैले थाहा भयो कि कुनै पनि ईश्वरले मेरो प्रार्थना सुनेनन्.
0: And on the way home, I was disappointed with my God.
1: अनि त्यसपछि म घर जाने बेलामा बाटोमा धेरै निराश भए.
0: I asked them, where were you?
1: तपाईँ कहाँ हुनुहुन्छ, कहाँ हुनुहुन्थ्यो तपाईँ?
0: Why none of you hear my prayer and show up?
1: किन मेरो प्रार्थना कसैले सुन्नु भएन, किन म कहाँ देखा पर्नु भएन?
0: Were you in vacation without my permission?
1: तपाईँ भ्याकेसनमा छुट्टीमा हुनुहुन्थ्यो त हे ईश्वर?
0: Tomorrow I'm not going to eat, but I've spent all day and pray and bring you back.
1: अनि म भोलि म खाना नखाइकन दिनभरि मैले प्रार्थना गर्छु तपाईँ आउनुपर्छ.
0: And together we will go to shut down this new church.
1: त्यसपछि हामी सँगै तपाईँ र ईश्वर र देवी देवता तपाईँ र म भएर हामी सँगै गएर त्यो कार्यक्रमलाई भत्ताभुङ्ग पार्नुपर्छ भनेर मैले प्रार्थना गरेँ.
0: Next day I come back earlier and I pray to 2,000 God.
1: भोलि बिहान म छिट्टै आएर 2,000 जना देवी देवतालाई मैले पुकारा गरेँ.
0: When the church are worshiping, singing, very happy.
1: जब चर्च चाहिँ क्रिस्चियनहरूले त्यहाँ आनन्दले गीत गाउँदै खुसियाली मनाइरहेका थिए.
0: And I were very sad, very sorrow.
1: And were
0: upset, oh my
1: God.
0: But I continued to pray for
1: 2,000 God. It's
0: over 4 hours passed
1: by.
0: Again, I recognize that none of my God show up.
1: मैले यो कुरा फेरि बुझे कि कसैले मेरो प्रार्थना सुनेका रहेनछन्.
0: So on the way back last night,
1: अनि त्यो राति चाहिँ जब म घर जाँदाखेरि,
0: I told my God, what's wrong with you?
1: मैले भने, हे ईश्वर, तपाईलाई के खास, तपाईलाई समस्या के छ, किन मेरो प्रार्थना सुन्नु भएन?
0: But tonight I'm not going to sleep.
1: आज म सुत्दै सुत्दिन प्रभु.
0: I will spend whole night to pray to bring all 3,000 God back.
1: अनि मैले आज रातभरि म नसुतेर म प्रार्थना गर्छु मेरो 3,000 देवी देवतालाई मैले पछि ल्याउनु पर्यो.
0: So tomorrow together we go to sit down the church, kick our missionary.
1: 3,000 जना देवी देवतालाई म लिएर भोलि गएर त्यो कार्यक्रममा हमला गर्नुपर्छ हामीले.
0: So next day I come back early.
1: त्यस कारण भोलि बिहान म फेरि पनि बिहानै आए.
0: And I spend time to pray to all 3,366 God.
1: मैले 3,366 वटा देवी देवतालाई मैले फेरि भोलि पुकारा गरे.
0: And I was very sad, very sorrow.
1: Ma dhere niras thie, pina ma thie, chinta ma thie.
0: But the same time, the Christian in the church, they seemed very happy.
1: Par tei samay ma church ka Christian harute dherai khushi thie.
0: And they say, we are happy because we are worship a living God.
1: Hami dherai khushi chhau karan hami euta jivit parmeshwar lai aradhana gariraheka chhau.
0: And he the only one arose from the dead.
1: Waha euta matra ishwar hunuhuncha jasle mrityu lai jiter waha bauri uthnu bhayo.
0: And if he can help himself to get out of the grave,
1: yadi waha lai afale mrityu bata jiter waha bauri uthnu saknu huncha bhane,
0: he will go to help whoever needs.
1: Yadi waha lai chai jo jo lai sahayata khancha chha waha lai tinilai pani sahayata garnuhuncha.
0: And Jesus said, I come to bring you life even more abundantly.
1: अनि प्रभु येशूले भन्नुभयो कि मैले तिमीलाई जीवन दिन आएर त्यो जीवन प्रशस्त मात्रामा दिन आए भनेर उहाँले भन्नुभएको थियो.
0: If you have many other gods,
1: यदि तिमीहरूसँग धेरै ईश्वर देवी देवता छन् भने,
0: but they cannot help you,
1: तिनीहरूले तपाईँलाई सहायता गर्न सक्दैनन्.
0: You still sick in your body,
1: तपाईँ अझै पनि बिमारी हुनुहुन्छ आफ्नो शरीरमा.
0: You still worry and sorrow,
1: तपाईँ आफै चिन्तित हुनुहुन्छ र निराश हुनुहुन्छ.
0: You always failure, you cannot do good things.
1: तपाईँले सधैँ फेल हुनुहुन्छ, तपाईँ सधैँ हार खानुहुन्छ र असल काम गर्न सक्नु भइरहेको छैन.
0: तपाईँको
1: जीवनमा त्यो जीवित परमेश्वरलाई तपाईँले निमन्त्रणा गर्नु हो.
0: तपाईँको
1: दिमागमा विचारमा परमेश्वरले शान्ति दिनुहुनेछ.
0: तपाईँको
1: शरीरमा उहाँले स्वस्थ दिनुहुन्छ.
0: तपाईँको
1: दैनिक जीवनमा उहाँले विजय दिनुहुन्छ.
0: And I were not happy.
1: म त्यति सुन्दाखेरि पनि म निराश थिएँ.
0: But I were wonder why my God not showed up.
1: तर मलाई धेरै चिन्ता थियो मेरो किन मेरो ईश्वरले सुन्नु भएन.
0: So before they ended the service in the church,
1: अनि उहाँले सङ्गति सक्नुभन्दा पहिला त्यो चर्चमा,
0: they met another announcement.
1: उहाँले अर्को अनाउन्समेन्ट उहाँले गर्नुभयो.
0: They say, if any one of you came,
1: यदि तपाईँ यहाँ कोही आउँदै हुनुहुन्छ भने,
0: maybe in past few nights you see what happened here.
1: तपाईँले यहाँ केही दिन अरू केही रातमा तपाईँले दुई चार रातमा तपाईँले जे जे देखिरहनु भएको छ यहाँ,
0: maybe in past few nights you heard the word of God.
1: हुन सक्छ यो दुई तिन दिनको रातमा तपाईँले परमेश्वरको वचन तपाईँ सुन्नुभयो होला.
0: That we read from Holy Bible.
1: हामी जुन पवित्र बाइबलबाट पढेका थियौँ.
0: If you saw many miracles happen among our midst,
1: हाम्रो बीचमा यहाँ आश्चर्य कर्महरू भएको तपाईँले देख्नु भएको छ होला.
0: If you heard many wonderful testimony from our people here,
1: हाम्रो मानिसहरूबाट तपाईँले एकदम आश्चर्यमय गवाईहरू सुन्दै हुनुहुन्थ्यो होला.
0: But if you have any question,
1: यदि तपाईँहरूसँग कुनै प्रश्न छ भने,
0: oh please don't leave the church with your question.
1: तपाईँको प्रश्न बिना प्रश्नको उत्तर नपाइकन तपाईँ चर्च नसुन्नु होला.
0: The whole world have many questions.
1: संसार सारा संसारसँग धेरै धेरै प्रश्नहरू छन्.
0: But God who created the world have a answer for your life.
1: र जसले स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुभयो त्यो ईश्वरसँग तपाईँको हरेक प्रश्नको जवाफहरू छन्.
0: He created you very good because you're different from animal.
1: परमेश्वरले तपाईँलाई अति असल तरिकाले उहाँले बनाउनु भएको छ.
0: And he blow his spirit into your nose, you become a living spirit.
1: तपाईँको नाकबाट उहाँले जीवित सास फुकिदिनु भयो ताकि तपाईँ जीवित रहन सक्नु भएको होस्.
0: And he said, I have a plan for you.
1: उहाँले भन्दै हुनुहुन्छ मसँग तिम्रो लागि योजना छ.
0: My plan not to harm you.
1: म त्यो चाहिँ तिमीलाई अनिष्ट गर्न होइन,
0: but to bless you.
1: तर तिमीलाई म आशिष दिनको निम्ति.
0: My plan plan to prosper you.
1: तिमलाई समृद्धि गराउनको निम्ति हो.
0: My plan to give you hope and future.
1: तिमलाई आशा र भविष्य दिनको निम्ति हो.
0: And I raised up many questions.
1: मसँग धेरै प्रश्न मैले जो प्रश्न खडा गरे.
0: But they opened the holy Bible.
1: तिनीहरूले बाइबलहरू खोले.
0: And give me all the answer.
1: र सबै प्रश्नको जवाफहरू दिए.
0: And I recognize that great he is living God.
1: अनि मैले यो कुरा महसुस गरे कि उहाँको उहाँ यीशुको बारे चाहिँ जब सुन्दाखेरि उहाँ चाहिँ महान हुनुहुँदो रहेछ.
0: Then all over 3000 God I have been serving for many years.
1: मैले धेरै वर्षदेखि 3366 वटा ईश्वर देवी देवतालाई पूजेको भन्दा उहाँ यीशु चाहिँ महान हुनुहुँदो रहेछ.
0: I know that because Jesus arose from the dead.
1: मलाई यो थाहा भयो किनकि यीशुले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
0: He able to help himself to get out the grave.
1: उहाँले चियानबाट आफूलाई सहायता गरेर उहाँ चियानबाट निस्कनु भयो.
0: Oh my God, what death.
1: सबै मेरो देवी देवता चाहिँ मरेका रहेछन्.
0: And they all still keep behind the grave.
1: अनि तिनीहरू अहिले पनि चिहान भित्र लुकिरहेका छन्.
0: They cannot help you to get out. How can they help me?
1: अनि तिनीहरूलाई आफूलाई मृत्युबाट जित्न सक्छन् भने मलाई कसरी तिनीहरू जिताउन सक्छन्?
0: Jesus Christ, the only one arose from the dead.
1: येशू ख्रीष्ट मात्र एकजना हुनुहुन्छ जसले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
0: All the king were dead.
1: सबै राजाहरू मरे.
0: President were dead.
1: अनि राष्ट्रपतिहरू मर्नेछन्.
0: Prime minister were dead.
1: प्रधानमन्त्रीहरू मर्नेछन्.
0: Religious leader were dead.
1: अनि धार्मिक नेताहरू मर्नेछन्.
0: None of them arose from the dead.
1: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
0: They cannot help themselves.
1: तिनीहरूले आफूलाई सहायता गर्न सकेनन्.
0: There is no way they can help you.
1: तिनीहरूलाई तपाईँलाई पनि सहायता गर्ने कुनै पनि बाटो छैन.
0: But Jesus arose from the dead.
1: तर येशू चाहिँ मृत्युलाई जितेर बौरी उठ्नुभयो.
0: If you believe in him.
1: यदि तपाईँले येशूलाई विश्वास गर्नुभयो भने.
0: And he will give you life.
1: तपाईँलाई उहाँले जीवन दिनुहुन्छ.
0: And life even more abundant.
1: अनि त्यो पनि जीवन प्रशस्त मात्र.
0: And that's even in I found the answer.
1: अनि मैले यो जवाफ मैले पाएँ.
0: And I gave my life to him.
1: त्यसपछि मैले मेरो जीवन उहाँलाई दिए.
0: For 56 years passed by.
1: 56 वर्ष बित्यो.
0: He did many miracles in my life.
1: मेरो जीवनमा उहाँले धेरै आश्चर्य कर्म गर्नुभएको छ.
0: In my family.
1: मेरो परिवारमा.
0: And now he sent me around the world.
1: अहिले उहाँले मलाई सारा संसारभरि उहाँले मलाई पठाउँदै हुनुहुन्छ.
0: To tell people the good news.
1: अनि यो सुसन्देश सुसमाचार प्रचार गर्न.
0: God have a plan for you.
1: परमेश्वरले तपाईँको लागि योजना बनाउनु
0: भएको छ. He planned not to harm you.
1: नाश गर्नु तपाईँलाई अफर विनाश पार्नु होइन.
0: He planned to bless you.
1: तपाईँलाई आशिष दिनको निम्ति.
0: He planned to prosper you.
1: तपाईँलाई समृद्धिमा ल्याउनको निम्ति.
0: He planned to give you hope.
1: तपाईँलाई आशा दिनको निम्ति.
0: He planned to give you a bright future.
1: तपाईँलाई भविष्य उज्जवल भविष्य.
0: So come to him.
1: प्रभु कहाँ आउनु.
0: He will give you a new life.
1: प्रभुले तपाईँलाई नयाँ जीवन दिनुहुनेछ.
0: He did it for me.
1: उहाँले मेरो लागि गर्नुभयो.
0: He did it for my family.
1: मेरो परिवारको लागि उहाँले
0: गर्नुभयो. He will do it for you.
1: प्रभुले तपाईँको लागि पनि गर्नुहुन्छ.
0: May God bless you.
1: परमेश्वरले तपाईँलाई
0: and have a wonderful life.
1: प्रभुको जीवन आशिष तपाईँमाथि रहेको होस्.
0: Amen.
1: Thank you Pastor Paul. Thank you so much. Thank you everybody. सबैजना जतिलाई सुन्नुभयो आज कार्यक्रम म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु. परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभयो. जय मसीह नमस्ते.

अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: एउटा रुखको उदाहरणलाई मैले हेर्दै थिएँ, जुन अहिले सायदै तपाईँको नजिक वरिपरि पनि तपाईँको घर वरिपरि छ होला। रुखहरू मजा मजाको सुरिलो परेको मजा मजाको रुखहरू छ होला। तपाईँले कहिले सोच्नु भयो कि यही रुखबाट म सुत्दै गरेको पलाङ बन्नेको, यस्तै रुखहरूबाट म बस्दै गरेको कुर्सीहरू बन्नेको, यस्तै रुखहरूबाट म सुत्दै गरेको अनि मैले खेलाउँदै गरेको कम्प्युटरको टेबलहरू बनिएको भन्ने कुरा कहिले तपाईँले महसुस गर्नुभएको छ? आज यी दिनहरूमा म छक्कै पर्ने गर्छु कि हामीले देख्दै गरेको वरिपरिको रुखहरूबाट नै विभिन्न प्रकारको मजा मजाको सोफाहरू, फर्निचर्सहरू, विभिन्न प्रकारको चेयर्सहरू, डाइनिङ टेबलहरू, विभिन्न प्रकारको फर्निचर्सहरू मजा मजाको हामी देख्छौ नि। त्यो के कारणले भयो थाहा छ? एउटा रुखको कारणले गर्दाखेरि। कहिले तपाईँले सोच्नुभयो यो रुखबाट यस्तो कुरा बनिन्छ भनेर? अभियसली बनिनु त बनिन्छ, तर धेरैचोटि हामी त्यति वास्तव गर्दैनौँ। तर एउटा सिकर्मीले एउटा रुखबाट धेरै कुरा बनाउन सक्दो रहेछ। प्रियहरू, एउटा सिकर्मीले एउटा रुखलाई जब देख्दछ भनेदेखिलाई उसले फर्निचरको कुराहरू, योबाट चाहिँ म यो कुरा बनाउन सक्छु, यो बन्छ भन्ने कुरा चाहिँ एउटा सिकर्मीले चाहिँ बुझेको हुँदो रहेछ। एउटा काठमा काम गर्ने मान्छेले चाहिँ के जान्दो रहेछ भने एउटा रुखलाई मजाको रुख देख्यो भने यसले चाहिँ म यो कुरा बनाउँछु भन्ने कुरा टक्क माइन्डमा ल्याउँदो रहेछ। मेरो प्रियहरू, आज हाम्रो वरिपरि देख्दै गरेको फर्निचर्सहरू चाहिँ एउटा रुखबाट बनिएको हो। त्यो चाहिँ एउटा सिकर्मीले धेरै समय लगाएर, श्रम गरेर, परिश्रम गरेर, दुःख गरेर एउटा मजाको फर्निचर्स, एउटा रुखलाई काटेर त्यसलाई चिल्ल्याएर त्यसलाई मजाको एउटा फर्निचर्सको आकारमा ल्याउने काम एउटा सिकर्मीले गर्दछ। आज मैले तपाईँलाई बताउन चाहेको नै प्रियहरू, जीवनमा हामी धेरैचोटि हरेस खाँदो रहेछौ कि मैले सानो गलत काम गरेको कारणले गर्दाखेरि सायदै परमेश्वर रिसाउनु भयो, सायद अब परमेश्वरले मलाई चाहिँ नरकमा नै लानुहुन्छ होला, मैले यो पाप गरे, परमेश्वरलाई मैले धेरैचोटि रुवाएको छु, परमेश्वरलाई धेरैचोटि मैले त्यो फेरि पनि क्रुसमा टाँगेको छु, अब मेरो लागि उपाय छैन होला भनेर हामी धेरै प्राय जसो हामी जवानहरू हुन्छ नि, त्यो गिल्टी एक प्रकारको दोषी भावलाई हामीले महसुस गरिरहेको मैले धेरै हुन्छ नि जवान साथीहरूबाट त्यो अनुभवलाई मैले थाहा गरेको छु कि अब परमेश्वरले मेरो जीवनलाई त अन्त्य गर्नुहुन्छ होला, मैले धेरैचोटि गलत काम गरेको छु भनेर धेरैचोटि चाहिँ जवान विशेष गरी युवा युवतीहरू चाहिँ जीवनमा हार खाएकाहरू कतिपय मित्रहरू मैले थाहा गरेको छु, मैले देखेको छु। तर प्रियहरू, आज मैले तपाईँलाई बताउन चाहेको यही हो कि तपाईँको जीवन अन्त्य भएको छैन। प्रियहरू, जसरी एउटा सिकर्मीले एउटा रुखलाई हेर्दछ भने उसले फर्निचर्स, एउटा राम्रो सुन्दर वस्तुलाई देख्दछ, त्यसरी नै प्रियहरू, आज मैले तपाईँलाई पाप गर्नुहोस् भनेर उत्साह गर्न खोजेको त होइन प्रियहरू, तर परमेश्वरले तपाईँको जीवनलाई एउटा चाहिँ असल जीवन देख्नु भएको छ, परमेश्वरले तपाईँको विषयमा राम्रो कुरा सोच बनाउनु भएको छ, तपाईँको जीवनमा उद्देश्य छ, परमेश्वरले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ, परमेश्वरले एउटा सुन्दर वस्तुमा, सुन्दर व्यक्तित्वमा, सुन्दर एउटा चाहिँ तपाईँलाई मानव एउटा बनाउन चाहनुहुन्छ। तर धेरैचोटि हामी जीवनमा हरेस खान्छौँ, ला मेरो लागि उपाय छैन, ला अब मेरो लागि चाहिँ छैन होला मौका, ला म त अब सकिन्छु होला, हामी यस्ता यस्ता सोचहरू बनाइरहेका हुँदो रहेछौ। तर प्रियहरू, परमेश्वरले तपाईँलाई एउटा गल्तीमा नै तपाईँलाई नरक लाने परमेश्वर हुनुहुन्न। प्रियहरू, आज हामी मानिसहरूले तपाईँको विषयमा राम्रो कुरा सोच बनाउनु भएको छ, तपाईँको जीवनमा उद्देश्य छ, परमेश्वरले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ, परमेश्वरले एउटा सुन्दर वस्तुमा, सुन्दर व्यक्तित्वमा, सुन्दर एउटा चाहिँ

तर हाम्रो लागि परमेश्वरले मौका राखिदिनु भएको छ। आज तपाईँले पाप गर्नुभयो, पाप गरिराख्ने मान्छेले चाहिँ के सोच्दो रहेछ भने ए आज पाप गरे भोलि क्षमा गर्छु, त्यस्तो चाहिँ हुँदैन प्रियहरू। तर तपाईँले आज पाप गर्नुभयो, आज पाप गर्न रोक्नुहोस्, पश्चाताप गर्नुहोस्, क्षमा मागेर अगाडि बढ्नुहोस्, प्रभुले तपाईँलाई क्षमा गर्नुहुन्छ। आज मैले तपाईँलाई पाप गर्नुहोस् भन्ने उत्साह गरेको छैन प्रिय यहाँहरूलाई, तर पाप गरिराख्नु भएको छ भने आज त्यो कुरालाई रोक्नुहोस्, रोक्नुहोस्, पश्चाताप गरेर परमेश्वरको उपस्थितिमा जानुहोस्। उहाँले तपाईँलाई क्षमा दिनुहुन्छ, उहाँले तपाईँको विषयमा एउटा राम्रो कुरा सोच्दै हुनुहुन्छ प्रियहरू। उहाँ एउटा हाम्रो लागि एउटा सिकर्मी हुनुहुन्छ जसले अब हाम्रो जीवनलाई एउटा सुन्दर जीवन निर्माण गर्न चाहनुहुन्छ। उहाँ हाम्रो जीवनमा सकिनु भएको छैन, उहाँको योजना हाम्रो जीवनमा सकिएको छैन प्रियहरू, उहाँको योजना छ। उहाँले एउटा तपाईँ र मलाई एउटा जसरी सिकर्मीले एउटा राम्रो फर्निचरको आकारमा ल्याउँदछ एउटा रुखबाट, त्यस्तै जीवनलाई निर्माण गर्न चाहनुहुन्छ। तर आज काम चाहिँ तपाईँ र म के नयाँ बन्न चाहन्छौ कि चाहँदैनौ, के तपाईँ र म नयाँ हुने कि नहुने, के तपाईँ र म आज त्यो पापलाई छोड्ने कि नछोड्ने, के आज त्यो कुरालाई तपाईँ र मैले त्याग्ने कि नत्याग्ने, डिसिसन इज योर्स, निर्णय तपाईँको प्रिय। यद्यपि तपाईँले आज निर्णय गर्नु भएन भने प्रिय तपाईँको जिन्दगी खतरामा छ। सो आज तपाईँको लागि मौका छ प्रियहरू, हामी सबैको लागि मौका छ। हो हामी सबै चुक्छौ, तर चुकेर लडेको लडाई चाहिँ गर्नु भएन, उठ्न सक्नु पर्यो। धार्मिक जनलाई उहाँले उठाउने प्रतिज्ञा गर्नुभएको छ प्रियहरू, जसले उहाँलाई माया गर्छ त्यसको लागि मौका छ। तर धेरैचोटि हामी उठ्न पनि चाहँदैनौ, त्यही पापको दलदलमा नै हामी दलिराख्न चाहन्छौ, त्यसमा नै लुटुपुटु हुन चाहन्छौ। त्यसले आनन्द त पटक्कै पनि दिँदैन, हो केही क्षणसम्म दिन्छ आनन्द, तर प्रियहरू त्यसले पर्मिनेन्टली तपाईँलाई दुःख दिन्छ है, पर्मिनेन्टली स्थायी रूपमा त्यसले तपाईँलाई मलाई पीड़ा दिन्छ। आज तपाईँले आनन्द गर्दै हुनुहुन्छ होला पापको कारणले गर्दाखेरि, केही क्षणको लागि अस्थायी रूपमा तपाईँले एक प्रकारको आनन्दलाई महसुस गर्दै हुनुहुन्छ होला पापको कारणले गर्दाखेरि, तर त्यसले स्थायी पीड़ा दिन्छ प्रियहरू, अनन्तसम्म तपाईँ तडपिनु पर्ने हुन्छ त्यो पापको कारणले गर्दा। तपाईँ आज प्रियहरू अनन्तसम्म तपाईँ चाहिँ धारा किर्नु पर्नेछ, तर आज तपाईँले मेरो लागि पश्चाताप गर्ने समय परमेश्वरले दिनुभएको छ, तपाईँले मेरो लागि दोस्रो मौका छ पश्चाताप, तर पनि हामी पश्चाताप गरिरहेका छैनौ। र मेरो प्रियहरू परमेश्वरले तपाईँको जीवनलाई प्रयोग गर्न सक्नुहुन्छ, फेरि पनि उद्देश्य छ तपाईँको जीवनमा, तपाईँ हार खानु पर्दैन, हरेस खानु पर्दैन। हो तपाईँले पाप गर्नुभयो, तपाईँले गलत काम गर्नुभयो, तपाईँको जीवन सिद्धिएको छैन, परमेश्वरले तपाईँलाई क्षमा गर्न चाहनुहुन्छ, परमेश्वरले तपाईँलाई जीवन दिन चाहनुहुन्छ, मौका दिन चाहनुहुन्छ। हामी दोस्रो तिमोथीको पुस्तक 2:21-22 अध्ययन गरौं। वचनले यसरी भन्दछ, जे कुरो अनादरको छ यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरको कामको लागि एउटा पात्र बन्नेछ र घरको मालिकको निम्ति चोखो उपयोगी र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। आमेन। एकछिन म यहाँ रोक्न चाहे मैले यसलाई, जे कुरो अनादरको छ यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरको कामको लागि एउटा पात्र बन्नेछ। कुनै पनि अनादरको कुरालाई चाहिँ त्यसबाट आफूलाई शुद्ध पार्यो भने चाहिँ त्यो आदरको कामको लागि एउटा आदरको पात्र बन्नेछ र घरको मालिकको निम्ति चोखो उपयोगी र कुनै पनि असल कामको निम्ति तयार हुनेछ भनिकन वचनले बताउँदैछ। आज मैले तपाईँलाई यहाँबाट बताउन चाहेको, तपाईँले आफैलाई सोच्दै हुनुहुन्छ कि म चाहिँ काम नलाग्ने मान्छे हो, म अशुद्ध मान्छे हो, म चाहिँ परमेश्वरको विरुद्धमा मैले धेरै पाप गलत काम गरेको छु, म काम लाग्दिन होला, मैले गलत कुरा गरेको छु, म कसरी उहाँको काम लाग्ने पात्रको बन्न सक्छु होला र भन्ने सोचाइ हाम्रो हुन सक्छ। तर प्रियहरू आज तपाईँले आफूलाई अनादरको सोच्दै हुनुहुन्छ, काम नलाग्ने सोच्दै हुनुहुन्छ भनेदेखिलाई प्रियहरू म तपाईँलाई बताउन चाहन्छु, तपाईँले हो पाप गर्नुभएको कारणले नै तपाईँले त्यो कुरा सोच्दै हुनुहुन्छ, तर वचनले के पनि भन्दछ भनेदेखिलाई अनादरको छ र यदि त्यसबाट आफूलाई शुद्ध पार्यो भने चाहिँ त्यो फेरि आदरको कामको लागि उपयोगी बन्नेछ, अर्थात पात्र बन्नेछ, अनि त्यो चाहिँ एउटा मालिकको निम्ति एउटा उपयोगी हुनेछ, असल कामको निम्ति तयार हुनेछ भनिकन वचनले बताउँदछ। मेरो प्रियहरू आज म तपाईँलाई बताउन चाहन्छु, तपाईँ काम लाग्ने पात्र हुनुहुन्छ। तपाईँले सोच्नु मात्र भएको हो कि मैले पाप गरेको कारणले गर्दाखेरि अब परमेश्वरले मलाई दण्ड दिनुहुन्छ, म अनादरको मान्छे हो, म अशुद्ध मान्छे हो, तपाईँले सोच्दै मात्रै हुनुहुन्छ। तर पश्चाताप गरेर परमेश्वरलाई विशेष हाम्रो जीवनमा हामीले काम गर्न दियो भने नि परमेश्वरले काम लाग्ने उपयोगी भाँडो तपाईँलाई मलाई बनाउनुहुन्छ।
तपाईँ चाहिँ परमेश्वरको राज्यमा फ्यालिएको हुनुहुन्न प्रियहरू, तपाईँ अझै पनि उपयोगी हुनुहुन्छ, परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ, लडेकाहरूलाई नै परमेश्वरले चाहनुहुन्छ प्रयोग गर्न। सो त्यही कारणले गर्दाखेरि तपाईँको लागि मौका छ, तपाईँको

0: नभएका ती अभिलाषाहरूलाई त्याग्नुहोस्, अशुद्ध कुराहरूलाई त्यागेर परमेश्वरमा विशेष बढ्ने लक्ष्य राख्नुभयो भने तपाईँले आशिषलाई देख्नुहुन्छ। 22 हेरौँ, यसकारण जवानीका अभिलाषाहरू त्याग र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूको साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। बुझ्नुभयो नि होइन, जवानीका अभिलाषाहरू, जुन अभिलाषाहरू चाहिँ स्वर्ग सम्बन्धित नै छैन, जुन कुराले पाप गर्न लगाउँछ, जुन कुरा अशुद्ध छ, जुन कुराले परमेश्वरको नामलाई लिन लगाउँदैन, अशुद्ध कुराहरू छ भने त्यस्तो कुराहरूलाई हामीले त्याग्नु पर्यो। तर जब तपाईँ हामीले शुद्ध हृदयले प्रभुको नाउँलाई हामीले बोलाउँछौँ, प्रभुको नाउँलाई हामी चाहिँ काट्छौँ र प्रभुको नाउँलाई हामीले प्रयोगमा ल्यायौँ र विशेष गरी धार्मिकता, विश्वास र प्रेममा हामीले लक्ष्य राख्यौँ र शान्तिमा लक्ष्य राख्यौँ भने प्रियहरू, परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। त्यही कारणले गर्दाखेरि आज मैले तपाईँलाई बताउन चाहेको, तपाईँ उपयोगी व्यक्ति हुनुहुन्छ। परमेश्वरको योजना तपाईँको जीवनमा सकिएको छैन, अझै योजना छ। तपाईँले आफूलाई गलत सोच्दै हुनुहुन्थ्यो भने आज पश्चाताप गर्नुहोस्। प्रभुले तपाईँलाई प्रयोग गर्न चाहनुहुन्छ, तपाईँलाई प्रभुले दोष लगाउनु भएको छैन, प्रभुले अझै तपाईँलाई मौका दिनुहुन्छ। बास तपाईँले त्यो पापलाई त्याग्नुहोस्, गलत कुरालाई त्याग्नुहोस्, पश्चाताप गरेर उहाँमा फर्कनुहोस्। जीवन उत्तम छ, आनन्दको छ। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले आशीर्वाद दिनुभएको छ। जय मसीह।
1: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत हामी तपाईँलाई नाटकीय प्रस्तुतिहरू विभिन्न विषयहरूमा प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी प्रस्तुतितर्फ अगाडि बढ्नुभन्दा पहिला कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ हामी भरोसाको सही ठाउँ भन्ने विषयमा केही महत्वपूर्ण कुराहरू गर्न गइरहेको छौं। जीवनमा हामी सबैले कुनै न कुनै समय कसै न कसैमाथि भरोसा गरेका हुन्छौं। कहिले साथीमाथि, कहिले परिवारमाथि, कहिले आफूले माया गरेको मानिसमाथि। तर जब भरोसा गरेको मानिस नै बदलिन्छ त्यति बेला मनले धेरै प्रश्नहरू सोध्छ र आज हाम्रो नाटक पनि भरोसाको सही ठाउँ भन्ने विषयमा नै रहेको छ। हामीलाई एउटा गहिरो सत्य सम्झाउने प्रयास आजको प्रस्तुतिले गर्नेछ र मानिस सीमित छ तर परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्छ है भन्ने विषयमा हामी आज केही कुराहरू चर्चा परिचर्चा गर्नेछौ र प्रस्तुतिद्वारा तपाईँलाई साथ दिन गइरहेको छौ र ढिला नगरिकन आउनुहोस् हामी प्रस्तुतितर्फ अगाडि बढौं र आज पनि हामीसँग हुनुहुन्छ दुईजना पात्र माया र अजी। उहाँहरू बीचको कुराकानी यो समय हामी प्रस्तुत गर्न गइरहेको छौं।

0: हेर्नु न अजी, मानिसहरू किन यति छिटो बदलिन्छन् है? के भएर ल्यायो माया नानी, के भयो? केही होइन अजी, बस जसलाई धेरै भरोसा गर्यो उसैले टाढा भनेर अलिक गाह्रो बनाइदिँदाखेरि चाहिँ मन चसक्क दुख्दो रहेछ, त्यति मात्रै हो। मन दुखेको बेलामा त्यस्तो केही होइन भन्ने मानिसहरू नि अझन सबैभन्दा धेरै मनभित्र रोइरहेका हुन्छन् भनेर सुनिन्छन् नानी। तिमीलाई पनि त्यही भएको जस्तो मलाई महसुस हुँदैछ है कटा कटा। अझै तपाईँ पनि त्यस्तो केही भएको छैन, केही भएको छैन, बस यत्तिकै के मनमा कुरा खेल्छ त्यही भएर हो। म बुढी भए पनि नानी, जीवनले धेरै कुराहरू सिकाएको छ मलाई, तिम्रो हावभाव स्वभाव सबै कुराले के भन्न खोज्दैछ भन्ने कुरा म बुझ्छु नि नानी। ल नानी, अब कुराकानीहरू गर्दै गरौं, तर चिया पिउँदै कुरा गरौँ न ल। आऊ चिया पिउँ। अजी, किन होला है मानिसको शब्द यति छिटो बदलिन्छ? उनीहरू हिजो एउटा कुरा गर्छन् अनि त्यही मुखले फेरि आज अर्को कुरा गर्छन्। अब हिजोको दिनमा हेर्नु न, त्यही मुखले म माया गर्छु पनि भन्न सक्छन्, फेरि त्यही मुखले म घृणा गर्छु पनि भन्न सक्छन्। किन यस्तो हुन्छ होला है? किनकि मानिस मौसम जस्तै हो नानी, कहिले घाम कहिले बादल। तर कसैले म सधैँ तिम्रो साथमा छु भन्यो भने विश्वास त लागिहाल्छ नि हजी। अब मानिस बदलिँदो खालको छ भनेर पनि त त्यो अनि उसले गरेको कुराहरूमा अनि विश्वासै नगरिकन त हामी बस्न सक्दैनौ। खै के हो म त सही भन्यो नानी, सही भन्यो, विश्वास लाग्छ किनकि हाम्रो मन भरोसा खोज्ने मन हो नानी। अनि त्यसपछि पनि किन यति धेरै मन दुख्छ त हजी? किनकि कहिलेकाहीँ हामीले मानिसलाई परमेश्वरको ठाउँमा राखिदिन्छौ क्या नानी, त्यही भएर हो। आज बिहान मैले एउटा वचनको पद पढेको थिएँ हजी, तर अलिकति मलाई कस्तो अनौठो लाग्यो क्या। कुन वचनको पद नानी? यसैया 2:22 पद। त्यहाँ चाहिँ के लेखेको थियो भन्दाखेरि, नाकको पालमा सास हुने मानिसमाथि भरोसा नराख भनेर लेखेको थियो। अनि तिमीलाई के त्यस्तो अनौठो लागेर ल्याए त? पहिलो कुरा त मानिसलाई विश्वास नै नगर्नु भनेको हो जस्तो लाग्यो हो मलाई त।
1: होइन नानी, होइन, बाइबलले मानिसलाई घृणा गर भनेको होइन, मानिस सिमेट छ भन्ने सम्झाएको मात्रै हो।
0: सिमेट भन्नाले अजी?
1: हो, आज सामर्थ्य छ, भोलि कमजोर पनि हुन सक्छ मानिस। आज प्रतिज्ञा गर्छ नि, त्यो अङ्ग्रेजीमा भन्छ नि प्रमिस, अब भोलि डराउन पनि सक्छ, प्रतिज्ञा पूरा नगर्न पनि सक्छ। अब मानिस आज 60 दिन्छ है, अब भोलि परिस्थिति बदलिन सक्छ, उसले 60 नदिन पनि सक्छ।
0: त्यो त साँच्चै नै हो हजी, तपाईँले ठिकै भन्नुभएको। आजकल धेरै मानिसहरू आफ्नो खुसी अरूको प्रतिक्रिया, अरूले कस्तो व्यवहार गर्छ भन्ने कुरामा खोजिरहेको छ या नानी। यो नै हो खासमा एकदमै हृदय टुटाउने कुरा।
1: ठ्याक्कै हजुर, ठ्याक्कै यही कुरा हो क्या मैले तपाईँसँग गर्न खोजेको चाहिँ।
0: ऊ नानी, कसैले राम्रो बोल्यो भने खुसी भइदिने, कसैले त्यो अङ्ग्रेजीमा भन्छ नि इग्नोर, व्यवस्था गर्यो भने दुखी भइदिने, अनि अहिलेको समयमा हेर कसैले मेसेज गर्यो भने पनि रमाइदिने है, ओहो फोन गर्यो मेसेज गर्यो भने पनि रमाइदिने, अनि त्यो मेसेज गरेको कुराहरू फेरि अनि आफूले मेसेज गर्दाखेरि रिप्लाई गरेन भनेर फेरि निराश भइदिने,
1: त्यस्तो त्यस्तो कुराले गएर डानिरहेको हुन्छ यी हेर त नानी
0: हजी तपाईँलाई अहिलेको यो मोडर्न कुराहरू कस्तो राम्रोसँग थाहा रहेछ है कति मजाले तपाईँले भन्नुभयो यो कुराहरू
1: हामी बुढाबुढीले पनि फेसबुक नचलाए पनि मानिसको मन चाहिँ बुझेर ल्याउँछ है नानी हामीलाई पनि अलिअलि ज्ञान बुद्धि चाहिँ छ अहिलेको समयमा के भइरहेको छ के भइरहेको छैन भनेर नानी
0: तर हजुर यस्तो खालको मनमा भावनाहरू चाहिँ आइरहन्छ क्या अनि अरूले यस्तो गर्यो भने पो म राम्रो हुन्छु कि अनि खुसी हुन सक्छु कि भनेर खालि त्यो अरूप्रति भरोसा गर्ने अरूलाई हेर्ने अरूको कुराले आफ्नो खुसी खोज्ने होइन अरूको कुरामा हेर्नु न अनि यस्तो यस्तो कुराहरू आइरहँदाखेरि चाहिँ यो कुरालाई कसरी कम गर्ने होला जब तिमीले आफ्नो महत्व मानिसमा होइन परमेश्वरमा खोज्न थाल्छौ नि त्यसपछि तिम्रो मनमा भएको यस्तो खालको भावनाहरू हटिएर तिमीलाई शान्ति हुन्छ नानी र गर्नुपर्ने कुरा पनि यही नै हो हामी कतिचोटि बुझेर ल्याउँदैन हाम्रो खुसी चाहिँ मानिस माथि खोजेर ल्याउँछ फलानुले यस्तो गर्यो भने म खुसी हुन्छ फलानुले वास्ता गर्यो भने म खुसी हुन्छ त्यसरी मानिसमाथि भरोसा गर्ने होइन नानी हाम्रो खुसी हाम्रो भविष्य परमेश्वरको हातमा छ अनि उहाँलाई नै हेर्ने काम चाहिँ हामीले गर्नुपर्छ नानी सबै थोक मानिस होइन अब यो भन्दै गर्दा मानिसहरू केही पनि होइन त अह त्यो भन्नु खोजेको होइन मानिसहरू सबैजना सिद्ध छैन नि त सबैजना राम्रो छ कतिचोटि अवस्था परिवर्तन हुन्छ मानिसको सोच विचारहरू पनि परिवर्तन हुन्छ त्यही भएर सबै खुसीको स्रोत मानिसलाई बनाउने होइन परमेश्वरलाई हेर्ने काम गर्नुपर्छ या नानी हजुर मलाई कहिले काहीँ यस्तै हुन्छ यदि कसैले मलाई छोड्यो भने म त पुरा रित्तो हुन्छु त्यस्तो खालको मलाई महसुस हुन्छ किन होला तिमीलाई थाहा छ किन यस्तो भएको किनकि तिमीले आफ्नो सम्पूर्ण शान्ति एउटा मानिसमा राखिएको छ त्यही भएर हो नानी अब मानिस जीवनको लागि आशिष हुन सक्छ तर जीवनको जग चाहिँ परमेश्वर फाउन्डेसन भनेर ल्याउँछ नि त्यो चाहिँ परमेश्वर नै हुनुहुन्छ या अनि यसको भिन्नता के छ त यदि घरको जग कमजोर भयो भने घर टल्छ त्यसरी नै जीवनको जग मानिस भयो भने मानिस बदलिँदा मन पनि ढल्याएर ल्याउँछ तर जब जग परमेश्वरमाथि हुन्छ नि नानी परिस्थिति हल्लिए पनि तिमी समाप्त हुँदैन

0: हजुर, सायद मैले धेरै आशा मानिसहरूमाथि राखेको छु नि, त्यही भएर मलाई यस्तो निराशा भएको। ऊ नानी, आशा नराख्नु होइन, आशा राख्नुपर्छ, तर परमेश्वर भन्दा माथि कसैलाई राख्नु हुँदैन। त्यसैले होला मानिस पर्दिँदा म यति धेरै भत्किएँ। ऊ नानी हो, किनकि तिमीले आफ्नो मुटुको सिंहासन परमेश्वरलाई होइन मानिसलाई दिएकी थियौ नि त, त्यही भएर। म फेरि कसरी स्ट्रङ हुने, कसरी म फेरि बलियो बन्ने क्या? नानी, परमेश्वरलाई फेरि आफ्नो पहिलो भरोसा बनाएर राख या। परमेश्वरलाई आफ्नो त्यो हृदयको सिंहासनमा विराजमान हुन देऊ, उहाँलाई हेरेर ल्याऊ। केही पनि बिग्रिएको छैन, केही पनि बड्केको छैन। परमेश्वरलाई हेर तिमीले, सबै ठिक हुन्छ।
1: बाहिरको पानी रोकिएको थियो, तर मायाको मनभित्र एउटा नयाँ यात्रा सुरु हुँदै थियो। उसले बुझ्दै थिइन्, मानिसको माया सुन्दर हुन सक्छ तर पूर्ण होइन। पूर्ण भरोसा योग्य केवल परमेश्वर हुनुहुन्छ। यसाया 2:22 हामीलाई डराउन खोजेको होइन, सही ठाउँमा भरोसा राख्न सिकाएको हो। मानिसलाई प्रेम गरौं, सम्मान गरौं, तर आफ्नो अन्तिम सुरक्षा, अन्तिम आशा, अन्तिम शान्ति परमेश्वरमा राखौं। हजुर, आजदेखि म मानिस भन्दा पनि पहिले परमेश्वरलाई हेर्छु। कस्तो राम्रो कुरा तपाईँले मलाई सिकाउनु भएको छ, धेरै धेरै धन्यवाद तपाईँलाई। ला, त्यही नै जीवनको सबैभन्दा सुरक्षित ठाउँ हो नानी, खुसी लाग्यो। यसरी नै अगाडि बढेर ल्याऊ। आदरणीय श्रोता, आज हामीले भरोसाको सही ठाउँ, हामीले कहाँ भरोसा गर्नुपर्छ भन्ने विषयमा केही महत्वपूर्ण कुरा तर सहजताका साथ यहाँको लागि नाटकीय प्रस्तुतिद्वारा प्रस्तुत गरेको छौ। आजको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ, र फेरि पनि यही उत्साह दिन चाहन्छौ कि तपाईँको भरोसा परमप्रभु परमेश्वर मात्रै हुनुपर्दछ। संसारमा भएका थोक र मानिसहरूमा गरेको भरोसाले कचोटि हामीलाई तोड्न सक्छ, निराश बनाउन सक्छ, तर परमेश्वरमा मात्र गरेको भरोसाले हामीलाई शान्तिमा राख्न सक्छ। मानिसहरूको लागि प्रेम र प्रार्थना सधैँ निरन्तर गरौं, तर पहिलो स्थानमा परमेश्वरलाई नै राख्नुहोस् भन्ने उत्साह सहित अब चाहिँ भने कार्यक्रमको अन्तिमतिरमा आइसकेको छु, र कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै अर्को श्रृंखलामा यसरी नै भेट्ने आशाका साथ म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: परमेश्वरको वचन रेडियो मार्फत कतिखेर आउँछ भने रेडियो सेट नजिकै बसिरहनु भएका मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरूमा मेरो दुई हात जोडेर ख्रिष्टीय अभिवादन टक्र्याउन चाहन्छु। यहाँहरूलाई जानकारी गराउन चाहन्छु, यो कार्यक्रम नेपाल स्वतन्त्र फ्रेस भेटेरियन मण्डलीले सञ्चालन गरिरहेको छ र म तपाईँहरूको मित्र पौल थापा तपाईँहरूसँग छु। अनि पवित्र धर्मशास्त्र बाइबलबाट हामीले हाम्रा प्रभु येशु ख्रिष्टको बारेमा भला खुसारी गरिरहेका छौं। तपाईहरूको अमूल्य सल्लाह र सुझावको हामीलाई प्रतीक्षा रहनेछ। पत्रचारको लागि ठेगाना कार्यक्रमको अन्त्यमा भन्ने नै छौ। कार्यक्रम सुनिरहनु होला। एउटा समधुर संगीत यहाँहरूको लागि राख्दै कार्यक्रम शुरू गर्ने अनुमति चाहन्छु।

आदरणीय श्रोता मित्र, मैले तपाईँहरूको बीचमा अघिल्लो हप्ता ख्रिस्ट येशूको जन्मको महत्वपूर्णताको बारेमा भन्दै थिए। उहाँ ग्रीक, यहुदी अनि हामी नेपाली, चाहे भारतीय किन नहोस्, सबै मानिसलाई छुटकारा गर्नको निम्ति आउनु भएको हो अनि त्यो छुटकारा गर्नको लागि उहाँको जन्मको आवश्यकता पर्दथ्यो र त्यो जन्म कन्या मरियमबाट हुनु पर्दथ्यो। प्रत्यक्ष रूपमा पवित्र आत्माको प्रभावद्वारा पापरहित जन्मको आश्चर्य कर्म भएको कारणले गर्दा येशू ख्रिस्ट राजा हुनुभयो। उत्पत्ति 3:15 र यसैया 7:14 उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ। मैले तपाईँलाई फेरि एकचोटि जोड दिन चाहन्छु, ख्रिस्ट येशू पापी मानिसलाई छुटकारा दिन आउनुभयो। उहाँको छुटकाराको कारणले गर्दा आज हामीले प्रभुलाई प्रभु भनेर भनिराखेका छौं। उहाँको जन्म कति महत्वपूर्ण छ एकजना पापी मानिसको लागि हामी एकछिन विचार गरौं। मैले तपाईँलाई भने उत्पत्तिको पुस्तकमा उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ, यसैयाको पुस्तकमा उहाँको जन्मको बारेमा भविष्यवाणी गरिएको छ अनि यहाँ तपाईँले ध्यान दिएर हेर्नुभयो भने 1 मत्तीको पुस्तकमा ख्रिस्ट येशूको जन्म र वंशावलीको विवरण देखाउनलाई प्रस्तुत गरिएको छ। यहाँनिर तपाईँले जन्मियो भन्ने शब्द देख्न सक्नुहुन्छ, यसले क्रियापद, यसको अर्थ उहाँ जन्मिनु भयो। उहाँ जन्मिनु भएको यथार्थतालाई बाइबलले हामीलाई भनिएको छ। पहिले कन्या जन्मको आश्चर्य कर्मद्वारा राजाको प्रस्तुतिकरण भयो, अर्थात राजा यो संसारमा जन्मनु भयो, जुन कुरा आगम वक्ताद्वारा प्रभुको बारेमा भविष्यवाणी गरिएको थियो। आगम वक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा हुनलाई यी सबै भएका हुन्। हेर, एउटा कन्याले गर्भधारण गर्नेछ र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसित। उहाँको जन्म हुनुभन्दा धेरै वर्ष अगाडि भविष्यवाणी गरियो र उहाँको नाउँ इमानुएल राखिने घोषणा परमेश्वर पिताले गर्नुभयो। यसको अर्थ परमेश्वर मानिसहरूसित, अर्थात मानिस जातिसँग परमेश्वरले संगति गर्नुहुन्छ, मानिसहरूसँग परमेश्वर रहनुहुन्छ, बास गर्नुहुन्छ। जसरी राज्यको सुसन्देश मानिसहरूको बीचमा आयो, मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामीले थाहा गर्नुपर्छ यो राज्यको सुसमाचार किन हामीलाई यसरी भनिएको छ। परमेश्वरको राज्य सामान्य छ, जबरजस्त साथ ख्रिस्टको आफ्नै शब्दहरूमा बोलिन्छ, पश्चाताप गर किनभने परमेश्वरको राज्य नजिक आएको छ। सुसमाचार मत्तीमा 4:17 तपाईँले पढ्न सक्नुहुन्छ, पश्चाताप गर। पापी मानिसको लागि यहाँनिर आज्ञा दिएको छ, पश्चाताप गर्नु मानिसलाई दिएको आज्ञा हो। त्यसपछि त्यसको चुनौती भनेको परमेश्वरको राज्य नजिक आएको छ, किन अब मानिसले पश्चाताप गर्ने त, किनभने परमेश्वरको राज्य मानिसको अगाडि आएको छ। पश्चाताप नगरिकन एकजना मानिस स्वर्गमा प्रवेश गर्न सक्दैन, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन। यहाँ अत्यावश्यक मुख्य सत्यता हामीले देख्न सक्छौ, परमेश्वरको राज्यको सम्बन्धमा मात्र पश्चातापलाई बुझ्न सकिन्छ। दुईवटा ग्रीक क्रियापदहरू तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यसको अर्थ पश्चाताप गर्नु, अर्थात आफ्नो भूल गल्तीहरूलाई मानिलिनु, स्वीकार गर्नु। म त कमजोर रहेछु, म दुर्बल रहेछु, मैले अब पश्चाताप गर्नुपर्छ, मेरो जीवनमा मैले फर्किनुपर्छ सत्य बाटोतिर, यो थाहा गर्नु नै पश्चाताप गर्नु हो। तपाईँको वरिपरि सायद धेरै मानिसहरू होलान् जसले आफू कमजोर भएको महसुस गर्न मान्दैनन्, उनीहरू असक्षम हुन्छन्। किन तपाईँलाई थाहा छ प्रियजन? किनभने उनीहरू घमण्डले फुलेका हुन्छन्, उनीहरू को भन्दा को कम हुन्छन्। नेपालीमा उखान भने जस्तै मेरो गोरुको बाह्रै टक्का, उनीहरू साँच्ची नै आफ्नो विचारमा अडिक हुन्छन्, उनीहरूले आफ्नो भूललाई स्वीकार गर्न मान्दैनन्, आफ्नो गल्तीलाई स्वीकार गर्न मान्दैनन्। यहाँ परमेश्वरको राज्यको सम्बन्धमा म तपाईँको बीचमा कुरा गरिरहेको छु। उहाँले भन्नुभयो पश्चाताप गर, परमेश्वरको राज्य नजिक आएको छ। अनि पश्चाताप गर्नु भनेको आफ्नो पापबाट स्वीकार गर्नु, आफ्नो भूल गल्तीलाई स्वीकार गर्नु भन्ने हुन्छ। यिनीहरू मध्ये एउटाले मस्तिष्कको परिवर्तनको बारेमा बताउँछ र अर्कोले दुःख र कष्टको विचारलाई अभिव्यक्त गर्दछन् र परिवर्तनको सम्बन्धमा हामीले कसरी केही कुराको बारेमा महसुस गर्छौ र यसले हामीलाई परिवर्तन गर्न सहायता पुर्याउँछ। मत्तीमा प्रयोग गरिएको शब्दको सामान्य अर्थ हुन्छ विवेकको परिवर्तन, अर्थात पश्चाताप गर्नुको सामान्य अर्थ
विवेकको परिवर्तन। त्यसै आधारमा नम्र साथकै मानिसहरूले भन्दछन् कि सामान्य रूपले पश्चाताप गर्नु भनेको अर्थ चाहिँ यसुको बारेमा कसैको विवेक परिवर्तन गर्नु हो। कसैले भन्छन् आवश्यक जीवनको कुनै अनुभव नगरिकन नै विवेकले बताउनु हो उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्नु नै पश्चाताप गर्नु हो। तर त्यो सम्भव छैन प्रिय मित्र, किनभने स्वर्गको राज्यको सम्बन्ध बाहेक पश्चाताप शब्द बुझ्न सकिँदैन। बिल्कुलै पश्चातापको पुनर्विचार मानिसको मनमा भएको काम होइन। फेरि एउटा मानिसले विचार गर्न सक्छ मूर्ख रूपले र गलत तरिकाले उसले सोच्न सक्छ, एउटा पापी जस्तो हुन, एउटा भूल स्वीकार गर्न सक्ने मानिस जस्तो हुन उसले गर्न सक्छ। राजाको आगमनको ज्ञानमा पश्चातापको पूर्ण विचारले यो कुरालाई उसले गर्न नेतृत्व गर्न सक्छ। उहाँको राज्यको स्वभावको ज्ञान यो फेरि विचार गर्नु हो। एकजना प्रसिद्ध लेखकले यसरी भनेका छन्, क्यापवेल योर्डन भन्ने व्यक्तिले यसरी यी कुराहरूलाई भन्दछन्, ध्यान जसले विश्वास प्रति नेतृत्व गर्दछ, जसले परिवर्तन प्रति अगुवाई गर्दछ। वास्तवमा क्यापवेल मोर्गन ठिक कुरा गरिरहेका छन्। कुनै पनि पश्चाताप जसले विश्वास प्रति र परिवर्तन प्रति अगुवाई नै गर्दैन भने त्यो साँचो पश्चाताप हुन सक्दैन। तपाईँले सुन्दै हुनुहुन्छ, थाहा गर्नुभयो यहाँनिर पश्चातापको महत्वपूर्णता के छ भनेर। म एकचोटि फेरि तपाईँको बीचमा दोहोऱ्याउन चाहन्छु यो कुरालाई, कुनै पनि पश्चाताप जसले विश्वास प्रति र परिवर्तन प्रति अगुवाई गर्दैन भने त्यो साँचो पश्चाताप हुन सक्दैन। फेरि ध्यान गर्नुहोस्, विचार गर्नुहोस्, फेरि येशूको बारेमा विचार गर्नुहोस्, ख्रिस्ट येशूको बारेमा थाहा गर्नुहोस्। उहाँ ठिक सिद्धान्त मात्र हुनुहुन्न, उहाँ ठिक ऐतिहासिक रूप मात्र हुनुहुन्न, उहाँ जीवित परमेश्वर हुनुहुन्छ। उहाँ शरीरमा प्रकटी हुनुभयो र उहाँका मानिसहरूका राजा हुनलाई उहाँ आउनु भएको हो। फेरि पनि उहाँको सिंहासनको बारेमा र बोलावटको बारेमा विचार गर्नुहोस्। उहाँले बोलाउँदै हुनुहुन्छ तपाईँलाई, सबै थोक छोडेर मेरो पछि लाग र पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। प्रिय मित्र, तपाईँलाई आज प्रभुको निम्ता छ, के तपाईँले उहाँको निम्तालाई स्वीकार गर्नुभएको छ? के तपाईँले उहाँको निम्तालाई महसुस गर्नुभएको छ? पापी मानिसको लागि प्रभुले बोलाउँदै हुनुहुन्छ। हे सबै बोझले दबिएका हो, मेहनत गर्ने हो, म कहाँ हो, म तिमीलाई विश्राम दिनेछु। ख्रिस्ट येशूमा हामीले विश्राम पाउन सक्छौ प्रिय मित्र, ख्रिस्ट येशूमा मात्र हामीले हाम्रो आत्माको विश्राम आराम पाउन सक्छौ र उहाँमा मात्रै हामीले स्वर्गको राज्यलाई थाहा गर्न सक्छौ। उहाँले तपाईँलाई बोलाउँदै हुनुहुन्छ, सबै थोक छोडेर मेरो पछि लाग अनि पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। उहाँ को हुनुहुन्छ भन्ने ज्ञानमा र उहाँको मृत्यु र पुनरुत्थानमा उहाँले के गर्नुभयो र के भन्नुहुन्छ भन्ने ज्ञानमा र उहाँले के माग गर्नुहुन्छ तपाईँले एकचोटि विचार गर्नुहोस्। उहाँको मृत्यु, उहाँको पुनरुत्थान, उहाँले तपाईँको लागि के गर्नुभयो र अब तपाईँले उहाँको लागि के गर्नुहुन्छ, उहाँले के कुरा तपाईँबाट चाहनु भएको छ तपाईँले विचार गर्नुहोस्। हाम्रो जीवनमा पापको डरलाग्दो खाडल छ, हामीले धेरै ठूलो पाप गरिरहेका छौ। परमेश्वरलाई नखोजेर, परमेश्वरलाई दिनुपर्ने आदर नदिएर हामी पापको बोझ मुनि थुपारिरहेका छौ। पापको गहिरो डरलाग्दो कुरा हाम्रो हृदयमा आइराखेको छ। तपाईँले विचार गर्नुहोस्, पापको बोझ मुनि परमप्रभुको नाउँलाई पुकार्नुहोस्, परमप्रभुको नाउँलाई खोज्नुहोस्। यसकारण पश्चाताप गर्नुहोस् र फर्कनुहोस् कि तपाईँहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दितको समय आओस्। प्रेरितको पुस्तक 3:19 तपाईँले यो कुरा पढ्न सक्नुहुन्छ, तपाईँ पश्चाताप गर्नुहोस् र फर्कनुहोस्। प्रिय मित्र, आज नै थाहा गर्नुहोस् ख्रिस्ट येशूको जन्म तपाईँको लागि कति महत्वपूर्ण छ। सदुकीहरू जस्तो, फरिसीहरू जस्तो नबन्नुहोस्, किनभने परमेश्वरले तपाईँलाई बोलाइराख्नु भएको छ उहाँमा आनन्दित हुन, उहाँमा संगति गर्न। मैले तपाईँलाई भने ख्रिस्ट येशू उसकी तपाईँहरूका पाप मेटिउन् र परमप्रभुको उपस्थितिबाट आनन्दितको समय आओस्। प्रेरितको पुस्तक 3:19 तपाईँले यो कुरा पढ्न सक्नुहुन्छ, तपाईँ

0: यदि हामीले विश्वास गर्दैनौ भने येशूले भन्दै हुनुहुन्छ राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन्। मत्ती 8:12 तपाईँले पढ्न सक्नुहुन्छ। राज्यको सन्तान बाहिर फ्याँकिनेछन्। तपाईँलाई उहाँको राज्यमा एक बनाउनको लागि उहाँले ल्याउनुभयो, तर यदि हामीले विश्वास गरेनौ भने अन्धकारमा हामीलाई फ्याँकिनेछ र हामी नरकको त्यो डरलाग्दो भट्टीमा हामी जलिरहनु पर्नेछ। यसले हामीलाई सदाको लागि दुःख कष्ट अनि वेदनातिर अगुवाई गर्नेछ। तिनीहरूको विरूद्धमा प्रभु येशूले धिकार भन्नुभयो, जसले विश्वास गर्दैन, जो परमेश्वरको राज्यप्रति आशा राख्दैन, तिनीहरूको लागि प्रभुसँग एउटा चुनौती थियो। तिनीहरूलाई धिकार भनेर भन्नुभयो। तपाईँले मत्ती सुसमाचार 23 यी कुराहरू पढ्न सक्नुहुन्छ। याद गर्नुहोस्, राजा र राज्यको सन्देशप्रति प्रतिउत्तर नै पश्चाताप हो। तपाईँ यदि राजालाई थाहा गर्न चाहनुहुन्छ, राज्यको बारेमा थाहा गर्न चाहनुहुन्छ भने तपाईँको जवाब पश्चाताप हुनेछ। तपाईँले काम गर्नुपर्नेछ, त्यो काम तपाईँले गर्ने पश्चाताप हो, जसले तपाईँलाई विश्वासतिर अगुवाई गर्नेछ, विश्वासतिर तपाईँलाई लानेछ र परिवर्तनप्रति तपाईँलाई नेतृत्व गर्नेछ। कुनै पनि कुराको अनुभव तपाईँले थाहा गर्नुहुनेछ। कुनै पनि नकारात्मक कुराको अभाव हुनु भनेको पूर्ण रूपले राजाको सन्देशलाई इन्कार गर्नु हो। त्यसकारण हामीले जहिले पनि सकारात्मक कुराहरूलाई सोच्नुपर्छ। हाम्रो जीवनमा परिवर्तनको आशा हामीले गर्नुपर्छ र ख्रिस्ट येशूले हामीलाई उहाँको राज्यतिर पश्चाताप गर्दै उहाँको सन्तान हुनलाई अगुवाई गर्नुहुनेछ।
1: प्रिय श्रोता मित्र, तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बोल्न दिउँ। आजको कार्यक्रम कस्तो लाग्यो? यदि तपाईँ यस कार्यक्रमबाट उत्साहित हुनुभएको छ वा आशिषित हुनुभएको छ अथवा चुनौती पाउनु भएको छ भने हामीलाई पत्र कोर्न नबिर्सनुहोला। यदि तपाईँले प्रभु येशू ख्रिष्टको बारेमा बढी जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने बिना संकोच हामीलाई पत्र लेख्नुहोस् अनि हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामक सानो पुस्तिका उपहार स्वरूप पठाइदिनेछौ। यसले तपाईँलाई येशू ख्रिष्टको बारेमा धेरै कुरा बुझ्नको लागि सहयोग दिनेछ। पत्रचारको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबललाई बोल्न दिउँ, पोस्ट बक्स नम्बर 19572 काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना रहेको छ nmu.paul@gmail.com। ठेगाना फेरि एकचोटि भन्न चाहन्छु, कार्यक्रम बाइबललाई बोल्न दिउँ, पोस्ट बक्स नम्बर 19572 काठमाडौँ नेपाल। हाम्रो इमेल ठेगाना रहेको छ nmu.paul@gmail.com। आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। भोलि फेरि ठिक यही समयमा पवित्र धर्मशास्त्र बाइबललाई खोल्नेछौ र बोल्न दिनेछौ। कार्यक्रम सुन्न नभुल्नुहोला। साताभरि नै प्रभुको आशिष तपाईँहरूसँग र तपाईँको परिवारसँग रहिरहेको होस्। हस् त, बिदा दिनुहोस्। यहाँहरूलाई पुनः एकपटक ख्रिस्टीय अभिवादन टक्र्याउन चाहन्छु।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई धेरै हर्ष लागिरहेको छ। मनको शान्ति भन्ने कुरा भोजन जत्तिकै जरूरी र महत्वपूर्ण हुन्छ भन्ने कुरा तपाईँ मानिलिनुहुन्छ होला। सबै कुरा भएर पनि मनमा शान्ति छैन भने मानिसको जीवन व्यर्थ हुन्छ। एक व्यक्ति हुनुहुन्छ, उहाँले भन्नुभएको छ, म आफ्नो शान्ति तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। यो शान्ति कसरी पाउन सकिन्छ, यही कुरा लिएर म तपाईँको अगाडि आएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यदि यस कार्यक्रमद्वारा तपाईँ आशिषित बन्नु भएको छ र आजसम्म तपाईँले आफ्नो प्रतिक्रिया जनाउनु भएको छैन भने म तपाईँलाई उत्साह दिन चाहन्छु। एउटा कागज लिनुहोस्, कलम लिनुहोस् र आफ्ना विचारहरू हामीलाई लेखी पठाउनुहोस्। तपाईँका पत्रले हामीलाई ठूलो ढाडस र उत्साह दिन्छन्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: कति मानिसहरू वैरागी जीवन जिउँछन्। हामीले पढेका छौं, सुनेका छौं यस्ता मानिसहरूको बारेमा, जसले जीवनदेखि विरक्ति र सन्यास लिएर अनि हिमालको काखमा गएर बाँकी जीवन बिताए। यस्ता कतिपय कथाहरू सत्य पनि छन् र कतिवटा कल्पनाका पनि छन्। मानिस जब आफूसित भएका कुराहरूसित, आफ्नो परिस्थितिसित खुशी हुँदैन, तब मानिसको मन आफूसित भएका थोकहरूद्वारा सन्तुष्ट हुँदैन। तब मानिस विचलित बन्छ, छटपटी र बेचैनीले हृदयमा घर बनाउँछ, पानीबाट बाहिर निस्किआएको माछा जस्तो मान्छे बन्छ। पानीबाट माछालाई धेरै बेरसम्म बाहिर निकालियो भने के हुन्छ? त्यसको जीवन समाप्त हुन्छ, त्यो मर्छ। मानिस पनि अशान्तिको आगोमा जलेर खरानी हुन्छ। यो संसारमा धेरै मानिसहरू छन् जो जीवनमा सुख, शान्ति, सन्तुष्टता प्राप्त गर्न चाहन्छन्। यी कुराहरू प्राप्त गर्नको निम्ति उनले हर प्रकारको उपायहरू रच्दछन्, तर पनि ती प्राप्त गर्न असफल हुन्छन्। पुरानो कालदेखि नै मानिसले यी कुराहरू खोजेर आएको छ, तर पनि ठिक टुङ्गोमा पुग्न सकिरहेको छैन। आज म तपाईंलाई यो स्थायी शान्ति कसरी प्राप्त गर्न सकिन्छ यस विषयमा कुराकानी गर्नेछु। प्रभु येशूले उहाँमाथि विश्वास राख्ने उहाँका चेलाहरूलाई एक अवसरमा भन्नुभयो, म आफ्नो शान्ति तिमीहरूलाई छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिँदिन। येशूले कस्तो शान्तिको बारेमा कुरा गर्नुभएको? येशूले दिनुहुने शान्ति कस्तो हो? यो कुरा हामीले बुझ्नुभन्दा अघि येशूको जीवनलाई केही मात्रामा बुझ्न आवश्यक पर्छ। येशूको जीवनको बारेमा केही कुरा बताउँछु। मानव रूप धारण गरेर परमेश्वर आफै शरीरमा यो संसारमा आउनुभयो। उहाँ एक सामान्य परिवारमा जन्मनुभयो। मानिसले जीवनमा भोग्ने दुःख सुख उहाँले पनि भोग्नुभयो। मानव जातिको निम्ति एउटा महान उद्देश्य लिएर संसारमा आउनुभएको कारण उहाँको जीवन विशेष किसिमको थियो। अर्थात् बाल्यकालदेखि नै उहाँको जीवन अरूहरूभन्दा भिन्दै किसिमको थियो। उहाँले कहिले पनि संसारका कुराहरूमा आफ्नो मन लगाउनु भएन। संसारका मानपद धन सम्पत्तिमाथि भरोसा राख्नु भएन। ती कुराहरूलाई आफ्नो जीवनको खुशी र शान्तिको आधार बनाउनु भएन। यति बेला मलाई एकजना दाईको सम्झना आइरहेको छ, जो परदेशमै बितेका थिए। उनी अति नै असल र सोझा मानिस थिए। उनको एउटा सुखी आनन्दित परिवार थियो। खेतीबारी राम्रै थियो। छोरा छोरीहरूलाई राम्ररी पढाउन सकेका थिए। उनकी पत्नी पनि जागरेली थिइन्। दुवै मिलेर परिश्रम गर्थे। सामान्य जीवन बिताउन उनीहरूलाई त्यति समस्या थिएन। तर एक दिन खै के मनमा लागेर आयो, त्यो दाईले विदेशमा गएर काम गर्ने विचार गरे। उमेर केही ढल्किसकेको थियो, तर पनि उनले विदेशमा गएर काम गर्ने र पैसा कमाउने सपना देखेका थिए। साँच्चै एक दिन आयो जब उनी आफ्नी पत्नी र प्यारा छोरा छोरीहरूलाई छोडेर पैसा कमाउन भनी विदेशतिर लागे। समय बितेर गयो। पहिले पहिले त उनले घरमा फोन गर्थे, तर पछिबाट त फोन पनि बन्द भयो। के भयो, कसो भयो, घरकाहरूलाई केही अत्तोपत्तो भएन। यता परिवारलाई ठूलो चिन्ता परेको थियो। गाउँका सोझा सिधा मानिसहरू बिचारा कसलाई सोध्ने, कता खोज्ने? एक वर्षपछि एक दिन अचानक उनी मरेको खबर आयो। घरमा रुवावासी भयो। एक महिनापछि काठको बाकसमा राखेर पठाइएको तिनको मुर्दा शरीर मात्र गाउँमा आइपुग्यो। उनी विदेशमा गएको केही समयपछि नै बिरामी भएछन्। धेरै दुःख पाएर परदेशमै प्राण त्याग गरेछन्। कस्तो सपना लिएर गएका थिए, के भयो? हुन त सबैलाई यस्तो हुन्छ भन्ने होइन। कतिलाई त विदेशमा गएर सफलता मिलेको छ, तर पनि धन सम्पत्ति नै सबै कुरा होइन। परमेश्वरले जुन शान्ति दिनुहुन्छ त्यो मानिसको जीवनलाई धन्य र तृप्त बनाउने किसिमको हुन्छ। प्रभु येशूले भन्नुभयो, म मेरो शान्ति तिमीहरूलाई दिन्छु। येशूको शान्ति कस्तो शान्ति हो सुन्नुहोस्। येशूको शान्ति भनेको परमेश्वरको शान्ति हो, जो कुनै पनि परिस्थितिले मेटाउनु वा नाश गर्न सक्दैन। संसारका थोकहरूलाई आफ्नो खुशी र शान्तिको आधार बनाउनु भएन हामीले, तर यस्ता कुराहरूमा हामीले भरोसा राख्न पर्यो जुन अनन्तका छन्, जो कहिले परिवर्तन हुँदैनन् अनि जो परमेश्वरका हुन्। उहाँले शारीरिक जीवनलाई भन्दा बढ्ता आत्मिक जीवनलाई महत्व दिनुभयो। बाइबलमा लेखिएको छ, यदि तिमीहरू ख्रीष्टसँगै जी उठाइएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रिष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुराहरूमा मन लगाओ, पृथ्वीमा भएका कुराहरू होइन। माथिका कुराहरू भनेको कहाँका कुराहरू हुन्? ती स्वर्गका कुराहरू हुन्, पृथ्वीका कुराहरू होइनन्, परमेश्वरका कुराहरू हुन्। जसरी परमेश्वर अनन्त र अविनाशी हुनुहुन्छ, त्यसरी नै उहाँका कुराहरू पनि अनन्त र अविनाशी छन्। हामीले नाश भएर जाने यो संसारका थोकहरूमा आफ्नो आशा र भरोसा राख्नु हुँदैन। तर कति छन् जो सोच्दछन्, यदि मसँग प्रशस्त पैसा र धन भएदेखि म खुशी हुन सक्छु, मेरो जीवनमा शान्ति हुनेछ। तपाईँ पनि यस्तै सोच्नुहुन्छ कि? मैले केही वर्ष अघि काठमाडौँमा नै एकजना मानिसलाई भेटेको थिएँ, केही पाको मानिस, यसो हेर्दा केही खानदानी जस्तै देखिने, तर उसले हात पसारेर बाटोमा भिख मागिरहेको थियो। उसँग बातचित गर्दा मैले थाहा पाएँ, कुनै बेला उसको ठूलो व्यापार थियो यो शहरमा, तर जुवातास खेल्ने बानीले उसलाई खरानी बनाएको रहेछ। कुनै बेला उसित धेरै सम्पत्ति थियो, जीवनमा सुख र आनन्द थियो, तर आज पैसा र सम्पत्ति सकिएको छ। उसको पैसा सँगै उसको जीवनको खुशी र आनन्द पनि समाप्त भएर गयो। आफ्नो शान्ति र खुशीको आधार पैसा र धनलाई बनाउँदा यस्तै हुन्छ। तर प्रभु येशूले भन्नुभयो, म तिमीहरूलाई जुन शान्ति दिन्छु त्यो संसारले दिने जस्तो होइन। संसारको शान्ति संसारकै कुराहरूमा अडेको हुन्छ, तर प्रभु येशूको शान्ति त्यस्तो हुँदैन। एउटा गरीब व्यक्ति छ, झोपडीमा बस्छ भने पनि यदि उसले येशूलाई चिनेको छ, उहाँमाथि विश्वास गर्छ भने येशूको शान्ति त्यो जीवनमा छ। उसको जीवनमा जस्तो सुखी परिस्थिति आए पनि उसको हृदयको शान्ति समाप्त भएर जाँदैन, किनभने उहाँको शान्ति मानिसको मनमा आउँछ तब जीवनको कुनै पनि परिस्थिति र हालतमा ऊ व्याकुल हुँदैन, भयभीत पनि हुँदैन। किन? किनकि उसले परमेश्वरको अनमोल वचनमा विश्वास गरेको हुन्छ, परमेश्वरका प्रतिज्ञामा भर परेको हुन्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, तपाईँले आफ्नो जीवनमा शान्ति, खुशी, आनन्द, सन्तुष्टता पाउनुको निम्ति के कुरामा भरोसा राख्नु भएको छ? याद गर्नुहोस्, साँचो र सत्य कुरामा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। तपाईँ नाश भएर जाने, सकिएर जाने थोकहरूमा शान्ति नखोज्नुहोस्, तर अनन्तका परमेश्वरमा पाइने शान्तिको पछि लाग्नुहोस्। तपाईँको यो निर्णयले तपाईँको जीवनमा ठूलो भिन्नता ल्याउनेछ, अहिलेको जीवनमा पनि साथै मृत्युपछिको जीवनमा पनि। याद गर्नुहोस्, निर्णय गर्ने पूरा अधिकार तपाईँको हातमा छ। कुराकानी गर्दा गर्दै समयले बिस्तारै विदाईको घण्टी बजाइसकेको छ। प्रिय मित्र, हामी सबैलाई शान्ति चाहिन्छ, किनभने तनावपूर्ण संसारमा हामी बाँचिरहेका छौं। यो प्रतिज्ञा येशूले दिनुभयो, म मेरो शान्ति तिमीलाई दिन्छु, संसारले दिने जस्तो होइन। अचम्मको अलौकिक। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छ भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: निर्णायक कदम चाल्नुहोस्। जेमुसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 21 यहाँहरूलाई स्वागत छ। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, तपाईँले बन्ने एक मात्र व्यक्ति तपाईँले निर्णय गर्नुभएको व्यक्ति हो। उनले यो पनि भनेका थिए, उत्साह सफलताको सबैभन्दा शक्तिशाली इन्जिनहरू मध्ये एक हो। जब तपाईँ कुनै काम गर्नुहुन्छ, आफ्नो सम्पूर्ण शक्तिले त्यसलाई गर्नुहोस्। आफ्नो सम्पूर्ण आत्मा त्यसमा लगाउनुहोस्। यसलाई आफ्नो व्यक्तित्वले छाप्नुहोस्। सक्रिय हुनुहोस्, ऊर्जावान हुनुहोस्, उत्साहित र दृढ रहनुहोस् र तपाईँले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ। उत्साह बिना कहिल्यै ठूलो केही पनि हासिल भएको छैन। आराम र आत्मसन्तुष्टि तपाईँका शत्रु हुन्। सफलता तपाईँको जीवनमा तब आउनेछ जब तपाईँ आफ्नो आराम क्षेत्रबाट बाहिर निस्कनुहुन्छ र आफ्नो सफलता प्राप्त गर्न आवश्यक पर्ने कदम चाल्नुहुन्छ। बाइबलमा एउटा रोमाञ्चक कथा छ, जहाँ एकजना मानिसले आफ्नो परिस्थितिलाई आफ्नो भाग्य निर्धारण गर्न दिन अस्वीकार गरे। उसले धेरै आक्रामक कदम चाल्यो र यसको परिणाम स्वरूप परमेश्वरले एउटा चमत्कार गर्नुभयो, जसले उनको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्यो। लुकाको पुस्तक 5:18। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। साँचो आत्मिक सफलता प्राप्त गर्न हामी प्रत्येकले चाल्नुपर्ने पहिलो कदम भनेको यीशुको आवश्यकतालाई पहिचान गर्नु हो। यीशुको बारे तपाईँ के सोच्नुहुन्छ मलाई भन्नुहोस् र म तपाईँलाई आत्मिक रूपमा कति टाढा जानुहुनेछ भनेर बताउनेछु। उहाँ हाम्रो विश्वासको जग हुनुहुन्छ, हाम्रो मुक्तिको चट्टान हुनुहुन्छ। प्रिय श्रोता, यो मानिसलाई ठूलो आवश्यकता थियो। उसलाई पक्षघात भएको थियो र उसले विश्वास गर्थ्यो कि यदि ऊ यीशुको ठाउँमा पुग्न सक्यो भने ऊ चमत्कारी रूपमा निको हुनेछ। तपाईँको बारेमा के छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि यीशुले तपाईँको जीवनमा सामना गरिरहेका समस्याहरू पार गर्न मद्दत गर्न सक्नुहुन्छ? लुकाको पुस्तक 5:19। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिकटी हटाएर त्यसलाई खाटे समेत यीशुको सामुने ओह्रालिदिए। हामी सबैले आफ्नो लक्ष्यहरू प्राप्त गर्ने प्रयास गर्दा अवरोधहरूको सामना गर्छौ। ती अवरोधहरूलाई हामीले कसरी प्रतिक्रिया दिन्छौ भन्ने कुराले हाम्रो भविष्य निर्धारण गर्नेछ। के हामी चुनौतीहरू हाम्रो बाटोमा आउँदा लडाई त्याग्ने छनौट गर्नेछौ वा परमेश्वरले हाम्रो लागि राख्नुभएको उद्देश्य दावी गर्न आवश्यक पर्ने कुनै पनि कदम चाल्नेछौ? यीशुलाई घेरेको मानिसहरूको ठूलो भीड़को कारण यी मानिसहरू यीशु कहाँ पुग्न सकेनन्। हार मान्नुको सट्टा तिनीहरूले एउटा असाधारण योजना बनाए। पहिले तिनीहरू घरको छतमा चढे, त्यसपछि मानिसहरूले पश्चघात भएको मानिसलाई छानाबाट भएको प्वालबाट तल झारे। त्यसो गर्न तिनीहरूले पक्षघातीलाई र उसलाई बोक्न प्रयोग गरिएको खाटलाई डोरीले बाँधेको हुनुपर्छ। त्यसपछि तिनीहरूले उसलाई त्यो प्वालबाट बिस्तारै तल झारे। यसका लागि रचनात्मक सोच र साहसको मिश्रण चाहियो। के तपाईँ आफ्नो मनमा यो भइरहेको कल्पना गर्न सक्नुहुन्छ? यी सबै मानिसहरू वरिपरि भेला भए, तिनीहरूले माथि हेरे, यो मानिसलाई छानाको प्वालबाट तल झरिरहेका देखे। कतिपयले उनीहरूको आलोचना गरे होलान्, अरू सायद उनीहरूमाथि हाँसे होलान्। यी मानिसहरूलाई वास्ता थिएन, उनीहरूको ध्यान यीशुसम्म पुग्नु थियो। लुकाको पुस्तक 5:20-25। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, यी मानिस तिम्रो पाप क्षमा भयो। अनि त्यो तुरन्तै तिनीहरूकै सामुन्ने उठ्यो र जुन खाटमा त्यो परिरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। यीशुले तपाईँको जीवनको लागि राख्नुभएको योजनाहरू पालना गर्न आक्रामक कदम चाल्दा चमत्कारहरू हुने आशा गर्नुहोस्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। उहाँ चाहनुहुन्छ कि तपाईँको हृदयको भित्री इच्छाहरू पूरा होस्। त्यो सम्भव बनाउन निर्णायक कदमहरू चाल्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेरो एसई पनि सकियो,
7: मेरो प्लस टू को एक्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
9: गुड न्यूज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
0: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
0: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: उडन्ते पुत्रको दाजु नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा। आज म उडन्ते पुत्रको दृष्टान्तबाट एउटा महत्वपूर्ण पाठ लिएर आएकी छु। वास्तवमा म आज हामीले यस दृष्टान्तमा भएको दाजुलाई हेरेको चाहन्छु। हामी सधैँ घर फर्किएको कान्छो छोराको बारेमा धेरै सुन्छौं, तर जेठो छोरो अर्थात दाजुको जीवनलाई नियालेर हेर्दा पनि हामीले धेरै गहिरो कुराहरू सिक्न सक्छौं। जब तपाईँ उडन्ते पुत्रको कथा पढ्नुहुन्छ, तपाईँलाई लाग्न सक्छ कि जेठो छोराको जीवनमा कहिल्यै कुनै दुःख वा कठिनाई आएन। कान्छो भाइ नयाँ जीवन खोज्दै घर छोडेर हिँडेपछि पनि जेठो छोराले बडो इमान्दारीताका साथ बुवाको खेतबारी सम्हालिरह्यो र सबै हर हिसाबहरू मिलाइरह्यो। उसले आफूलाई सधैँ सही बाटोमा राख्यो र अन्याज्ञकारिताको कड़ा परिणाम कहिले भोग्नु परेन। एकतर्फ जेठो दाजु सधैँ सोझो र सही बाटोमा हिँड्दै बुवाको सम्पत्तिको जिम्मेवारी सम्हालिरहेको थियो, अर्कोतर्फ उसको भाइले भने आफ्नो सबै सम्पत्ति मोज मजामा उडाइदियो र अन्त्यमा भोकभोकै सुँगुरहरूको बीचमा बस्नुपर्ने अवस्थामा पुग्यो। ठिक त्यही बेला उसले घर फर्किने निर्णय गर्छ र एक दिन जब यो कान्छो छोरो घर आइपुग्छ, बुवा खुशीले गदगद हुनुहुन्छ। मासु पोल्न थालिन्छ, सबैभन्दा उत्तम दाख मध्ये निकालिन्छ, पालका खम्बाहरूमा रंगी चंगी कागजहरू सजाइन्छ र ढोकामा घरमा स्वागत छ लेखिएका ब्यानरहरू झुण्डाइन्छ। यो सबै देख्दा जेठो दाजु भने अलिकति पछि हट्छ र अचम्मित भएर हेरिरहन्छ। उसलाई त्यो उत्सवमा भएको खर्च वा मोटो बाछो काटिएको कुराले चित्त दुखेको होइन, उनलाई त बुवाले आफ्नो त्यो बदमाश भाइमाथि खनाउनु भएको असीमित प्रेम र विशेष अनुग्रहले पो ईर्ष्या जगाएको थियो। तर जब जेठो दाजुलाई लाग्यो कि उसले त केही पनि पाएन, अर्थात यस कुरालाई ध्यान दिएर सुन्नुहोस्, उसले आफ्ना बुवाबाट सान्त्वना र गहिरो प्रेमले भरिएका यी शब्दहरू सुन्छ, जुन लुका 15:31 लिपिबद्ध गरिएको छ। बुवाले उसलाई भन्नुभयो, छोरा, तँ त मसँग सधैँभरि छँदैछस् अनि मेरो सबै सम्पत्ति तेरै हो। यी शब्दहरूलाई आफ्नो हृदयमा मनन गर्नुहोस्, किनभने जब तपाई यो दृष्टान्त पढ्नुहुन्छ, तपाईँले देख्नुहुन्छ कि उडन्ते पुत्रले त सम्पत्तिको एउटा हिस्सा मात्र पाएको थियो, तर लुका 15:31 अनुसार जेठो छोरासँग त सबै थोक थियो। उनले केवल यो महत्वपूर्ण सत्यलाई बिर्सिएका थिए। येशूका ती अनुयायीहरूका लागि यो एउटा निकै महत्वपूर्ण पाठ हो, जसको जीवन र गवाई एकदमै सफा, सिधा र ठिकठाक चलिरहेको छ। किनभने जुन इसाईहरूले आफ्नो जीवनमा ठूला ठूला प्रलोभन वा पापको संघर्ष भोग्नु परेको छैन, उनीहरूले पनि आफ्नो भित्री पाप स्वभावको गहिराईलाई बुझ्न जरूरी छ। यो पाठ उनीहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ जसको जीवनमा कहिल्यै गहिरो दुःख वा चोट लागेको छैन, जसले आफ्नो जीवनमा नियमित रूपमा पीड़ा र कठिनाईको स्वाद चाख्नु परेको छैन। उनीहरू अझ बढी सतर्क र होसियार भएर जिउनुपर्छ। पीड़ा र कठिनाईले प्राय हामीलाई परमेश्वरको कति धेरै खाँचो छ भन्ने कुरा महसुस गराउँछ र हाम्रो जीवनमा भएको पापको चेतले पनि हामीलाई उहाँतिरै डोर्याउँछ। तर दुःख र कठिनाई बिना मानिस सजिलै त्यो उडन्ते पुत्रको दाजु जस्तै भन्न सक्छ, जसले आफ्नो समस्या रहित जीवनमा आफूसँग कति धेरै कुराहरू छन् भन्ने कुरा नै बिर्सियो। तर एफिसी 1:3 परमेश्वर भन्नुहुन्छ कि हाम्रो स्वर्गीय पिताले प्रत्येक विश्वासीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। परमेश्वरसँग दुःख भोग्नेहरूलाई वा दुःख नभोग्नेहरूलाई दिनका लागि ख्रिस्ट भन्दा ठूलो वा ख्रिस्ट भन्दा बढ़ी अरू कुनै कुरा नै छैन। त्यसैले मेरा मित्र, आज हाम्रा स्वर्गका पिताले तपाईसँग भनिरहनु भएको कुरा सुन्नुहोस्। तपाईसँग सर्वोच्च छ, सबै थोक छ, यस कुराको कदर गर्नुहोस् र ती मानिसहरूसँग कहिल्यै ईर्ष्या नगर्नुहोस् जो अन्तिम घड़ीमा बल्ल तल्ल बचेर येशू कहाँ आउँछन्। हो, उनीहरूले पनि एउटा आशिष र उत्तराधिकार पाएका छन्, तर तपाईले पनि पाउनु भएको छ अनि त्यो तपाईले कल्पना गरे भन्दा कति धेरै ठूलो, सुन्दर र भरिपूर्ण हुन सक्छ। चाहे तपाईँका दिनहरू सुख र सुविस्ताले भरिएका हुन् वा तपाईँले कठिन परिस्थितिहरूको सामना गर्नु परिरहेको होस्। पिताले तपाईँलाई सित्तेमा दिनुभएका यी धेरै र बहुमूल्य आत्मिक आशिषहरूलाई कहिले नबिर्सिनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न।
0: नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
8: कता हुनु नि दाई, हेर्नुहोस् न देश विदेशबाट पाउन
5: अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।

0: गेस्टहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्ने हिँडेँ कि नि।
1: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुडोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
1: हाम्रा सेवाहरू
0: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
1: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: निरन्तर प्रार्थनामा लागिरहौ भन्ने बाइबलको पदलाई मध्यनजर गर्दै गुड न्यूज एफएम रेडियोको दैनिक प्रस्तुति कार्यक्रम अन्तरबिन्ती प्रसारण भइरहेछ। सुन्ने

0: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा कार्यक्रम अन्तरबिन्ती
1: दैनिक प्रस्तुति कार्यक्रम अन्तरबिन्ती अन्तरबिन्ती
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाउ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मेरो एसई पनि सकियो
7: मेरो प्लस टूको इक्जाम पनि सकियो
8: म त खाली समय बिताइरहेको छु के गर्ने होला
9: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
10: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
11: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
10: 01-47-70-754 01-47-70-754 र 01-59-13-755 01-59-13-755
11: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
11: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
12: र 9818-25-12-40, 9818-25-12-40।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मेरो एसई पनि सकियो,
9: मेरो प्लस टूको एक्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
10: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
11: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
11: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।

जय मसी नमस्कार साथी हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नु भएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सुजनजी सँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईहरूलाई साथ दिनेछौ। सुर संगीत सोमबार बिहान यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा तपाईहरूले सुन्दै आइरहनु भएको छ। गुड न्यूज एफएमको प्रसारणलाई तपाईहरूले कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, देश विदेश टाढा नजिकबाट यहाँहरूलाई एकदमै स्वागत अनि एकदमै धेरै माया भनेर भन्न चाहन्छौ हामी। र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई 105.1 MHz काठमाडौँबाट र 105.6 MHz चाहिँ पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। र फेसबुक र युट्यूबमा हेर्ने सुन्ने श्रोताको लागि चाहिँ गुड न्यूज एफएम 105.1 MHz रहेको छ भने अनलाइन मार्फत सुन्ने श्रोता यहाँहरूको लागि चाहिँ www.goodnewsfm.com.nv तपाईँहरूले लगइन गर्न सक्नुहुन्छ र हाम्रो पात्रमा पनि गुड न्यूज एफएम गर्नुभयो भने चाहिँ तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। सुर संगीतमा छौं हामी, सुर र संगीतको विषयमा कुराकानी गर्ने गर्दछौ। गीत संगीतबाट पनि परमेश्वरको महिमा गर्न सकिन्छ। गीत संगीत पनि परमेश्वरले दिनुभएको उत्कृष्ट वरदान मध्येको एउटा वरदान रहेको छ र शब्द लेख्नको लागि अथवा भनौं शब्द रचना गर्नको लागि, गीत गाउनको लागि अनि यसको लागि उत्साह दिने, प्रार्थना गर्ने होइन विभिन्न किसिमको सहयोग गर्ने व्यक्तिहरू एकदमै महत्वपूर्ण हुन्छ र कसैको पनि वरदानलाई बल्दो बनाउनको लागि चाहिँ थुप्रै व्यक्तिहरूको पक्कै पनि जिम्मेवारी भनौं अथवा त्यो एउटा उत्साह आवश्यकता हुन्छ। त्यही उद्देश्यको साथ हामीले चाहिँ उहाँहरूलाई हामीले सहायता गर्नुपर्छ अथवा उहाँहरूको वरदानलाई बल्दो बनाउनुपर्छ र यही वरदानबाट हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ उहाँहरूसँग मिलेर भन्ने उद्देश्यको साथ हामीले सुर संगीत लिएर आएका छौं। अनि थुप्रो व्यक्तिहरूलाई परमेश्वरले यो गिफ्ट दिनुभएको छ, यो वरदान दिनुभएको छ अनि उहाँहरूले चलाइ पनि रहनु भएको छ होइन। गुड न्यूज एफएममा त अधिकांश समयमा बज्ने भनेको के भन्दाखेरि चाहिँ गीत संगीत नै हो अनि गीत संगीत बज्दाखेरि पनि हामीले सुसमाचार सुनाउन सक्छौ। गीत संगीतको माध्यमबाट मानिसहरूले प्रभुलाई चिन्नु पनि भएको छ, धेरै व्यक्तिहरूले प्रभुलाई चिन्नु भएको छ, धेरैजना व्यक्तिको आँखाको आँसु यो गीत संगीतले पुछेको पनि छ होइन। उहाँहरूलाई ढाडस दिएको छ, बोल्नै मन नलाग्दा साथी नै नहुँदा गीत संगीतसँग उहाँहरू कुराकानी गर्नु पनि भएको छ, संगतिको साथी पनि गीत संगीतले बनाएको छ र सबभन्दा ठूलो कुरा चाहिँ हामीले परमेश्वरसँग कुराकानी गीत संगीतको माध्यमबाट गर्न सक्छौ, उहाँको प्रेमलाई महसुस गर्न सक्छौ अनि योभन्दा ठूलो कुरा के हुन सक्छ र होइन। त्यही उद्देश्यको साथ हामीले सुर संगीत तपाईँहरूको बीचमा लिएर आएका हौं र मलाई आशा छ तपाईँहरू एकदमै आशिषित हुनुभएको छ र हामीलाई चाहिँ यो पनि एउटा महत्वपूर्ण कुरा हो जस्तो लाग्छ, कसले गाउनु भएको छ अनि यो गीत कसले गाउनु भएको अनि उहाँको लागि प्रार्थना अथवा उहाँलाई भेट्दा उत्साह दिनको लागि चाहिँ हामीले एउटा प्रश्न 3 जवाफ पनि राख्ने गर्छौं र एउटा जवाफ तपाईँले छान्नुपर्ने हुन्छ, एउटा जवाफ मात्रै राइट आन्सर हुन्छ तर कुन चाहिँ हो भनेर चाहिँ कार्यक्रमको अन्तमा हामी बताउने नै छौँ। एकदमै सजिलो छ, तपाईँले अप्सन छान्न सक्नुहुन्छ, एबीसी गरेर हामी अप्सन दिनेछौँ र डाइरेक्ट थाहा छ भने प्रश्न पश्चात तपाईँले डाइरेक्ट आन्सर बताउन सक्नुहुन्छ, तपाईँ होइन म चाहिँ गेस गर्न चाहन्छु भन्नुभयो भने हामी तपाईँलाई अप्सन दिनेछौँ। सहभागिता सबभन्दा महत्वपूर्ण कुरा हो है श्रोता, तपाईँहरूको सहभागिताले एक घण्टाको अवधिलाई आशिषमय बनाउनेछ र गिफ्ट ह्याम्पर चाहिँ हामीलाई दिनुभएको छ वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री, यो चाहिँ कुपनडोलमा पर्छ र एकजनालाई हामी उपहार दिन्छौँ राइट आन्सर मध्येको एकजनालाई र त्यसको लागि त तपाईँहरूले फोन कल गर्नुपर्ने हुन्छ, हामी टेलिफोन नम्बर पनि हामी भन्छौँ। तर त्योभन्दा अगाडि आजको प्रश्न हामी बताउन चाहन्छौँ र सदा चाहिँ आज पनि प्रश्न बनाउन सहायता गर्नुभएको छ हाम्रो प्राविधिक मित्रले, एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र प्रश्न यस प्रकार रहेको छ, गीतको बोल रहेको छ होइन, हामी कहिलेकाहीँ चाहिँ रचनाकार सोध्ने गर्छौं, कहिलेकाहीँ गायक अथवा गायिका, आज भने हामीले रचनाकार सोधेका छौं र त्यति राम्रो संगीत गाउन नजाने पनि म तपाईँलाई गीतको बोल भने सुनाउनेछु। नाच्न सिकायो गाउन सिकायो अजम्बरी माया यसो लाउन सिकायो हाँस्न सिकायो हो भन्ने एकदमै मिठो गीत छ। यो गीत चाहिँ तपाईँले सुन्नुभयो भने चाहिँ
एकदमै आश्वासित हुनुहुन्छ, भइ पनि रहनु भएको छ। गुड न्युज एफएमबाट प्रसारण भइरहेको गीत हो यो र तीनजना रचनाकार हुनुहुन्छ, शब्द रचनाकार। अप्सनीमा हुनुहुन्छ श्याम साहु, भीमा, रोहित थापा, सीमा ट्रेन देवान। एउटा अप्सनलाई जान्नुपर्ने हुन्छ 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, 9802344646 हाम्रो वाट्सएप नम्बर रहेको छ। एउटा अप्सनलाई तपाईँहरूले छान्नुपर्ने हुन्छ र हाम्रो फेसबुकमा पनि यो प्रश्न अपलोड भइसकेको छ, तपाईँहरूले फेसबुकमा पनि कमेन्ट गर्न सक्नुहुन्छ। यो समय यही गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, यो गीत राम्रोसँग सुन्नुहोस् अनि कसले चाहिँ यो शब्द रचना गर्नुभयो होला गेस गर्न तपाईँहरू आउनुहोस्।

0: निकै नै आशिषमय गीत प्रतिभा पनि स्वागत गर्न चाहन्छु र यही गीतलाई आजको शीर्ष गीत बनाएका छौं हामीले र यो गीतको शब्द रचनाकार सोधिरहेका छौं। कोही श्रोता टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, नमस्ते, जय मुसी।
2: हजुर नमस्कार, जय मुसी, स्वागत छ। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर? हजुर राम्रोसँग सुनिएन हजुर, कुन ठाउँबाट भन्नुभयो? हजुर उपासनाजी, हजुर आरामै हुनुहुन्छ?
1: हजुर म ठिकै छु।
2: हजुर अनि उपासनाजी कुन ठाउँ भन्नुभयो रे?
1: मेरो सरलाई।
2: सरलाई, अनि गर्मी त एकदमै धेरै छ होला?
1: हजुर गर्मी धेरै छ।
2: हजुर अनि आजको प्रश्न हजुरले सुनिसक्नु भयो कि बाँकी नै छ? हजुर अब भर्खरै बजेको एउटा गीत थियो, नाच्न सिकायो हो गाउन सिकायो, अजम्बरी माया यसो लाउन सिकायो भन्ने गीतको शब्द रचनाकार को हुनुहुन्छ आजको प्रश्न? र अप्सनीमा हुनुहुन्छ श्याम साहु, र बीमा हुनुहुन्छ रोहित थापा, सीमा हुनुहुन्छ एड्रिन देवान। कुन चाहिँ अप्सन जान्न चाहनुहुन्छ हजुर? अप्सन कुन भन्नुभयो? अप्सन एमा श्याम साहु, अप्सन बीमा रोहित थापा, अप्सन सीमा एड्रिन देवान। हजुर अप्सन सी एड्रिन देवान भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो, धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। छिटो है त अहिलेलाई।
0: हजुर नमस्कार, हजुर उहाँ हुनुहुन्थ्यो सरलाईदेखि उपासना घिसिङ, र अप्सन सी एड्रिन देवान भनेर जानुभएको छ। र कोही श्रोता आइसक्नु भएको छ हाम्रो टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो, जय मसी हजुर।
2: जय मसी चन्द्रमायाजी, हजुरलाई स्वागत छ, आरामै हुनुहुन्छ?
3: धन्यवाद म्याम, आराम छु म्याम। आज त फर्स्टमै फोन लाग्यो।
2: हजुर कस्तो खुसी लाग्यो, अनि एकदमै स्वागत फेरि पनि भन्न चाहन्छु। एकदमै ट्राई गर्नुभएको लागि, अनि फर्स्टमा आइदिनु भएको लागि पनि। अनि कार्यालयतिरै हुनुहुन्छ होला?
3: हजुर म्याम, म कार्यालयमै हो।
2: हजुर कार्यालयमा हामीलाई पनि स्वागत गर्नुभएको लागि एकदमै धेरै धेरै धन्यवाद। र आजको प्रश्न हजुरले सुनिसक्नुभयो? हजुर कुन चाहिँ अप्सन अथवा कुन चाहिँ शब्द रचनाकार भन्न चाहनुहुन्छ?
3: म बी भन्न चाहन्छु।
2: हजुर अप्सन बी रोहित थापा भन्न चाहनुहुन्छ?
3: हजुर
2: एकदम हृदयबाट धेरै धेरै धन्यवाद चन्द्रमायाजी फोन गरेर साथ दिनुभयो। छिटो है त अहिलेलाई। जय मसी।
0: हजुर उहाँ हुनुहुन्थ्यो चौमतीबाट चन्द्रमाया मगरज्यू, र अप्सन बी बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ? आजको गीतमा कसले शब्द रचना गर्नुभएको हो जस्तो लाग्छ तपाईँहरूले बताउन सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हजुर
2: जय मसी, स्वागत छ, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
4: विक्रम राई।
2: हजुर विक्रम जी, हजुर आरामै हुनुहुन्छ?
4: हजुर हजुर।
2: कुन ठाउँबाट फोन गर्दै हुनुहुन्छ?
4: सिन्धुलीबाट।
2: सिन्धुली, हजुर सिन्धुलीको हालखबर के छ?
4: हजुर ठिकै छ, घाम लागिरहेको छ।
2: हजुर हजुर एकदमै खुसी लाग्यो, सिन्धुलीदेखि हामीलाई सम्झिएर फोन गरिदिनु भयो विक्रमजी। अनि आजको कार्यक्रममा मैले एउटा प्रश्न राखिरहेकी छु, हजुरलाई थाहा छ? हजुर प्रश्न यस प्रकार रहेको छ, एउटा गीतको बोल रहेको छ, नाच्न सिकायो हो गाउन सिकायो, अजम्बरी माया यसो लाउन सिकायो। यो गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा हुनुहुन्छ श्याम साहु, अप्सन बीमा हुनुहुन्छ रोहित थापा, सीमा हुनुहुन्छ एड्रिन देवान। हजुर अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद विक्रमजी फोन गरेर साथ दिनुभयो, यसलाई भने छिटो है त। जय मसी।
0: हजुर उहाँ हुनुहुन्थ्यो विक्रम राई, सिन्धुलीदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो। श्रोता तपाईँहरू पनि जहाँ जहाँबाट हामीलाई सुनिरहनु भएको छ फोन गर्न सक्नुहुन्छ। कोही आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: नमस्कार, राजु काम्राजी राजनगरबाट।
2: हजुर राजुजी स्वागत छ, हजुर आरामै हुनुहुन्छ? हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ? हजुर प्रश्न रहेको छ, नाच्न सिकायो, हो गाउन सिकायो, अजम्बरी माया यसो लाउन सिकायो, यसको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा श्याम साहु, बीमा रोहित थापा, सीमा एडवेन देवान।
5: रोहित थापा।
2: हजुर रोहित थापा अप्सन बी भन्न चाहनुहुन्छ। हजुर धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, नमस्कार। हजुर
0: हजुर उहाँ हुनुहुन्थ्यो विराटनगरदेखि राजु काप्रा, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर 4470754 एकदमै खुल्ला रहेको छ भने वाट्सएप नम्बर 9802344646 पनि खुल्ला रहेको छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
6: हजुर म्याम, जय मसी।
2: हजुर जय मसी, हाम्रो लक्ष्मीजी।
6: हजुर म्याम।
2: हजुर आरामै हुनुहुन्छ?
6: एकदमै परमेश्वरको अनुग्रह कृपाले एकदम ठिक छु। हजुरहरूको प्रार्थना,
2: मण्डलको
6: प्रार्थनाले अनि हजुरलाई कस्तो आइसिन्छ, गुड न्युज एफएम सम्पूर्ण परिवारलाई कस्तो आइसिन्छ?
2: हजुर हामी गुड न्युज एफएम परिवार एकदम सबैजना एकदमै आरामै छौँ। तपाईँको प्रार्थनाको लागि धन्यवादी पनि छौँ। र लक्ष्मीजी आजको प्रश्न हजुरले सुन्नु भएको छ।
6: हजुर म्याम।
2: हजुर कुन चाहिँ अप्सन अथवा शब्द रचनाकार भन्न चाहनुहुन्छ? हजुर अप्सन ए श्याम साहु भन्न चाहनुहुन्छ। हजुर एकदमै खुसी लाग्यो लक्ष्मीजी फोन गरेर साथ दिनुभयो, एकदम परमेश्वर धेरै आशिष दिनुभएको होस्। अहिले भने छ है त हजुर।
0: हजुर उहाँ हुनुहुन्थ्यो हामीलाई रामकोटदेखि फोन गरेर साथ दिनुहुने हाम्रो लक्ष्मीजी, र अप्सन ए बताएर जानुभएको छ। र कतिको राइट छ कार्यक्रमको अन्तसम्म सुनेर साथ दिनुहोला। कोही आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो जय मसी पम्फाजी, स्वागत छ हजुरलाई।
7: धन्यवाद।
0: अनि हजुरहरू दुवैजना एकदमै आरामै हुनुहुन्छ? कस्तो हुनुहुन्छ अहिले? हजुर
7: हेलो।
0: हजुर सुन्नुभयो बम्पाजी?
7: अनि उहाँ खोइ त्यतैको आवाज अर्को आइरहेको छ भने म सुन्न त सुने, अर्को अरू पनि बोलिरहेको।
0: हजुर जय मसी, म पनि एकदमै ठिक छु। र केही त्यस्तो केही समस्या भएको होला? अनि हजुरको आमालाई कस्तो छ अहिले?
7: म ठिक छु, आमा त त्यस्तै हो, अब केही खाना छोड्नु भएको थियो अनि अस्ति शनिबार गएर फेरि बिसेटी पाएको अनि अलिकति खाना खान थाल्नु भएको छ।
0: हजुर एकदमै खुसी लाग्यो, अहिले राम्रोसँग सुनिरहनु भएको छ? हजुर। अनि आज राखेको प्रश्न हजुरलाई थाहा छ?
7: म अप्सन बी भन्न चाहन्छु मिस।
0: हजुर अप्सन बी भन्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, परमेश्वरले सबै अवस्थाहरूमा एकदमै आशिष दिनुभएको। त्यसरी नै कुराकानी गर्दै गरौँला, अहिले पनि छिटो है त पम्फाजी। दैमसी। हजुर र उहाँ हुनुहुन्थ्यो हामीलाई चितलाङदेखि फोन गरेर साथ दिनुहुने पम्फा गोपालीज्यू। आज अलिकति साउन्ड चाहिँ अलिकति चेन्ज मैले पनि सुनिरहेको छु, अलिकति केही त्यस्तो होला। र तपाईँहरूले फोन कल गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो टेलिफोन नम्बर, हाम्रो वाट्सएप नम्बर एकदमै खुला छ भने फेसबुकमा रहेको प्रश्नमा पनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। र यो समय र गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: किनकि आशिषमय गीतपछि र छोरो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि मलाई फोन कल गरेर सुनेर साथ दिइरहनु भएको छ, एकदम धेरै धन्यवाद। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँसँग कुराकानी गर्नेछौ। हेलो हेलो हेलो हजुर, कोही हुनुहुन्थ्यो जस्तो लाग्छ तर उहाँसँग हाम्रो कुराकानी हुन सकेन, तर कोही टेलिफोन सम्पर्कमा आउनुभएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हजुर हेलो
3: हजुर नमस्ते नमस्ते
2: हजुर नमस्कार हजुर स्वागत छ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर देवेन्द्रजी, हजुर आरामै हुनुहुन्छ? हजुर हामी पनि एकदमै आरामै छौ। अनि आज कार्यक्रम के गर्नुपर्छ भन्ने हजुरलाई थाहा छ? हजुर कुन चाहिँ अप्सन छान्न चाहनुहुन्छ? हजुर हजुर प्रश्न यस प्रकार रहेको छ, नाच्न सिकायो हो गाउन सिकायो अजम्बरी माया यसो लाउन सिकायो भन्ने गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा श्याम साहु, अप्सन बीमा रोहित थापा, अप्सन सीमा एड्रेन देवान। हजुर अप्सन सी एड्रेन देवान भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद सहभागिताको लागि, छुट्टौ है त अहिलेलाई। हजुर नमस्कार। हजुर उहाँ हुनुहुन्थ्यो चितवनदेखि देवेन्द्र सापकोटाज्यू, अप्सन सी बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ यो गीतको शब्द रचनाकार को हुनुहुन्छ जस्तो लाग्छ? श्याम साहु अथवा रोहित थापा, एड्रेन देवान, कसले लेख्नु भएको हो जस्तो लाग्छ? उहाँहरू मध्येमा एकजनालाई छान्नुपर्ने हुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हजुर, हामीले अलिकति उहाँहरूको आवाजलाई सुन्न सकिरहेका छैनौ र तपाईँहरूले फेरि पनि प्रयास गर्न सक्नुहुन्छ। कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हजुर, उहाँ पनि बाहिर सक्नु भएको छ र यो समय तपाईँहरूको लागि हो र तपाईँहरू फेरि पनि आउनुहोस् भन्ने हामी चाहन्छौ र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। सुर संगीतमा आउनुहुन्छ, एउटा प्रश्न तीनवटा जवाफ मैले राखिरहेकी छु गीतसँग सम्बन्धित। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: नमस्ते हजुर।
2: नमस्कार हजुर, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सबिन तामाङ। आरामै हुनुहुन्छ सबिनजी?
4: हजुर एकदम आरामै छ। के कस्तो छ?
2: हजुर हामी पनि एकदमै आरामै छौँ। अनि के गर्दै हुनुहुन्छ खोटाङमा हिजो आज?
4: हजुर प्रोग्राम सुन्दै बसिबस्छ है।
2: हजुर कस्तो रमाइलो रहेछ, अनि हामीलाई सुनिदिनु भएको लागि एकदमै धेरै धन्यवाद। अनि सबिनजी आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
4: हजुर म अप्सन बी भन्छु।
2: हजुर अप्सन बी भन्न चाहनुहुन्छ, एकदम धेरै खुसी लाग्यो, धेरै धन्यवाद सबिनजी फोन गरी साथ दिनुभयो। अहिले भने छुटौँ है त हजुर। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङज्यू, खोटाङदेखि फोन गरेर साथ दिनुभएको थियो र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
5: हेलो दिदी नमस्कार।
2: हजुर नमस्कार हजुर, कुन ठाउँबाट भन्नाले उमेशजी बोल्दै हुनुहुन्छ?
5: उमेश रेग्मी
2: हजुर, उमेशजी हजुर आरामै हुनुहुन्छ?
5: हजुर आरामै छु तपाईँलाई?
2: हजुर म पनि एकदमै ठिक छु, विराटनगरतिर त गर्मी नै छ होला।
5: गर्मी छ, अब त्यही पनि अब बाँच्नै पर्छ
2: हजुर,
5: अब एकछिनपछि बाहिर जाने काम छ त्यही पनि जानै पर्छ।
2: हजुर पक्कै पनि हामी जान्छौँ त्यसलाई, हाम्रो बडीले पनि शरीरले पनि पक्कै पनि ग्रहण गर्छ नै होइन? र मेसी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
5: अप्सन बी भन्छु।
2: हजुर, अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। तपाईँको दिन एकदम आशिषमय रहोस् है तपाईँलाई। हजुर भाइ, हजुर, उहाँ हुनु त्यो मेस रेग्मी विराट नगरबाट, अप्सन बी भनेर जानुभएको छ। कोही स्वागत आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो, हजुर,
6: हेलो, जय मसी।
2: जय मसी, हाम्रो हरिबोल बुढा थुकिज्यू हजुरलाई स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
6: हजुर आरामै छु, धन्यवाद।
2: हजुर घरतिरै हुनुहुन्छ अथवा संगतितिर जाँदै हुनुहुन्छ?
6: घरमै छु, आज संगति बेलुका 4 बजे छ।
2: ए हजुर हजुर, सुन्दर जलतिरको हालखबर त एकदमै सुन्दर होला।
6: एकदम सुन्दर छ यहाँ त, अब शिवपुरी नागार्जुनको वन छ, बागमती नदी, सुन्दर जल आसनल कार्यालय छ जुन 1956 वीर शमशेर को पालामा बनेको रे।
2: हजुर हजुर, त्यही ठाउँमा हुनुहुन्छ, हामीलाई त्यो ठाउँमा आउनलाई घुम्न आउनुपर्छ, समय छुट्याउनुपर्छ होइन। एकदमै खुसीको कुरा हो तपाईँसँग कुराकानी गर्दै गर्दा सुन्दरी जलको एकदमै झल्को अनि त्यहाँ पुगेको जस्तो अनुभव हुन्छ मलाई। अनि हजुर आजको प्रश्न हजुरले सुन्नुभयो?
6: छैन सुनेको।
2: ए हजुर, एउटा गीतको बोल छ, नाच्न सिकायौ हो गाउन सिकायौ, अजम्बरी माया यसु लाउन सिकायौ। यो गीतको शब्द रचनाकार सोधेका छौ हामीले। यो गीत को शब्द रचनाकारमा चाहिँ अप्सनमा हुनुहुन्छ श्याम साहु, रोहित थापा, एडविन देवान। सायद यो गीत उहाँहरूले नै गाउनु भएको छ, जसले शब्द रचना गर्नु भएको छ। तपाईँले गीत गर्न सक्नुहुन्छ?
6: अप्सन सी।
2: हजुर, अप्सन सी एडविन देवान भन्न चाहनुहुन्छ। हजुर एकदम धन्यवाद धेरै धेरै अहिले भने छ तपाईँ त। हजुर
6: हजुर,
2: जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो हरि बोल बुढा थुकिज्यू सुन्दरी जलबाट, अप्सन सी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि आफूलाई राइट लागेको शब्द रचनाकार अथवा अप्सनलाई छान्न सक्नुहुन्छ। नाच्न सिकायो हो गाउन सिकायो, अजम्बरी माया यसु लाउन सिकायो। हामीलाई चाहिँ माया लाउन, हाँस्न अनि जीवन जिउन पनि परमेश्वरले सिकाउनु भएको छ। अनि यही शब्दलाई अनि व्यक्त गरेको छ यो गीतले। अनि यो गीतको शब्द रचनाकार आज हामीले सोधिरहेका छौ। श्याम साहु, रोहित थापा, एड्रेन देवान मध्ये एकजनालाई छान्न सक्नुहुन्छ। यसो मेरो गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउनेछु।

0: हजुर, यसु तिम्रो विरतिको चर्चा चल्यो अरे, कस्तो मिठो शब्द होइन, यही गीतको शब्द रचना काराज हामीले सोधिरहेका छौँ, कोही श्रोत आइसक्नु भएको छ। अरू समय उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: जय मसी पम्फाजी, कहाँ हराउनु भएको यसरी? हजुर, माया मार्नु भएको त होइन नि? ओहो, माया त मार्नै भएन यत्रो यो गीतले। हजुर, मलाई त काम मनमा चाहिँ अब पम्फाजीले किन माया मार्नु भयो, अब न यहाँ कार्यक्रमबाट पम्फाजी कहाँ हुनुहुन्छ भन्न मिल्ने होइन। म एकदमै मनमनै खोजिरहेको थिएँ प्रभुले सुन्नु भएछ, एकदम खुसी लाग्यो।
2: कति प्रेम गर्नुहुन्छ अनि यस्तो प्रेमिलो साथीहरूलाई छोडेर गुनिरहेको परिवार मिस सरहरूलाई छोडेर त्यागेर बिर्सेर कहाँ जान सक्छु?
1: हजुर, हामी त जानै दिँदैनौँ, फेरि जान्छु भने पनि हामी त जानै दिँदैनौँ। त्यो भएको भएर तपाईँ जानै पाउनु भएन।
2: धन्यवाद।
1: हजुर, सबै ठिकै छ नि पम्फाजी? हजुर, हामी पनि एकदम आशिषमय छौँ। यो एकदमै उत्साहको आवाज सुन्न नपाएर होइन, एकदमै त्यो इनर्जिएबल आवाज सुन्न नपाएर चाहिँ हामी एकदमै त्रसित थियौँ, तर एकदमै खुसी भयौँ र एकदमै धेरै धन्यवाद व्यस्तताको बावजुद पनि फोन गरिदिनु भएको लागि। अनि आजको प्रश्न राख्नुपर्छ कि अप्सन चाहनुहुन्छ? हजुर, अप्सन बी गेस गर्न चाहनुहुन्छ। एकदम हृदयबाट धन्यवाद फोन गरेर साथ दिनुभयो, छिटो है तैँलाई। हजुर, जयमसी, उहाँ हुनुहुन्थ्यो
0: पम्पा रोकाज्यू र हामीलाई कोटेश्वरबाट फोन गरेर साथ दिनुभएको थियो, र यसरी नै तपाईँहरूले पनि फोन कल गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर एकदमै खुला रहेको छ, हाम्रो वाट्सएप नम्बर पनि एकदमै खुला रहेको छ, र कोही श्रोत आइसक्नु भएको छ। आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: नमस्कार, हजुर, के अप्सन चाहनुहुन्छ? हजुर, अप्सन बी गेस गर्न चाहनुहुन्छ। एकदम हृदयबाट धन्यवाद फोन गरेर साथ दिनुभयो, छिटो है तैँलाई।
2: हजुर,
1: जयमसी, उहाँ हुनुहुन्थ्यो पम्पा रोका।

0: हुनुहुन्छ?
1: हजुर, पक्कै पनि धन्यवाद।
0: हजुर हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, ठिकै छु, सँगै छ, सँगै छु। घाम लागेको छ, मजाले गर्मी छ।
0: ए हजुर हजुर, घाम लागिरहेको छ अहिले, चाहिँ गर्मी गर्मी नै छ जतासुकै है। हजुर रमाजी, अनि आजको प्रश्न थाहा छ कि हजुरलाई? प्रश्न बताउनु पर्छ।
1: मलाई थाहा भयो, अप्सन बी को भन्छु, रोहित थापा।
0: हजुर, अप्सन बी रोहित थापा भन्न चाहनुहुन्छ? हजुर। ठ्याक्कै कुन ठाउँ भन्नुभयो हजुरको?
1: हजुर, धनकुटा।
0: धनकुटा, हजुर एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। अहिले भने छिटो है त हजुर। हजुर भाइ, हजुर उहाँ त्यो रमा सापकोटाज्यू हामीलाई धनकुटाबाट फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो, जय मसी,
0: जय मसी। हाम्रो अमिताजीलाई पनि खोज्नु पर्ने बेला भइसकेको थियो, आज आउनु भएछ। हजुर अमिताजी, आरामै हुनुहुन्छ?
2: आरामै छ हजुर।
0: हजुर, अनि
2: हराएको छैन, यही छु पाटनमै।
0: हजुर, अब हराएको छैन भन्नको लागि चाहिँ हामीलाई भन्नुपर्ने हुन्छ म यहाँ छु भनेर, तर अब धेरै दिन नै भन्नु भएन, त्यो कारणले गर्दा हामीले एकदमै खोजी नीति गरिरहेको थियौँ। प्रार्थना मार्फत आज भेटायौँ, एकदमै खुसी लाग्यो। सेवा
2: सङ्गति,
0: सेवा सङ्गतिहरू सबै ठिकै छ हजुर?
2: हजुर ठिकै छ, एकदम चलिरहेको छ, हिँडिरहेको छु।
0: हजुर, दौडिरहेको छ होला सेवा सङ्गति त
2: एकदमै।
0: हजुर, अनि अमिताजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
2: अप्सन बी भन्न चाहन्छु, रोहित थापा।
0: हजुर, अप्सन बी रोहित थापा भन्न चाहनुहुन्छ। एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, यसरी नै साथ दिँदै जानु होला। अहिले भने छिटो है त हजुर।
2: हुन्छ, धन्यवाद, जय मसी,
0: जय मसी। हजुर वा हुनुहुन्थ्यो अमिता महर्जनज्यू, पाटनदेखि हामीलाई फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
3: हेलो, नमस्ते।
0: नमस्कार हजुर, प्युठानदेखि ऋषि रामज्यू।
3: हजुर
0: हजुर, आरामै हुनुहुन्छ?
3: आराम कुशल यतातिर, हजुरहरूलाई त्यतातिर के कसो छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र ऋषि रामज्यू, अनि प्युठानतिरको हालखबर के छ?
3: प्युठानतिर गर्मी बढिरहेछ, पानी पर्न सकेको छैन त्यस्तै।
0: हजुर, अहिले चाहिँ मौसम जिउस मिल्दो जुल्दो रहेछ। र ऋषि रामज्यू, आजको प्रश्न राख्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ?
3: थोरै एउटा सल्लाह सुझाव दिउँ न, त्यो ग्रहण गर्नु त तपाईँको इच्छाको कुरा पर्यो होइन?
0: हजुर हजुर,
3: यो कार्यक्रम त मैले धेरै पहिलादेखि पनि सुनेको हो, यसमा मैले केही भेटाएका विशेषताहरू छन् मुख्य कुरा होइन, मैले त्यो भन्नै चाहन्छु, अफ इयरमा नभएर अन इयर पनि यसमा भन्नेछ नलिनु होला होइन। कार्यक्रम राम्रो छ, तर यो कतिपय पटक जो श्रोताले पहिला आएर पहिलोचोटि पहिलो नम्बरमा मिलाउनुहुन्छ उहाँ श्रोतालाई विजेता गराइन्थ्यो, अनि यो पहिला आउनु र पछि आउनु, अब त्यो पहिला फोन लाग्ने सबैको लाग्छ भन्ने त होइन, पहिला र पछिको एउटै रेसियोमा राखेर बोला पर्थ निष्पक्ष रूपमा गर्ने हो भने राम्रो हुन्थ्यो एउटा। अर्को कुरा, यो फेसबुकबाट तपाईँहरूले लाइभ गरिसकेपछि फेसबुकमा कसैले कमेन्ट गर्छ भने सही उत्तर त्यसलाई पनि मान्यता दिने, या त फेसबुकलाई मात्रै मान्ने या त फोनलाई मात्रै मान्ने गरेर भएन, फेसबुकलाई पनि कहिले यो एक हप्ता फेसबुकबाट एक हप्ता फोनबाट गराउने भएमा राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। र पहिला आउनेलाई मात्रै बनाउने व्यवस्थालाई हटाउनु पर्यो भन्ने मेरो मूल्य र मान्यता।
0: हजुर, एकदमै सल्लाह सुझावको लागि धेरै धन्यवाद। तर हामीले फर्स्टमा आउनेलाई मात्रै विनर बनाएको छैनौ, गोला प्रथाद्वारा नै हामीले विनर बनाइरहेको छौँ।
3: लास्टमा आउनेको पनि, लास्टमा आउनेको पनि भाग्य र हक र अधिकार बराबर हो कि होइन?
0: एकदमै हो, लास्टमा आउनेलाई पनि राखेको छु मैले। र अर्को कुरा चाहिँ फेसबुकमा मात्रैलाई र यहाँ मात्रै गरेको छैनौ, यो मिक्स गरेको छौँ कि हामीले दुइटैलाई हामी लेख्छौँ अनि त्यस पछाडि गोला प्रथा गरेर गर्ने हो, त्यो कारणले गर्दा। तर मैले तपाईँले भन्नुभएको सल्लाह सुझावलाई पनि अझै बढी ध्यान दिनेछु, एकदमै धेरै धन्यवाद, किनकि तपाईँ सुरुवातदेखि नै हुनुहुन्छ जस्तो लाग्छ मलाई यो कार्यक्रममा, र एकदम माया पनि गरिरहनु भएको छ। एकदमै हृदयबाट म तपाईँको कुरालाई लिन चाहन्छु र धेरै धन्यवादी पनि छु। र एकजना मात्रै विनर हुनुहुन्छ, तर अरू कार्यक्रममा जस्तो यहाँ एक दुई तिनजनालाई विनर चाहिँ बनाइँदैन, एकजना विनर हुनुहुन्छ। खासमा चाहिँ गिफ्ट ह्याम्पर हाम्रो काठमाडौँबाट नै स्पोन्सर छ, तर तपाईँहरू भ्याली बाहिर हुनुभएको कारणले गर्दा मैले तपाईँहरूलाई रिचार्ज कार्ड उपलब्ध गराएको खासमा।

0: म एकदमै धेरै धन्यवादी छु तपाईँको यो सल्लाह सुझावको लागि र आजको प्रश्नतिर लागौं हामी. कुन चाहिँ अप्सन भन्न
1: चाहनुहुन्छ?
0: प्रश्न रहेको छ, नाच्न सिकायो हो गाउन सिकायो, अजम्बरी माया यसो लाउन सिकायो. यो गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा चाहिँ श्याम साहू, बीमा रोहित थापा, सीमा एड्रिन देवान. हजुर, अप्सन सी एड्रिन देवान भन्न चाहनुहुन्छ. हजुरलाई एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनु भयो. यसरी नै साथ दिँदै जानु होला है ल भने छुटौ है त. नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो ऋषि रामज्यू, हामीलाई प्युठानदेखि फोन गरेर साथ दिनुभएको थियो. अप्सन सी बताउनु भएको छ, धेरै लामो समयदेखि उहाँले साथ दिइरहनु भएको छ. म एकदम धन्यवादी पनि छु उहाँप्रति. र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
2: हेलो, जय मसी.
0: हजुर कुमारजी, स्वागत छ हजुरलाई.
2: हजुर म्याडमलाई एकदमै धन्यवाद. हामी कन्सले अनुग्रा उहाँले है उहाँको अनुग्रहद्वारा है उता साथीहरूको सबैको प्रार्थनाको प्रति उत्तरमा बाँचिरहेका छौँ. परमेश्वरले पहिलो स्थान धन्यवाद भएको होस् है हजुर.
0: हजुरहरूलाई
2: एकदमै धन्यवाद.
0: हजुर एकदमै खुसी लाग्यो, आरामै हुनुहुँदो रहेछ, सेवा संगतिहरू पनि सबै राम्रै भइरहेको छ होला.
2: हजुर हाम्रोतिर चाहिँ यो गुनिस एफएम चाहिँ सुन्न पाइएको छैन कि म्याडम?
0: हजुर तपाईँहरूले अनलाइन सुन्न पाउनु भएन?
2: हजुर हजुर, अनलाइनबाट चाहिँ छैन, एकदमै सानसुनै छ म्याडम.
0: हजुर कारण चाहिँ तपाईँहरूको लाइन नभएर हो
2: यो चाहिँ, खोइ के बुझ्न सकेन म्याडम, यो नेटवर्क नभएर हो कि जति नेपालपट्टिको जति पनि च्यानलहरू कुनै पनि चलेको छैन हो, अनि यो अनलाइनको नेटहरू पनि चलेको छैन एकदम.
0: हाम्रो प्राविधिक मित्रले तपाईँको वाट्सएपमा केही सजिलोको लागि अनलाइन कसरी सुन्न सकिन्छ, कहाँ गएर के गर्नुपर्छ, अनि अलिकति अनलाइनको अनि हाम्रो पात्रकोदेखि लिएर कतिवटा कुराहरू हाम्रो त्यहाँबाट सुन्न सकिने कुराहरू चाहिँ केही पठाइदिनुहुन्छ, एकचोटि तपाईँको वाट्सएप चेक गर्नुहोला है त. अनि आजको
2: धेरै पनि भएको छैन तपाईँको यो महिना जाने जाने पुग्नु पुग्नु आँटिसक्यो, यो जति पनि अनलाइन मार्फत चाहिँ सुन्न नसकेको छ नि म्याडम.
0: ए हजुर हजुर, हामी यहाँ के भएको रहेछ,
2: नेपालपट्टिको च्यानलहरू चाहिँ कुनै पनि छैन, एकदमै सानसुन्ने भइरहेको छ, कुनै च्यानल कुनै अप्सनमा पनि छैन एकदमै. र विचार गर्दाखेरि उतै नेपालपट्टि नै अलिकति लाइनको के प्रब्लम के भएको छ जस्तो लाग्यो म्याडम.
0: नेपालपट्टिको पनि हुनसक्छ अथवा हजुरहरूको पट्टि पनि हुनसक्छ. जियोस् हामी हाम्रो तर्फबाट हेर्नेछौ, प्रार्थना पनि गर्नेछौ हजुरहरूले सुन्न पाउनु भएको होस् भनेर. हामी
2: गुनासो पनि
0: केही छैन, यो एकदमै असल गुनासो हो, यसलाई हामी असल प्रकारले नै लिनेछौ. हामीले प्रार्थना गरिरहेका छौँ तपाईँहरूको सेवा संगतिको लागि, तपाईँहरूले सुन्न पाउनु भएको होस् भनेर.
2: यो सुन्नु नपाउँदाखेरि चाहिँ के हुँदो रहेछ पनि नि म्याडम नि, अब कतिखेर के दिँदैछ हो, कसो के हुँदैछ, कुनै कुरो सुन्नु नपाउँदाखेरि चाहिँ अब
0: फेसबुकलाई पनि एकचोटि तपाईँले होइन त्यो अन अफ गर्नु होला, अनि कसरी हुन्छ एकचोटि ट्राई गर्नुहोस्.
2: फेसबुकबाट हेर्दैछु एकदम अवश्य नै,
0: फेसबुकबाट पनि हाम्रो लाइभ कार्यक्रम भइरहेको हुन्छ, तपाईँले फुर्सदमा पनि सुन्न सक्नुहुन्छ, पछि पनि त्यही टाइममा सुन्न पाउनु भएन भने पनि. र वाट्सएपमा फोन गर्नुहोस् अनि हजुरले फेसबुकबाट सुन्नुहोस्, यदि भएन भने अनलाइन पनि ट्राई गर्नुहोस्. र एकदमै धेरै धन्यवाद जानकारीको लागि. हाम्रो केही कुहरू हुनसक्छ, त्रुटिहरू हुनसक्छ, अथवा केही समस्याहरू हुनसक्छ, हामी त्यसलाई सच्चाउने हाम्रो तर्फबाट प्रयास गर्नेछौ. र आज हामी सुर संगीतमा छौँ, एउटा प्रश्न मैले राखिरहेकी छु. हामीसँग धेरै समय बाँकी छैन, धेरै कुराकानी गर्ने मन थियो, हामी अन्त अन्ततिर आएका छौँ. त्यो कारणले गर्दा नाच्न सिकायो हो गाउन सिकायो, अजम्बरी माया यसो लाउन सिकायो भन्ने एउटा गीतको बोल रहेको छ. यो गीतको शब्द रचनाकार को हुनुहुन्छ? अप्सन एमा श्याम साहू, अप्सन बीमा रोहित थापा, अप्सन सीमा एड्रिन देवान, तीनजना हुनुहुन्छ, एकजनाको नाम अथवा अप्सन छान्न सक्नुहुन्छ हजुरले?
2: अप्सन बी राखिदिनुहोस्।
0: एकदमै धेरै धन्यवाद कुराकानी गरेर हामीलाई साथ दिनुभयो, सहभागिता जनाउनुभयो, र अहिले भने छुटाउने त हजुर। हजुर, महानुति कुमार राईज्यू। अब भने म तपाईँहरूको फोन कल लिने छैन, एउटा गीतको साथ दिन चाहन्छु। गीत पछि भने आजको राइट आन्सर र विनरको नाम लिएर म आउन नै छु।

अर्जुनले केही नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। अब भने हामी कार्यक्रमको अन्तमा आएका छौं। यहाँहरू सम्पूर्णलाई हृदयबाट धन्यवाद। यो एक घण्टाको अवधिलाई एकदमै आशिषमय बनाउनु भएको छ। र आजको प्रश्न, नाच्न सिकायो हो गाउन सिकायो, अजम्बरी माया यसु लाउन सिकायो, हाँस्न सिकायो जीवनको नदीबाट पिउन सिकायो भने निकै नै आशिषमय गीत। अनि यसको चाहिँ शब्द रचनाकार को हुनुहुन्छ भन्ने आजको प्रश्न। श्याम साहु, रोहित थापा, एड्रेन देवान मध्ये एकजना शब्द रचनाकारको नाम मैले सोधेकी थिएँ र आजको राइट आन्सर रहेको छ अप्सन बी, रोहित थापाज्यूले चाहिँ यो गीतमा शब्द रचना गर्नुभएको थियो र धेरैभन्दा धेरैले मिलाउनु पनि भएको छ। तपाईँहरूको सहभागिता सबभन्दा बढी महत्वपूर्ण कुरा हो र यहाँलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेसबुकबाट पनि जोसँग मैले कुराकानी गरिरहेकी छु उहाँहरूले नै कमेन्ट गर्नुभएको छ। जस्तो हामी हेर्न सक्छौ फेसबुकमा राधारामले अप्सन बी भन्नुभएको छ, उहाँसँग चाहिँ कुराकानी भएन मेरो आज। यहाँलाई एकदम धेरै धन्यवाद। सबिन तामाङ हुनुहुन्छ अप्सन बी, रमा सापकोटा, रोहित थापा अप्सन बी, ऋषि राम पाण्डे ले चाहिँ अप्सन बी भन्नुभएको छ अनि रमेश रेग्मीले पनि अप्सन बी भन्नुभएको छ। यहाँहरूलाई हृदयबाट एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँहरू मध्येबाट जसरी राइट एन्सर अप्सन बी बताउनु भएको छ, गोला प्रथा मैले गरेकी छु र एकजनालाई विनर बनाएकी छु। आजको विनर हुनुहुन्छ धनकुटाबाट फोन गरेर साथ दिनुहुने रमा सापकोटाज्यू, यहाँलाई एकदमै बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु। यहाँले चाहिँ म यहाँ फोनमा पनि कुराकानी गर्नुभएको थियो भने फेसबुकमा पनि कमेन्ट गर्नुभएको थियो र एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनु होला। तपाईँ भ्याली बाहिर हुनुभएको कारणले गर्दा हामी तपाईँलाई रिचार्ज कार्ड नम्बर उपलब्ध गराउनेछौ। यहाँहरू सम्पूर्णलाई हृदयबाट धन्यवाद। र आगामी हप्ता यस्तै यस्तै प्रश्न लिएर आउने नै छु र अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ। गुड न्यूज एफएमको प्रसारणलाई सुनेर साथ दिँदै गर्नुहोला र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: यस कार्यक्रमलाई गीत ह्याम्प र प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: प्रधान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: टाइम चेक, यति बेला बिहानको 11 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
8: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
8: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
8: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
8: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जय मसी, म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश।

एमएसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा आदरणीय श्रोता कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र तपाईँको रोजाईमा रहेका मीठा मीठा भजन गीत संगीतहरू हामी तपाईँलाई सुनाउँदै आइरहेको छौं र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ तपाईँको रोजाईमा रहेका मीठा मीठा भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-4470-754 01-4470-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र तपाईँ अनलाइन मार्फत सुन्दै हुनुहुन्छ हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46 र कार्यक्रम अवधिभर हामी तपाईँले रोज्नुभएका मीठा मीठा भजन गीत संगीतहरू निरन्तर सुनाएर साथ दिनेछौं। यो समयमा तपाईँलाई कुनै भजन गीत संगीतहरू एकदमै सुन्न मन लागिरहेको छ भने र आफ्ना प्रियजनहरूलाई भजन गीतहरू सुनाउन र उहाँहरूलाई डेडिकेट गर्न चाहनुहुन्छ भने अवश्य पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र एउटा गीतबाट कार्यक्रमको शुरूआत हामी यो समय गर्न चाहन्छौ। फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेश तपाईँ सुन्दै हुनुहुन्छ र मिठा मिठा गीत संगीत हामी त्यो पनि तपाईँको रोजाईमा राखिरहेको छौं। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर, चित्रजी बोल्दै हुनुहुन्छ? हजुर, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर, ठिकठाक छ।
0: हजुर, र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ? हजुर, कस्तो प्रेम गर्यो प्रभु म जस्तो पापीलाई, यो भजन गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: हजुर, सर्वप्रथम तपाईँलाई धन्यवाद भएको परिवार सम्पूर्णलाई सुनाउन चाहन्छु। जतिजना गुटी माया फोन गरिरहनु भएको छ, सुनिरहनु भएको छ, सम्पूर्णलाई पनि सुनाउन चाहन्छु। चित्र मगर भनेर जतिजना चिन्नुहुन्छ, प्रार्थनामा सम्झिनुहुन्छ, उहाँहरू सम्पूर्णलाई नै सुनाउन चाहन्छु। हजुर,
0: हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र अहिले हामी छुटौँ चित्रजी, जयमसी। र चित्र मगरजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय राख्न चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत, कस्तो प्रेम गर्यो प्रभु म जस्तो पापीलाई, हाम्रो चित्र मगरजीको रोजाईमा रहेको गीत रहेको थियो र हाम्रो श्रोताहरूको लागि पनि हामीले यो गीतको साथ दिएको छौं र तपाईँ आशिषित हुनुभएको छ भनेर हामी एकदम विश्वास लिइरहेको छौं। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जय मसी हजुर।
0: जय मसी चन्द्रमायाजी, सन्चै हुनुहुन्छ तपाईँ?
1: हजुर म्याम म सन्चै छु अनि हजुर सन्चै हुनुहुन्छ।
0: हजुर हामी एकदमै आरामै छौँ र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: पहिलो नम्बर भन्ने गीत छ त म्याम,
0: हजुर हामी एकदमै राख्ने प्रयास गर्नेछौँ। चन्द्रमायाजी हाम्रो प्राविधिक मित्रले खोज्दै हुनुहुन्छ, तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ यो गीत?
1: यो गीत चाहिँ हजुरलाई नै सुनाउन चाहन्छु।
0: धन्यवाद।
1: हाम्रो सुजन सरलाई, सन्ध्या म्यामलाई, विजय सरलाई, हाम्रो अब्राम सरलाई, ज्ञानु म्यामलाई, अनि हाम्रो टाजन गुरु सरलाई, सुनिरा सर, घुर्ने सम्पूर्ण परिवारलाई नछुटाकन सुनाउन चाहन्छु। अनि मेरो मण्डली परिवारलाई सुनाउन चाहन्छु। अनि भर्खरै फोन गर्ने हाम्रो चित्र मगरदालाई सुनाउन चाहन्छु। कति मिठो भजन रोजेर हाम्रो निम्ति सुनाएर जानुभएको छ, उहाँलाई नै सुनाउन चाहन्छु। अनि जो जति गुण एफएम सुनिरहनु भएको छ, योभन्दा अगाडि कति धेरै ठाउँबाट फोनहरू आउँछ है, उहाँहरू नि सुनिरहनु भएको छ भने उहाँलाई नि सुनाउन चाहन्छु। अनि धेरै गुण एफएमलाई माया गर्नुहुन्छ, सबै कार्यक्रममा फोन गर्नु होला नि भन्न चाहन्छु। कोही कार्यक्रममा चाहिँ अति नहति आउँछ है, कोही कार्यक्रममा चाहिँ चलाउँदैन भने।
0: हुन्छ चन्द्रमाजी एकदम धन्यवाद र हुन्छ हामी हजुर राख्न चाहनुहुन्छ, तपाईँ हजुर सम्झिन चाहनुहुन्छ। हुन्छ हुन्छ सम्झिनुहोस्।
1: सुमन दाईलाई चाहन्छु, हाम्रो यसु भक्त दाजुलाई एकदमै सम्झिरहेको छु, कहाँ भयो अति धेरै गुणेश्वरलाई माया गर्नुहुने दाई मलाई धेरै सम्झिरहेको छु। अनि अस्ति त फोन पनि गर्यो, लाग्दा नि उठाउनु भएन अनि लागेको नि थिएन कहिले चाहिँ है, अनि उहाँलाई सम्झिरहेको छु कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ भनेर उहाँलाई धेरै सम्झन चाहन्छु। अनि हाम्रो अर्जुन प्रधान सर नि अहिले कति धेरै भयो फोन गर्न आएन, सम्झिरहन्छु। हाम्रो कुमार राई दाईलाई सुनाउन चाहन्छु, अनि हाम्रो हरि रोका दाईलाई पनि सुनाउन चाहन्छु, अनि हाम्रो माधव विश्वकर्म दाईलाई, उत्तम शिवाकोटी गुरुबालाई, अनि हाम्रो सुशील मगया सरलाई पनि सुनाउन चाहन्छु, रुबेन सरलाई सुनाउन चाहन्छु, अनि हाम्रो पम्पा दिज्यू, पम्पा गोपाली दिज्यू, हाम्रो विद्या श्रेष्ठ दिज्यू, अमिता महर्जन दिज्यू, मिस्पा महर्जन दिज्यूलाई पनि सुनाउन चाहन्छु, हाम्रो पुना दिज्यूलाई सुनाउन चाहन्छु, सारा साथीलाई पनि सुनाउन चाहन्छु, सारा तामाङ साथीलाई, अनि हाम्रो शोभा मिश्र साथीलाई सुनाउन चाहन्छु, लक्ष्मी सुन्दा दिज्यूलाई, शर्मिला गौतम दिज्यूलाई धेरै धेरै सम्झना गर्दै उहाँहरूलाई सुनाउन चाहन्छु। उहाँहरूको आवाज सुन्नु पाएको छैन, उहाँहरूलाई पनि सम्झिराखेको छु भन्न चाहन्छु। अनि हाम्रो सङ्गीता रिमाल दिज्यूलाई, अनि हाम्रो सावित्री खड्का दिज्यूलाई, अनि हाम्रो माया मगर आन्टीलाई, अनि लक्ष्मी मगर बहिनीलाई सुनाउन चाहन्छु, अनि हाम्रो नैना थापा बहिनीलाई पनि सुनाउन चाहन्छु, रश्मिला बोरा बहिनीलाई सुनाउन चाहन्छु, अनि हाम्रो दुर्गा बस्ने दिज्यूलाई सम्झिराखेको छु, मैले फोन गर्नु भएको छैन, उहाँलाई पनि धेरै धेरै सम्झिराखेको छु, अनि उहाँलाई यो गीत सुनाउन चाहन्छु। अनि जो जतिले सुनिरहनु भएको छ, मैले कतिजनाको नाम छुटाएको छ तर जो जतिले यतिखेर मेरो आवाज सुनिरहनु भएको छ, सबैजनालाई सम्झना गर्दै म यो गीत सुनाउन चाहन्छु हजुर।
0: हजुर तपाईँलाई पनि धेरै धेरै धन्यवाद, खुसी लाग्यो चन्द्रमायाजी फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी। हजुर चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौँ।

निकै नै तपाईँको निम्ति राख्यो हाम्रो चन्द्रमाया मगरजीको रोजाईमा रहेको थियो र यसरी नै अर्थपूर्ण मिठा मिठा गीत संगीतहरूको साथ हामी तपाईँलाई निरन्तर कार्यक्रम मार्फत दिइरहेको छौं। तपाईँले पनि आफूलाई सुन्न मन लागेको मिठा मिठा भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ, आफ्ना प्रियजनहरूलाई सम्झिन र डेडिकेट गर्न सक्नुहुनेछ। फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-0-23-44-46 98-0-23-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र कार्यक्रम मार्फत हामी गीत संगीतको साथ निरन्तर दिइरहेको छौं। यो समयलाई गीत संगीत बनाइरहेको छ, हामी एकदमै गीत संगीतमय बनाउने प्रयास गरिरहेको छौं। अर्को एउटा मिठो गीत फेरि पनि राख्न चाहन्छु यो समयमा, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: आजको गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी।
0: जय मसी, हरि बोलजी बोल्दै हुनुहुन्छ?
1: हजुर, एकदम सही अनुमान। हजुर
0: हजुर, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
1: सन्चै छु, परमेश्वरको अनुग्रह प्रार्थनाले गर्दाखेरि।
0: प्रभुलाई धन्यवाद भएको। आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: प्रभु येशू ख्रीष्टको शीतल रगत मुटुमा सुरुरु भन्ने।
0: हजुर, भजन गीतको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर, म सर्वप्रथम हजुरलाई, टेक्निसियन मित्रलाई, त्यसै गरी सरी फुल गोस्पेल चर्चका पास्टर पावल दुमी राई, अनि त्यसै गरी येशू भक्त गौतम, उत्तम शिवाकोटी, सुमन राई, अर्जुन प्रधान, पम्फा रोका, सावित्री खड्का, रेखाजी लगायत सबैलाई
0: सुनाउन चाहनुहुन्छ?
1: हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद हरिबोलजी। यसलाई छुटौँ हामी। जय मसी। हजुर, हरिबोल बुढा थोकीजीको रोजाइमा रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ।

0: निकै नै मिठो भजन गीत हामीले तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर म्याम, जय मसी। हजुर
0: जय मसी, हाम्रो लक्ष्मीजी बोल्दै हुनुहुन्छ।
1: हजुर म्याम,
0: हजुर एकदमै ठिक छौ हामी, तपाईँ कस्तो हुनुहुन्छ?
1: हजुर म्याम, म नि ठिक छु, परमेश्वरको अनुग्रह कृपाले। परिवार नै आराम हैसिन्छ होला।
0: हजुर हामी एकदमै आरामै छौ, यहाँको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: म्याम मैले गीत छाडिसकेको छु, यसुको बारी सुनाउन साथी समय आउँदा नै भन्ने।
0: हजुर हजुर, कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: भजन गीत सर्वप्रथम परमेश्वरलाई धन्यवाद, यो समय उहाँको महिमा गर्ने अवसरको लागि धेरै परमेश्वरको महिमा भएको होस् धन्यवाद। अनि यो गीत सबभन्दा पहिला म हजुरलाई सुनाउन चाहन्छु म्याम,
0: धन्यवाद।
1: अनि फोन उठाउनु हुने सर उहाँलाई पनि म सुनाउन चाहन्छु, अनि ज्ञानु म्यामलाई सुनाउन चाहन्छु, सुनिल सर, कुमार, अफराम सर, सन्ध्या म्याम, अनि जनाथन गिरी सर, अनि सम्पूर्ण गुडनिज एफएम, मैले नाम लिन छुटेको बाँकी हुनुहुने सम्पूर्ण गुडनिज एफएम परिवारलाई सुनाउन चाहन्छु, अनि मेरो मण्डली गुरुबा गुरुआमालाई सुनाउन चाहन्छु, राजु राजन भाइ सन्जु अनु अर्को सम्पूर्ण परिवारलाई सुनाउन चाहन्छु, कृष्णकाजी दाईको परिवारलाई सुनाउन चाहन्छु, धनबहादुरको परिवार, ज्ञानको परिवार, अनि फुलमाया दिदीको परिवार, भगवती दिदीको परिवार, अनि शोभाको परिवार, सरिना दिदीको परिवार, सम्पूर्ण मेरो मण्डली टाल्ची खेलमुल्तान दुइटै मण्डली परिवारलाई सुनाउन चाहन्छु, अनि म पम्फारोकका दिजुलाई सुनाउन चाहन्छु, पम्फा गोपाली दिजुलाई सुनाउन चाहन्छु, अनि मेरो चन्द्रमाय मगर दिजुलाई सुनाउन चाहन्छु, अनि अर्जुन प्रधानलाई सुनाउन चाहन्छु, अनि उत्तम शिवकोटी उहाँलाई सुनाउन चाहन्छु, अनि अनिता महर्जन दिजुलाई सुनाउन चाहन्छु, सङ्गीता रिमाल दिजुलाई पनि म सुनाउन चाहन्छु, माया दिजुलाई सुनाउन चाहन्छु, म अनि इन्डिया भारत सम्पूर्ण जाँदा सिक्किमबाट पोखराबाट फोन गर्नुहुने अनि रश्मिला बोरा अस्ति भन्दै आइसिन्छ, म पोखरा होइन छाउनी हो भनेर उहाँलाई पनि म सुनाउन चाहन्छु, अनि गुड न्युज एफएममा अनि फोन गर्नुहुने हरना उहाँलाई पनि म सुनाउन चाहन्छु, अनि मेरो सुमन दाईलाई सुनाउन चाहन्छु, अनि सुमन राई दाईलाई पनि सुनाउन चाहन्छु म्याम, अनि सङ्गीता रिमाल, अनि साबित्री खड्का दिजु, अनि जो जतिले पनि गुड न्युज एफएममा फोन गरेर देश विदेशबाट 14 अञ्चल 75 जिल्लादेखि फोन गरेर माया गरिसिन्छ गुड न्युज एफएममा, अनि हामीले आफै भेटेर भेट गर्न नपाए पनि गुड न्युज एफएमद्वारा हामी सबै एकअर्कालाई परमेश्वरको प्रेम अनुग्रहको कारण हामीले चिन्न पाउँछौँ, बोलीहरू सुन्न पाउँछौँ, अनि सम्पूर्णलाई लक्ष्मी मगर भनेर चिन्नुहुने, सम्पूर्णलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण परमेश्वरको छोराछोरी जनहरूलाई म नछुट्टाइकन सुनाउन चाहन्छु, यसु भक्तलाई पनि सुनाउन चाहन्छु, उहाँको बोली धेरै भए सुनेको छैन, मैले फोनमा उहाँलाई सम्झेको थिएँ तर कता गइसकेको छ, उहाँलाई पनि म सुनाउन चाहन्छु म्याम, यो समय म नाम छुटेकोहरू सम्पूर्ण साथीहरूलाई म सुनाउन चाहन्छु म्याम।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र लक्ष्मीजी अहिलेलाई छुटौ हामी, जय मसी। हजुर जयमसी, हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीत हामी यो समय तपाईँको लागि राख्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: गीत अर्थपूर्ण अनि एकदमै सुमधुर गीत तपाईँको लागि राख्यौं हाम्रो लक्ष्मी मगरजीको रोजाईमा। र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर, सोनमजी, जय मसी।
0: जय मसी, हाम्रो उत्तमजी बोल्दै हुनुहुन्छ।
1: हजुर
0: हजुर, आरामै हुनुहुन्छ तपाईँ?
1: म सन्चै छु, तपाईँलाई?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: भजन चाहिँ चोट जीवनमा भए तापनि हाँस्ने कोसिस गरिरहेछु।
0: हजुर, एकदमै सृजना बोहराको आवाजमा यो मिठो गीत को कसलाई सुनाउन चाहनुहुन्छ?
1: प्रभुको महिमाको निम्ति सर्वप्रथम पुनमजीलाई अनि गुड न्युजका सम्पूर्ण परिवारलाई अनि हाम्रो विश्वजीलाई अनि हाम्रो पम्फाको पाली अनि यसु भक्त सुमन राईजी, हाम्रो सुन्दरीहरूबाट फोन गर्ने हाम्रो बुढा सुकीजी, अनि सबैलाई नेपालबाट सुविधा सम्पूर्णलाई सबैको लागि, मेरो श्रीमतीलाई, छोराछोरीलाई, जिल्ला मण्डलीलाई, सबैलाई
0: हजुर हुन्छ। धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिले हामी छुटौँ उत्तमजी, जय मसी। हजुर, हाम्रो उत्तम शिवाकोटीजी हुनुहुन्थ्यो, उहाँको रोजामा रहेको यो मिठो गीत तपाईँको लागि पनि हामी समय राख्न चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो हाम्रो उत्तम सेवाकोटीज्यूको रोजाइमा र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: जय
0: मसी पुनाजी, सन्चै हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु बहिनी।
0: हजुर, आज कार्यक्रम मार्फत कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: त्यही त मैले भन्न त भित्र भनेको छु, त्यही नै भनिसिन्छ होला नि।
0: एकदमै हजुर, र तपाईँले रोज
1: भन्छु कि त्यो गीतले बोल्नु त धेरै थियो शब्द अलिकको है,
0: हजुर हजुर
1: थोरै नै भन्छु, म व्यस्तता भएर आज अलिकति आउ भएको थिएँ है।
0: हजुर हजुर, हुन्छ पुनाजी, तपाईँले रोज्नु भएको गीत को कसलाई सुनाउन चाहनुहुन्छ?
1: म चाहिँ गुजरात परिवारलाई बहिनी, पुनम बहिनी, ज्ञान बहिनी सबैलाई, अनि नाम चाहिँ आउने जति त आउँछ सबैलाई सुनाउँछु, अनि जो जति मेरो मण्डलीबाट सुन्दै हुनुहुन्छ, जो जति फोन गरेर जानुभयो सबैलाई सुनाउँछु।
0: हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी, र अहिलेलाई चाहिँ छुटौँ हामी, चाहिँ
1: सुन्छु है ल। हुन्छ, भाषा कति राम्रो छ।
0: हजुर हजुर, धन्यवाद। र पुनाजी हुनुहुन्थ्यो, हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौँ र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। र श्रोता आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै जाँदा जाँदै हाम्रो पुनाजीले रोज्नु भएको भजन गीत यहाँहरू सम्पूर्णको निम्ति राख्दै कार्यक्रम रिफ्रेशबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: हेलो
1: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
0: नमस्कार हजुर,
1: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
0: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
2: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
3: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
4: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
5: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
6: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
7: टाइम चेक, यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ. इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
6: सानो सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38.
7: खै जन्म दर्ता दिनुहोस् त.
8: जन्म दर्ता गरेको छैन नि म्याडम.
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
8: हो र, मलाई त थाहा नै थिएन म्याडम.
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
8: ए, पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
10: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
11: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि.
10: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि.
11: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
10: यदि यसो हो भने हामीलाई सम्झनुहोस्. बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
11: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
10: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
11: पार्किङ र ग्रीन गार्डन भएको,
10: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
11: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
10: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्खुडोल भैँसीपाटी ललितपुर.
11: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 98-49-24-61-89, 98-49-24-61-89.
12: हेर त, रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ.
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
13: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो एसी पनि सकियो,
16: मेरो प्लस टूको इक्जाम पनि सकियो,
17: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
18: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
17: सही हो।
18: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
19: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
18: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
19: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
20: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
21: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज टॉक शो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सम्पर्क राख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलाउट र कार्यक्रम बोलाउट दर्शनमा तपाईलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र श्रोता कार्यक्रम गुड न्यूज टक शोमा छौ हामी र मैले बोलावट दर्शन भनी पठाइछु, त्यसको लागि क्षमा माग्न चाहन्छु र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन टक शोमा हामी विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्छौं र आज भने म तपाईसँग कुराकानी गरिरहेको छु अथवा महत्वपूर्ण कुराहरू आज तपाईँको निम्ति कार्यक्रममा पस्कनेछु र समय एकदमै महत्वपूर्ण कुरा छ। अहिले चाहिँ बोली कति महत्वपूर्ण कुरा छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ क्या। बोलीमा चाहिँ जीवन र मृत्युको शक्ति छ है भन्ने कुरा पनि हिजो प्रमाणित भएको छ होइन। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले जुन कुरा बोल्नुभयो त्यो कुराले अहिले एकदमै होइन हल्ला एकदमै भाइरल भन्छ नि होइन, त्यो बोली उहाँको भाइरल भइरहेको अवस्था छ र कुनै पनि कुरा बोल्नुभन्दा अगाडि हामीले सोच्नु पर्ने रहेछ भन्ने कुरा पनि निकै नै धेरै यसले चाहिँ हामीलाई ज्ञान दिएको छ। किनभने हामी बोल्छौँ तर यो करोडौं मानिसको बीचमा तुरन्तै पुग्ने कुरा हो, यसले कति प्रभाव पार्छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। हामी यसरी गाडी कुदाउनु पर्छ अरे क्या, अथवा यसरी हामी बाइक कुदाउनु पर्छ अरे, लडियो भने पनि चोट मात्रै लागोस् अरे तर ज्यान चाहिँ नजाओस् होइन। त्यसरी हामी कुनै पनि कुरा बोल्दाखेरि पनि एकदमै विचार गरेर त्यसले के प्रभाव पार्छ भन्ने कुरा सोचेर भोलि एउटा सानो कुराले त ठूलो दुर्घटना हुन्छ नि त। त्यो तपाईँ र मलाई थाहा छ त, कति संसारमा यस्ता डरलाग्दा घटनाहरू घटिरहेको अवस्था छ होइन, मानिसहरू लडिरहेको अवस्था छ, मरिरहेको अवस्था छ। त्यो भएर तपाईँ र म बोलीमा शक्ति छ भन्ने कुरालाई चाहिँ हामीले मध्यनजर राख्नुपर्छ भन्ने कुरा पनि हिजो हामीले देखेका छौँ र मैले हिजो न्युजहरू हेर्दाखेरि एउटा सानो अब बोली नै भनौँ त्यो एउटा अब कहाँसम्म सत्य हो त्यो त अब हामीलाई थाहा छैन होइन। अब हामी सानो एउटा जमिन हुने मान्छेको सिमानामा रहेको छिमेकीसँग त कतिचोटि होइन कहिले यता कहिले उता हुँदाखेरि झगडा परिरहन्छ भने यो त देशकै कुरा छ होइन। त्यो भएर मलाई लाग्छ अबको सरकारले जति पनि सीमा मिलाउनु पर्ने कुराहरू छ, आफ्ना भूमिहरू फिर्ता ल्याउनु पर्ने कुराहरू छ, त्यसमा मजाले काम गरिरहेको छ भन्ने कुराहरू पनि देखिआएको छ र हुन्छ पनि, आफूले पाउने कुरा त पाइहालिन्छ होइन। तर त्यसको लागि चाहिँ जनताले पनि साथ दिनुपर्छ, हौसला दिनुपर्छ, त्यो वातावरण पनि त बन्नुपर्छ होइन। र यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा लाग्छ र मलाई चाहिँ मेरो मनमा खेलिरहेको कुरा चाहिँ के हो भने हाम्रो देश सानो छ तर यो देशलाई हामीले सिगार्न भने धेरै सक्छौँ। सुरुमा त म त के गर्नुपर्छ मेरो मनमा लागेको कुरा चाहिँ के हो भने यो नेपालको जति पनि सिमानाका कुराहरू छ नि, अब हाम्रो त खुल्ला सिमाना छ होइन भारतसँग र जे पनि हुनसक्छ होइन, जस्तो पनि जे पनि हुनसक्छ, खुल्ला भइसकेपछि जो पनि आउन सक्छ, जो पनि जान सक्छ, नियन्त्रण गरेर साध्य हुँदैन होइन। त्योभन्दा सबैभन्दा ठुलो कुरो चाहिँ एउटा बार लगाउने कुराहरू क्या, एउटा वरिपरि होइन वाल लगाउने कुराहरू, आफ्नो भूमिलाई सुरक्षित राख्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई। त्यो कुरा गर्न सकियो भने चाहिँ धेरै खतराका कुराहरूबाट जोगिन सकिन्छ जस्तो लाग्छ मलाई र यो कुरा हामी भन्दा पनि अग्रजहरूले पनि सोचिराख्नु भएको होला, सोच्नु पनि पर्छ जस्तो लाग्छ मलाई। मेरो मनमा भएको कुरा चाहिँ यो हो, जब हामी कति देश देख्छौँ होइन सिमाना एकदमै होइन त्यो ठुल्ठुलो वाल लगाएर आफ्नो भूमिलाई सुरक्षित राखेको ठाउँ ठाउँमा होइन बोर्डरहरू भएका, कसैलाई छिर्न नदिने, कसैलाई आउन पनि नदिने, जान पनि नदिने, गए पनि एउटा सिस्टममा जाने कुराहरूले पनि त उन्नति प्रगति त हुन्छ नि त। कोही मान्छे बाहिरको मान्छे छिर्ने बित्तिकै होइन उसलाई के गर्नुपर्ने हो, पाहुना हो कि भ्याट लिनुपर्ने हो कि कर उठाउनु पर्ने हो कि के छ सिस्टम, त्यसरी बनाउनु पर्यो नि त। हामी पनि त कति देश जाँदाखेरि होइन हजारौँ हजार तिरेर गइरहेका हुन्छौँ, हाम्रो त झन् देश सुन्दर छ होइन, यो देशमा चाहिँ जो पाए त्यसलाई आउने जाने त्यस्तो सजिलो चाहिँ बनाउनु हुँदैन जस्तो लाग्छ मलाई। एउटा नियम कानुनमै चल्नुपर्छ जस्तो लाग्छ, नियम कानुन बनाउनु पर्छ जस्तो पनि लाग्छ। हामी पनि नियम कानुनमा चल्नुपर्छ र अरूलाई पनि चल्न सिकाउनु पर्छ जस्तो लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामी देख्न सक्छौ ठूलो घर छ, यति ठूलो घर छ, तर परिवार छैन मानिसको। जुन हामी कयौं घटना पनि मैले सुनेको छु, यति ठूलो घर छ, त्यो घरमा बुढाबुढी आमा बुवा हुनुहुन्छ अनि छोराछोरी सबै विदेशमा छन्, अनि कहिलेकाहीँ बुवा पनि वृद्ध, आमा पनि वृद्ध, दुईजना गाह्रो अवस्थामा हुँदाखेरि पानी दिने मानिसहरू पनि हुँदैनन्। त्यही भएर त ठूलो घर छ तर परिवार छैन। तर कतिको चाहिँ कस्तो छ भने घर पनि छ, मान्छेहरू पनि छन्, तर सम्बन्ध राम्रो छैन। त्यो भएर हामीले जब एउटा परिवारमा शान्ति, जब एउटा परिवारमा उत्साह, जब एउटा परिवारमा मेलमिलापका कुराहरू चाहिन्छ भने त्यहाँनिर सबैभन्दा ठूलो कुरो परिवारमा प्रार्थनाको विधि चाहिँ हुन अति नै आवश्यक छ। र तपाईँ र मेरो प्रार्थनाको विधि कस्तो छ, तपाईँ र म प्रार्थना कतिको गर्छौं भन्ने कुरा पनि एकदमै महत्वपूर्ण हुँदछ। होइन, ज्ञान धेरै छ, मान्छे एकदमै ट्यालेन्ट छन्, तर व्यावहारिक छैनन् मान्छेहरू। होइन, जस्तो एक्जाम्पल दिन चाहन्छु क्या म तपाईँलाई, यति बौद्धिक टिचरहरू हुनुहुन्छ तर उहाँहरू व्यावहारिक हुनुहुन्न। सबैलाई भनेको छैन मैले, व्यावहारिक हुनुहुन्न। कुनैले चुरोट खाइराख्नु भएको हुन्छ, कसैले खैनी खाइराख्नु भएको हुन्छ, उहाँहरू त ज्ञानको भण्डार हो नि त, तर व्यावहारिक हुनुहुन्न क्या। जस्तो उहाँहरूले भन्नुहुन्छ चुरोट खानुहुँदैन, रक्सी खानुहुँदैन भन्नुहुन्छ पढाउँदाखेरि, तर उहाँहरू आफै खाइराख्नु भएको हुन्छ। होइन, कति डक्टरहरूको पनि कुरा सुनिन्छ, देखिन्छ, उहाँहरू पनि चुरोट खाइराखेको देखिन्छ, डक्टरहरू पनि। होइन, उहाँले के भन्नुहुन्छ बिरामीलाई, चुरोट खानुहुन्छ, खानुहुन्छ भने छोडिदिनुहोस् है, खानुहुँदैन, तपाईँ चाँडै मर्नुहुन्छ नि, फोक्सो ड्यामेज हुन्छ, यो हुन्छ, त्यो हुन्छ भन्नुहुन्छ, तर व्यवहारमा चाहिँ छैन, उहाँहरू आफै खानुहुन्छ। नखा भन्ने मान्छे त आफै खानुहुँदैन नि त। पहिलोचोटि जस्तो टिचरले पढाइन्छ, जुन टिचरले स्वास्थ्य पढाउनुहुन्छ, हेल्थको विषयमा पढाउनुहुन्छ, उहाँले नै चुरोट खाइराख्नु भएको हुन्छ, उहाँले नै रक्सी खाइराख्नु भएको हुन्छ भने त त्यो दिएको कुरा, दिएको शिक्षा, शिक्षकले दिएको कुरा त बच्चाहरूले देखे, होइन, चुरोट खाएको, रक्सी खाएको देखे भने त त्यो बच्चाहरूलाई के प्रभाव पर्छ। होइन, त्यो भएर हामीसँग प्रशस्तै ज्ञान छ त, तर हामी व्यावहारिक छैनौँ कतिको जीवनमा। होइन, सिकाउने अग्रजहरू हुनुहुन्छ तर कति उहाँहरू व्यावहारिक हुनुहुन्न। त्यो भएर ज्ञान सहित व्यावहारिक हुन आवश्यक छ हाम्रो जीवनमा। अल्लाह भनी अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

समय छ तर मान्छेलाई फुर्सद छैन। कतिचोटि देख्न सक्छौ हामी एकदमै व्यस्त भइरहेका हुन्छौ, चाहिने कुरामा भन्दा पनि नचाहिने कुरामा एकदमै व्यस्त होइन, केही छैन, घुम्ने डुल्ने खाने उन्नति प्रगति भोलि परेको खण्डमा होइन एकदम गाह्रो हुन्छ। एउटा घटनालाई मैले महसुस गरेको छु, अचानक के भयो भने मान्छे बिरामी पर्यो, अनि मान्छे बिरामी भएपछि लगभग दुई तिन दिनभित्रमा उसलाई 4-5 लाख रुपियाँ पैसा चाहिने भयो हेर्नुहोस् है। अनि त्यो 4-5 लाख रुपियाँ पैसा तुरुन्तै भएन भने निकै जटिल अवस्था थियो उपचारको लागि, सदस्य कुनै पनि परिवारको कुनै पनि सदस्य। अब हेर्नुहोस् अहिले मान्छेले चाहेर पनि पैसा भएर पनि दिँदैनन्, किनभने देश र विदेशको स्थिति हेर्दा भोलि के हुने हो थाहा छैन होइन, युद्धहरू भइरहेका छन् होइन, कतिखेर के हुने हो यहाँ कुनै पनि कसैको भर छैन, भोलि ठूला ठूला बम होइन त्यस्ता आणविक हतियारहरू कसैले प्रयोग गर्यो भने त्यसको प्रभाव संसारैभरि पर्न जान्छ, कयौं मानिसहरू अकालमै मर्नुपर्छ। त्यो मान्छे तुरुन्तै पैसा दिन पनि मान्दैन, किनभने भोलि केही पर्यो भने त आफूलाई पनि त जोगाएर राख्नु पर्यो नि त होइन। त्यो भएर पनि अब अहिले किनबेच पनि छैन होइन, मान्छेलाई सहज तरिकाले सरकारले पैसा दिने वातावरण पनि छैन, ब्याङ्कबाट पैसा लिए पनि मान्छे अहिले डराउने अवस्था छ, कहिले के भन्छ, सेवा सुविधा भन्छ होइन, के भन्छ के भन्छ, तनावमाथि तनाव छ मान्छेलाई होइन। पैसा लिएर ब्याजमा पैसा लिएर सस्तो ब्याजमा पैसा दिए भने त ठिकै छ, तर नदिएको होइन दिन्छ भने तर तपाईँ र मलाई एक दुई वर्षपछि यसको त्यसको भनेर भएको जग्गा जमिन पनि लिलाम बनाइदिने अवस्थाहरू छ यहाँ। त्यो भएर मान्छे ब्याङ्कबाट पैसा लिन पनि एकदमै डराएको अवस्था छ, ब्याङ्कबाट पैसा लिएर तिर्ने केही गर्ने भन्ने पनि अवस्था एकदम जटिल अवस्थाहरू देख्न सक्छौँ कि हामी। त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई होइन, यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा मैले भन्दै थिएँ, समय छ तर हामी फुर्सदिलो कोही पनि छैन, तर हामीले समयलाई नि समयमै सदुपयोग गरेन भने चाहिँ फुर्सदमा चाहिँ पछताउनुपर्छ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन होइन। त्यो भएर फुर्सदको समयलाई पनि सदुपयोग गर्ने छोराछोरी हामी बढ्नु आजको आवश्यकता हो। र अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा। पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको बचाना बचाना बचाना बचाना। गाउँदै जाऊ प्रभुको महिमा। जेमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधनाको अगुवा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिज एफएम 105.1 मेगाहर्ज।

0: पारणका हावामा धुवा धुलो रासायनिक कणहरू मिश्रित भएर हावालाई दूषित गर्ने र त्यो दूषित हावाले मानव अन्य जीव जन्तु बोट बिरुवालाई नकारात्मक असर गर्ने प्रक्रियालाई वायु प्रदूषण भनिन्छ।
1: विज्ञको भनाइ अनुसार वातावरणमा प्रदूषण भएमा विभिन्न समस्याहरू देखा पर्न सक्दछ। जस्तै श्वास प्रश्वास सम्बन्धी समस्या देखा पर्ने, दम तथा निमोनिया र फोक्सोको संक्रमण हुन सक्ने, सुक्खा खोकी लाग्न सक्ने, घाँटी चिलाउने, आँखा रातो हुने, छाला फुस्रो हुने, टाउको दुख्ने, मानसिक तथा शारीरिक समस्याहरू देखा पर्ने, आलस्य लाग्ने हुन सक्दछ।
2: वायु प्रदूषणबाट बस्ने उपायहरू। वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी सम्भव भएसम्म सवारी साधनको प्रयोग कम गर्ने र समय समयमा सवारी साधनको सर्भिसिङ गर्ने, वायु प्रदूषणको जाँच पनि गर्ने, घर सड़क तथा सार्वजनिक स्थानको सरसफाईमा ध्यान दिने, अत्याधिक धुलो र धुवा उत्सर्जन गर्ने निर्माण कार्यलाई वातावरण मैत्री हुने गरी नियमन गर्ने, शहर बजार तथा बस्ती भन्दा केही पर मात्र धुवा निस्कने कल कारखाना सञ्चालन गर्न दिने, कुहिने र नकुहिने फोहोर छुट्याएर सही व्यवस्थापन गर्ने र प्लास्टिक जन्ने फोहोरलाई नजलाउने, वनमा डढेलो लाग्न नदिने र लागिहालेमा सावधानीपूर्वक नियन्त्रण गर्ने, वन जंगलको संरक्षण गर्ने, वायु प्रदूषण बढेको अवस्थामा बाल बच्चा, वृद्ध वृद्ध र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरविचार गर्ने र प्रदूषण बढेको बेला घर बाहिर निस्कदा सुरक्षित मास्क तथा चस्माको प्रयोग गर्न सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौ।
3: वायु प्रदूषणबाट बचौ, स्वस्थ वातावरण निर्माणका लागि योगदान गरौ,
2: प्रदूषण मुक्त वातावरण निर्माणमा सहभागी बनौ, आफू पनि निरोगी बनौ र अरूलाई पनि निरोगी बनाऊ। बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउँदै
5: शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्लस टूको एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
4: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
4: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
5: जयमसी, म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ धेरै सम्बन्धहरू छन् तर सम्बन्धमा भरोसा छैन। हामी देख्न सक्छौ कति सम्बन्धहरू तोडिएका छन्, जोडिएका छैनन्। सम्बन्धहरू जोडिनला हो, तोडिनला होइन। तर धेरै कुराहरू छन्, जब विश्वास नै छैन भने त सम्बन्धहरू जोडिँदैनन् पनि र लामो समयसम्म टिक्दैनन् पनि। कयौं एउटा दाजुभाइ बीचको सम्बन्ध राम्रो छैन, दिदीबहिनी बीचको सम्बन्ध राम्रो छैन, आफन्तहरूको बीचमा सम्बन्ध राम्रो छैन, श्रीमान श्रीमती बीचको सम्बन्ध राम्रो छैन। त्यो हुनुको पछाडि के हो भने सम्बन्धमा भरोसा छैन भने सम्बन्धहरू कुनै पनि सम्बन्ध टिक्दैन, होइन। हामी देख्न सक्छौ आँखा चिम्म गरेर छोरा मान्छेहरू आफ्नो छोराछोरी र श्रीमतीको लागि परदेश जान्छ, यति दुःख गर्छ न रात न दिन, तर घर फर्किँदाखेरि जुन विश्वास गरेको श्रीमती नै हुँदैनन्। कयौं त्यस्ता घटनाहरू हामीले दिनदिनै देखिरहेका छौं। हुन त यहाँ मान्छेको श्रीमतीको होस् या श्रीमानको कसैको भरोसा छैन, तर भरोसा छ त जसको सम्बन्ध बलियो छ, र भरोसा छ त भरोसाले सम्बन्ध टिक्ने हो। त्यो भएर कतिचोटि हामी हेरिरहेका हुन्छौँ, हामी युट्युबमा हेरिरहेका हुन्छौँ, हामी टिकटकमा हेरिरहेका हुन्छौँ। कयौं त्यस्ता घटनाहरू छन् जुन घटनाले मनलाई यति रुहाउँछ, सोचे भन्दा पनि धेरै रुहाउँछ। त्यही भएर हामी मान्छेमाथि भन्दा पनि परमेश्वरमाथि चाहिँ भरोसा गर्नुपर्ने रहेछ। हामी मान्छेमाथि भरोसा गरेको कारणले हामी धेरै दुःखी हुन्छौँ, निराश हुन्छौँ, कतिचोटि रुन्छौँ, तर निरन्तर प्रार्थनामा लाग्यौँ भने चाहिँ प्रार्थनाले चाहिँ हामीलाई पक्का जवाब दिँदो रहेछ क्या। तर प्रार्थना गर्नु भनेकै परमेश्वरमाथि भरोसा गर्नु, मान्छेमाथि हामीले गर्नु हुँदैन, होइन। हो, मान्छेले पनि कतिचोटि तपाईँलाई सहायता गर्लान्, आज गर्लान्, भोलि गर्लान्, पर्सिदेखि त गर्दैन। तपाईँको भरोसा दुईचोटिको लागि होला, तर सधैँको लागि सहायता र सपोर्ट गर्ने चाहिँ परमप्रभु परमेश्वर नै हुनुहुन्छ, होइन। उहाँमाथि भरोसा गर्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। मानिसहरू दौडिरहेका छन्, यसरी दौडिरहेका छन्, तर गन्तव्य छैन, कहाँ पुग्ने भन्ने नै छैन। दौडिन त उनीहरू दौडिरहेको छन् बिहानदेखि बेलुकासम्म। मेरो

गन्तव्य कहाँ हो, म कहाँसम्म पुग्नु छ भन्ने कुरै थाहा छैन। होइन, ऊ हिँडेको छ, निस्केको छ, एउटा कोमा पुगेको छ, अर्को कोमा पुगेको छ, तर के कामको लागि निस्के र मेरो गन्तव्य कहाँसम्म हो भन्ने कुरै मान्छेलाई थाहा छैन। त्यो भएर तपाईँ र म चाहिँ एउटा योजना बोकेको मानिस बन्नु आजको आवश्यकता हो। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता कुमार अब्राहमको साथमा।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गुड न्यूज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
3: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर म पुनः उपस्थित भइसकेको छु प्राविधिक मित्र सुजनजी सहित, र लगभग एक घण्टाको समय अवधिबाट हामी तपाईँसँग रहनेछौ र विशेष गरिकन कार्यक्रम मार्फत चाहिँ हामी परमेश्वरको वचनहरूको साथ तपाईँलाई दिँदै आइरहेको छौ। सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौ र एउटा निकै नै अर्थपूर्ण गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र हामी वचनहरूबाट चाहिँ तपाईँलाई उत्साह दिँदै आइरहेको छौं र यो समयमा हामी मानिसहरूलाई तपाईँको कुरा सुन्ने बनाउनु भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छौं। मर्कुस 12:37 पदले भन्दा त साधारण मानिसहरूले उहाँको वचन खुशी साथ सुने। यसोको बारेमा चाहिँ बाइबलले यसो भन्दछ कि साधारण मानिसहरूले पनि उहाँको वचन चाहिँ खुशी साथ सुने, किनकि उहाँका शब्दहरू अति महत्वपूर्ण कुराहरूद्वारा चाहिँ समर्थित थिए। उहाँको चरित्र, उहाँको आचरण र उहाँको लागि उहाँको वास्ता सिधै भन्ने हो भने यसरी बोल्ने अधिकार कमाउनु भयो। के तपाईँले त्यस्तो गर्नुभएको छ? मानिसहरूलाई आफ्नो कुरा सुन्ने बनाउनको लागि चाहिँ तपाईँले केही कुराहरू गर्न चाहिँ आवश्यक छ, अथवा केही कुराहरूमा ध्यान दिन पनि आवश्यक छ। जस्तै कि एउटा चाहिँ अन्तर्दृष्टि, जब तपाईँले बोल्नु भएको कुराले कसैलाई साँच्चै मदत गर्दछ, तपाईँले बलियो सम्बन्ध स्थापित गर्नुहुनेछ। र अमेरिकी इतिहासमा सबैभन्दा बढ़ी प्रशंसित तथा सरल बुद्धिका लागि परिचित व्यक्ति चाहिँ बेन्जामिन फ्रैंकलिनको जीवनी चाहिँ रोचक थियो। रोचक कुरा के भने, उनले खासै औपचारिक शिक्षा पाएका थिएनन्। उनले 2 वर्ष मात्रै विद्यालयमा चाहिँ अध्ययन गरेका थिए। तैपनि उनको ज्ञान र गहन अन्तर्दृष्टिको कारण उनलाई ठूलो आदर गरिन्थ्यो। धेरै पढ्ने र बौद्धिक रूपमा उत्सुक व्यक्तिको रूपमा उनी धेरै क्षेत्रमा विशेषज्ञ बने। मुद्रण र प्रकाशन, राजनीति, नागरिक सक्रियता, विज्ञान र कूटनीतिमा उनी एक नवीन खोजमूलक आविष्कारक थिए। जस्तै अमेरिकी स्वतन्त्रता क्रान्तिको युद्धमा चाहिँ फ्रान्सको समर्थन प्राप्त गरे, अमेरिकामा पहिलो सार्वजनिक पुस्तकालय स्थापना गरे, अमेरिकन दार्शनिक समाजको पहिलो अध्यक्षको रूपमा सेवा गरे र अमेरिकी स्वतन्त्रताको घोषणाको मस्यौदा तयार पार्न सहयोग गरे। उनका जीवनी लेखक चाहिँ वाल्टर आइज्याक्सनले फ्रैंकलिनलाई चाहिँ उनको युगको सबैभन्दा सफल अमेरिकी र भविष्यको अमेरिकी समाजको आविष्कारमा सबैभन्दा प्रभावशाली अमेरिकी भनेका छन्। फ्रैंकलिनले आफ्नो बुद्धि बाँड्दा मानिसहरूले उनीसँग चाहिँ एक विशेष सम्बन्ध स्थापित भएको महसुस गर्थे। यो तपाईँको सन्दर्भमा कसरी लागू हुन्छ भन्ने कुरा चाहिँ यहाँ तपाईँलाई बताउन खोजिएको हो। जब तपाईँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ, कठोर परिश्रम गर्नुहुन्छ, अध्ययन गर्नुहुन्छ, कुनै विशिष्ट क्षेत्रमा आफ्नो विशेषज्ञता अरूसँग बाँडचोड गर्नुहुन्छ, उनीहरूले तपाईँको आदर गर्छन् र तपाईँको कुराहरू चाहिँ सुन्न सिक्नेछन्। अनि सुन्ने सन्दर्भमा तपाईँले आर्जन गर्नुभएको कुरा मात्रै पाउनुहुन्छ, माग गर्नुभएको कुरा होइन।

स्नेह नमिठो गीत तपाईँको निम्ति राख्यौं र मानिसहरूलाई चाहिँ तपाईँको कुरा सुन्ने बनाउनु भन्ने शीर्षकमा नै म अर्को कुराहरू बताउन गइरहेको छु। उत्पत्ति 39:3 पदले भन्दछ, तिनले गरेको सबै काममा परमप्रभुले उन्नति गराउनु भयो। मानिसहरूलाई तपाईँको कुरा सुन्ने बनाउन आवश्यक दोस्रो कुरा भनेको चाहिँ सफलता हो। विश्वसनीयता ज्ञानबाट मात्र आउँदैन, यो त परिणामबाट पनि आउँछ। जब मानिसहरू सफल बन्न चाहन्छन्, उनीहरूले ती व्यक्तिहरूको सल्लाह खोज्छन् जसले वास्तवमै केही काम पूरा गरेर सफलता पाइसकेका छन्। जब तपाईँ सफल बन्नुहुन्छ, तपाईँको कुरा सुन्न चाहने मानिसहरू त्यहाँ सधैँ हुनेछन्। अनि यदि तपाईँसँग उनीहरूले सफलता पाउन चाहेको क्षेत्रमा सफल हुनुभएको प्रमाणित इतिहास छ भने तपाईँको विश्वसनीयता धेरै माथि पुग्छ। त्यसो भए सफल बन्नको लागि के चाहिन्छ त? धेरैवटा विभिन्न कुराहरू, तीमध्ये केही चाहिँ रहेका छन्। जस्तै कि पहिलो चाहिँ आदतहरू, सबै सफल बन्न चाहन्छन् तर त्यसको लागि मूल्य चुकाउन थोरै मात्र इच्छुक छन्। तपाईँले आफ्नो भविष्य निर्धारण गर्नुहुन्न, तपाईँले आफ्नो बानीहरू निर्धारण गर्नुहुन्छ अनि ती बानीहरूले चाहिँ तपाईँको भविष्य निर्धारण गर्दछन्। सफलताको रहस्य तपाईँको दैनिक तालिकामा छ। सफल बन्नको लागि तपाईँले ती काम गर्ने आदत बसाल्नुपर्छ जुन काम असफल बन्नेहरूले गर्दैनन्। दोस्रो कुरा भनेको अवसर। एक सफल व्यक्तिले अर्को व्यक्तिको पैताला मुनि उम्रने घाँसबाट पराल बनाउँछ। तिनीहरूले आफ्नो प्रयासलाई अनुकूल समयमा मात्रै सीमित गर्दैनन्। तिनीहरूले बुझ्छन् कि सफलताको लागि आकांक्षा, प्रेरणा र परिश्रम चाहिन्छ। तेस्रो कुरा भनेको दृढता। सफलताको अर्थ प्रत्येक पटक लड्दा फेरि उठ्नु हो र वैज्ञानिक र आविष्कारक लुई पाश्चरले भनेका छन्, मलाई मेरो लक्ष्यसम्म पुर्याउने रहस्य तपाईँहरूलाई बताउनेछु, मेरो शक्ति मेरो दृढतामा मात्रै छ। चौथो कुरा भनेको चाहिँ परमेश्वर। अब्राहम लिंकनले भनेका छन्, म विश्वास गर्छु कि परमेश्वरको इच्छा नै कायम हुन्छ, उहाँ बिना सबै मानवीय भरोसा बेकार छ। परमेश्वरको सहायता बिना म सफल हुन सक्दिन, उहाँको सहायता पाएपछि म उहाँसँग हुन चाहिँ अवश्य पनि सक्दिनँ। तर परमेश्वरले चाहिँ योसेफलाई सबै काममा सफलता दिनुभयो र उहाँले तपाईँको लागि पनि त्यस्तै गर्न चाहनुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ, हामी वचनहरूबाट हेरिरहेको छौं र हामी अर्को शीर्षकमा जानेछौ। तपाईँको असफलताले सफलतातर्फ डोर्याउन सक्छ र पहिलो कोरिन्थी 15 अध्यायको 57 पदले भन्दछ, तर परमेश्वरलाई धन्यवाद होस् जसले हाम्रो प्रभु येशू ख्रिष्टद्वारा हामीलाई विजय दिनुहुन्छ। र जे असफलता जस्तो देखिन्छ त्यो प्राय फेरि प्रयत्न गर्नको लागि तयार बन्ने अवसर हुन्छ। यसको बारेमा असल शुक्रबार अर्थात भनौ गुड फ्राइडे भन्दा राम्रो दृष्टान्त अरू कुनै पनि छैन होला। असल शुक्रबार अथवा गुड फ्राइडे र पुनरुत्थान को आइतबारको बीचको शनिबार सबै कुरा हारेको जस्तो देखिन्थ्यो, तर परमेश्वरले नै सिद्धियो नभन्नु भएसम्म अझै सिद्धिएको छैन। इतिहासमा सबैभन्दा ठूलो आत्मिक विजय झट्ट हेर्दा पराजय जस्तो देखिने अवस्थामा प्राप्त गरिएको थियो। सबै थोक गुमेको थियो तर लामो समयसम्म त होइन। उहाँको क्रूसीकरणको 3 दिनपछि यसो उहाँको चिहानबाट निस्कनुभयो र परमेश्वरको उद्धार पाएको सन्तानको रूपमा त्यो शक्ति आज तपाईमा वास गर्छ। रोमी 8:11 भन्दछ, यदि येशूलाई मरेकाहरूबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रिष्ट येशूलाई मरेकाहरूबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँको आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। परमेश्वरको राज्यमा विफलता कहिल्यै पनि अन्तिम हुँदैन यदि तपाईँ पुनरुत्थानमा विश्वास गर्नुहुन्छ भने। तपाईँले हरेक आत्मिक लड़ाई जित्नुहुने छैन तर युद्ध निर्णायक रूपमा जितिएको छ। त्यो विजयमा 2000 वर्ष अघि नै छाप लगाइएको थियो जब येशूले आफ्नो चिहानमा लगाइएको मोहर तोड्नुभयो। यो मृत्यु स्वयंलाई मृत्युमा पुर्याउने प्रहार थियो। पावल लेख्छन्, तर यी सबै कुराहरूमा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्दा बढ़ी छौ। ख्रिष्टले तपाईँको लागि जे प्राप्त गरिदिनुभयो त्यसको कारण आज तपाईँ विजेता भन्दा पनि बढ़ी हुनुहुन्छ सबै कुरामा। हो, तपाईले सफलता अनुभव गर्नुहुनेछ, तर यो कुरा याद राख्नुहोस् कि क्रूसीकरण बिना पुनरुत्थान हुनै सक्दैन। त्यसकारण तपाईँ असफल बन्नुहुँदा पछाडि कदम नचाल्नुहोस् किनकि परमेश्वरले तपाईँलाई अघि बढ़न तयार पार्दै हुनुहुन्छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। तपाईँको लुक्ने ठाउँ भन्ने शीर्षकमा केही कुराहरू म राख्न चाहन्छु। भजन संग्रह 32 को साथ पदले भन्दछ, तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईँले मलाई दुःखबाट जोगाउनुहुनेछ र मलाई छुटकाराका गीतहरूले घेर्नुहुनेछ। के तपाईँले आजको उच्च प्रविधि युक्त विश्वका सबै तनावबाट टाढा भाग्ने बारेमा कहिले कल्पना गर्नुभएको छ? पृथ्वीमा यस्तो कुनै ठाउँ अवश्य छ जहाँ गति तुलनात्मक रूपमा कम छ र जीवन सरल छ। त्यो सपनाले सन् 1940 चाहिँ कोरल सागरमा अवस्थित गौडल क्यानल नामक द्वीपमा बसाई सर्न एक परिवारलाई चाहिँ उत्प्रेरित गर्यो। तर दुई वर्षपछि प्रशान्त महासागरमा युद्ध मचियो र त्यो जोडीले आफ्नै अगाडि त्यो युद्ध देखे उनीहरूकै आँगनमा। स्पष्ट छ उनीहरूले गलत स्थान रोजेका थिए। शहरी जीवनको हो हल्ला र भागदौड़बाट बच्न तपाईँ कहाँ जान सक्नुहुन्छ? क्यारेबियन क्षेत्रमा रहेको ग्रान्ड क्याम्पम्यान नामक एक सानो टापुमा गएको छ होला। यो विश्राम स्थलमा विदा मनाउन जानेहरूको भनाईमा पृथ्वीमा स्वर्गको सबैभन्दा नजिकको आवास दिने ठाउँ त्यही हो। त्यहाँका वासिन्दाहरूले कुनै कर तिर्दैनन्। त्यहाँको पानी शान्त र न्यानो हुन्छ र त्यहाँ वरिपरि सुनगावा फूलहरू छन्। राम्रो लाग्छ होइन त? तर त्यहाँ एउटा समस्या छ। चिकित्सा अध्ययनले पत्ता लगाएको छ कि ग्रान्ड क्याम्पम्यानका वासिन्दाहरूले चाहिँ सामना गर्ने दुई प्रमुख रोगहरू उच्च रक्तचाप र चिन्ता फिक्री र डर त्रासको भावना हुन्। एक उष्ण समुद्री तटमा जीवन सधैँ जस्तो देखिन्छ त्यस्तो हुँदैन। के हामीले संघर्ष गर्ने तनाव र दबावहरू वास्तवमा हामी भित्रैबाट आएका हुन सक्छन्? हो। अनि तिनीहरूले चाहिँ हामी जहाँ बसे पनि हामीलाई सताइरहन्छन्। जबसम्म हामीले परिस्थितिहरू जस्तो छन् त्यस्तै रूपमा तिनीहरूसँग व्यवहार गर्न सिकेनौ भने भजनकारले यो काम यसरी गरे कि तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईँले मलाई दुःखबाट जोगाउनुहुनेछ र मलाई छुटकाराका गीतहरूले घेर्नुहुनेछ। म तपाईँलाई शिक्षा दिनेछु अनि तिमीले कुन मार्गमा चल्नुपर्ने हो सो तिमीलाई सिकाउनेछु। म मेरो आँखाले तिमीलाई अगुवाई गर्नेछु।

निकै नै मिठा गीत तपाईँको निम्ति राख्यौं र हामी बच्चनहरूबाट हेरिरहेको छौं। सँगसँगै मिठा मिठा गीत संगीतको साथ कार्यक्रम मार्फत तपाईँलाई दिइरहेको छौं र हामी विश्वास गर्दछौ तपाईँ आशिषित भइरहनु भएको छ र यो समयमा हामी हेर्नेछौ परमेश्वरको इच्छा थाहा पाउनको लागि प्रार्थना गर्नुहोस् भन्ने विषयमा। भजन संग्रहको पुस्तक 139 को 16 पदले भन्दछ, तपाईँले मलाई देख्नुभयो। भजनकारले यस्तो लेखेका छन् कि तपाईँको आँखाले मेरो नबनिएको शरीरलाई देखे, मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा चाहिँ लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईँको विचार कति बहुमूल्य छन्। यदि तपाईँ आफ्नो जीवनको लागि चाहिँ परमेश्वरको इच्छा जान्न चाहनुहुन्छ भने यो प्रार्थना गर्नुहोस्। हे प्रभु, तपाईँले म जन्मिनु अघि नै मलाई सम्पूर्ण रूपमा जान्नुहुन्थ्यो र तपाईँले मलाई आकार दिनुभयो र एउटा उद्देश्यको लागि मलाई नियुक्त गर्नुभयो। तपाईँले मेरो जीवनमा र मेरो जीवनद्वारा गर्न चाहनुभएका सबै कुरा मलाई स्पष्ट देखाइदिनुहोस्। तपाईँको उद्देश्य पूरा गर्न सक्षम बन्न मैले मेरो बोलावटको आशा र उहाँको शक्तिको महानता के हो स्पष्ट बुझ्नु अति आवश्यक छ। तपाईँले ममा राखिदिनु भएको वरदानहरू र मैले कसरी तिनीहरूलाई चाहिँ विकास गर्न र तपाईँको महिमाको लागि प्रयोग गर्न सक्छु मलाई देखाइदिनुहोस्। ठूलो सोच राख्न र साहसपूर्वक प्रार्थना गर्न मलाई सहायता गर्नुहोस्। तपाईँले मेरो निम्ति जे सुकै राखिदिनु भएको छ त्यसको लागि म खुल्ला र उपलब्ध बन्न चाहन्छु अनि तिनलाई प्राप्त गर्न तयार नभएको कारण तपाईँको आशिषहरू गुमाउन चाहन्न। तपाईँबाट नआएका कुरा वा सम्बन्धहरूलाई नपक्रिनको लागि चाहिँ मलाई सहायता गर्नुहोस्। म मेरो सारा हृदयले तपाईँको इच्छा पालन गर्न चाहन्छु। मेरो लागि के र को उपयुक्त छ भन्ने कुरा केवल तपाईँलाई थाहा छ। तपाईँको आवाज सुन्न मलाई सहायता गर्नुहोस् र म डराउँदा तपाईँको अगुवाई पछ्याउन अनुग्रह र साहस दिनुहोस्। तपाईँको हृदयका चाहनाहरू मेरो हृदयको चाहना बन्न सकुन्। मसँग जे छ र त्यो लिएर चाहिँ त्यसलाई तपाईँले मैले कल्पना गर्न सक्ने भन्दा धेरै बढाइदिन सक्नुहुन्छ भन्ने कुरा चाहिँ विश्वास गर्ने मेरो क्षमता बढाइदिनुहोस्। येशूको नाउँमा म प्रार्थना गर्दछु, आमेन।

सिङ्गलै मिठो गीत तपाईँको निम्ति राख्यौं र यही रस शीर्षकमा चाहिँ म केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु र हामीले वचनबाट हेरिरहेको छौं। लुकाको पुस्तक 8:41 पदले भन्दछ, सभाघरका शासक याइरस आए र येशूको पाउमा परे। याइरस बिशप वा मेयर जस्तो उच्च सामाजिक हैसियत भएका मानिस थिए, तर जब तपाईँको छोरा वा छोरी संकटमा पर्छन् तब संसारको कुनै पनि उच्च पद काम लाग्दैन। अनि आफ्नो परिवारमा संकष्ट आइपर्दा येशू कहाँ दौड़ेर आउने आमा बाबुमा चाहिँ याइरस मात्र एक्लो थिएनन्। एउटी आमा कनानका पहाड़हरू हुँदो बिलौना गर्दै देखा परेकी थिइन्। हे प्रभु दाउदका पुत्र, म माथि दया गर्नुहोस्, मेरी छोरीलाई भूतले साह्रै सताएको छ भनेर हामीले मत्तीको पुस्तक 15:22 पाउँदछौ। एक छारे रोगले सताइएको केटाको बाबुले येशूको छोराहरू येशूका चेलाहरूबाट चाहिँ सहायता मागे। जब तिनीहरूले तिनलाई चाहिँ सहायता गर्न असफल भए, तिनी येशू कहाँ गए। विलाप गर्दै तिनले भने, हे प्रभु, म विश्वास गर्छु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्। प्रत्येक परिस्थितिमा येशूले जवाफ दिनुभयो। उहाँले कहिल्यै पनि कसैलाई त्यत्तिकै फर्काउनु भएन, अनि उहाँले तपाईँलाई फर्काउनु हुने छैन। आखिर तपाईँका सन्तानहरू पहिले उहाँका सन्तान हुन्। भजनकारले भनेका छन्, छोराहरू परमप्रभुले दिनुभएका उत्तराधिकारी हुन्, छोरा छोरीहरू उहाँका इनाम हुन्। मुक्तिको वरदानपछि तपाईँको छोरा छोरीहरू तपाईँलाई परमेश्वरको सबैभन्दा उत्तम उपहार हुन्, अनि तिनीहरू तपाईँको भए तापनि तिनीहरू उहाँका पनि हुन्। अनि जे उहाँको हो उहाँले त्यसको सुरक्षा गर्नुहुन्छ र त्यसको खाँचोमा जुटाउनुहुन्छ। उडन्ते पुत्र जस्तै तिनीहरूले परमेश्वरको नियमहरू तोडेका र तपाईँका हृदय पनि तोडेका हुन सक्छन्, तर तपाईँका प्रार्थनाहरूले परमेश्वरलाई उनीहरूको जीवनमा फेरि प्रवेश गर्ने बिन्दु र निमन्त्रणा दिन्छन्। पिताको जुन प्रेमले त्यो उडन्ते पुत्रलाई घर फर्काइ ल्यायो, त्यही प्रेमले तपाईँको बाटो बिराएको सन्तानलाई पनि फर्काइ ल्याउनेछ। येशूले याइरसलाई जे भन्नुभयो उहाँले आज तपाईँलाई पनि त्यही भनिरहनु भएको छ। नडराओ, विश्वास मात्रै गर र उनी अथवा तिनी निको हुनेछन्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनः विदा हुन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मेरो एसी पनि सकियो,
5: मेरो प्लस टू को इक्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
6: गुड न्यूज एफएम ले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
9: कार्यक्रम विश्वासको वचन सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार साँझ 6 बजेदेखि 36 सम्म र पुनः प्रसारण शनिबार साँझ 6 बजेदेखि 36 सम्म पास्टर अनिल सुनामको साथमा।
10: ए दाई, पक्नुस्, के गर्नु भएको?
11: ल, देख्नु भएन, औषधि हालेको।
10: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
13: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
12: कहाँ छ?
13: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
14: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
13: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
14: र सरिता महर्जन 9841910094, 9841910094।
12: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz सुन्दै रहनुहोला।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।

जयवशी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग पोखराबाट 105.6 MHz हामी रहेका छौं। कार्यक्रम नयाँ उदय लिएर आएको छु म। सोमबार हामी 2-3 बजीसम्म यो कार्यक्रममा रहने गर्छौं। परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू, उत्साहका कुराहरू नै गर्ने गर्छु। श्रोता साँच्ची नै हामी हाम्रो जीवनमा दिनदिनैको आत्मिक जीवनमा उत्साहको खाँचो पर्छ। कतिपय अवस्थामा हामी जीवनमा विश्वासमा लड़िरहेका हुन्छौं, विश्वासको कमीले यी सबै कुराहरू पनि परमेश्वरको वचनबाट हामी सुन्ने गर्छौं। प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रममा निकै मिठो गीत सुनाउँछु, त्यसपछि फेरि आउनेछौं।

आज निकै अर्थपूर्ण भजन हामीले सुन्यौं। सुषमाचार्य भजन भए पनि स्वतः कार्यक्रमलाई अवधिमा हामीले यो भजन राखेका छौं। गाउँ बस्ती तराई पहाड़ जहाँ पनि परमेश्वरको प्रेमको खाँचो छ, परमेश्वरको वचनको खाँचो छ भनेर हामीले वचनमा सुनेका छौं। हरेक कार्यक्रम नयाँ उदयमा आज भने प्रभु येशूको दोस्रो आगमन लगायत विविध कुराकानीहरू पनि गर्नेछौ। प्रभु येशूले हामीलाई भन्नुभएको छ, म फेरि पनि आउनेछु, तिमीहरूलाई म टुरा छोड्ने छैन भनेर यसायाको पुस्तकमा भन्नुभएको छ। ती कुराहरूलाई हामीले विचार गरेर नै हाम्रो आशालाई बलियो बनाउनु पर्दछ। हामीलाई बाइबलले भन्दछ, धीरज साथ प्रतीक्षा गर्नेहरूको बल फेरि नयाँ हुनेछ भनेर भनेको छ। यसैको पुस्तकमा पनि हामी चाहिँ चिल्झै माथि माथि हुन सक्ने हुनेछौ प्रभुको आउने आशामा भन्ने भनिएको छ। अनि अहिलेको समयलाई हामीले हेर्दै गर्दाखेरि भइरहेको घटनाहरू अनि अप्ठ्यारा परिस्थितिहरू हेर्दाखेरि साँच्ची नै प्रभुको आगमन नजिकै छ भनेर हामी भन्न सक्छौ। प्रभुले भन्नुभएको छ, म आउन अगाडि यस्ता किसिमका घटनाहरू घट्नेछन् भनेर भन्नुभएको छ। ती घटनाहरू प्रत्यक्ष छन् हाम्रा आँखाका अगाडि श्रोतामित्र, र निकै ठूल्ठूला कष्टहरू पनि कष्टका शुरू मात्रै हुनेछन् भनेर भन्नुभएको छ प्रभुले। र चाहे जे भए पनि हामी यसैको निम्ति पर्खेर बसेका हौ येशू ख्रीष्टलाई। मत्तीको पुस्तक 24 अध्यायमा जब चेलाहरूले प्रभुलाई तीन पदमा सोधेका थिए, येशू जैतुन डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँ कहाँ आएर भने, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगको अन्त्यको चिन्ह के हुनेछ भनेर सोधेका थिए। र यहाँ दुईटा प्रश्न चेलाहरूले गरेका थिए येशू ख्रीष्टलाई, तपाईँको आगमनको चिन्ह के हुनेछ र तपाईँ कहिले आउनुहुनेछ भनेर भनिएको थियो। अनि त्योभन्दा अगाडि हामी के देख्छौं भने, त्यसपछि येशु मन्दिरबाट निस्केर जान लाग्नुहुँदा उहाँका चेलाहरू उहाँलाई मन्दिरका भवनहरू देखाउन भनी नजिक उहाँको नजिक आए, तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू यी सब देख्छौ होइन त, साँच्चै म तिमीहरूलाई भन्छु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि रहने छैन, प्रत्येक भत्काएर फालिनेछ भनेर भनिएको छ। प्रभु येशूको समयमा हेरोदले बनाएको मन्दिरको विषयलाई लिएर प्रभुले भन्दै हुनुहुन्थ्यो, हामीले यरुसलेम परमेश्वरको मन्दिरलाई भत्काइएको कुराहरू धेरैचोटि थाहा पाउँछौ। जब पहिलोचोटि परमेश्वरको मन्दिरलाई राजा सुलेमानले बनाएका थिए, लगभग 7 वर्ष लगाएर बनाएका थिए। राजा सुलेमानले त्यहाँ एकदम सिंहमर्मरहरू लगाएर एकदम राम्रो तरिकाले बनाएका थिए परमेश्वरको भवनलाई। तर बेबिलोनीहरूको कारणले गर्दा बेबिलोन बाट चाहिँ त्यो ध्वस्त भएको हामीले देख्छौं, र त्यहाँ ध्वस्त हुँदाखेरि यहुदीहरूलाई चाहिँ दासत्वमा लगिएको छ। दासत्वमा लगिसकेपछि त्यहाँ राखिएको छ, अनि त्यो दासत्वमा लानुको पनि कारण छ। हरेक घटनाहरू चाहिँ परमेश्वरको वचनले भन्दछ एउटा कारणले नै हुन्छ, हाम्रो आफ्नै गल्तीले हुन्छ। त्यहाँ भनिएको छ इजरायलहरूको अनाज्ञाकारिताको कारणले गर्दाखेरि दासत्वमा जानु परेको भन्ने कुराहरू छ। यहुदीहरूलाई जब दासत्वमा लगेका थिए, त्यतिखेर त्यो समयमा एकजना राजाको हृदयमा परमेश्वरले बोल्नुभयो, त्यो राजा थिए कोरेस। कोरेस राजालाई फेरि पनि परमेश्वरले आज्ञा गर्नुभयो, यिनीहरूलाई जान दिए। अनि ती दासत्वमा परेका मानिसहरूलाई मन्दिर बनाउनको निम्ति फेरि पनि पठाइदिन्छन्, अनि यरुसलेममा फेरि पनि फर्केर आएका कुराहरू हामी देख्छौं। स्वतः त्यहाँ धेरै कुराहरू भएको हामी देख्छौं, फेरि पनि मन्दिर भएका कुराहरू हामी देख्छौं। र फेरि पनि हामीले यो कुरा जुन येशू ख्रीष्ट चेलाहरूको बीचमा भइरहेको कुराको घटना थाहा पाउँदाखेरि चाहिँ के हो भनेदेखि, यसले चाहिँ कुन कुरालाई इंकित गर्छ भनेदेखि, हेरोदले बनाएको मन्दिर जुन 46 वर्ष लगाएर बनाएका थिए हेरोदले, त्यो मन्दिरलाई चाहिँ अब ध्वस्त हुनेवाला थियो रोमी साम्राज्यद्वारा। अनि त्यहाँ चाहिँ धेरै सुनहरू जडिएको थियो, सुनका छानाहरू थियो होला सायद, सुनका धेरै भागहरू थियो त्यो मन्दिरमा। अनि प्रभु येशूले दुई पदमा भन्दै हुनुहुन्छ यही कुरालाई, तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले यी सब देख्छौ तर ढुङ्गामाथि ढुङ्गा रहने छैन, प्रत्येक भत्काएर फालिनेछ भनेर भन्नुभयो। यो चाहिँ कहिले भएको थियो भन्दाखेरि 70 AD भनेर भनिन्छ। एडी र बीसीका कुराहरू हामी जब बाइबलमा पाउँछौ श्रोतामित्र, यसलाई चाहिँ प्रभु येशूको जन्म भएको समयदेखि एडी शुरूआत हुन्छ, र प्रभु येशूको जन्म भएदेखि लगभग 70 वर्ष पश्चात 70 AD मा चाहिँ
त्यो यरूशलेमको मन्दिर भत्काइएको थियो, जहाँ सुनहरू जडिएको थियो रोमी साम्राज्यहरूबाट। र यसरी प्रभुले भन्दै हुनुहुन्थ्यो अनि भविष्यका कुराहरू गर्दै हुनुहुन्थ्यो। र यसरी एउटा ढुङ्गामाथि ढुङ्गा नछोडिने गरी त्यहाँ रोमी सिपाहीहरूले चाहिँ परमेश्वरको मन्दिरबाट सुनहरू लिएका थिए भन्ने कुराहरू हामीले इतिहासमा थाहा पाउँछौं। र चाहे जे भए पनि विशेष गरी महत्वपूर्ण कुरा चाहिँ के भन्छ भने अन्तका दिनका चिन्हहरू के हुनेछन् त भनेर सोधेका थिए चेलाहरूले प्रभुलाई, तपाईँ आउनु कहिले आउनुहुन्छ। स्वयं सँगै हिँड्ने चेलाहरूलाई पनि प्रभुको आगमनको विषयमा अन्यल थिए, किनभने परमेश्वरको वचनले पहिले नै भनेको छ यो पिताले बाहेक पुत्रले पनि जान्दैन त्यो दिनलाई, कुन दिन चाहिँ प्रभु यीशु संसारमा आउनुहुन्छ। श्रोता मित्र, जब प्रभु यीशु देहमा आउनुभयो संसारमा, जब दुईचोटि आगमनका कुराहरू हामी थाहा पाउँछौ, जब देहमा आउनुभएको थियो अनि उहाँले 33 वर्षको आफ्नो मिनिस्ट्री पछि शरीरमा उहाँ मृत्यु भएर स्वर्ग रहनुहुनु भएको थियो पुनरुत्थान पछि, र फेरि पनि हाम्रो लागि आउँदै हुनुहुन्छ। र हवा र आदमले टुटाएको सम्बन्ध, अदनको बगैँचामा टुटाएको सम्बन्धलाई जोड्नको निम्ति प्रभु येशु आउनुभएको थियो अनि कलभरी क्रुसमा मर्नुभयो। यी सबै कुराहरूले चाहिँ हामीलाई के भन्दछ भन्दाखेरि, अब व्यवस्थाले मानिसलाई चाहिँ विश्वासी तुल्याउँदैन अथवा परमेश्वरको राज्यमा जान सक्ने तुल्याउँदैन, यो चाहिँ विश्वासद्वारा चाहिँ हुनुपर्छ भनेर हिब्रूको पुस्तकले पनि भन्दछ। र हामीमा त्यो विश्वास छ कि प्रभु येशु ख्रीष्ट मेरो लागि बलिदान हुनुभएको हो। आज कतिपय अवस्थामा हामीले बाइबल पढ्दै गर्दाखेरि पनि यो कुराहरू थाहा नहुन सक्छ, येशु ख्रिष्ट को हुनुहुन्छ र येशु ख्रिष्टले अब कहिले आउनुहुन्छ, उहाँ आउँदाखेरि के हुन्छन्, उहाँ आइसकेपछि हाम्रो अवस्था कस्तो हुन्छ, यस्ता कुराकानीहरू हामीले पक्कै पनि थाहा पाउनुपर्छ श्रोता, किनभने परमेश्वरको योजनामा छौँ हामी सबैजना। परमेश्वरले तपाईँ र मलाई जसरी बत्तीस्माद्वारा चुन्नुभयो, उहाँलाई ग्रहण गरेको समयदेखि चुन्नुभयो, एफिसिएको 4 अनुसार आमाको गर्भमा रहनुभन्दा अगाडिदेखि नै हामीलाई चुन्नुभयो, त्यसै कारणले नै आज हामीले पवित्र आत्माको शक्ति पाएर प्रभुको महिमा गर्न सकेका छौं। त्यसैले गर्दा आज हामी धेरै नै सौभाग्यशाली छौं कि यो समय पाएका छौं। आज मैले यहाँ रहेर तपाईँलाई जुन कुराहरू भनिरहेको छु यो पनि मेरो लागि एउटा ठूलो मौका हो, किनभने परमेश्वरको वचन अरूलाई सुनाउनु, परमेश्वरको बारेमा भन्नु जोसुकैले सक्दैन, जसुकैलाई पाइँदैन त्यो समय, र तपाईँ र म चाहिँ चुनिएका व्यक्ति भएको हुनाले हामी सुन्न सुनाउन सक्छौं। र परमेश्वरले यसरी नै भन्नुभएको छ, म आउनुभन्दा अगाडि धेरै ठूल्ठूला घटनाहरू घट्नेछन्, त्यसैले एकले अर्कालाई प्रार्थनामा उचाल, ढाडस दिऊ, बलियो बनाऊ भन्ने कुराहरू आउँदछ। र आज हामी कुन स्थितिमा छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण छ श्रोता। संगति मात्रै बसेर गरेर बसिरहेका छौं कि त्यो आउने दिनको लागि तयारी छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। आज मानिसहरूले धेरै धेरै राम्रा राम्रा कुराहरू जान्दछन्, सैद्धान्तिक कुराहरू जान्दछन्, सिद्धान्तका कुराहरूदेखि लिएर बाइबलमा भएका कुराहरू सबै अर्थ लगाउन जान्दछन्, तर तयारी कस्तो छ त्यो व्यक्तिको भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। तपाईँ र मेरो व्यक्तिगत तयारीले यो महत्व राख्दछ कि प्रभु चाँडै आउनुहुन्छ, त्यसैले गर्दा हामी प्रत्येक त्यही किसिमले तयारी हुनुपर्छ। र एउटा गीत मलाई साह्रै नै मनपर्छ, हेर हेर ख्रिस्ट राज्यमा खेतालाको कमी भन्ने निकै नै मिठो श्रेयसीको शब्द संगीतमा रहेको छ यो भजन, हेर हेर ख्रिस्ट राज्यमा खेतालाको कमी। श्रोता, यो अन्तको समयतिर हामी खेतालाको कमी देख्दछौ, मानिसहरूले सेवकै गर्न मन नगर्ने अनि गोठालोको काम गर्न मन नगर्ने, इमान्दारी साथ परमेश्वरको काम गर्न नमान्ने मानिसहरू छन्। त्यसैले गर्दा आज खेतालाको कमी भइरहेको छ, हामी सबै मिलेर परमेश्वरको महिमाको लागि खेताला बन्नुपर्नेछ भन्दै यो गीत सुनाउँछु, त्यसपछि म फेरि पनि आउने नै छु।

हजुर श्रोता मित्र, हामीले निकै अर्थपूर्ण भजन सुनेका छौं कार्यक्रम नयाँ उदयमा र अन्तका दिनका चिन्हहरूको विषयमा हामीले कुरा गरिरहेका थियौं। मन्दिरको भग्नावशेषका कुराहरू हामीले गर्यौं। प्रभु येशूले जसरी आफ्नो चेलाहरूलाई भन्नुभयो र अबका दिनहरू पक्कै पनि सजिलो छैन श्रोता। हामी संगतिमा जाने, शनिबारको दिन एउटा फर्मालिटी पूरा गर्ने अब समय सायद अन्त अन्ततिर आएको छ। एकदम अप्ठ्यारो संकष्टका घड़ीहरू आउन सक्छन् किनभने प्रभुको वचनले भन्दछ हामीलाई हरेक अवस्थाबाट टाढ्न दिइन्छ। हरेक समय हामी चाहिँ अप्ठ्यारोमा पर्न सक्छौ, दुःख कष्टमा पर्न सक्छौ भन्ने कुराहरू भनिएको छ। अनि जो चाहिँ स्थिर रहन्छ उसले उद्धार पाउँछ भनेर भनिएको छ। र आज धेरै प्रभुका जनहरूले इमानदारी साथ बाटो हिँडेको पनि देख्छौ र धेरै व्यक्तिहरूले चाहिँ एउटा फर्मालिटीको रूपमा बहानामा मात्र ख्रिस्टलाई पुजेको पनि देख्छौ। परमेश्वरलाई पुज्दाखेरि चाहिँ हामीले आफ्नो स्वेच्छाले, कुनै करबलले होइन, आफ्नो इच्छाले चाहिँ परमेश्वरको काम गर्नुपर्छ। अहिले मैले यहाँ जुन कुराहरू गरिरहेको छु आफ्नो इच्छाले गरिरहेको छु भनेदेखि एउटा स्वेच्छाले परमेश्वरलाई विश्वास गर्ने हो। हामीलाई परमेश्वरले स्वतन्त्र छोडिदिनु भएको छ। त्यो भन्दैमा जति पनि हामीले आनन्द गर्यौं अब भने आनन्दको समय पक्कै पनि छैन जस्तो लाग्छ, किनभने धेरै डरलाग्दा समयहरू, अनिकालका समयहरू, अप्ठ्यारा परिस्थितिहरू हाम्रो बीचमा आउनेछन्। श्रोता, हामीले प्रार्थनामा रहनुपर्छ, एकले अर्कालाई उचाल्नुपर्छ। सायद हामी मण्डलीमा पनि आफ्नो सेवकाईको अवस्थामा पनि एकअर्काको दोषारोपण गर्दै एकअर्कालाई टोक्ने, निल्ने, एकअर्काको अप्ठ्यारो परिस्थितिमा पनि सहायता नगर्ने हामी आफ्नै तरिकाले मात्रै बाँचिरहेका हुन सक्छौ। तर अब बेला नजिक छ, हामी एकदम एकले अर्कालाई उठाउने काम गर्नुपर्ने हुन्छ। चेराहरूले प्रभु आगमनको विषयमा प्रभुलाई सोद्धाखेरि प्रभुले चाहिँ भन्नुभयो यो एकदमै अप्ठ्यारो कुरा पनि थियो, होइन, यो सजिलो कुरा थिएन, दुःख लाग्दो कुराहरू पनि थियो। यहाँ धेरै भनेको छ, होसियार रह, कसैले तिमीहरूलाई भ्रममा नपारोस्, किनभने धेरैजना मेरो नाउँमा म ख्रिष्ट हुँ भन्दै आउनेछन्, धेरैलाई बहकाउनेछन् भनिएको छ। कति मानिसहरू भहकिन पनि सक्छन् साँचो शिक्षाबाट अलगिएर, प्रभु येशूलाई दिनुपर्ने आदर महिमा नदिएर आफ्नै इच्छामा एउटा मनगणन्ती कुराहरूमा मानिस लाग्न पनि सक्छन्। त्यसैले होसियार हुनुपर्छ, हाम्रो विश्वासलाई थामिराख्नुपर्छ। परमेश्वरले भन्नुहुन्छ होसियार बस, तिमीहरूमा भएको कुरालाई सुरक्षित राख, थामिराख, अनि म आउँदाखेरि तिमीहरूले जीवनको मुकुट पाउनेछौ भनेर भन्नुभएको छ। र त्यसले गर्दाखेरि हाम्रो विश्वासलाई जोगाइराख्ने महत्वपूर्ण पाटो हो। तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ, नघबराओ, किनभने यी हुन आवश्यक छन् तर अन्त्य त त्यतिखेर नै हुँदैन भनेर भन्नुभएको छ यसले। अनि सात पदमा भन्नुहुन्छ, किनभने जातिको विरूद्धमा जाति र राज्यको विरूद्धमा राज्य हुनेछ र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्, तर यी शब्द प्रसव वेदनाको अथवा कष्टको शुरू मात्र हो भनेर भनिएको छ। तब तिनीहरूले तिमीहरूलाई संकष्टको लागि सुम्पिदिनेछन्। यहाँबाट तपाईँले विचार गर्नुपर्ने हुन्छ कि तपाईँ र मैले यहाँ विचार गर्नुपर्ने कुरा के छ भने, तब तिनीहरूले तिमीहरूलाई संकष्टको लागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। अहिले त आनन्दै छ, हामी शनिबार संगतिमा जान्छौ, आउँछौ, सुरक्षित छौ प्रभुको अनुग्रहमा। तर भोलि यो किसिमको परीक्षा पनि त हाम्रो जीवनमा आउन सक्छ नि, होइन, किनभने अन्तको समय मात्रै हुन्छ नै हुन्छ श्रोता। त्यसैले हामी यदि तयारी छैनौं भनेदेखि चाहिँ गाह्रो पनि हुन सक्छ। दशपदले भन्छ, तब धेरैजना भड्किएर जानेछन् र ठेस खानेछन् र एउटाले अर्कोलाई विश्वासघात पनि गर्नेछ र सुम्पिदिनेछ र घृणा पनि गर्नेछ, धेरै झुटा वक्ताहरू खड़ा हुनेछन् भनिएको छ। र यो समयको लागि चाहिँ हामीले एकले अर्कालाई प्रार्थना गरेर बलियो हुनुपर्छ, डराउनु हुँदैन, प्रभु हुनुहुन्छ हाम्रो साथमा भनेर एकले अर्कालाई उत्साह दिएर धेरैजना पछि नहटुन्, प्रभुमा बलियो बलियो भएर अगाडि बढ़ुन् भन्ने कुरा चाहिँ हामीले चाहिँ विचार राख्दै अरूलाई पनि अगाडि बढ़ाउने काम गर्नुपर्छ। यहाँ मैले मत्तीको पुस्तक 24:42 पदलाई पढ्दा यसरी भन्नुभएको छ, प्रभुले, यसकारण जागर हो किनकि कुन दिन तिमीहरूको प्रभु आउनुहुन्छ आउनेछ सो तिमीहरूले जान्दैनौ भन्नुभएको छ। र 44 पदले भन्छ, यसकारण तिमीहरू पनि तयार रह किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ भनेर भनिएको छ। र येशु ख्रिस्टको आगमन चाहिँ पिताले बाहेक कसैले पनि जान्दैन, येशुलाई पनि थाहा छैन भनेर भनिएको छ बाइबलमा। त्यसैले तपाईँ र मलाई त थाहा हुने कुरा नै भएन श्रोता। त्यसैले भनिएको छ, बिजुली पूर्वबाट चम्कदा पश्चिममा उक्छ, त्यसरी नै प्रभुको आगमन हुन्छ भन्ने पनि भनिएको छ बाइबलमा। अचम्म लाग्छ, परमेश्वरको रहस्यलाई हामीले बुझ्न नै सक्दैनौ कति अवस्थामा,
चाहे जे भए पनि प्रभु चाहिँ आउनुहुन्छ भन्ने हामीले आशा लिएका छौं। अनि यो हो पनि, यो चाहिँ सत्य कुरा हो, परमेश्वरको वचन सत्य हो। र कतिजना मानिसहरूले बाइबललाई झुटा तुल्याउन खोजे तर पनि सकेनन्, प्रमाणित गराउन खोजे, वैज्ञानिकीकरण गर्न खोजे तर पनि सकेनन्, किनभने यो सत्य वचन हो। परमेश्वरको वचनलाई सत्य भनेर कसरी थाहा पाउँछौ भन्ने एउटा तपाईँलाई जस्तै सुन जाँच्दाखेरि एउटा कसी लगाइन्छ, त्यस्तै परमेश्वरको वचन सत्य हो कि होइन भनेर थाहा पाउन चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि यो चाहिँ प्रश्न छ कि मानिसले लेखेको विभिन्न पुस्तकहरू छन् संसारमा, मानिसले लेखेका पुस्तकहरूमा आफ्नो गल्तीहरूलाई लुकाइएको हुन्छ, त्यहाँ आफ्नो गल्ती लेखिएको हुँदैन, राम्रा कुराहरू मात्रै लेखिएको हुन्छ। कोही मानिसले चाहिँ पुस्तकहरू पब्लिस गर्यो भनेदेखि तपाईँ त्यहाँ विचार गर्नुहोला, उसले राम्रा राम्रा कुराहरू सकारात्मक पक्ष मात्रै लेखेको हुन्छ, आफ्नो नराम्रो कुराहरू चाहिँ लेखेको हुँदैन। र आज मण्डलीमा पनि कतिजना मानिसहरूले गवाही दिन्छन् र कतिजनाको त अब सायद नकली गवाही पनि हुन सक्ला होइन, कतिजनाले चाहिँ म यस्तो थिएँ यस्तो भएँ, तर इमान्दारी साथ प्रभुको अगाडि हामीले गवाही दिनुपर्छ। र आज मैले भन्दै थिएँ एकजनाले पुस्तक लेख्दाखेरि चाहिँ आफ्नो गल्तीहरू सबै त्यहाँ छुपाएर राम्रा राम्रा असल कुराहरू मात्रै लेख्छ, तर बाइबल मात्रै यस्तो पुस्तक हो जहाँ गरिएका पापहरू पनि लेखिएको छ, गल्तीका कुराहरू पनि लेखिएको छ भनेपछि यो चाहिँ सत्य पुस्तक हो। किनभने ती गल्तीहरू किन लेखिए, पापहरू किन लेखिए भन्दाखेरि चाहिँ हामीले त्यहाँबाट केही लेसनहरू सिकेर परमेश्वरमा पवित्र कसरी रहने अनि हामी कसरी नयाँ जीवनमा नयाँ भएर अगाडि बढ्ने भन्ने कुराको लागि परमेश्वरले हामीलाई यो चेतनाको लागि दिनुभएको। त्यसले गर्दाखेरि श्रोता मित्र, आज पवित्र धर्मशास्त्र बाइबल सत्य छ, सबै तवरबाट सत्य छ, कसैले पनि झुटो ठहराउन सक्दैन। आगमनका कुराहरू हामी गर्दै नै गर्नेछौ, अहिले पनि फेरि पनि एउटा गीत सुनाउँछु म यतिखेर, निकै नै मिठो गीत, सकेसम्म रोही थापाको आवाजमा हामी ज्ञानी बनेर हृदय घुमायो भन्ने भजन हामीसँग रहेको छ श्रोता, हामी सुनाउँछौ। किनभनेदेखि हामी ज्ञानी छौ, ज्ञान पाएका छौं, तर पनि हृदय सुरक्षित छ कि छैन यो थाहा छैन। गीत सुन्नेछौं।

हजुर श्रोता, हामीले निकै अर्थपूर्ण भजन सुन्यौं रोहित थापाको आवाजमा। गुड न्यूज एफएम प्रसारण कार्यक्रम नयाँ उदय सुन्दै हुनुहुन्छ। कार्यक्रम नयाँ उदय जीवनका कुराहरू गर्ने कार्यक्रम हो, आशाका कुराहरू गर्ने, अनन्त जीवनका कुरा गर्ने कार्यक्रम हो। आज हामी किन इसाई भयौं, किन परमेश्वरलाई विश्वास गर्छौं भन्ने कुरा चाहिँ बारेमा पनि मैले भनिरहेको छु। किनभने प्रभु येशूको दोस्रो आगमनलाई हामी विश्वास गर्छौं, किनभने उहाँ यस संसारमा आउनुभन्दा अगाडि धेरै नराम्रा घटनाहरू घट्नेछन् भनिएको थियो। ती सबै कुराहरू बाइबलमा लेखिएका कुराहरू घटिरहेको हुनाले अन्त्यको समय नजिक छ भनेर हामीलाई बाइबलले बताउँदछ। र जब अन्त्यको समय आउँछ, अप्ठ्यारो परिस्थितिहरू आउँछ, त्यसपछि चाहिँ प्रभु येशू आउनुभएपछि के हुन्छ भन्ने कुराहरूमा चाहिँ हामीले पहिलो योहन्नाको पुस्तक 3:2 हेर्दाखेरि अत्यन्तै रमाइलो लाग्छ मलाई यो पद, किनभने हामी विश्वास गर्नेहरूको निम्ति यो चाहिँ महत्वपूर्ण हो। यहाँ लेखिएको छ, प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं र हामी के हौंला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौं, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं भनिएको छ। यो चाहिँ हाम्रो आशा हो, मेरो लागि चाहिँ यो वचन आशा हो। श्रोता, तपाईँको लागि कुन चाहिँ वचन होला होइन, तर यो वचन चाहिँ कस्तो लाग्छ भने भविष्यमा प्रभु जब आउनुहुन्छ हामी जस्तो उहाँ हुनुहुन्छ त्यस्तै देख्नेछौ भनेर यहाँ भनिएको छ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। प्रकाशको पुस्तकले पनि भन्दछ, हामी दुःखमा पीड़ामा भएर के भयो त परमेश्वरले चाहिँ जुन दिन आउनुहुन्छ त्यो दिन हाम्रा सम्पूर्ण आँखाका आँसुहरू पुछिदिनुहुनेछ, त्यहाँ रोग शोक पीड़ा केही पनि हुँदैन भनेर भनिएको छ। र आज रोहित थापाज्यूको आवाजमा जुन गीत हामी सुन्दैछौं, आऊ यसो संसार तिम्रो भत्किरहेछ, के संसार कहाँ भत्किएको त, बाढ़ी पहिरो गएर भत्किएको भन्ने हुन्छ होइन, किनभने संसारमा प्रेम सेलाएको छ। श्रोता, अझ एकले अर्कालाई प्रेम गर्न छोडेका छन् मानिसहरूले। पहिले मेरो बुबाहरूले भन्नुहुन्थ्यो, गाउँमा जाँदाखेरि चेटन्न अघाएर घरमा आउनुहुन्थ्यो, किनभने त्यहाँ खाजा खाँदाखेरि अगाउँथे उनीहरू, किनभने त्यहाँ कुनै पैसा पर्दैन थियो, सबैले सबैको वास्ता गर्दथे, अनि कसैको घरमा पाहुना आयो भने त्यतिकै सत्कारहरू हुन्थे। तर आज ती कुराहरू सेलाएका छन् भनेपछि बाइबलले पनि त्यही भन्छ, धेरैको प्रेमहरू सेलाउनेछ अन्त्यको समयमा भनेको छ। हाम्रो मनमा आज प्रेम छैन, दुखी गरीबलाई देख्दाखेरि पनि हामी वास्ता गर्दैनौ, त्यस्तो मन भइसकेको छ, कठोर मनहरू हुनेछन् मानिसको भन्नुभएको छ, त्यस्तै भइरहेको छ सदा। त्यसैले हामी थाहा पाउँछौ यसो ख्रिस्ट चाँडै आउनुहुन्छ। र जब हामी प्रभु अगाउँथे उनीहरू, किनभने त्यहाँ कुनै पैसा पर्दैन थियो, सबैले सबैको वास्ता गर्दथे, अनि कसैको घरमा पाहुना आयो भने त्यतिकै सत्कारहरू हुन्थे। तर आज ती कुराहरू सेलाएका छन् भनेपछि बाइबल

छौं, त्यतिखेर चाहिँ अनन्त समरहरू एउटा साँचो शान्ति र सुरक्षा त्यहाँ पाउनेछौ। वचन संग्रह 90 अध्यायले हामीलाई भन्दछ, हे परमप्रभु, पुस्तादेखि पुस्तासम्म तपाईँ हाम्रो वासस्थान हुनुभएको छ। पहाड़हरू उत्पन्न हुनुभन्दा अघि अथवा तपाईँले पृथ्वी र संसार सृजन भन्दा अघि अनादिदेखि अन्तसम्म तपाईँ नै परमेश्वर हुनुहुन्छ। तपाईँ मानिसलाई धुलोमा फर्काउनुहुन्छ र भन्नुहुन्छ, हे मानिसका सन्तान हो, धुलोमा फर्किजाओ। किनकि तपाईँको दृष्टिमा 1000 वर्ष हिजो बिताएको एक दिन जस्तो मात्र छ अथवा रातको एक पहर जस्तै छ। तपाईँले मानिसहरूलाई मृत्युको निन्द्रामा बगाई लानुहुन्छ, तिनीहरू बिहान पलाउने घाँस जस्तै छन् भनिएको छ। यद्यपि त्यो बिहान मौलाउँछ, बेलुकी त्यो सुक्छ र ओइलाउँछ, हामी तपाईँको क्रोधमा भस्म भएका छौं र तपाईँको आक्रोशमा हामी आतंकित हुन्छौं। तपाईँले हाम्रा अधर्म आफ्नै सामान्य राख्नुभएको छ। हाम्रा गुप्त पापहरू तपाईँको उपस्थितिको प्रकाशमा छन्। हाम्रा सारा दिन तपाईँको क्रोधमा बित्दछन्। सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँछौ। हाम्रो आयु त 70 वर्ष मात्र हो, बलले भ्यायो भने 80 पुग्ला। तापनि तिनीहरूको अवधि र कष्ट शोकमा बित्दछ, किनकि आयु चाहिँ चाँडै बित्दै जान्छ, हामी उडी जान्छौ। तपाईँका क्रोधको शक्ति कसले जान्दछ? किनकि तपाईँको क्रोध तपाईँलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ। हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। हे परमप्रभु, नम्र हुनुहोस्, अझै कति बेर लाग्ने हो, आफ्ना दासहरूमाथि दया गर्नुहोस्। यी वचनहरू जब हामी पढ्छौं श्रोता, यतिखेर चाहिँ इजरायलीहरू 40 वर्षको यात्रामा हामी भएको देख्छौ। अनि दाउदले मूसाले चाहिँ यी कुराहरू वर्णन गर्दछन्। मूसाले भन्दछन्, हाम्रो आयु त 70 वर्ष मात्र, किनभने मूसाले देखेका थिए इजरायलीहरू चाहिँ मात्र 70 अथवा मेक्सिमम 80 त्यतिमा त्यो मैदानमा उनीहरू मरिरहेको उसले थाहा पाएको थियो। कतिजनाको फ्युनेरल गरे, कतिको दफन उसले गरे, र उसलाई यो अनुभव भयो कि हाम्रो आयु त केही पनि छैन। त्यतिखेरको घटनालाई चाहिँ उसले त्यो वर्णन गरिरहेको छ। अहिले त मानिसहरू भन्नुहुन्छ होला 100 वर्षभन्दा बढी पनि बाँच्छन्, कसरी 80 वर्षसम्म मात्रै मानिस पायो, तर त्यतिखेरको समयलाई चाहिँ मूसाले भन्दै हुनुहुन्छ। त्यसैले गर्दाखेरि श्रोता मित्र, चाहे जे भए पनि हाम्रो जीवन चाहिँ छोटो नै छ। हामी 100 वर्ष बाँचे पनि, 200 वर्ष बाँचे पनि, त्यो भनौँ न हाम्रो अङ्गले काम गर्न छोडिसकेपछि हामीलाई धेरै बाँचेर पनि काम छैन। हामी बाँच्नुको अर्थ हुनुपर्छ, शरीरले काम गरेसम्म हामी बाँच्न पायौँ भने धेरै राम्रो हो, र हाम्रा अङ्गहरू चल्न छोडिसकेपछि चाहिँ बाँच्नु त्यति उपयुक्त हो जस्तो लाग्दैन। हुन त मर्न कसलाई मन लाग्छ, तर पनि हामी त नयाँ जीवनको निम्ति मर्नेछौँ भन्ने कुरा बाइबलले हामीलाई भन्दछ। त्यसैले गर्दा यो शरीर त केही पनि होइन, आत्माको लागि हामी ललायत हुनु पक्कै पनि पर्नेछ। हामी कार्यक्रम गुड न्यूज एफएमको कार्यक्रममा प्रसारणमा कार्यक्रम नयाँ हुँदै सुन्दैछौ। कार्यक्रम नयाँ हुँदैमा यस्तै जीवनका कुराहरू हामी गर्ने गर्छौं। अहिले पनि निकै नै मिठो गीत, फेरि पनि रोहित थापाज्यूको आवाजमा अथवा कुनै हुन सक्छ सुन्छ।

श्रोता एभेन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम नयाँ आउँदै अब भने समय लगभग सकिएको छ म जाँदा जाँदै एउटा गीत फेरि पनि तपाईँ माझ राखेर छुटिन चाहन्छु आज हामीले प्रभु आगमनको विषयमा सुन्यौं यीशु ख्रीष्टको दोस्रो आगमनको विषयमा अनि वचनले पनि हामीलाई जसरी सतर्कता अप्नाउनु भनेर होसियारीका कुराहरू भन्नुभएको छ ती कुराहरू हामीले पक्कै पनि बुझ्यौं भन्ने मलाई लागेको छ र फेरि पनि ठिक चार बजे कार्यक्रम सरगमको साथमा म आउनेछु यतिखेर भने सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिन चाहन्छु प्राविधिक मित्र सरोज राजवंशीज्यूलाई पनि धन्यवाद दिँदै म भने छुटिन चाहन्छु धन्यवाद जयमसी।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तुत गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता र चंगाईकर्ता प्रभु येशु ख्रिस्टको उच्च र पवित्र नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रको खण्ड युहन्ना 8 अध्यायको 42 पददेखि 47 पदहरूलाई पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ। यहाँ यसरी लेखिएको छ, दुष्टका सन्तान, यीशुले तिनीहरूलाई भन्नुभयो, परमेश्वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियो, किनभने म परमेश्वरबाट निस्किआए। म आफ्नो इच्छाले आएको होइन, तर उहाँले मलाई पठाउनु भयो। मैले भनेको तिमीहरू किन बुझ्दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्न सक्दैनौ। तिमीहरू आफ्नो पिता दियाबलसका हौ र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त शुरूदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूठ बोल्दछ, त्यो आफ्नो स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झूठो हो र झूठको पिता हो। म सत्य बोल्दछु, तर तिमीहरू मलाई विश्वास गर्दैनौ। तिमीहरू मध्ये कसले मलाई पापको दोष लाउन सक्छ? यदि म सत्य बोल्दछु भने किन तिमीहरू ममाथि विश्वास गर्दैनौ? जो परमेश्वरको हो त्यसले परमेश्वरको वाणी सुन्दछ, तिमीहरू परमेश्वरका होइनौ, यसै कारण तिमीहरू सुन्दैनौ। आदरणीय श्रोता, कुन पिता दियाबलस हो र कुन चाहिँ परमेश्वर? पिता भन्नेमा एउटै अर्थ हुँदैन, किनभने पिता पनि दुई किसिमको पिता छ। अर्को भाषामा तीन किसिमको पिता छ। आफ्नै यो संसारमा आफैलाई जन्म दिने आफ्नो बुवा हुनुहुन्छ, त्यसपछि जसले दियाबलसलाई पुज्छ, दियाबलसको कुरा सुन्छ र दियाबलसको बाटोमा हिँड्छ, त्यसको पिता दियाबलस हो। र जसले परमेश्वरको कुरा सुन्छ, परमेश्वरलाई विश्वास गर्छ, परमेश्वरको वचन अनुसार हिँड्छ, त्यो व्यक्तिको पिता परमेश्वर हुनुहुन्छ। त्यसकारण यहाँनिर हामी के देख्छौ भन्दा, यीशुलाई विश्वास गर्नेहरूको पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई हामी हेर्न जाँदैछौ। यो खण्डको मुख्य विषय भनेको यीशुलाई विश्वास गर्नेहरूको पिता परमेश्वर हुनुहुन्छ। एक यहाँनिर 42 पदमा यसरी भनेको छ, परमेश्वरलाई आफ्नो पिता भन्नका लागि यीशुलाई प्रेम गर्नुपर्छ। परमेश्वरलाई आफ्नो पिता भन्नका लागि यीशुलाई प्रेम गर्नुपर्छ। यीशुलाई प्रेम गर्नुपर्छ भन्ने अर्थ चाहिँ यीशु ख्रिस्टको वचन पालन गर्नु र उहाँले भनेका कुरा अनुसार जिउनु, अथवा येशु ख्रिस्टको पछि हिँड्नु र येशु ख्रिस्टबाट सिक्नु, यो चाहिँ येशु प्रभुले सिकाउनु भएको उच्च शिक्षा हो। जब परमेश्वरलाई कसैले पिता भन्छ भने प्रमाण कसरी हुन सक्छ भन्दा येशूलाई प्रेम गर्ने हरेक व्यक्तिले परमेश्वरलाई पिता भन्न सक्छ, अथवा येशूलाई प्रेम गर्ने हरेक व्यक्तिको पिता परमेश्वर नै हुनुहुन्छ भन्ने कुराको निश्चयता हुन्छ। र अर्को पक्षमा डियाबलसलाई पिता भन्नेहरूले येशूको वचन सुन्न सक्दैन भनिकन 43 पदले व्याख्या गरेका छन्। डियाबलसलाई पिता भन्नु नै डियाबलसले भनेका कुराहरू मान्नु। डियाबलसको मुख्य स्वभाव भनेको झूठ बोल्ने हो। डियाबलसले झूठ बोल्न सिकाउँछ। डियाबलसको स्वभावहरू हत्या गर्ने, व्यभिचार गर्ने, अनैतिक काम गर्ने, यस्ता खालका झूठ बोल्ने कुरा त मुख्य नै हो। त्यसकारणले जसले झूठ बोल्छ, जसले येशु ख्रिस्टको वचन सुन्न सक्दैन, झूठ बोल्ने, व्यभिचार गरेर हिँड्ने र हत्या गरेर हिँड्ने यस्ता खालका व्यक्तिहरूको पिता डियाबलस हो भन्ने कुराको प्रमाण हुन्छ। र आज आदरणीय श्रोताहरू, हामी हाम्रो यदि परमेश्वर पिता हुनुहुन्छ र परमेश्वरलाई पिता भनेर विश्वास गरेर तपाईँ जिउनुहुन्छ भने तपाईँ र हरेक व्यक्तिहरूले यो वचन, येशू ख्रिस्टको वचनलाई पालन गरेको हुनुपर्छ र त्यो व्यक्तिले प्रमाणित गर्न सक्छ कि आफ्नो पिता चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, अनन्त, प्रेमिलो, दयालु, अनुग्रही, पवित्र, पवित्र, पवित्र र न्याय हुनुहुन्छ। उहाँलाई पिता मान्ने व्यक्तिहरू, उहाँलाई पिता भनेर स्वीकार गर्ने व्यक्तिहरूले येशूलाई प्रेम गर्दछ। र त्यसरी नै डियाबलसलाई पिता भन्नेहरूले येशूको वचन सुन्न सक्दैन, उनीहरू व्यभिचार गर्न, झूठ बोल्नमा, हत्या गर्नमा, अनैतिक काम गर्नमा, भ्रष्टाचारी काम गर्नमा, इत्यादि कुराहरूमा जसले आफ्नो जीवन बिताइराखेको छ उसको पिता डियाबलस हो। र डियाबलसलाई पिता भन्नेहरूले परमेश्वरलाई पिता भन्न सक्दैन र डियाबलसलाई पिता भन्नेहरूको अन्तिम दशा चाहिँ अग्नि कुण्डमा जानु पर्नेछ। परमेश्वरलाई पिता भन्नेहरू अनन्त स्वर्ग राज्यमा प्रवेश गर्नेछ भने डियाबलसलाई पिता भन्नेहरूले अनन्त नरकको आगोमा जानु पर्ने हुन्छ। डियाबलसलाई पिता बनाउनेहरूले येशूलाई विश्वास गर्न सक्दैन। र 45 पदमा यहाँ यही पनि भनिएको छ कि अर्को एउटा चिन्ह अथवा डियाबलसलाई पिता भन्नेहरूले अथवा बनाउनेहरूले चाहिँ येशूलाई विश्वास गर्न सक्दैन। उसले कोसिस गर्छ येशूलाई परमेश्वरको पुत्र अथवा येशू ख्रिस्ट चाहिँ मुक्तिदाता र चङ्गाईकर्ता भनेर स्वीकार अथवा विश्वास गर्न सक्दैन, किनभने उनको अथवा उनीहरूको पिता चाहिँ डियाबलस हो। र डियाबलससँग सम्बन्ध राख्नेहरूले येशूसँग विश्वास गरेर जिउन सक्दैन। र अर्को चाहिँ परमेश्वरको मानिसहरूले परमेश्वरको बानी सुन्छ। र 47 पदमा अर्को एउटा प्रमाण, परमेश्वरलाई पिता भन्नेहरूले परमेश्वरको वचन बानी सुन्छ। बाइबल धर्मशास्त्रमा लेखिएका कुराहरूलाई हृदयले नै विश्वास गर्छ र उनीहरूले विश्वास गरिसकेपछि उनीहरूको पिता परमेश्वर नै हुनुहुन्छ भन्ने कुराको प्रमाण हुन्छ। तर डियाबलसलाई पिता भन्नेहरूले परमेश्वरको वचन सुन्दैन, परमेश्वरको वचन पालन गर्दैन, र परमेश्वरका जनहरूलाई मन पराउँदैन। यसरी भिन्नता हामी यहाँ छुटाउन सक्छौ। परमेश्वर पिता हुनुहुन्छ कि डियाबलस पिता हुनुहुन्छ भन्ने कुराको स्पष्टता भिन्नता यहाँनिर हामी बुझ्न सक्छौ, जान्न सक्छौ। र यीशुलाई जसले विश्वास गर्छ उनीहरूको पिता परमेश्वर हुनुहुन्छ भन्ने कुराको प्रमाण पनि यहाँ देखिन्छ। यसरी माथि उल्लेखित बुँदाहरूले परमेश्वर मानिसहरूको पिता हुनलाई यीशुमा विश्वास गर्नुपर्छ। यीशुमा विश्वास गरेर यीशुको बानी अथवा परमेश्वरको बानी परमेश्वरको वचनलाई सुन्ने व्यक्तिहरू परमेश्वरको वचन अनुसार जिउनेहरू अथवा यीशुलाई प्रेम गर्नेहरू चाहिँ उनीहरू सबैको पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट छ। दोस्रो बुँदाले हामीलाई के भन्छ भने डियाबलसलाई पिता भन्नेहरूले यीशुको वचन सुन्न पनि सक्दैन भनिएको छ। र अर्को तेस्रोमा चाहिँ डियाबलसलाई पिता बनाउनेहरूले यीशुलाई विश्वास गर्न सक्दैन भनिएको छ। यो कुराले स्पष्ट हुन्छ कि डियाबलस कसको पिता हो, परमेश्वर कसको पिता हो भन्ने कुरा छुट्याउनका लागि उनीहरूको व्यवहारबाट थाहा हुन्छ, उनीहरूको क्रियाकलापहरूबाट थाहा हुन्छ। किनभने डियाबलसको कुरा सुन्नेहरूले हत्या, व्यभिचार, अनैतिक कुराहरू गर्नलाई केही गाह्रो मान्दैन, अप्ठ्यारो मान्दैन। तर परमेश्वरलाई पिता भनेर स्वीकार गर्नेहरूले यस्ता कामहरू गर्दैनन्। र परमेश्वरका मानिसहरूले परमेश्वरको बानी सुन्दछ भनिएको छ। र यसरी स्पष्टता हामी देख्न सक्छौ र येशु ख्रीष्टलाई विश्वास गर्नेहरूको पिता परमेश्वर हुनुहुन्छ र डियाबलसका कुरा सुनेर त्यस अनुसार जिउनेहरूको पिता चाहिँ डियाबलस हुन्छ। र डियाबलसले अनन्त नरकको आगोमा हाल्छ र परमेश्वर पिताले चाहिँ आफ्ना मानिसहरूलाई अनन्त स्वर्ग राज्यमा डोर्याउनु हुन्छ। त्यसकारण हरेकले यीशुलाई विश्वास गरेर परमेश्वरलाई आफ्नो पिता बनाउनु आवश्यक छ। के हजुरहरू यो कुरा मान्न तयार हुनुहुन्छ? डियाबलसलाई पिता बनाउनेहरू झूठ बोलेर जिउनु पर्ने हुन्छ र झूठ बोलेरको पिता परमेश्वर हुन सक्दैन। झूठ बोलेर नरकको आगोमा जाने किन, सत्य बोले कि झूठ बोलेर नरकको आगोमा जाने कि सत्य बोलेर परमेश्वरलाई पिता भनेर स्वर्गको राज्यमा प्रवेश गर्ने निर्णय हरेक व्यक्ति आफ्नै हो। र यहाँ उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, आफैले आफूलाई जाँचौ र आफैले आफूलाई जाँचेर निर्णय गरौं कि हामीले कसलाई आफ्नो बुवा बनाइराखेका छौ, कसलाई आफ्नो अभिभावक बनाएका छौ जिन्दगीको, कसलाई आफ्नो पिता बनाएका छौ आफ्नो जिन्दगीको। व्यवहारलाई हेरौं र हामीले के गरिरहेका छौ। बाइबल धर्मशास्त्रले स्पष्ट बताउँछ यीशुलाई विश्वास गर्नेहरूको पिता चाहिँ परमेश्वर हुनुहुन्छ। र आज मौका यही हो, यदि हजुरहरूको जीवनमा कतै परमेश्वर भनेर परमेश्वर पिता भन्ने तर व्यवहार चाहिँ डियाबलसको अनुसरणमा जिउने भइराखेको छ भने आजै आफ्नो जीवनलाई जाँच गर्नुहोस् र डियाबलसको क्रियाकलापहरूबाट अलग हुनुहोस् र येशु प्रभुको वचनलाई विश्वास गर्नुहोस् र येशु प्रभुलाई प्रेम गर्नुहोस् र येशु प्रभुको वचन सुनेर परमेश्वरको बानी सुनेर तपाईँ पनि आफ्नो तपाईँले पनि आफ्नो पिता परमेश्वरलाई बनाउनुहोस् र जिन्दगीको अनन्ततासम्मको जिन्दगीको यात्रालाई शुरू गर्नुहोस्। अनन्त जीवन प्राप्त गर्नुहोस्। यीशुमा विश्वास गर्नेहरूले परमेश्वरलाई पिता बनाउनुहुन्छ। परमेश्वर पिता हुनुहुन्छ भनेदेखि तपाईँको जिन्दगी अनन्ततासम्म सुरक्षित रहन्छ। र यदि दियावलसको बाटोमा हिँडिराख्नु भएको छ भने आज नै तपाईँ फर्किनुहोस् र आज नै यीशुलाई विश्वास गर्नुहोस् र परमेश्वरलाई पिता बनाउनुहोस् र स्वर्गीय राज्यमा आफ्नो स्थान पूर्ण रूपमा बनाउनुहोस् ताकि अनन्त जीवनको भागीदार भएर अनन्त राज्यमा युग युगसम्म स्वर्गीय राज्यमा तपाईँको जिन्दगी सुरक्षित रहनेछ।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सर्भिस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा र कार्यक्रम रोचक जानकारीमा भने आज निकै नै रोचक कुराकानी म तपाईँलाई बताउँदैछु। शैतानको पहिचान र शैतान के हो र यसको पहिचान के हो? परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, त्यसकारण शैतानको अस्तित्व र त्यसले सबै क्रियाकलाप बारे उहाँलाई पहिले नै थाहा थियो। वास्तवमा भन्ने हो भने त्यसको सबै गतिविधिहरू पहिले नै निर्धारण गरिसकिएको थियो। लुसिफर र आदम पतन हुनुभन्दा अघि नै ती सबै कुराहरू परमेश्वरले पूर्व निर्धारण गरिसक्नु भएको थियो। यसलाई अझ स्पष्टसँग भन्ने हो भने आदमको पतन पछि यीशु ख्रीष्ट मुक्तिदाताको रूपमा यस संसारमा आउनु भएर आफ्ना जनहरूलाई छुटकारा दिनुहुनेछ भन्ने कुरा परमेश्वरको योजना अनुरूप पूर्व निर्धारण भइसकेको थियो। दोस्रो तिमोथी 1:9 र पहिलो पत्रुस 1:19-20 यस्ता ज्ञानका कुराहरू आत्मिकी क्षेत्रमा पर्ने भएकोले मानिसको समझले बुझ्न सक्दैन। शिक्षित र बुद्धिमान भए तापनि प्रेरित पावलले यसलाई आफ्नो मानवीय ज्ञानद्वारा बुझ्न सकेनन्। यस्ता कुराहरू ख्रीष्टको रहस्य हुनु भनी परमेश्वरले तिनलाई बताउनुभयो। पवित्र आत्माको अभिषेक प्रकाश र शिक्षाद्वारा मात्र यस्तो रहस्य बुझ्न सकिन्छ। लुसिफरको पतन। परमेश्वरले स्वर्गहरू र पृथ्वी सृष्टि गर्नुहुँदा स्वर्गदूतहरूलाई पनि सृष्टि गर्नुभयो। स्वर्गदूत मध्ये प्रधान स्वर्गदूतको नाउँ लुसिफर थियो। लुसिफरको अर्थ चम्किलो अर्थात प्रकाश दिने हो। सृष्टिकर्ता परमेश्वरले प्रेम गर्नुभएको कारणले गर्दा त्यसलाई बिहानको तारा भन्ने नाउँ पनि दियो। सृष्टि गरिएका स्वर्गदूत मध्ये त्यो उच्च स्तरको करूपहरू मध्ये अभिषिक्त प्रधान स्वर्गदूत थियो। त्योसँग महिमा, सुन्दरता, बुद्धि र शक्ति थियो। इजेकियल 28:12-14 यो कुरा हामी पाउन सक्छौ। परमेश्वरबाट सित्तैमा पाएका ती कुराहरूमा आनन्दित हुन पाएकोमा लुसिफर घमण्डले फुल्न थालियो। सृष्टिको उद्देश्य अनुसार त्यसले परमेश्वरलाई धन्यवाद, प्रशंसा र महिमा दिनुको सट्टामा आफूलाई परमेश्वरको दर्जामा पुर्याएर अरूबाट आदर र महिमा प्राप्त गर्न खोज्यो। त्यो कुरा परमेश्वरको सृष्टिको उद्देश्यको विपरीत भएको कारणले गर्दा लुसिफरमाथि परमेश्वरको दण्ड पर्यो। परमेश्वरले त्यसलाई तेस्रो स्वर्गबाट निकालेर दोस्रो स्वर्ग अनि पहिलो स्वर्ग भएको स्थानमा फालिदिनुभयो। लुसिफरलाई तेस्रो स्वर्गबाट फालिँदा करिब 1/3 अरू स्वर्गदूतहरू पनि त्यसैसँग तल झरेका थिए। अब यस्तो प्रश्न आउन सक्छ, सबै सर्वज्ञानी परमेश्वरलाई लुसिफर पतन हुनेछ भन्ने कुरा सृष्टि हुनुभन्दा पहिले थाहा थियो त? हो, पक्कै उहाँको यो कुरा थाहा थियो। परमेश्वर सर्वशक्तिमान पनि हुनुहुन्छ। त्यसो हो भने हाम्रो मनमा फेरि यस्ता प्रश्नहरू आउन सक्छन्। किन परमेश्वरले लुसिफरलाई पतन हुनबाट बचाउनु भएन, अथवा किन परमेश्वरले लुसिफरलाई पतन हुन दिनुभयो? लुसिफर पतन भएपछि किन परमेश्वरले त्यसलाई बचाउनु भएन? किन परमेश्वरले त्यसलाई तुरन्तै नरकमा पठाउनु भएन? यदि परमेश्वरले लुसिफरलाई त्यति बेला नै नरकमा पठाउनु भएको भए पापको अस्तित्व नै बाँकी रहँदैन थियो, अनि पाप नभएपछि आदमको पतन पनि हुँदैन थियो। यदि त्यस्तो अवस्था हुँदो हो त यीशु यस संसारमा आएर हाम्रो पापको लागि मर्नु नै पर्दैन थियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

लुसिफर भन्ने नाउँको मौलिक अर्थ चम्किलो अथवा प्रकाश दिने हो। त्यो महिमी तथा सुन्दर नाउँ हो। लुसिफर पतन भएपछि परमेश्वरले उक्त नाउँ मेटाइदिनु भयो र त्यसलाई सैतान भन्ने नाउँ दिनुभयो। सैतान भन्ने नाउँ ग्रीक भाषाको सतानास भन्ने शब्दबाट आएको हो र यसको अर्थ परमेश्वरको विरोध गर्ने हुन्छ। लुसिफरले आफूलाई माथि उचालेर परमेश्वरको स्तरमा पुर्याई उहाँका सृष्टिबाट आराधना प्रशंसा र महिमा लिने कोशिश गरियो, जुन परमेश्वरको इच्छा विपरीत हो थियो, विद्रोही काम थियो। त्यसैले गर्दा त्यसलाई सैतान भन्ने नाउँ दिएको हो। परमेश्वरले सैतानलाई दुष्ट भन्ने नाउँ पनि दिनुभयो, जुन ग्रीक भाषाको डियाबलस भन्ने शब्दबाट आएको हो। यसको अर्थ नाश गर्ने अथवा अलग गर्ने हुन्छ। पहिले लुसिफर सैतान भयो र त्यो अझ होचिएर दुष्ट भयो र जस्तो नाम उस्तै काम भने चाहिँ त्यसले खराब कामहरू गर्न थाल्यो। त्यसले पहिलो दोस्रो स्वर्गमा भएका सबै सृष्टिहरूलाई नाश गर्न थाल्यो। सैतानले सबै सृष्टिलाई परमेश्वरको सृष्टिको उद्देश्य अनुसार जिउने कुरामा बाधा दिन थाल्यो। त्यसले परमेश्वर र उहाँका सृष्टिका बीचमा फूट र विभाजन ल्याउने काम गरिरहेको छ। सृष्टिले परमेश्वरलाई गर्नुपर्ने सेवा र आराधना रोक्नको निम्ति सैतानले मानिसलाई बहकाएर विभिन्न धर्महरूको मार्फत आराधना गर्न लगाइरहेछ। यस प्रकारको दूत कार्यद्वारा सैतानले त्यसको नाउँ अनुसार सृष्टिलाई परमेश्वरबाट अलग गर्ने काम गर्दैछ। यहोवा परमेश्वरले सैतानको बारेमा भविष्यवाणी गर्नुभए अनुसार त्यही दुष्टको सन्तानले बेबिलोनी धर्मको शुरूआत गरियो। यी कारणले गर्दा बाइबल धर्मशास्त्रले पतन भएको त्यो लुसिफरलाई सैतान अथवा दुष्ट भनेर सम्बोधन गर्छ। यी दुई नाउँहरूले एउटै व्यक्तिलाई संकेत गर्छ, जुन पतन भएको लुसिफर हो। त्यही पनि धर्मशास्त्र पढ्दै जाँदा त्यहाँको अवस्था र सन्दर्भ अनुसार दुष्ट भन्ने नाउँले सैतान अथवा त्यसलाई पछ्याउनेहरूलाई बुझाउन सक्छ। यसलाई अझ गहिरो रूपमा हेर्ने हो भने यो पतन भएको लुसिफरलाई चिनाउनको निम्ति बाइबलमा अरू केही नाउँहरू उल्लेख भएको पाइन्छ। यही कारणले गर्दा बाइबल धर्मशास्त्रले पतन भएको त्यो लुसिफरलाई सैतान अथवा दुष्ट भनेर सम्बोधन गर्छ। यी दुई नाउँहरूले एउटै व्यक्तिलाई संकेत गर्छ, जुन पतन भएको लुसिफर हो।

आकाशको देव, आकाशको शक्तिको मालिक, अतल कुण्डको दूत, अपिलियन, ठूलो रातो अजिङ्गर, दोष लगाउने अजिङ्गर, प्राचीन सर्प, बेबिलोनको राजा, टुरोसको राजा, फारसको राजा र सारा संसारलाई बहकाउने व्यक्ति आदि। साँचो परमेश्वरलाई नचिनेर मानिसहरूले तिनीहरूका मार्फत लुसिफर र त्यसका सेनाहरूलाई विभिन्न रूपमा आराधना गरिरहेका हुनाले प्रेरित पावलले दोस्रो कोरन्थी चारको संसारको देव भनेर सम्बोधन गरेका छन्। सबैभन्दा पहिलो संसारिक धर्मको नाउँ बेबिलोनी धर्म हो। यसरी बेबिलोनी धर्मको देवताहरूबाट नै संसारका अन्य सबै धर्महरू देवी देवताहरू निस्किएर आएका हुन्, जस्तै ग्रीक,

साँच्चै भन्ने हो भने यहाँ उल्लेखित सबै पतन भएका लुसिफरहरू र त्यसका सेनाहरू नै हुन्। पतन भएको त्यो लुसिफरले विभिन्न संसारिक धर्महरूको माध्यमद्वारा सारा मानव जातलाई धोका र छलमा राखेको छ र त्यसले सबैलाई आफ्नो सेवा गर्न लगाउनको निम्ति निरन्तर कोशिश गरिरहेको छ। समयको परिवर्तनसँगै बेबिलोनी स्थानमा संस्कृति र जाति अनुसार अरू स्वरूपमा हेरफेर गरियो अनि ती नाउँहरू र तिनीहरूलाई गरिने आराधनाको शैली र प्रक्रियामा पनि विस्तारै भिन्नता आउन थाल्यो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज केही महत्वपूर्ण कुरा तपाईँको निम्ति मैले राखेँ, शैतानको शुरूआत र शैतानको पतन भन्ने बारेमा। यो हाम्रो निम्ति एकदमै रोचकै कुराकानी थियो र अर्को हप्ता यसको बाँकी अंश लिएर आउने वाचा गर्दै अहिलेलाई भने कार्यक्रमबाट प्राविधिक मित्र विजय र म अब्राम बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ। औ बाँच्ने र मलाई विश्वास गर्ने प्रत्येक कहिले पनि मर्ने छैन। नडराओ, आदि र अन्त औ जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सधैँको निम्ति जीवित छु। औ मृत्यु र पातालका साँचाहरू मसँग छन्। मारिएका थुमा चाहिँ शक्ति र धन, ज्ञान र बल, आदर, महिमा र धन्यवाद ग्रहण गर्ने योग्यको हुनुहुन्छ।

0: गुड न्युज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: मेरो एसी पनि सकियो,
7: मेरो प्लस टू को एग्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
9: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
8: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
11: हेलो
12: हजुर। हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
13: हजुर।
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
13: लो दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर।
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के भयो
13: बा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्छु?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
15: होइन, यो झोला भित्र के छ?
16: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
15: यो झोलाको पोकाहरूमा के छ?
17: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
16: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
15: प्रस्तुता कुमार अब्राहमको साथमा।
16: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस्। ठ्याक्क बारेर

0: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए बाबु अध्ययारो सो टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अध्ययारोमा हिर्जा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त.
2: हुन्छ
3: हुन्छ ल हुन्छ.
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली. हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन.
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्.
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141. र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ. साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com. सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ. विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान. तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ. विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ. नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ. आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल. थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org. आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं. शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ.

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: कार्यक्रम अनुरोध संगीत प्रत्येक बिहीबार 12 बजेदेखि 1 बजेसम्म प्रस्तोता कुमारको साथमा।
2: चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र,
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

हेलो नमस्कार, जय मसी गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जको रेडियो तरंगमा कार्यक्रम गोस्पल एक्सप्रेस लिएर म कार्यक्रम प्रस्तुता सुनिल राज लामा उपस्थित भइसकेको छु र प्रविधिमा हुनुहुन्छ विदेशी। हामी दुईजना तपाईसँग रहनेछौ 6 बजेसम्म र तपाईँले 6 बजेसम्म सुनेर साथ दिन सक्नुहुनेछ अथवा भाग लिएर पनि साथ दिन सक्नुहुनेछ। यदि तपाईँले आज मात्रै हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौ, 3 विकल्पहरू हुनेछन् र यो कार्यक्रम प्रत्येक हप्ता सोमबार साँझ 5 देखि 6 बजेसम्म आउने गर्दछ र तपाईँले यस कार्यक्रममा भाग लिनुहुँदा चाहिँ 4770754 अथवा 9802344646 तपाईँले भाग लिन सक्नुहुनेछ। एउटा प्रश्न र 3 विकल्प मध्ये एउटा तपाईँले छान्न सक्नुहुनेछ र अप्सन ए बी सी हुनेछ। कहिलेकाहीँ अब दुईटा पनि हुन्छ, कहिलेकाहीँ 3 अप्सन पनि हुन्छन् होइन, तर सही जवाफ र विजेताको नाउँ त हामी कार्यक्रमको अन्तिममा बताउनेछौ। र यस कार्यक्रमको अलिकति विशेषता भन्नुपर्दाखेरि हाम्रो कार्यक्रममा 4 श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि सही जवाब शुरूमा टिपाउनु हुने श्रोता चाहिँ स्वत विजेता बन्नुहुनेछ। अर्को रहेको छ सामाजिक सञ्जाल मार्फत हामी एकजनालाई विजेता घोषणा गर्नेछौ, जसले सही जवाब टिपाउनु भएको छ उहाँहरूबाट एकजनालाई हामी विजेता घोषणा गर्नेछौ। र त्यसै गरी रहेको छ हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। र त्यसै गरी अर्को रहेको छ आज प्रत्यक्ष रूपमा जो जति कल गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ अथवा भाग लिनुहुन्छ उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी 4 श्रोताहरू विजेता बन्नुहुनेछ र हाम्रो कार्यक्रमलाई गिफ्ट ह्याम्पर स्पोन्सर गर्नुभएको छ जीवनको रोटी परिवारले। कार्यक्रम जीवनको रोटीको बारेमा बताउनु पर्दाखेरि तपाईँले युट्युब च्यानलमा जानु भएर पास्टर टेक दाहाल अथवा जीवनको रोटी भनेर तपाईँले सर्च गर्नुभयो भने तपाईँले जीवनको रोटी कार्यक्रम सुन्न र हेर्न सक्नुहुनेछ। र प्रत्येक दिन बिहान यसै रेडियो मार्फत 6:10 पछाडि पनि तपाईँले आदरणीय पास्टर टेक दाहालज्यूको साथमा सुन्न सक्नुहुनेछ। अब भने म कार्यक्रमतर्फ लाग्नेछु। आजको कार्यक्रम भाग 328 प्रश्न यस प्रकार रहेको छ, पुजहारी इजकियलको पिताको नाम के हो? पुजहारी इजकियलको पिताको नाम के हो भनेर प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ ओसेम रहेको छ, त्यसै गरी अप्सन बीमा रहेको छ बुजी रहेको छ, तीनमा रहेको छ सलमोन रहेको छ है। अप्सन एबीसीमा कुन सही हो तपाईँले टिप्न सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा कोही आउनु भएको छ भने म स्वागत गर्नको लागि तयार भइरहेको छु। र 4770754 रहेको छ, हाम्रो टेलिफोन लाइन खुल्ला गरिसक्नु भइसकेको छ विजयजीले, अब चाहिँ तपाईँले ट्राई गर्न सक्नुहुनेछ। र टेलिफोन सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु।

0: छु। हेलो
1: हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म पर्वतदेखि राधाराम आचार्य।
0: राधारामजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम ठिक छु हजुर। नि
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
1: मैले आज कार्यक्रम सुन्न पाएँ, म थोरै बाहिर छु।
0: हजुर, बाहिर भए पनि आज तपाईँको सुरुमा कल लागेको छ र प्रश्न म तपाईँको लागि राख्न चाहन्छु र धन्यवाद है। तपाईँको कहिले काहीँ नसुने पनि फर्स्टमा कल लाग्यो है तपाईँको।
1: हजुर, म आज दुःखमा छु त्यही पनि फोन गरेको।
0: ए हजुर, के भएर भन्न मिल्छ?
1: म सागरमा छु मेरो भाइ बितेर।
0: ए हजुर, हुन्छ। यो दुःखद समयमा पनि तपाईँ आउनुभयो है, तपाईँप्रति हामी आभारी छौँ। आजको प्रश्न चाहिँ यस प्रकार रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो भनेर। हस्, धेरै धन्यवाद हाम्रो कार्यक्रममा आउनुभयो। राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँ पर्वतबाट हुनुहुन्छ र उहाँले अप्सन बी टिपाएर जानुभएको छ र मैले तपाईँलाई बताइराख्नु पर्दैन होला, उहाँले नै बताउनु भएको छ है। र पनि त्यो अवस्थामा पनि यहाँ कार्यक्रममा आउनुभयो र तपाईँप्रति हामी कृतज्ञ छौं र तपाईँको लागि र सान्त्वनाको लागि हामी प्रार्थना पनि गर्नेछौं। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
2: सुनिलजी, जयमसी।
0: जयमसी हजुर, उत्तमजी।
2: हजुर हजुर हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
2: म एकदम ठिकठाक छु, सन्चै छु। तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
2: हजुर, भनिदिनुहोस् एकपल्ट।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन।
2: ओसेम अनि के भन्नुभयो?
0: बुजी अनि त्यसै गरी सलमोन।
2: बुझी भन्न चाहन्छु
0: नि, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो उत्तम जी, आउँदै गर्नुहोस्। छुटौँ।
2: धन्यवाद
0: हजुर। उहाँ हुनुहुन्थ्यो उत्तम सिंहकोटी हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ फटाफट। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
3: हेलो, जयमसी सर।
0: हजुर जयमसी हजुर, पुनाजी पम्पाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: म एकदमै ठिकठाक छु, हजुर कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि चितलाङतिरै हुनुहुन्छ होला है?
3: म चितलाङतिरै छु सर, अब आमालाई छोड्न मिल्दैन।
0: हजुर, आमाको स्याहार सुसार गर्दै हुनुहुन्छ र हामीले पनि सम्झिरहेका छौँ। अनि प्रश्न सुन्न पाउनुभयो?
3: हजुर, सुनिरहेछु सर। अनि यहाँभन्दा अगाडि उत्तम शिवाकोटी पाठहरूबाट म त एकैचोटि भइरहेको जयमसी भन्नु।
0: ए हजुर, ए उहाँ व्हाट्सएप मार्फत आउनुभयो हजुर, तपाईँ कल मार्फत है?
3: मैले व्हाट्सएपमै हो सर, अप्सन बी भन्न चाहन्छु सर।
0: हस्, धेरै धन्यवाद, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ।
3: हुन्छ सर, जयमसी
0: हजुर। उहाँ हुनुहुन्थ्यो पम्पा गोपाले हुनुहुन्थ्यो, चितलाङबाट हुनुहुन्छ र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो हजुर, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? साराजी बोल्दै हुनुहुन्छ।
4: धन्यवाद,
0: ल खुसी लाग्यो। अनि व्यस्त हुनुहुन्छ जस्तो लाग्यो है?
4: व्यस्त छैन, म बाटोमा छु त्यही
0: भएर। ए हिँड्दै हुनुहुन्छ? ल, हिँड्दै गरेर भए पनि आउनुभयो र सुरक्षितसँग हिँड्नुहोस् भन्न चाहन्छु। अनि प्रश्न सुन्न पाउनुभयो?
4: हजुर, हजुरले मलाई अब प्रश्न गरेको
0: हस्, म प्रश्न राख्नेछु तपाईँको लागि। पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन। अप्सन बी टिप्न चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो। साराजी आउँदै गर्नुहोस्। छुटौँ। उहाँ हुनुहुन्थ्यो सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँ चाहिँ बाटोमा हिँड्दै कल गर्दै हुनुहुन्थ्यो, भाग लिँदै हुनुहुन्थ्यो कार्यक्रममा। हामी उहाँप्रति पनि धन्यवादी छौँ। यतिखेर पाँचौ नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
5: हजुर,
0: जोजलपा अमिताजी बोल्दै हुनुहुन्छ? कस्तो हुनुहुन्छ तपाईँ?
5: हजुर ठिकै छु।
0: नयाँ नौलो खबर के छ तपाईँको?
5: नयाँ नौलो खबर यस्तै हो, चलिरहेछ, सङ्गतिहरूमा हिँडिरहेछु, बसिरहेछु।
0: ल, अझै अगाडि बढ्नुहोस् भन्न चाहन्छु। अनि प्रश्न सुन्न पाउनुभयो?
5: हजुर, प्रश्न एकचोटि भनिदिनुहोस् न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन।
5: अप्सन बी भन्न चाहन्छु।
0: हजुर, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो अमिताजी, र आउँदै गर्नुहोस्, अहिलेलाई छुटाउँ।
5: हुन्छ, धन्यवाद। जय मसी।
0: हजुर, जय मसी। हजुर, जोजोलोपा उहाँ हुनुहुन्थ्यो, अमिता महर्जन हुनुहुन्थ्यो पाटनबाट, उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र यतिखेर भने छैटौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
6: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: सबिन तामाङ, खटाङबाट।
0: सबिनजी, कस्तो हुनुहुन्छ तपाईँ?
6: आराम कुशलै छौँ। हजुरहरूलाई के कस्तो छ?
0: हजुर, हामी पनि एकदमै आराम कुशल नै छौँ, स्वस्थ छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
6: हजुर, म चाहिँ अप्सन ए भन्छु है, त्यो
0: हुन्छ। मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो सबिनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस्, छुटौँ।
6: नमस्कार
0: हजुर, उहाँ हुनुहुन्थ्यो खोटाङबाट, सबिन तामाङ हुनुहुन्थ्यो, र उहाँले अप्सन ए टिपाएर जानुभएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने तपाईँको फोन कल हामी लिनको लागि एकदमै तयार छौँ। र यतिखेर सातौं नम्बरको श्रोता हुनुहुन्छ। हेलो
7: हजुर, जय मसी।
0: जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: म हरिबोल बुढाथोकै सुन्दरी जलबाट।
0: हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
7: ठिकै छु, हजुरको प्रार्थना परमेश्वरको अनुग्रहले।
0: हजुर, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
7: सुने छैन।
0: ल, म तपाईँको लागि उसो भए प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन।
7: अप्सन बी।
0: हस्, मैले अप्सन बी राखिदिए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो हरिबोल बुढाथोकी हुनुहुन्थ्यो, र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने यतिखेर टेलिफोन लाइन खुल्ला भइसकेको छ, 4770754। यतिखेर कोही श्रोता फेरि आइसक्नु भएको छ, आठौं नम्बरको श्रोता हुनुहुन्छ। हेलो, जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: अर्जुन थापा हो।
0: अर्जुनजी हजुर, काठमाडौँ बाहिरै हुनुहुन्छ? कलङ्कीबाट हजुर। अनि नयाँ नौलो खबर के छ तपाईँको?
8: सबै ठिकै छ, राम्रो छ।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो अर्जुनजी तपाईँले?
8: सुनिराखेको छु। अब कुन भनौँ कुन भन्नु भयो कि गेस्ट गर्न?
0: हजुर, गेस्ट गर्न पाउनुहुन्छ?
8: पाइन्छ है?
0: पाइन्छ गेस्ट गर्नलाई।
8: अब मलाई सी राखिदिनु होला, कसरी जोजेनन् है? सी
0: सीमा चाहिँ अहिलेसम्म तपाईँ हुनुहुन्छ, तर सी रोज्नुहुनेहरू पनि आउनुहुन्छ होला। हुन्छ, मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्, छुटौँ। जयमेश्वर, उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र विजयजीले कोही आउनु भएको जानकारी दिनुभएको छ, नौ नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, हेलो हजुर, मेरो आवाजलाई सुनिरहनु भएको छ? टेलिफोन लाइनमा हुनुहुन्थ्यो जस्तो लाग्छ है, सुन्नुभयो मेरो आवाज? हजुर, उहाँले मेरो आवाज चाहिँ सुन्नुभयो होला, तर उहाँको आवाज चाहिँ मैले सुन्न सकिनँ, त्यसैले फेरि ट्राई गर्न सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने अर्को श्रोतालाई म स्वागत गर्न चाहन्छु, उहाँ हुनुहुन्छ नौ नम्बरको श्रोता। हेलो हजुर, फेरि काटिएको छ, र फेरि ट्राई गर्नुहोस् भन्न चाहन्छु। र वाट्सएपको लागि नम्बर पनि राखिरहेको छ, 9803-44-46 रहेको छ। र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806-66-36-77 रहेको छ। र यतिखेर नौ नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
9: हेलो, जयमेश सर।
0: जयमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
9: सुरज विष्ट सर।
0: सुरजजी, कस्तो हुनुहुन्छ तपाईँ?
9: एकदम ठिकठाक छु सर, हजुरलाई भन्नुहोस्।
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ सुरजजी। अनि सुरजजीले प्रश्न सुना पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन। हस् मैले अप्सन बी राखिदिए। कार्यक्रम आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। जय मिश्र हजुर, उहाँ हुनुहुन्थ्यो सुरज विष्ट हुनुहुन्थ्यो किर्तिपुरबाट, र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र अब पाला तपाईँको रहेको छ, डायल गरिहाल्नुहोस् है। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने दशौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो, जय मिश्र हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
10: पोखरा लामा तरबाट इरिका लामा।
0: इरिका जी, कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ, खुसी लाग्यो तपाईँ फेरि आउनु भएको छ। अनि पोखरामा चाहिँ तपाईँले अनलाइन मार्फत सुनिरहनु भएको छ कि हाम्रो 105.6 MHz रेडियो तरङ्ग मार्फत सुनिरहनु भएको छ? ए हजुर, ल खुसी लाग्यो। त्यहाँ चाहिँ 105.6 MHz मार्फत पनि सुन्न सक्नुहुनेछ है एफएममा। ल अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, पोखरादेखि आउँदै गर्नुहोस् छुटौँ। जयमिश्री हजुर, उहाँ हुनुहुन्थ्यो इरिका लामा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ, पोखराबाट हुनुहुन्थ्यो उहाँ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 मैले तपाईँ समक्ष नम्बर राखि नै रहेको छु। र यतिखेर भने 11 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
11: नमस्कार, राजु काभ्रा विराटनगरबाट।
0: राजुजी, कस्तो हुनुहुन्छ तपाईँ? अनि हाम्रो पनि एकदमै सन्चै छ भन्नुपर्छ। अनि नयाँ नौलो खबर के छ तपाईँको?
11: नयाँ नौलो, हिजोदेखि गर्मी भरेको छ, पानी परेको छैन, आज चर्को घाम लागेको छ विराटनगरमा।
0: हजुर,
11: अहिले हल्का अवस्था शीतल प्रदान गरेको छ, हावा चलिरहेको छ, भरेतिर पानी आउन सम्भावना छ, पानी आउँछ खै हेरौँ अब।
0: ल, त्यहाँको बारेमा बताइदिनु भएको लागि धेरै धन्यवाद, र स्वास्थ्यको ख्याल गर्नुहोस् है, गर्मीमा अब सुरक्षित हुनुहोस् है। ल अनि राजुजी, तपाईँले प्रश्न सुन्न पाउनुभयो? ल म तपाईँको लागि प्रश्न राख्न चाहन्छु, पुजाहारी इजकियलको पिताको नाम के हो? अप्सन एमा रहेको छ ओसेम, अप्सन बीमा रहेको छ बुजी, अप्सन सीमा रहेको छ सलमोन।
11: कसको पिताको नाम भन्नुभयो?
0: पुजाहारी इजकियलको पिताको नाम, अप्सनमा चाहिँ एमा रहेको छ ओसेम, बीमा रहेको छ बुजी रहेको छ, अप्सन सीमा रहेको छ सलमोन। बिटी भन्न चाहनुहुन्छ है? ल खुसी लाग्यो राजुजी कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ। बाई बाई हजुर, उहाँ हुनुहुन्थ्यो राजु काभ्रा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र विजयजीले यतिखेर व्हाट्सएपमा अर्को श्रोता आउनु भएको छ, स्वागत गरिहाल्नुहोस् भन्नुभएको छ। 12 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो,
12: हेलो भाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेशजी कस्तो हुनुहुन्छ?
12: म त ठिकै छ, गर्मीले चाहिँ अलिक मारो होइन, लाइन जाने आउने कर्म पनि छ, अहिले अघि भर्खर लाइन गयो, फेरि अहिले आयो होइन।
0: हजुर,
12: तर अहिले दिउँसोको अनुपातमा त अलिक ठण्डा हुँदैछ,
0: भनेपछि लाइन आउने जाने भइरहेको छ होला, लाइन आउँदा पङ्खा चल्ने, नआउँदा नचल्ने हुन्छ होला, झन् गर्मी हुन्छ होला तपाईँहरूलाई त।
12: त्यही भएर अलिकति गाह्रो छ।
0: हजुर, ल सुरक्षित हुनुहोस् भन्न चाहन्छु। अनि उमेशजी प्रश्न सुन्न पाउनुभयो?
12: अप्सन बी।
0: हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो उमेशजी, आउँदै गर्नुहोस् छुटौँ।
12: ल भाइ, अहिले
0: हजुर, भाइ भाइ हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, र उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा फेरि अर्को श्रोता आउनु भएको जानकारी दिइसक्नु भएको छ, 13 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो,
13: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
13: सर्लाहीबाट उपासना घिसिङ।
0: उपासनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
13: म राम्रै छु।
0: नयाँ नौलो खबर के छ तपाईँको?
13: नयाँ नौलो सबै ठिकठाक छ, राम्रो छ सर।
0: ल खुसी लाग्यो। अनि उपासनाजीले प्रश्न सुन्न पाउनु भयो त?
13: प्रश्न त अब सुनिसकेको छ, मलाई चाहिँ अप्सन बी राखिदिनुहोस् न है।
0: हस् मैले अप्सन बी राखिदिएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ।
13: मैले अप्सन बी भनेको है फेरि?
0: हस् मैले अप्सन बी राखिदिएँ हजुर।
13: ए हस्
0: हस् हस् उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाहीबाट, र उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने तपाईँको लागि नम्बर राखि नै रहेको छु, र तपाईँले कल गरिहाल्नुहोस् भन्न चाहन्छु। यतिखेर 14 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
14: हेलो,
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
14: रिया गुरुङ।
0: रियाजी, कस्तो हुनुहुन्छ तपाईँ?
15: ठिक छ, आरामै छ सर।
0: ल, खुसी लाग्यो। कुन ठाउँदेखि भन्नुभयो रियाजी? पोखराबाट। ल, तपाईँ पनि पोखराबाट आउनुभयो छ, खुसी लाग्यो। अनि रियाजीले प्रश्न सुन्न पाउनुभयो त? हस्, मैले अप्सन बी राखिदिए। कार्यक्रममा आउनुभयो रियाजी, आउँदै गर्नुहोस्। छुटौ सुहाउ हुनुहुन्थ्यो, रिया गुरुङ हुनुहुन्थ्यो, पोखराबाट हुनुहुन्थ्यो र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र उहाँहरू चाहिँ अनलाइन मार्फत सुनेर आउनु भएको रहेछ। तर यदि तपाईँ पोखरा अथवा कास्की जिल्लाको वरिपरि तपाईँ हुनुहुन्छ भने तपाईँले 105.6 MHz मार्फत तपाईँले सुन्न सक्नुहुनेछ है। र अब काठमाडौँमा त 105.1 MHz रहेको छ र अनलाइन मार्फत चाहिँ www.goodnewsfm.com.np रहेको छ, अथवा तपाईँले हाम्रो पात्रोमा जानु भएर पनि सुन्न सक्नुहुनेछ। यतिखेर 15 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हजुर, उहाँको फोन काटिएको छ, फेरि ट्राई गर्नुहोस् भन्न चाहन्छु। तर यतिखेर व्हाट्सएपमा आउनुहुने अर्को श्रोतालाई चाहिँ म स्वागत गरिहाल्छु। हेलो,
16: हेलो, नमस्ते दादा।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
16: विराटनगरबाट तारा रेग्मी।
0: ताराजी, कस्तो हुनुहुन्छ तपाईँ?
16: सन्चै हुनुहुन्छ।
0: ल, खुसी लाग्यो। अनि त्यहाँतिर गर्मी बढ़िरहेको छ रे, सुरक्षित हुनुहोस्। अनि प्रश्न सुन्न पाउनु भयो त?
16: हजुर।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
16: अप्सन बी।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रम आउनुभयो ताराजी, आउँदै गर्नुहोस्। छुटौ हजुर, उहाँ हुनुहुन्थ्यो तारा रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट र उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 16 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
17: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कस्तो हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ?
17: म सुरज पन्त बौद्ध काठमाडौँबाट। मलाई घाँटी दुखिरहेछ, ज्वरो आइरहेछ। मेरो मम्मीलाई मुटुको समस्या भयो, अस्ति गङ्गालाल हस्पिटल बाँकगरीमा राखेर आएको।
0: भनेपछि अहिले मम्मी हस्पिटलमै हुनुहुन्छ?
17: घर
0: आइसक्नुभयो,
17: अस्ति शुक्रबार आएको। समस्या दम बढेर के गरी श्वास बढी भएर मम्मीलाई पसिना आएर गर्मी भएर एकदम गाह्रो भएको। मम्मीको लागि प्रार्थनामा सम्झिदिनु होला।
0: हजुर,
17: मम्मीको नाम शान्ता पन्त।
0: शान्ता पन्त है, हाम्रो विजयजीले।
17: मम्मी 77 वर्ष हुनुभयो।
0: 75 वर्ष विजयजीले टिपी
17: सक्नु,
0: 77 वर्ष उहाँले टिपिसक्नु भएको छ र नातिनुहोस् तपाईँ पनि है। अनि एकदमै आमाको ख्याल, तपाईँले पनि भन्नुहोस्, नातिनुहोस्, सबै ठिक हुन्छ भन्नुहोस्। र तपाईँले पनि ख्याल गर्नु भएको छ, धेरै राम्रो, खुसी लाग्यो है।
17: हजुर,
0: अनि आमाको वास्ता गर्नुभएको छ। अनि सुरजी, र यस्तो व्यस्तताको बावजुद पनि तपाईँहरू आउनु भएको छ, तपाईँप्रति हामी कृतज्ञ छौँ। अनि प्रश्न सुन्न पाउनु भयो त आज?
17: प्रश्न
0: चाहिँ म तपाईँको लागि राख्न चाहन्छु। उसो भए पुजारी इजकियलको पिताको नाम के हो भनेर प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ ओसेम, अप्सन बीमा रहेको छ बुजी, अप्सन सीमा रहेको छ सलमोन।
17: हजुर, अप्सन भन्नु त।
0: अप्सन एमा रहेको छ ओसेम, अप्सन बीमा रहेको छ बुजी, अप्सन सीमा रहेको छ सलमोन।
17: अप्सन बी।
0: हस, मैले अप्सन बी बुजी भनेर राखेको छु ल। हजुर, हामी प्रार्थनामा या ऊ गरिदिन्छौ। अनि 77 वर्षको हुनुहुँदो रहेछ र स्वास्थ्य पनि चेक गर्दै गर्नुहोस् है।
17: गरिसक्यो, रिपोर्टमा के भएको छ भने मुटुको समस्या देखाएको छ भाइ, अनि अलिकति मुटुको चेकअप गरिरहनु पर्छ भन्नुभएको छ डाक्टर साहबले।
0: हो, डाक्टरले भन्नुभएको अनुसार नै फलोअप पनि गर्नुहोस् भन्न चाहन्छौ हामी है।
17: हजुर, पर्सि बिहिबार छ नि।
0: हजुर,
17: दिउँसो 2 बजेतिर गएको राम्रो कि 8 बजेतिर गएको राम्रो? बिहानमा गएको राम्रो कि दिउँसो राम्रो? बिहानमा गयो भने चाँडे पालो आउँछ अरे।
0: बिहान गएको राम्रो नै, उसो भए दिउँसो त फेरि गर्मी पनि हुन्छ होइन,
17: के गर्ने?
0: तपाईँ नत्र अगाडि जानु भएर टिकट लिनुभयो हुन्छ, अथवा कोही त्यहाँ अगाडि हुनुहुन्छ भने टिकट लिइराख्नु भनिदिनु भयो हुन्छ होइन।
17: हजुर,
0: अनि नत्र भने चाहिँ बिहान शीतलमा चाहिँ राम्रो हो, खास चाहिँ दिन दिउँसो अब त गर्मी पनि हुन्छ होइन।
17: हजुर,
0: अनि त्यही कारणले गर्दाखेरि है त सुरजी, धेरै धन्यवाद हजुरलाई पनि। हस् हुन्छ, छुटौ हजुर। उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानुभएको छ र उहाँको आमाको एकदमै वास्ता गरिकन, वास्ता फिक्री गरिकन उहाँले पनि आफ्नो आमालाई हेरचाह गरिरहनु भएको छ र प्रार्थना विषय पनि राखेर जानुभएको छ र तपाईँले पनि प्रार्थनामा सम्झिदिनुहोस् भन्नुभएको छ र हाम्रो विजयजीले त टिपिसक्नु भएको छ। र यतिखेर भने म 16 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु, 17 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
18: हेलो दादा, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी कस्तो हुनुहुन्छ तपाईँ? नयाँ नौलो खबर के छ तपाईँको? ल खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनुभयो। अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो लक्ष्मीजी, आउँदै गर्नुहोस् छुटौँ। उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, अप्सन बी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। यतिखेर टेलिफोन सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ, 18 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
15: हेलो हजुर, जमेसी।
0: हजुर जमेस हजुर, तपाईँ त नजिकबाट आउनुभयो जस्तो लाग्यो है, पुना थापा होइन त?
15: हजुर हजुर।
0: अनि कस्तो हुनुहुन्छ तपाईँ?
15: हजुर सन्चो छु, म एकदम आरामै छु। हजुरहरूलाई सबैलाई धन्यवाद है।
0: ल खुसी लाग्यो, अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
15: म अहिले सुने छु, एकपल्ट बुझाउन कति मिठो प्रश्नहरू शब्दहरू त्यहाँ भनिसके हजुरहरूले है।
0: भन्न खोजेको अब तपाईँले रेडियोबाट सुन्दा फिक्क लाग्यो, अब कल मार्फत नै अडियोमा मिठो आवाज सुन भन्नुभयो होला तपाईँले है। ल ठिक छ, उसो भए म तपाईँको लागि प्रश्न फेरि राख्न चाहन्छु तपाईँको कलको लागि। पुजाहारी इजकियलको पिताको नाम के हो भनेर प्रश्न रहेको छ भने अप्सन एमा रहेको छ ओसेम, अप्सन बीमा रहेको छ बुजी, अप्सन सीमा रहेको छ सलमोन।
15: अनि यस्तो मिठो चाहिँ प्रश्नहरू अब पदहरू छ म नि त्यही बीलाई गेस गर्छु है।
0: सुन्छ उसो भए बुझी भनेर म गेस तपाईँले टिपाउनु भएको अप्सन बी टिपाइदिए है त।
15: हस्
0: धेरै धन्यवाद पुनाजी, आउनुभयो खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जय मिश्री हजुर, उहाँ हुनुहुन्थ्यो पुना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भएको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन लाइन खुल्ला छ, र यतिखेर कोही श्रोता टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, उहाँ हुनुहुन्छ 19 नम्बरको श्रोता, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
18: हेलो सर, जय मसी।
0: जय मसी हजुर, रूपन्देहीबाट हुनुहुन्छ है?
18: हजुर सर, म रूपन्देहीबाट महेन्द्र।
0: महेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ?
18: सर म एकदम ठिक ठाक छु भन्नुपर्छ।
0: अनि त्यतातिर पनि गर्मी बढ्दै होला है
18: सर? आज भोलि आज दुई तिन दिन भयो सर म घर आएको, तराईमा गर्मी त सर बहुत छ के।
0: गर्मी पनि फेरि तातो हावा पनि चल्छ त्यहाँ त है?
18: हजुर तर मैले एउटा कुरा के गर्न खोजेको न, त्यो तपाईँले अस्ति भन्नुभएको हाम्रो यहाँ सागरीको त्यो यसै पारोटी उद्योग रहेछ होइन सर?
0: हजुर
18: पारोटी उद्योग छ होइन हाम्रो यहाँ, यो के अरे हाम्रो रेडियो सरहरूको।
0: हजुर
18: ए कुन ठाउँमा छ
0: अलिकति बुझिन, हजुरले भन्नुभएकै बुझिन मैले।
18: मैले भन्न खोजेको जस्तै यहाँ यो यो रेडियो छ नि, उहाँको सरहरूको यो पारोटी उद्योग कम्पनी छ होइन, यो बेकरी लाइन।
0: बेकरी लाइन भन्नुभयो?
18: बेकरी के बेकरी छ र?
0: ए छैन छैन, रेडियोको बेकरी छैन हजुर।
18: ए छैन र?
0: छैन हजुर छैन, कतै तपाईँले सुन्नुभयो कि अथवा अलिकति बुझ्नु भएन कि जस्तो लाग्यो होइन?
18: हजुर
0: ए साथीहरूले सुन्नु भएको थियो कि है?
18: हजुर हजुर
0: छैन छैन त्यस्तो छैन, तपाईँको बेकरी छ है त्यता? त्यता
18: होइन, मैले के भन्न खोजेको जस्तै यो काठमाडौँमा जुन यो यो छ नि यो रेडियो सर कम्पनी उद्योग छ कि त्यही सुनेको थिएँ कि एउटा साथीले भनेको, त्यही भएर सोधिहालौँ सरसित सही हो कि गलत हो भनेर।
0: त्यहाँ चाहिँ छैन, पोखरामा चाहिँ छ। पोखरामा चाहिँ सब स्टेसन छ, 105.6 MHz र यहाँ काठमाडौँमा 105.1 MHz भइहाल्यो होइन? तर त्यहाँ छैन, रूपन्देहीमा छैन। अनि तपाईँले त त्यहाँ सुन्नुभयो भने त हाम्रो पात्र मार्फत नै सुन्नुभयो भने सजिलो।
18: हजुर हजुर
0: ल खुसी लाग्यो, जिज्ञासा राख्नु भएको लागि धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो त महेन्द्रजीले?
18: सर म 2 नम्बर टिपाउँछु।
0: हस् मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो महेन्द्रजी, आउँदै गर्नुहोस् छिटौँ।
18: हुन्छ सर, जय
0: मसी। हजुर उहाँ हुनुहुन्थ्यो महेन्द्र चमार हुनुहुन्थ्यो, रूपन्देहीबाट हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर भने म 20 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
19: नमस्कार हजुर, जय मसी।
0: नमस्कार हजुर, मैयाजी बोल्दै हुनुहुन्छ? खुसी लाग्यो, नयाँ बजारबाट मैयाजीले माया गरेर कार्यक्रम आउनु भएको छ र हामी एकदमै हर्षित छौँ। अनि मैयाजीले प्रश्न सुन्न पाउनु भयो त?
19: प्रश्न हल्का अलिक सर, अब म त यो गुड न्युज एफएमलाई त एकदम माया गर्छु नि, कल गर्न पाइएन भने मलाई त कस्तो, आज कल गर्न नि पाएन, भनेर कस्तो चिन्ता लाग्छ कि सर,
0: खिन्न लाग्छ होला है।
19: हजुर,
0: त्यसैले कहिले काहीँ तपाईँ तपाईँ तपाईँ नआउनु हुँदाखेरि पनि हामीलाई कहिले काहीँ चाहिँ खिन्न चाहिँ लाग्छ, फेरि किन आउनु भएन होला भनेर।
19: हजुर, अनि यसरी भनिदिनु होला नि सर।
0: हस्, म तपाईँको लागि अघि तपाईँले हल्का तरिकाले प्रश्न सुन्नु भन्नुभयो भन्दै हुनुहुन्थ्यो, मैले अब गोरुको तरिकाले प्रश्न राखिदिनेछु, सुन्नुहोस् है त। प्रश्न रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन। हस्, मैले अप्सन ए टिपाएँ। कार्यक्रममा आउनुभयो मैया जी, आउँदै गर्नुहोस् छुटौ। नमस्कार। हस्, म तपाईँको लागि अघि तपाईँले हल्का तरिकाले प्रश्न सुन्नु भन्नुभयो भन्दै हुनुहुन्थ्यो, मैले अब गोरुको तरिकाले प्रश्न राखिदिनेछु, सुन्नुहोस् है त। प्रश्न रहेको छ, पुजारी

0: टिपाएर जानु भएको छ र अब पालो तपाईँको रहेको छ। यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले अन एयरमा पठाउनका लागि रेडी भएर बस्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। 21 नम्बरको श्रोता हुनुहुन्छ उहाँ। हेलो, जयमसी हजुर। जयमसी, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धर्मेन्द्रजी, कुन अर्कै ठाउँ हुनुहुन्छ तपाईँ त है?
1: म सर यही रूपन्देहीदेखि हो सर, तलादेखि फोन लगाउँदाखेरि लागेन, यहाँ छतमा आउनु पर्यो सर फोन लगाउनुको लागि।
0: कति तलाको माथि जानुभयो छतमा तपाईँ?
1: एक तल्ला सर।
0: ए हजुर हजुर हजुर,
1: त्यही भएर ढिलो भयो सर आज।
0: होइन, ठिकै छ, केही छैन, हाम्रो लागि कार्यक्रमको लागि भनेर तपाईँ तल छिडीबाट माथि छतमा
1: गरिराखेको छ सर, सुरुदेखि नै ट्राई गरिराखेको छ। तला भएपछि के सर फोन लागेन, त्यही हो ढिलो भयो।
0: बरु छतमा चढ्यो भने खुल्ला हुन्छ होइन? ठिक छ, हाम्रो विजयजी सन्चै छ। हाम्रो विजयजीले तपाईँले कल गर्नुभएको पुरा ठ्याक्कै छ मात्र लिएर यहाँ अनि पठाउनु भयो होइन?
1: हजुर सर, मलाई धन्यवाद छ, धेरै धेरै धन्यवाद छ।
0: हुन्छ, अनि
1: तपाईँले पनि धन्यवाद छ धेरै धेरै।
0: हजुर, हामी त कुरा गर्ने हो तपाईँसँग होइन, उहाँले समाचारभित्र यसरी फालिदिनुहुन्छ अनि मात्र हामी कुरा गर्ने हो, उहाँले दिनुभयो भने, नत्र दिनु भएन भने त कुरै गर्न पाउँदैन फेरि है। अनि प्रशासन हजुर,
1: गर्मी सर उता त कस्तो छ सर?
0: गर्मी काठमाडौँमा त ठिकै छ, त्यस्तो तराईतिरको जस्तो मरिहत्त गर्मी छैन, त्यहाँको हेर त कति चिसो चिसो हो। ठिक छ
1: सर, यता त हिजोदेखि फेरि गर्मी बढ्यो सर फेरि।
0: स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छौ, अनि है खानेकुराहरूमा पनि केयर गरेर खानुहोस् भन्न चाहन्छु। धेरै धन्यवाद। अनि प्रशंसा पाउनुभयो?
1: हजुर सर,
0: मैले अप्सन बी राखिदिए। कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, आउँदै गर्नुहोस् छुटौ।
1: जयमसी
0: हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो, रूपन्देहीबाटै हुनुहुन्छ, रमाइलो श्रोता पनि हुनुहुन्छ। उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ र तपाईँ आउन चाहनुहुन्छ भने 4770754 हाम्रो स्टुडियोको नम्बर, र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 22 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
2: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिन्धुली बाटा को भन्नुभयो?
2: उत्तली तामाङ।
0: उत्तली तामाङ हजुर, के तामाङ हुनुहुन्छ हजुर तपाईँ? ल, खुसी लाग्यो हाम्रो कार्यक्रममा आउनुभयो, पहिलोचोटि त होइन नि है तपाईँ?
2: पहिलोचोटि हो।
0: ल, त्यसै कारणले गर्दा पहिलोचोटि हो कि जस्तो लाग्यो। अनि हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छु पुतलीजी, आउने दिनमा पनि पुतली जस्तो सरर उडेर आउनुहोस् है हाम्रो कार्यक्रममा। अनि हाम्रो कार्यक्रमको 328 हप्ता पार गर्दै गर्दाखेरि पहिलोचोटि आउनु भएकोमा तपाईँलाई स्वागत गरिसकेका छौ, र प्रश्न सुन्न पाउनुभयो त पुतलीजीले? सुन्छ, मैले अप्सन बी राखिदिए। कार्यक्रममा आउनुभयो पुतलीजी, आउँदै गर्नुहोस् अहिलेलाई छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो पुतली तामाङ हुनुहुन्थ्यो सिन्धुलीबाट, र उहाँले अप्सन बी राखेर जानु भइसकेको छ, र अब पालो तपाईँको रहेको छ, 4770754 रहेको छ। सायद अब हामी दुईटा मात्र फोन कल लिन्छौँ होला, र त्यसैले जतिजनाले अनलाइन सुन्नु भएर मेसेज गर्नुभएको छ, भाग लिनुभएको छ, उहाँहरूको नाम चाहिँ मलाई अनियरमा विजयजीले पठाइसक्नु भएको छ र म तर एकछिनमा वाचन गर्नेछु। यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
3: हजुर, नमस्ते, गुड इभिनिङ।
0: गुड इभिनिङ हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: गुड इभिनिङ, छड्के सलाम विशौला पटका सोलिड दर्शन गरे, साहित्यिक अभियान गरे, माई सेल परिवर्तन सम्भव छ, माई सेल एकिन्द्र राज भण्डारी, एकदमै दुर्गम ठाउँ बाजुराको सदरमुकाम मार्तली बजारको समिकार्तिक प्लाजा होटलबाट।
0: ए हजुर, बाजुराबाट हुनुहुँदो रहेछ, अनि नाम फेरि बताइदिनुहोस् न एकचोटि ल। एकिन्द्र राज भण्डारी, एकिन्द्र राज, एकिन्द्र राज, तर म चाहिँ एकिन्द्र राज भण्डारी भनेर राखिदिन्छु ल।
3: ओके ओके, भइहाल्छ।
0: अनि के गर्नुहुन्छ तपाईँ?
3: म यतै काम गर्छु
0: सर, जब गर्छु। हाम्रो कार्यक्रम त पहिलोचोटि होइन है तपाईँ?
3: म नेक्स्ट चोटि, दोस्रो चोटि, यो अघिल्लो हप्ता पनि जनायो
0: हो। त्यस्तो लाग्यो, अनि तपाईँ प्रति हामी एकदमै कृतज्ञ छौँ, सम्झेर आउनुभयो, खुसी लाग्यो। अनि एकिन्द्रजी,
3: यसमा कार्यक्रममा सहभागी हुन्छु म, थुप्रै रेडियोमा चाहिँ विजेता भएको छु, तर यो रेडियोमा चाहिँ विजेता नहुनाको कारण चाहिँ बुझ्नै सकेका छैन कि।
0: हाम्रो कार्यक्रममा भर्खर दुईचोटि आउँदै हुनुहुन्छ, झन्झनै हाम्रो कार्यक्रममा 6 वर्ष पार गर्दैछ होइन?
3: नै तपाईँले भनेको ठिक हो, म अरू रेडियोमा फर्स्ट टाइम एकैचोटि गएर पनि म विजेता भएको।
4: ए हजुर, सायद गोला हाम्रोमा चाहिँ गोला प्रथा गर्ने भएको भएर के थाहा, आज नपरे पनि अथवा आजै पो पर्न सक्छ कि अथवा अर्को हप्ता पर्न सक्छ कि होइन, आउनु चाहिँ आइराख्नुहोस्, हाम्रो चाहिँ गोला

0: प्रथाबाट हुन्छ, त्यो पनि हजुरले जस्तै प्रतिक्रिया धेरै श्रोताले राख्नु भएको छ, त्यही भएर हाम्रो चाहिँ टेक्निसियनलाई पनि हामी दिन्छौँ, अन्त प्राविधिक मित्रले पनि एउटा नम्बर छान्नुहुन्छ, मैले पनि एउटा नम्बर छान्छौँ, त्यसरी अनि हाम्रो कार्यक्रममा चाहिँ चारजना श्रोताहरू विजेता बन्नुहुन्छ।
1: अनि
0: ल सकेसम्म तपाईँ विजेता बन्नु भएको होस् भन्ने हाम्रो कामना छ है, अनि आउँदै गर्नुहोस्। तर विजेता बन्नु भएन भने मन नदुखाउनुहोस्, कुनै न कुनै दिन तपाईँ हुन्छै हुन्छ, तपाईँले लेखेर चाहिँ राख्नुहोस् है त। हस्। अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? प्रश्न चाहिँ यस प्रकार रहेको छ, पुजारी इजकियलको पिताको नाम के हो? अप्सन एमा ओसेम, अप्सन बीमा बुजी, अप्सन सीमा सलमोन।
1: अप्सन सी टी पाएँ मैले, ठ्याक्कै त थाहा भयो, सी टी पाउँछु।
0: हुन्छ, धन्यवाद। सही जवाब चाहिँ म कार्यक्रमको अन्तिममा बताउनेछु, आउँदै गर्नुहोस् एकिन्द्रजी छुटौ। नमस्कार हजुर, एकिन्द्र राज भण्डारी हुनुहुन्थ्यो, बाजुराबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। अब कोही श्रोता हुनुहुन्छ उहाँले हुनुहुन्न भन्नुभएको छ, सायद म फोन कल अब लिने छैन र मसँग भएको कोही हुनुहुन्छ हुनुहुन्न र मसँग भएको मेसेज म यतिखेर पढ्न चाहन्छु। मैले प्राप्त गरेको मेसेज चाहिँ पम्फाजीको नाउँ चाहिँ मैले 24 नम्बरमा राखेको छु र पम्फाजीले अप्सन बी टिपाउनु भएको छ र पम्फाजी तपाईँलाई धेरै धन्यवाद र मेसेज गर्नुभएको लागि र मेसेज मार्फत भाग लिनुभएको लागि। र त्यसै गरी 25 नम्बरमा हुनुहुन्छ खोटाङबाट सुन्दै हुनुहुँदो रहेछ र उहाँको नाम रहेको छ अश्विन तामाङ हुनुहुन्छ र अश्विन तामाङजीले अप्सन बी टिपाउनु भएको छ र अश्विनजी तपाईँको नाउँ चाहिँ 25 नम्बरमा राखेको छु ल मैले र बी टिपाउनु भएको लागि धेरै धन्यवाद र अर्को जति छुटेको नाउँहरू छ म लिएर आउने नै छु र विजेताको नाउँ पनि लिएर आउनेछु, सही जवाब पनि लिएर म आउने नै छु र यो गीत चाहिँ सुन्दै गर्नुहोस् र यो गीतपछि म आइहाल्छु।

हजुर, यो गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र गीतपछि जतिजनाको छुट्टेको नामहरू थियो म पढ्दिन चाहन्छु ल सर, र समय कम भएको कारणले गर्दाखेरि 26 नम्बरमा हुनुहुन्छ सञ्जित गुइडेल हुनुहुन्थ्यो पालुङबाट, उहाँले अप्सन बीटी पाउनुभएको छ। 27 नम्बरमा सिक्किमबाट हुनुहुन्छ अर्जुन प्रधान हुनुहुन्छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। 28 नम्बरमा हुनुहुन्छ इसुको छोरा भनेर भन्नुभएको छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। 29 नम्बरमा हुनुहुन्छ मिलन मोक्तान हुनुहुन्थ्यो, उहाँले बीटी पाउनुभएको छ। 30 नम्बरमा हुनुहुन्छ तिलराज मगर हुनुहुन्छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। 31 नम्बरमा हुनुहुन्छ रूपा लेप्चा हुनुहुन्छ, उहाँले बी र सी टी पाउनुभएको छ। त्यसै गरी 32 नम्बरमा ज्ञान लेप्चा पनि हुनुहुन्छ, त्यसै गरी उहाँले पनि अप्सन बी र सी टी पाउनुभएको छ। 33 नम्बरमा साहिल देवान हुनुहुन्छ, उहाँले एबी सिटी पाउनुभएको छ। 34 नम्बरमा हुनुहुन्छ शरण राई हुनुहुन्छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। 35 नम्बरमा कविता राई हुनुहुन्छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। 37 नम्बरमा कुमार राई हुनुहुन्छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। 36 नम्बरमा कुमार राई, त्यसपछि 37 नम्बरमा रमेश रोग्मी हुनुहुन्छ, उहाँले अप्सन बीटी पाउनुभएको छ। र अब भने म सही जवाब तपाईँ समक्ष म राख्न चाहन्छु र कार्यक्रममा भाग लिनुभएको लागि तपाईँहरू सम्पूर्णलाई धेरै धन्यवाद। र अब सही जवाब चाहिँ म यतिखेर तपाईँ समक्ष राख्नु पर्दाखेरि चाहिँ यो प्रश्नलाई मैले तयार पारेको थिएँ इजकियलको पुस्तक एक अध्यायको तीनबाट तयार पारेको थिएँ र त्यहाँ के लेखिएको छ म सो पढिदिनेछु। बेबिलोनीहरूको देशमा करार कबार नदीको किनारमा परमप्रभुको वचन बुजिकको छोरो इजकियल पुजारी कहाँ आयो भनेर भनेपछि कसको छोरो भनेको रहेछ यहाँनिर ओसेमको छोरो होइन, ए होइन, सी सलमोनको छोरो पनि होइन, बी बुजीको छोरो रहेको छ। ज जसले बीटी पाउनु भएको छ तपाईँलाई धेरै धन्यवाद र ए र सीटी पाउनु भएको लागि पनि गेस गर्नुभएको लागि पनि धेरै धन्यवाद। तपाईँ आउनुभयो अर्को छुट्टी पनि कोसिस गर्नुहोस् है। र आजको सही जवाब चाहिँ बी रहेको छ। आज 37 जना मध्येमा सबैभन्दा सुरुमा कल लागेको छ राधाराम आचार्य र उहाँले अप्सन बी टिपाउनु भएकोमा चाहिँ उहाँ स्वतः विजेता बन्नुभएको छ र कार्यक्रम सकेपछि नम्बर टिपाउन सक्नुहुनेछ। र त्यसै गरी सामाजिक सञ्जाल मार्फत चाहिँ रवि श्रेष्ठ हुनुहुन्छ, उहाँले अप्सन बी टिपाउनु भएको छ र उहाँ चाहिँ विजेता बन्नुभएको छ कोला प्रथा गर्दाखेरि। त्यसै गरी हाम्रो प्राविधिक मित्रले 13 नम्बर छान्नु भएको छ, मलाई पठाउनु भएको छ। 13 नम्बरमा को हुनुहुन्छ म हेर्दैछु। 13 नम्बरमा हुनुहुन्छ सरलाईबाट, उहाँले अप्सन बी टिपाउनु भएको छ। उपासना घिसिङ हुनुहुन्छ र उहाँ विजेता बन्नुभएको छ हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट। र अब भने आज 37 जना मध्येमा जसले अप्सन बी भनेर टिपाउनु भएको छ उहाँहरूबाट म गोला प्रथा गर्दै एउटा नम्बर तान्न गइरहेको छु र मेरा हातमा नम्बर परिसकेको छ, 25 नम्बर परेको छ र 25 आज एसएमएस गर्नुहुने श्रोता हुनुहुन्थ्यो, उहाँले चाहिँ म्यासेज गर्नुभएको थियो। खोटाङबाट हुनुहुन्छ अश्विन तामाङ हुनुहुन्छ, तपाईँलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौ। हजुर, कार्यक्रम सकेपछि तपाईँले आफ्नो नम्बर तपाईँले टिपाउन सक्नुहुनेछ प्राविधिक मित्र विजयजीलाई। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई हामी फेरि पनि हृदयदेखि धन्यवाद दिन चाहन्छौ। गिफ्ट ह्याम्पर स्पोन्सर गर्नुहुने जीवनको रोटी कार्यक्रम परिवारलाई पनि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तोता सुनिल राज लामा बिदा हुन चाहन्छु। सुन्दै गर्नुहोस् गुड न्यूज एफएम।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फ हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुन्नुज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको बीचमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबल जो नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका अवसर प्राप्त गर्नु भएको छैन भने यो कार्यक्रम तपाईँको आत्मिक तृष्णा मेटाउने एउटा कोसे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौ। आदरणीय श्रोता, आज पनि त्यही उद्देश्य अनुरूप अबको ठिक आधी घण्टासम्मको लागि तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौ। आदरणीय श्रोता, र भने आउनुहोस्, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोस् र कार्यक्रमलाई सुनेर तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि तपाईँले हामीलाई दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादनि श्रोता, अब भने आजको यो कार्यक्रमको शुरूआतमा मन र आत्माको तयारीको लागि एउटा सुमधुर भक्ति गीत छोड्न चाहन्छौ र गीतपछि पुनः आउने नै छौ। अहिले भने सुनौ एउटा

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तु भित्र प्रवेश गर्नेछौ। ताजा श्रोता, हामीले श्रृंखलाबद्ध रूपमा हामीले एउटा विषयमाथि कुराकानी गरिरहेका छौ, त्यो के हो भन्दा मानिसलाई किन मुक्तिको आवश्यकता छ, तपाईँ र मलाई मुक्ति किन चाहियो, उद्धार किन चाहियो, र मुक्ति र उद्धार भनेको के हो भन्ने विषयमा हामीले यी दिनहरूमा श्रृंखलाबद्ध रूपमा अध्ययन गरिरहेका छौ। आदरणीय श्रोता, त्यही अनुरूप आज पनि हामी एउटा अर्को बुदामा छलफल गर्न आइरहेका छौं। र त्योभन्दा अगाडि हामीले गत हप्ताहरूमा कुराकानी गरेको विषयवस्तुहरूलाई हामी यहाँ केही समय यसलाई स्मरण गराउन चाहन्छौ। सबैभन्दा पहिले हामी स्वभावैले पाप स्वभाव लिएर जन्मिएको कारण हामीले जतिसुकै अवस्थामा असल काम गर्न चाहेर पनि असल गर्न नसकेको कारण हामी पापबाट मुक्त हुनुपर्छ भन्ने विषयमा हामीले हेरेका थियौं। आदरणीय श्रोता, हामीले उत्पत्ति 3:17-19 हेर्यो भने मानिस जो पहिलो मानिस हो आदम र हब्बा, उनीहरू आफै पापमा फसेको कुरा देख्न सक्छौ र तिनैको सन्तानबाट पाप चाहिँ सर्दै सर्दै आज हामीसम्म आइपुगेको कुरा तितो यथार्थ हाम्रो बीचमा विद्यमान छ। सम्पूर्ण मानवता आदमद्वारा मुख्य पापमा जन्मिएकोले प्राकृतिक रूपले नै ती सबै पापी छन् र मानवको आत्मिक गन्तव्य अपरिहार्य र मानवीय क्षमता भन्दा माथि छ। यदि मानिसलाई यो गन्तव्यको पापबाट बचाउन नसकेमा जतिसुकै एउटा मानिस सफल किन नहोस्, मानिस यो दयनीय जीवनबाट कदापि भाग्न सक्दैन। त्यसै कारण परमेश्वरबाट अलगिदा मानिस र दियाबोलस उसको जीवनमा प्रभाव पार्दछ र पापको दासत्वमा पर्दछ र यही दासत्वको कारणले गर्दा हामीलाई मुक्ति चाहिएको हो भनेर हामीले चर्चा गरिसकेका छौ। श्रोता, हामी श्रापको बन्धनमा दबिएका छौ जसलाई समाधान गर्न सम्भव छैन। अर्को, हामी परमेश्वर बिना श्राप, पीड़ा र असफलता जस्ता कुराहरू दिएर जिउँदै थियौं र यस्ता कुराहरूबाट निस्कनको लागि हामीलाई मुक्तिदाताको आवश्यकता पर्दछ। हाम्रो जीवन पापमा आसक्त छ र हाम्रो आशिष न त महिमा केही पनि छैन, बरु त्यसको ज्याला चाहिँ छ, त्यो के हो भने मृत्यु हो। श्रोता, त्यसै गरी तपाईँ हाम्रो जीवन दुष्टको अधीनतामा छ, हामी गलत जीवन जिउँछौ र हामी गलत जीवनमै मर्यौं भने हाम्रा निम्ति नरकको बन्धन अनन्तको लागि तयारी भएर बसेको छ। त्यसै गरी तिनीहरूको जीवन परमेश्वरबाट अलगिएको हुन्छ र यो आत्मिक मृत्यु हो, अर्थात जो पाप र अधर्ममा हिँड्दछन् ती व्यक्तिहरूको जीवन परमेश्वरबाट बिल्कुलै टाढा हुन्छ। त्यसपछि हामी यदि परमेश्वरसँग सम्बन्ध नबनाइकन यस संसारबाट बितेर गयौं भने हामी नरकको दण्डमा पर्नुपर्ने हुन्छ। श्रोता, त्यसै गरी तपाईँ हामी शैतानको नियन्त्रण रहेको कारणले गर्दा हामी घरिघरि उहाँको नियमलाई उल्लङ्घन गर्छौ, पापहरू गर्छौ र जुन कारणले गर्दा हाम्रो आत्मा मरेको छ, त्यही कारण हामीलाई मुक्ति र उद्धार चाहिएको हो। त्यसै गरी समय र प्रवृत्तिमा केन्द्रित जीवन मृत्युतर्फ उन्मुख छ र जो चाहिँ परमेश्वरको शत्रुता हो। हामी संसारसँग मित्र बन्न चाहन्छौ, हामीलाई सबैले रुचाइदियोस् भन्ने चाहन्छौ, तर हामीले कहिले पनि सृष्टिकर्ता परमेश्वरको इच्छा के हो भन्ने कुरालाई चाहिँ कहिले पनि ध्यान दिँदैन। त्यही कारणले गर्दा परमेश्वर र हाम्रो शत्रुता बढेको छ। त्यसकारणले गर्दा हामीले सृष्टिकर्ता परमेश्वरसँगको शत्रुतालाई खत्तम गरेर घनिष्ठता स्थापित गर्नको लागि पनि हामीलाई मुक्ति आवश्यक छ। प्रेसरता र त्यही विषयमा आज हामी अर्को शीर्षकमा कुराकानी गर्न गइरहेका छौ, त्यो के हो भन्दा तिनीहरूको मानसिक र उत्पीडनको बोझले भरिएका हुन्छन् अनि तिनीहरूको आत्मिक आराममा हुँदैनन् र धेरै जस्तो धर्मको माग र नियमहरू केही नभई केवल बोझको रूपमा लादिने कुराहरू मात्रै हुन् भनेर उल्लेख गरिएको छ। श्रोता, आजको स्थिति यस्तै छ, आज हरेक मानिससँग पीड़ा नभएको मानिसै हुँदैन। जस्तो सुकै सुखी र सफल व्यापारी भए तापनि उसको जीवनमा पनि पीड़ाहरू रहन्छ र जस्तो सुकै आम भन्दा आम नागरिक भए तापनि उसभित्र अझै मृत्युको पीड़ा छँदैछ। आदरणीय श्रोता, यहाँ साँच्चै भन्नुपर्दा कुनै मानिस पनि कोही पनि सफल छैन, सबैले पाप गरेका छन् र कोही पनि सन्तुष्ट हुन सकेका छैन। श्रोता, त्यसै कारणले गर्दा हाम्रो यो थाकेको हारेको जीवनबाट विश्राम दिनको लागि प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभयो
र उहाँले यसरी आह्वान गर्नुभयो, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु। आदरणीय श्रोता, एउटा कोही व्यक्तिलाई पछि लाग्दैमा विश्राम पाइन्छ भनेर हामीले कसरी पत्याउन सक्छौ? अब यस विषयलाई हामीले राम्रोसँग मनन गरेर निष्कर्ष निकाल्ने हो भने यसो ख्रिष्ट हामीले कसरी पछ्याउने हो भन्ने कुरा थाहा हुन्छ। हामीले संसारको मानिसलाई पछ्याउँदा उनीहरूलाई जे थाहा छ र उनीहरू जहाँ जान सक्छन्, जस्तो अवस्था भोग्दैछन्, त्यो अवस्थासम्म पुर्याउनको लागि उनीहरूले हामीलाई डोर्याउन सक्छन्, नेतृत्व गर्न सक्छन्। तर त्यसको साटो ख्रिष्ट येशूलाई हामीले पछ्याउँछौ, उहाँका आज्ञाहरूलाई मान्दछौ भने उहाँका आज्ञाहरू भारपूर्ण छैनन् र उहाँका आज्ञाहरू अर्थपूर्ण छन्। र जुन आज्ञाहरूले समाजमा र आफ्नो परिवारमा साँच्ची नै एकता, मेलमिलाप जस्ता कुराहरू ल्याउँदछन्। श्रोता, त्यसकारणले गर्दा प्रभु यीशु ख्रिष्टले जब हामीलाई उहाँको आज्ञाहरूमा हामी हिँड्नलाई अभिप्रेरित गर्नुहुन्छ, हामी उहाँको आज्ञाहरूमा हिँड्छौ भने उहाँले हामीलाई पक्कै पनि असल ठाउँहरूमा पुर्याउन सक्नुहुन्छ। श्रोता, उहाँको आज्ञाहरूलाई पछ्याउँदा उहाँले हामीलाई डोर्याउनु हुने जुन नेतृत्व छ, त्यहाँ पुगिसकेपछि पक्कै पनि हाम्रो जीवन पनि उहाँको जस्तै असल हुँदछ र हाम्रो जीवन पनि सृष्टिकर्ता परमेश्वरसँग मिलाप गर्ने जीवन हुँदछ। श्रोता, अब प्रश्न उठ्छ, तपाईँ र मैले कसलाई पछ्याउँदैछौ? संसारका मानिसहरूलाई पछ्याउँदा त्यो ठाउँमा लगेर केही उपलब्धि होला, तर त्यहाँ विश्राम हुँदैन, त्यहाँ बरु डर, धम्की र त्रासका कुराहरू हुन्छ। तर हामीले ख्रिष्ट येशूलाई पछ्याउँछौ भनेदेखि उहाँले हामीलाई हरेक कुराहरूमा सहभागी गराउन चाहनुहुन्छ, व्यापारमा सहभागी गराउन चाहनुहुन्छ, हरेक कुरामा। आदरणीय श्रोता, उहाँको आशिष चाहिँ दीर्घकालीन आशिष हो र जसले तपाईँ हाम्रो हृदयलाई सान्त्वना दिदछ, जसले तपाईँ र मलाई आनन्दित तुल्याउँदछ। आदरणीय श्रोता, हाम्रो संसारमा हामीले हेर्ने हो भने जहाँसुकै हेरे तापनि बोझ थप्ने र लाद्ने भन्दा कोही पनि भेटिँदैन। हामी धार्मिक क्षेत्रमा हेरौँ, विभिन्न प्रकारका मागहरू छन्, नियमहरू छन्, जसले आज तपाईँ हामीलाई पूर्ण रूपले कंगाल बनाएर खोक्रो पारिसकेका छन्। त्यसै गरी समाजमा हेरौँ, विभिन्न प्रकारका कुरीतिहरू छन्, रूढिवादी परम्पराहरू छन्, ती तपाईँ र मेरो निम्ति बोझ भएर आउँदछन्। व्यापार व्यवसायको विषयमा पनि हेर्न जाउँ, त्यहाँ थुप्रै प्रकारका जोखिमहरूका भारहरू छन्। आदरणीय श्रोता, आज साँच्चै भन्यो भने संसार चाहिँ बस्न लायकको नभएको हामी निष्कर्षमा पुग्न सक्छौ। जहाँ कहीँ आशा भेटिँदैन, जहाँ कहीँ सम्भावना भन्ने कुरा देखिँदैन, जतासुकै अन्यलता, जतासुकै अनिश्चितता, यस्ता कुराहरूले भरिएको हामी देख्न सक्छौ। तर वास्तवमा ख्रिष्ट यीशुले मात्रै तपाईँ हामीमा केही आशा दिन सक्नुहुन्छ। उहाँले 29 पदमा भन्नुहुन्छ, मेरो जुवा आफूमाथि लियो र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। आदरणीय श्रोता, यो सृष्टिकर्ता परमेश्वर जो मानव बनेर यस संसारमा आउनुभयो, उहाँको आवाज हो र उहाँका जुवा आफूमाथि लिनु भनेको उहाँका आज्ञाहरू पालन गर्नु हो, उहाँलाई विश्वास गर्नु हो। र जसै हामीले उहाँमा विश्वास गर्छौ, त्यसपछि हाम्रो भविष्यको आशा निर्धारित हुँदछ, गन्तव्य निर्धारित हुँदछ। श्रोता, हामीले ख्रिष्ट येशूले केवल बोझबाट मात्र मुक्त पार्ने होइन, तर हाम्रो हृदयको अथवा हाम्रो आत्माको तृष्णालाई समेत उहाँले तृप्त पार्न सक्नुहुन्छ। यूहन्ना 7:37 भनेको छ, अब चाडको पछिल्लो दिन अर्थात चाडको प्रमुख दिन उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तिर्खायो भने त्यो मका आओस् र पियोस्। जसले ममाथि विश्वास गर्छ, त्यसले धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदा पानीका खोलाहरू बगी निस्कने छन् भनेर भन्नुभयो। प्रेसता, यो शब्दको भनाइको अर्थ के हो? यो शब्दको भनाइको अर्थ हाम्रो निम्ति आशा र भरोसाको निश्चयता हो। प्रेसता 39 पदमा भनेको छ, यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए भनेर यसको स्पष्टीकरण दिएको छ। आदरणीय श्रोता, अब तपाईँ र म के कुराको खोजी गर्दछौ त्यसमा निर्भर रहदछ। श्रोता, हामीले हेर्ने भने यूहन्ना 13:15 पनि यसरी भन्नुहुन्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, जसो मैले तिमीहरूको निम्ति गरे तिमीहरू त्यसै गर। यसको अर्थ हो, उहाँले कुनै धार्मिक रीतिरिवाजहरू पूरा गर्नु भएन। चेलाहरूले उहाँलाई भेटे र उहाँले असल शिक्षा दिनुहुन्छ,
र उहाँमा आशा र भविष्य छ भन्ने जानेर उहाँको पछि लागे। तर प्रभु यीशु ख्रीष्टले आफ्नो बोझ आफूमाथि लिन उहाँलाई भन्नुभयो र उहाँको बोझ भनेको चाहिँ के हो? उहाँको उदाहरणलाई पछ्याउनु, उहाँको जीवन शैलीलाई आत्मसात गर्नु, उहाँको बोझ आफूमाथि लिनु हो। त्यसो त हामी समाजमा छँदा कहीँ न कहीँ कतै न कतै मानिसको उदाहरणलाई पछ्याएपछि मात्रै हामी आफ्नो स्वतन्त्र रूपले एउटा जीवनशैली निर्धारण गर्न सक्छौ। त्यसकारणले गर्दा अब हामीले संसारको मरणशील मानिसहरूको उदाहरण पछ्याउने, उनीहरूको आदर्श पछ्याउने भन्दा नि येशु ख्रिस्टको आदर्श र येशु ख्रिस्टको नमुनालाई पछ्यायौं भने चाहिँ जो आजभन्दा करिब 2000 वर्ष अगाडिदेखि शुरूआत भएको जो परम्परा छ र जसलाई येशुले शुरूआत गर्नुभयो त्यसलाई पछ्यायौं भने पक्कै पनि हामीले भविष्यको आशा प्राप्त गर्न सक्दछौ। फिलिपी 2:5 पदले भन्दछ, तिमीहरूको यस्तो मन होस् जो ख्रिस्ट येशूमा थियो। श्रोता, उहाँको जुवा लिनु भनेको तपाईँले र मैले आफूले आफूलाई ख्रिस्टको मनलाई धारणा गर्नु हो। र त्यसै गरी पहिलो पत्रुस 2:21 भनेको छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, ख्रिस्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नु भयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडी जानुभयो, तिमीहरू उहाँकै पाइलामा हिँड्नु पर्छ। यो सुसमाचारको मामलामा बताइएको हो र सुसमाचार उहाँको राज्यको गवाही दिनु र येशु ख्रिस्टले दिनुहुने मुक्ति र उद्धारको बारेमा बताउनु रहेको छ। जब हामी तपाईँ यसो गर्छौ त्यसपछि हामीले येशु ख्रिस्टको बोझलाई धारण गरिरहेका हुन्छौ र उहाँको मिसनलाई अगाडि सारिरहेका हुन्छौ। पहिलो योना 2:6 पदमा भनेको छ, उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नु पर्छ भनिएको छ। येशु ख्रिस्टले भन्नुभएको छ, यदि तिमीहरू ममा रह्यौ भने तिमीहरूले फल फलाउनेछौ। र हामी आफैले आफूले म उहाँमा छु भनेर भन्छौ भने हामीले सम्पूर्ण चाल चलनबाट उहाँको इच्छा अनुसार र उहाँको चाल अनुसार चल्नु पर्छ भनेर बताइएको छ। प्रिय श्रोता, जब हामी यसो गर्छौ हामीले उहाँको बोझलाई आफूमा लिइरहेका हुन्छौ र संसारको र पापको दासत्वलाई छोडिरहेका हुन्छौ। भजन संग्रह 116:7 भन्छ, फेरि एकपल्ट हे मेरो प्राण त फेरि शान्त हो किनभने परमप्रभुले तेरो उपकार गर्नु भएको छ। हाम्रो हृदयको अन्तस्करणदेखि परमप्रभु परमेश्वर अर्थात येशु ख्रीष्टले गर्नुभएको कार्यहरूलाई स्मरण राखेर अगाडि बढ्नु भनेको तपाईँ र मैले येशु ख्रीष्टको बोझ आफूमाथि लिनु हो। यर्मिया 6:16 भनेको छ, परमप्रभु यसो भन्नुहुन्छ, दो बाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध, असल मार्गहरू कहाँ छ त्यो सोध र त्यसैमा हिँड, र तिमीहरूले आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ हामी त्यसमा हिँड्ने छैनौ। आदरणीय श्रोता, यर्मिया 6:16 इसरायलीहरूको परमेश्वर प्रतिको यिनै अनाज्ञाकारिताको कारण उनीहरूले धेरै दुःख पाएको र बन्धनमा परेको हामी देख्न सक्दछौ। प्रिय श्रोता, अनि पछि मात्रै जब उनीहरूले पश्चाताप गरेर फर्के त्यसपछि उहाँले भन्नुभए अनुसार 70 वर्षको अन्तमा उहाँले आफ्ना जनहरूलाई आफ्नो राज्यमा पुनः लिएर आउनुभएको कुरा हामी देख्न सक्दछौ। तादनि श्रोता, यसकारणले गर्दा तपाईँ हामीले संसारको जुवा बोक्नु निकै बोझिलो छ र गाह्रो छ, तर सृष्टिकर्ता परमेश्वर येशु ख्रीष्टको आज्ञालाई पालन गर्नु निकै सजिलो र सहज पनि रहेको छ। प्रेसर त अब तपाईँ कस्तो प्रकारको जीवन जिउन चाहनुहुन्छ? विश्रामको जीवन जिउन चाहनुहुन्छ अथवा सकुनको जीवन जिउन चाहनुहुन्छ अथवा दिनभरिको भागदौड अथवा दुःख कष्टले भरिएको जीवन जिउन चाहनुहुन्छ? यदि त्यसो हो भने तपाईँले अब सबै प्रकारका बेतुकका जो सम्बन्धहरू छ तिनीहरूलाई तपाईँले तोड्नुहोस्। जो बिना अर्थका सम्बन्धहरू हुन सक्छ, तपाईँको बिना अर्थको सम्बन्ध मदिरापानसँग हुन सक्छ, मद्यपान र सुर्ती सेवन जस्ता कुराहरूसँग हुन सक्छ अथवा लागु औषध सम्बन्धी कुनै कुराहरू हुन सक्छ। तपाईँलाई स्मरण गराउन चाहन्छु, यी सब कुराहरूले तपाईँलाई कहिले पनि शान्ति दिनेवाला छैन। तपाईँ यो कुराबाट मुक्त हुनुपर्छ। यस्तो कुराबाट जब तपाईँ मुक्त हुनुहुन्छ र तपाईँले ख्रिस्ट येशूमा पछ्याउने गर्नुहुन्छ त्यसपछि तपाईँका बन्धनहरू तपाईँका बोझहरू उत्रिँदै गएका छन् भनेर हामी भन्न सक्छौ। प्रिय श्रोता, यसकारणले गर्दा तपाईँ स्वतन्त्र हुन चाहनुहुन्छ भने येशु ख्रिस्ट बाहेक अर्को कुनै पनि विकल्प तपाईँ हाम्रो बीचमा कहिले पनि छैन। यर्मिया 6:16 हामीले हेर्ने हो भनेदेखि तिमीहरूले जहाँ जहाँ दो बाटो भनेको जहाँ जहाँ काम गर्दाखेरि शंका लाग्छ भनौ अन्यलता आउँछ त्यो समय उभिएर हेर्नु अर्थात प्रार्थना गर्नु र सृष्टिकर्ताबाट सही निर्णयको क्षमता माग्नु रहेको छ।
प्राचीन मार्गहरूको विषयमा सोध भनेर भनिएको छ। पुरानो बाटाहरू जसले तपाईँ हामीलाई एउटा अनुभव सिकाउँछ र इसरायलीहरूलाई परमेश्वरले यही भन्नुहुन्छ, पुराना बाटोहरू सोध जो बाटोहरूमा तिमीहरूका पिता पुर्खाहरू हिँडेका थिए। तर उनीहरूले परमप्रभुलाई त्यागेर अन्य कुराहरूतिर मन लगाएका थिए, त्यही भएर उनीहरू निराशामा परे। तर जब यर्मियाको समय आयो त्यतिखेर यर्मिया चाहिँ सच्चा परमेश्वरका आत्मिक जन थिए जसलाई कुनै पनि प्रकारको पानीले छुन सकेन। प्रेसोता त्यसकारणले गर्दा यर्मिया अगम वक्ताले असल बाटो हिँड्नको लागि उनीहरूलाई सुझाएका थिए, तर उनीहरूको प्रतिक्रिया थियो हामी हिँड्ने छैनौ, हामी परमेश्वरको वचनमा सान्त्वना पाउँदैनौ भन्ने उनीहरूको विचार थियो। त्यही कारण उनले न्याय तोकिदिए, उनले न्याय घोषणा गरिदिए र उनीहरूको जीवन 70 वर्षमा बोझिलो भयो। प्रेसता यदि तपाईँ हाम्रो पाप क्षमा भएको छैन भने हामी चाहिँ जन्मभरि हाम्रो जीवन बोझिलो हुन्छ, र यदि तपाईँ आशिषमय जीवन जिउन चाहनुहुन्छ, शक्तिशाली जीवन जिउन चाहनुहुन्छ भने परम प्रभु परमेश्वरलाई तपाईँले ग्रहण गर्नुहोस् र उहाँको नाममा मात्रै तपाईँले साँचो विश्राम प्राप्त गर्न सक्नुहुन्छ। ख्रिस्ट येशूको नाममा मात्र तपाईँले साँचो विश्राम गर्न सक्नुहुन्छ। श्रोता यति भन्दै अब भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मिक जागरण गुड न्यूज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। हवस् श्रोता अब भने यिनै ठेगानाको साथसाथै पनि आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ र प्रविधि कक्षबाट प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। दाइ, विगत केही दिनदेखिबाट चाहिँ हामीले हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा चाहिँ पुरानो करारको अयुबको पुस्तकबाट चाहिँ निरन्तर रूपमा हाम्रो यो अध्ययनलाई चाहिँ अगाडि बढाइरहेका छौं। हामीले अयुब र उनका साथीहरू बीच भएका संवादहरू पनि हेर्दै आएका छौं, जुन अत्यन्तै आशिषमय रहेको छ। भने आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरू अथवा कुन चाहिँ कुराहरूलाई लिएर चाहिँ यो अध्ययनलाई चाहिँ निरन्तर अगाडि बढाउनेछौ?
2: भाइ, आजको अध्ययन वास्तवमै धेरै व्यवहारिक र आशिषमय छ। अघिल्ला दिनहरूमा हामीले अयुब र उनका साथीहरूको संवाद सुनिरहेका थियौं, तर आज हामी परमेश्वर आफैले अयुबसँग बोल्नु भएको र उहाँलाई सिकाउनु भएको कुराहरूलाई हेर्नेछौं।
1: दाइ, तपाईँले भन्नुभयो परमेश्वरले अयुबलाई सिकाउनु भयो। अघिल्लो अध्ययनमा हामीले आधी बिहिरी आएको घटना पनि देखेका थियौं कि आजको अध्ययनमा हामी परमेश्वरको उपस्थितिलाई अझ स्पष्ट रूपमा देख्नेछौं।
2: आजको अध्ययनमा हामी परमेश्वरको महानता र उहाँको सार्वभौमिकता देख्नेछौ। परमेश्वरले अयुबलाई उहाँ नै सम्पूर्ण सृष्टिका सृष्टिकर्ता हुनुहुन्छ भन्ने सत्यलाई प्रकट गर्नुहुन्छ।
1: त्यसो भए दाइ, अयुबको यो अध्ययनले केवल दुःख, विनाश र विपत्तिका कुरा मात्र होइन, तर आशा, भरोसा र असल परिवर्तन परमेश्वरमै पाइन्छ भन्ने शिक्षा पनि दिइने रहेछ जस्तो मलाई लाग्यो।
2: हो नि त भाइ, यो अध्ययनले परमेश्वरका कामहरू र उहाँको सृष्टि मानिसको सोचभन्दा धेरै फराकिलो र गहिरो छ भन्ने पाठ हामीलाई सिकाउनेछ।
1: साथीहरूलाई जति पनि तपाईँले यी कुराहरू बताउनु भयो, यी कुराहरूलाई चाहिँ हाम्रो मस्तिष्कमा र हाम्रो हृदयमा राख्दै अब ढिला नगरिकन हाम्रो यो मुक्तिको मार्ग अध्ययनतर्फ चाहिँ अघि बढाउँ।
3: आशा गर्दछु आज पनि मनको तयारीमा अनि प्रार्थनाको साथ बाइबल अध्ययनको निम्ति आइपुगिसक्नु भएको छ। अब आउनुहोस् प्रार्थना गरौं। स्वर्गीय पृथ्वीमा विराजमान हुनुहुने हाम्रो जीवित अनि सामर्थी परमेश्वर बुबा, हामी तपाईँको महान प्रेम, असीम अनुग्रहको लागि धन्यवाद दिन चाहन्छौं, किनकि प्रभु कारण नै आज हामी जो छौ सो छौ। हामी त प्रभुजी एउटा नलायक तुच्छ व्यक्तिहरू थियौं, पापमा गुमेका निन्दित व्यक्तिहरू थियौं, नरकतिर लागिरहेका असहाय पापीहरू थियौं, तर तपाईले आफ्नो अनुग्रह हामी प्रत्येकमाथि दर्शाउनुभयो। आफ्नो एकलौते पुत्र प्रभु येशूलाई यस संसारमा पठाउनु भएर र उहाँ हाम्रो पापको निम्ति कलवारीको क्रुसमा मर्नुभयो र हामीलाई पापबाट उद्धार र मुक्ति दिनुभयो, किनकि प्रभु हामीले त्यस क्रुसको तपाईँको कार्यमा, येशू प्रभुको कार्यमा विश्वास गर्यौं। र प्रभु आज तपाईँले हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, हामीलाई अनन्त जीवनको आश्वासन र निश्चयता दिनुभएको छ, धन्यवाद छ। अनि प्रभु तपाईँले हामीलाई त्यति मात्र होइन हरेक क्षेत्रमा आशिष दिनुभएको छ। तपाईँले हामीलाई यी हाम्रा महान श्रोताहरू दिनुभएको छ जसले आफ्नो समय हामीलाई यस वचन अध्ययनमा सँगै अध्ययन गर्ने काममा साथ दिइरहेका छन् र आफ्नो बहुमूल्य समय निकालेर यो वचन अध्ययनमा उनीहरू लागिरहेका छन्। तपाईँले यो हृदय, तपाईँको वचन सुन्ने अनि त्यसको अध्ययन गर्ने मन दिनुभएको लागि धन्यवाद दिन चाहन्छौ। तपाईँले उहाँहरूलाई आफ्नो वचनद्वारा आशिष दिनुभयो र आफूले उठाएका आशिषका कुराहरू हामीलाई पत्रद्वारा अवगत गराइरहेका छन्। हामी पनि उहाँसँगै धेरै धेरै खुसी छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। कति हाम्रा विश्वासी मित्रहरू, हाम्रा श्रोता मित्रहरू दुःखमा कष्टमा थिए, तर प्रभु तपाईँले उनीहरूलाई सहायता दिनुभयो। तपाईँले तिनीहरूलाई ती सबै समस्याबाट मुक्त गर्नुभयो। आफ्नो आनन्द, आफ्नो शान्ति दिनुभयो, आफ्नो छुटकारा दिनुभयो। तपाईँलाई धन्यवाद दिन चाहन्छौ। र आज कतिजना समस्यामा होलान्, दुःखमा होलान्, कष्टमा होलान्, मलाई थाहा छैन, तर प्रभु तपाईँलाई थाहा छ। प्रार्थना छ तपाईँ उनीहरूमाथि विशेष अनुग्रह गर्नुहोस्। यदि कोही आँसुमा छन् भने तिनीहरूको आँसु पुछिदिनुहोस्। यदि कोही दुःखमा छन् भने, कष्टमा छन् भने तिनीहरूलाई प्रभुजी आफ्नो त्यो दयालु हातको स्पर्श दिनुहोस् र प्रभु आफ्नो चङ्गाई, आफ्नो शान्ति, आनन्द दिनुहोस्। तिनीको टुटेको हृदयमा मलमपट्टी लगाइदिनुहोस्, किनकि प्रभु तपाईँ मात्र एक त्यस्तो स्थान हो जहाँ सबैले शरण पाउँछ अनि समस्याको समाधान पाउँछ, असहायले सहारा पाउँछ। कतिजनाले सायद विभिन्न परिस्थानी परिस्थितिको कारण आफ्नो आशा छोडिसकेका होलान्, त प्रभु तपाईँमा सबै कुरा सम्भव छ। म उनीहरूको जीवनलाई तपाईँको त्यो अनुग्रही हातमा राख्न चाहन्छु। तपाईँ उनीहरूलाई सम्भाल्नुहोस् प्रभु, तपाईँ लिनुहोस् प्रभु, र प्रभु तिनीहरूलाई त्यो उमङ्ग, त्यो शान्ति दिनुहोस् जुन तिनीहरूले अगाडिका दिनहरूमा आफ्नो जीवनमा अनुभव गरिरहेका थिए। प्रत्येक विद्यार्थी भाइ बहिनीहरूलाई, नानीहरूलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, बुद्धि ज्ञान दिनुहोस्, ताकि प्रभु उनीहरूले आफ्नो अध्ययनमा सफलतापूर्वक पूरा गर्न सकुन्, राम्रो नतिजा, राम्रो परिणाम लिएर। अनि प्रत्येक व्यवसायीहरूलाई, व्यापारी श्रोताहरूलाई पनि तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई आशिष दिनुहोस्, उनीहरूको पेसामा, उनीहरूको नोकरीमा, उनीहरूको परिवारमा, तमाम क्षेत्रमा तपाईँको आशिषको हात भएको होस् प्रभु। प्रभुजी, साथै म प्रार्थना गर्छु कि तपाईँ उनीहरूलाई सधैँ तपाईँको वचन अध्ययनमा लागिरहने, तपाईँसँगको प्रेममा रमिरहने र जोडिरहने हृदय र मन दिनुहोस्। धन्यवाद प्रभु तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको लागि अनि उत्तर दिनुभएको लागि। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन अय्युब 38 र 39 अध्यायबाट गर्न गइरहेका छौं। हामीले अघिल्लो दिनमा देख्यौं अय्युबलाई एकलाई छोडिए, अहिले परमेश्वर यस मानिसको कमजोरीको देखाउनुहुन्छ। परमेश्वरले उसको अपर्याप्तको औल्याउनुहुन्छ। परमेश्वर अति नै महान हुनुहुन्छ। अमित्र यहोवा अय्युबसँग व्यवहार गर्न आरम्भ गर्नुहुन्छ। असल शिक्षकको चिनो यो हो कि उसले त्यस स्थानबाट आरम्भ गर्छन् जहाँ विद्यार्थीलाई छोडिएको थियो। उसले त्यहाँबाट सुरु गर्नेछ जहाँ विद्यार्थी छन् र त्यस स्थानसम्म लानुहुन्छ जहाँ उसले तिनलाई ल्याउन चाहन्छन्। परमेश्वर शिक्षा हुनुहुन्छ, परमेश्वर गुरु हुनुहुन्छ, शिक्षक हुनुहुन्छ। उहाँले अय्युबलाई सिकाउनुहुनेछ। प्रभु येशु ख्रिस्ट पनि अति महान शिक्षक हुनुहुन्छ। आज उहाँ हामीलाई सिकाउन चाहनुहुन्छ। यो कुराको ध्यान दिनुहोस्, यहाँ परमेश्वरले अय्युबलाई सिकाउँदाखेरि उहाँले त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ तिनीहरू छोडिएथे, अर्थात प्राकृतिमा। आँधी आइरहेको छ अनि परमेश्वर सृष्टिकर्ताको रूपमा देखा पर्नुहुन्छ र उहाँले यस मानिसलाई त्यस स्थानमा ल्याउनुहुनेछ जहाँ उहाँ तिनलाई ल्याउन चाहनुहुन्छ। प्रभु येशूले पनि त्यस तरिकामा सिकाउनु भयो। मलाई लाग्दैन कि प्रभु येशूका दृष्टान्तहरू कल्पना गरिएका थिए, अर्को शब्दमा खालि कल्पनाहरू मात्र थिए। उहाँ त्यस दिनका मानिसहरूको जीवनहरूको रोकिएर अवलोकन गर्थे, अध्ययन गर्थे र त्यही नै उहाँको दृष्टान्त हुन्थ्यो। तिनीहरू जहाँ हुन्थे उहाँ तिनीहरूलाई त्यहाँ
4: नै भेट्नुहुने थियो। उदाहरणको निम्ति मती 13:3-9 पदमा हेर्नुहोस्, त्यहाँ भनिएको छ, त्यहाँ उहाँ भन्नुहुन्छ, हेर किसान बिउ छर्न गए, पूरा पलिस्तिनभरि साना डाँडाहरू पहाड़हरू हुन्थ्यो र जहाँ जहाँ उहाँ जानुहुन्थ्यो उहाँले किसानहरूलाई बिउ छरेको देख्नुहुन्थ्यो। अनि मती 13:33 पदमा देख्छौ जहाँ प्रभु भन्नुहुन्छ, स्वर्गको राज्य खमीर जस्तो हो जो एउटी स्त्रीले 3 पाथी गहुँको पिठोमा त्यो जम्मै खमीर नहुन्जेल लुकाइराखे। त्यो आम अनुभव थियो र येशूले आइमाईहरूले त्यसो गरेको बार बार पटक पटक देख्नु भयो। प्रभु येशूले आफ्नो शिक्षा त्यस स्थानमा शुरू गर्नुभयो जहाँ मानिसहरू थिए, जहाँ मानिसहरू हुन्थे। त्यसपछि तिनीहरूलाई त्यस स्थानमा ल्याउनुहुन्थ्यो जहाँ उहाँ तिनीहरूलाई भएको चाहनुहुन्थ्यो। हामी यो शिक्षा दिने सिद्धान्त पूरा बाइबलभरि देख्छौ, जुन महान शिक्षा हो जुन मानिसहरू कहाँ उपलब्ध छ। यो त्यस स्थानबाट सुरु हुन्छ जहाँ हामी छौ र सिकाउँछ र त्यस स्थानमा हामीलाई ल्याउँछ जहाँ परमेश्वर हामीलाई भएको चाहनुहुन्छ। अहिले हामी पत्ता लगाउँछौ कि जहाँ अय्युब छन् त्यस स्थानबाट उहाँ अय्युबसँग व्यवहार गर्न आरम्भ गर्नुहुन्छ। 38:1 पदमा भनिएको छ, तब परम प्रभुले अय्युबलाई आधी भेरीबाट यसरी जवाब दिनुभयो। परमेश्वरले अय्युबलाई आधी भेरीबाट जवाब दिनुहुन्छ। परमेश्वर सृष्टिकर्ताको रूपमा उससँग बोलिरहनु भएको छ। यहाँ भनिएको छ, तब परम प्रभुले अय्युबलाई आँधी बेरीबाट यसरी जवाब दिनुभयो। कसरी? पद्धतिमा भनिएको छ, यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो योजनालाई धमिल्याउन खोज्छ? हामी यो पत्ता लगाउनेछौ कि अन्तिममा अय्युब यो भन्न इच्छुक हुनेछन् कि उसले बिना ज्ञान बिना सोच यस्ता व्यर्थका कुराहरू मुखबाट निकाले। मेरो मित्र, त्यो भएन, पाप हो। परमेश्वर भन्नुहुन्छ, यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो योजनालाई धमिल्याउन खोज्छ? आगे लगातार 3-4 पदमा उहाँ भन्नुहुन्छ, तेरो कम्मर कसेर मर्झै खडा हो, म तँलाई सवाल गर्छु र तैले मलाई जवाब दे। पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। मित्र, यो नै पद हो जुनलाई म भूगर्भ शास्त्र सम्बन्धित हरेक पुस्तकको अगाडि राख्न चाहन्छु, तर तिनीहरू मलाई यो गर्न दिँदैनन्। पुस्तक चाहे क्रिस्चियनले लेखेको होस् या अक्रिस्चियनले लेखेको होस्, त्यसले कुनै भिन्नता बनाउँदैन। म सोच्दछु कि यसलाई त्यस्तो किसिमको पुस्तकमा राख्नुपर्छ। 4 पदमा भनिएको छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। मित्र, यो असल प्रश्न हो। आज शून्यमा अन्तरिक्षमा कुन त्यो कुरो हो जुनले पृथ्वीलाई अडाएको छ स्थिर रूपमा? यसको मुनि यसलाई अड्याउने थाम्ने कुनै चिज छैन। किन यो कुनै दिशामा जान सुरु गर्दैन त? किन यो खाली वृत्तकारमा वरिपरि मात्र घुम्छ? के यो केले चाहिँ यसलाई वरिपरि निरन्तर रूपमा घुमाउँदछ? यो स्पष्ट छ कि यो हजारौं लाखौं वर्षदेखि भइरहेको छ। प्रश्न हो, पृथ्वीको जग बसाल्दा त कहाँ थिइस्? आज केही मानिसहरू केही पत्थरका टुक्राहरू हेरेर हजारौं लाखौं वर्ष पहिले के भएथ्यो, के घटेथ्यो, अरबौं वर्ष पहिले के भएथ्यो र पृथ्वीको सृष्टि कहिले भएथ्यो, सो कुराको जान्ने हुँ भनी देखा पर्दछन्। यहाँ परमेश्वर सोध्नुहुन्छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिइस्? तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। अनि आगे लगातार 5 र 6 भन्नुहुन्छ, त्यसको नाप कसले ठहरायो? तैले त जान्नु पर्ने, कसले त्यसमा नापेको, यानी नापको डोरी टाँग्यो, त्यसलाई थाम्ने खामाहरू कहाँ अडाएका छन्, त्यसको जगको ढुङ्गा कसले बसाल्यो? यो स्पष्ट छ कि अय्युबको पुस्तक कुनै शास्त्रको वचन लेखेको समय अवधि भन्दा पहिले नै बाट आएको छ। परमेश्वर अय्युबसँग त्यस पोइन्टमा शुरू गर्नुहुन्छ जहाँ उहाँले त्यस विशेष समयमा सबै मानिसहरूसँग शुरू गर्नुभएको थियो, अर्थात सृष्टिको पोइन्टमा। पावल यो उही पोइन्टमा शुरू गरे जब उसले सम्पूर्ण मानव जाति कहाँ परमेश्वरको प्रकाशको बारेमा बात गरे। रोमी 1:18-20 पदमा पावल भन्छन्, किनभने सत्यतालाई अधर्ममा दबाई राख्ने मानिसहरूका सारा भक्तिहीनता र अधर्मको विरूद्धमा स्वर्गीयबाट परमेश्वरको क्रोध प्रकट भएको छ, किनभने परमेश्वरको क्रोध प्रकट भएको छ, किनभने परमेश्वरको विषयमा जान्नुपर्ने कुरो तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले तिनीहरूलाई प्रकट गरिदिनु भएको छ, किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँको कामद्वारा छर्लङ्गै बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको भावना छैन। हाम्रो निम्ति यो कुरा देख्न सबै महत्वपूर्ण कुरा छ कि परमेश्वर त्यस दिनमा आफ्नो सृष्टिद्वारा आयुषसँग र सबै मानव जातिसँग बोलिरहनु भएको छ। त्यस समयमा कुनै नास्तिकवाद थिएन, बरु त्यस बेला अनेक देवताहरूमा आस्था र विश्वास गर्दथे। तिनीहरूले वास्तवमा सृष्टिकर्तालाई भन्दा उहाँको सृष्टिहरूलाई बनाएका कुराहरूलाई पूजा गरे। यही नै बारेमा पाउले निरन्तर रोमी 1:21-23 पदमा कुरा गर्छन्। म यस खण्डलाई यहाँ अझ विस्तृत वर्णन गर्न चाहन्न, यसले सृष्टिसँग सरोकार राख्दछ। आज तपाईँ र म रहने यो भौतिक विश्वसँग पृथ्वीसँग यसले सरोकार राख्दछ। अनि पाउल रोमी 1:1 भन्छन् कि सृष्टिहरूले परमेश्वरको बारेमा कुरा गर्दछ, सृष्टिहरूले परमेश्वरको अस्तित्वको बारेमा प्रकट गर्दछ, अर्थात परमेश्वरको व्यक्तिको, परमेश्वरको शक्ति र परमेश्वरको बुद्धि ज्ञानको कुरा गर्दछ। सृष्टिले हाम्रा परमेश्वरको महानताको प्रकट गर्दछ। ओ तपाईँ कति महान भन्ने एउटा भजन छ, हाउ ग्रेट दौ आर्ट, तपाईँ कति महान, परमेश्वरको बारेमा कुरा गर्दछ। सृष्टिहरूले परमेश्वरको अस्तित्वको बारेमा प्रकट गर्दछ, अर्थात परमेश्वरको व्यक्तिको, परमेश्वरको शक्ति

मित्र, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले अति नै धेरै कुरा जान्नुहुन्छ जुन मानिसले जान्दैन। यो कुराको थाहा पाउन आवश्यक छ। भनिएको छ, पृथ्वीको जग मैले बसाल्दा त कहाँ थिएस, तैले जान्दछस् र बुझ्दछस् भने मलाई बता। त्यसको नाप कसले ठहरायो, तैले त जान्नु पर्ने, कसले त्यसमा नापको डोरी टाँग्यो। आगे सात पदमा भन्नुहुन्छ, त्यस दिनको मिरमिरे उज्यालोमा तारहरूले एकसाथ गाए र स्वर्गीय जनहरू रमहाटले कराए। वास्तवमा मानिस यस परमेश्वरको संसारमा विश्वमा अति नै धेरै समय पछि बादमा आएको हो। मानिसलाई सृष्टि गर्नुभन्दा धेरै समय अघि त्यहाँ सृष्टिमा रमहार थियो। मेरो मित्र, यदि तपाईँ उहाँको सन्तान हुनुहुन्छ भने तपाईँले आफ्नो जीवनमा आनन्द र रमहाट पाउनुहुनेछ। परमेश्वर तपाईँ रमहाटमा रहेको चाहनुहुन्छ, खुशी र शान्तिमा रहेको चाहनुहुन्छ, अनि उहाँ तपाईँ रमहाटमा हर्षमा भएको चाहनुहुन्छ। म आशा गर्दछु कि आज परमप्रभुको आनन्द नै तपाईँको आनन्दको भाग हो। अनि यहाँ केही चाखलाग्दा पदहरू छन् जुन म पढिदिन्छु। 22-23 पदमा भनिएको छ, के त हिउँको भण्डारमा पुगेको छस्, अथवा असिना थुपारेको स्थान तैले देखेको छस, जो मैले विपत्तिको दिनको युद्ध र लडाईको घड़ीको निम्ति तयार पारिराखेको छु। मित्र, केही अनोखा अर्थ खोलाइहरू यस पदहरूबाट धेरैहरूले लिएको छ कि कसरी हिउँ र असिनालाई युद्धमा उहाँले प्रयोग गर्नुहुनेछ भनेर। अमित्र, म यस पदहरूमा चाहिँ यस कुरासँग सहायता सहमतमा छुइन। म जान्दछु र इतिहास साक्षी छ कि हिउँले नै नेपोलियनलाई हराएको थियो। अनि प्रकाश 8:7 पदले हामीलाई भन्छ, पृथ्वीको एक दण्डमा परमेश्वरले असिनाको प्रयोग गर्नुहुनेछ। तर यहाँ चाहिँ अयुबलाई परमेश्वरले खालि यही पोइन्ट मात्र, विषय मात्र बनाइरहनु भएको छ। उहाँका सृष्टि मानिसको बुझाइ समझ भन्दा परको छ, बाहिरको छ। खालि परमेश्वरले मात्र यी कुराहरू जान्न सक्नुहुन्छ। उहाँ निरन्तर तारा जस्तो चम्कने आकाशहरूको बारेमा बोल्नुहुन्छ। 31-32 पदमा भन्नुहुन्छ, 38:31-32 के त किरकिट ताराको पुञ्जलाई बाँध्न सक्छस्, अथवा मृग सिराको पेटी फुकाल्न सक्छस, कि तैले राशि चक्रका चिन्हहरू तिनका ऋतु ऋतुमा निकाल्न सक्छस, अथवा सप्तर्षी तारा र तिनका दललाई डोर्याउन सक्छस। आकाशहरूमा हुने ती महान ताराहरूको बारेमा हामी के जान्दछौ? म जान्दिन कि प्राचीन मानिसहरूले त्यसको बारेमा कति जान्दछन्, तर यो स्पष्ट छ कि हामीले भन्दा तिनीहरूले यसको बारेमा, यिनीहरूको बारेमा धेरै जान्दथे। यो मेरो सोचाइ र बुझाइ हो कि मिश्रीहरू, इजिप्सियनहरू सूर्यको दूरीको नापको ठिक तरिकामा नाप्न सके, त्यसकारण तिनीहरूसँग पर्याप्त ज्ञान बुद्धि थियो। के तपाईँले परमेश्वरलाई उहाँको सृष्टिद्वारा थाहा पाउनु भएको छ? के तपाईँ वास्तवमा परमेश्वरलाई सृष्टिद्वारा चार पाउनु भएको छ? म सोच्दछु कि परमेश्वरले अय्युबलाई यो कुरा स्पष्ट पारिरहनु भएको छ कि सृष्टिहरूले उहाँको महानताहरूको प्रकट गर्दछ। कसैले पनि परमेश्वरलाई उहाँको सृष्टिद्वारा जान्न सक्छन्, तर ती उहाँको सृष्टिहरूले मानिसलाई परमेश्वरको उद्धारको ज्ञानमा ल्याउँदैन। हा मित्र, 38 अध्यायले परमेश्वरलाई उहाँको भूतपूर्व सृष्टिमा देखाएको छ, अनि अध्याय 39 परमेश्वरलाई प्राकृतिमा प्रकट गर्नेछ, अर्थात उहाँको आफ्नो सृष्टिको निरन्तर जारी राख्नेवाला वा थाम्नेवालाको रूपमा प्रकट गर्नेछ। यो नै यस वर्तमान दिनमा उहाँको सृष्टिद्वारा उहाँको आफ्नो प्रकाश हो। 39:1 पदमा भनिएको छ, घोरल कहिले जन्मन्छ, के तैले जान्दछस्? हरिणीको प्रसव वेदनामा के तैले त्यसको हेरचाह गरेको छस्? परमेश्वर प्राकृतिको परमेश्वर हुनुहुन्छ। आज जे जति कुरा प्राकृतिमा गर्छ त्यो यस कारणले गर्छ किनभने परमेश्वरले तिनीहरूलाई घट्ने काम गराउनुहुन्छ। परमेश्वर बेगर प्राकृति मृत बेकार हुनेछ र केही पनि हुने छैन, कुनै पनि घटना घट्ने छैन।

0: त्यहाँ वसन्त हुने छैन, त्यहाँ ऋतु हुने छैन, त्यहाँ शिशिर ऋतु हुने छैन, वर्षा हुने छैन, कुनै जाडो याम हुने छैन, कुनै आँधी तुफानहरू हुने छैन, यो विश्वमा कुनै हलचल गति हुने छैन परमेश्वर बेगर। यो सबै ठप्प हुने थियो यदि यसको पछाडि त्यहाँ सृष्टिकर्ता र यसलाई निरन्तर जारी राख्नेवाला नभए। त्यही नै पोइन्ट परमेश्वर यो मानिस अयुबलाई बनाइरहनु भएको छ, उहाँले आफ्नो महानताको प्रकट गरिरहनु भएको छ। अर्को दिन हामी निरन्तर परमेश्वरले अयुबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुभएको कुरा देख्नेछौ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
1: आजको दिन पनि सधैँ झै एकदमै धेरै आशिषमय र सचेत गराउने खालको रह्यो। यस अध्ययनले परमेश्वरको महानताको अगाडि हाम्रो सोच र आकलन केही पनि होइन रहेछ भन्ने चाहिँ हामीलाई बुझाएको छ। सम्पूर्ण ब्रह्माण्डका सृष्टिकर्ताले सबै कुरालाई ठिक र व्यवस्थित रूपमा चाहिँ सञ्चालन गर्नुभएको छ। उहाँको महानताको पूर्ण वर्णन हामी गर्न सक्दैनौ, तर उहाँलाई धन्यवाद र महिमा दिन भने अवश्य पनि सक्छौ।
2: हो नि त भाइ, तपाईँले बिल्कुलै सही कुरा गर्नुभयो। आजको अध्ययनले परमेश्वरले अयुबलाई उनी जुन अवस्थामा थिए त्यही अवस्थाबाट सिकाउन र उठाउन काम गर्नुभएको तथ्यलाई स्पष्ट रूपमा हामीले थाहा गरेका छौं।
1: साँच्चै नै दाई, र अर्को कुरा, परमेश्वरको अगाडि हाम्रो ज्ञान र सोच चाहिँ अधुरो छ। उहाँले हामीलाई हाम्रो आफ्नै अवस्थाबाट सिकाउन र उठाउन चाहनुहुन्छ, त्यसैले हामीले उहाँमाथि भरोसा राख्न चाहिँ अत्यन्तै आवश्यक छ।
2: ठिक भन्नुभयो भाइ तपाईँले। परमेश्वर हामीलाई आनन्द, शान्ति र आशिषपूर्ण जीवनमा देख्न चाहनुहुन्छ। यसका लागि हामीले आफ्नो जीवन उहाँमा समर्पण गर्नु अत्यन्त आवश्यक छ।
1: अवश्य पनि दाई, र अर्को कुरा के पनि छ भने उहाँ सम्पूर्ण सृष्टिका मालिक र सृष्टिकर्ता पनि हुनुहुन्छ, त्यसैले उहाँलाई सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा चिन्न अत्यन्तै आवश्यक छ।
2: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, के तपाईँहरूले पनि परमेश्वरलाई आफ्नो सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा चिन्नु भएको छ? किनकि सम्पूर्ण सृष्टिले परमेश्वरको महानतालाई प्रकट गर्दछ। उहाँ नै सम्पूर्ण प्रकृतिका एकमात्र परिचालक हुनुहुन्छ।
1: साँच्चै नै आजको सम्पूर्ण अध्ययनबाट हामी एकदमै धेरै आशिषित भएका छौं भनिकन म आशा गर्दछु। र आदरणीय श्रोताहरू, म हजुरहरूलाई यही नै अनुरोध गर्न चाहन्छु कि आजको अध्ययनले तपाईँहरूको हृदय छोएको छ र मुक्तिको मार्ग अध्ययनको यात्राबाट चाहिँ आशिषित महसुस गर्नुभएको छ भने कृपया हामीसँग आफ्ना विचार र प्रार्थनाहरू साझा गर्नुहोस्। साथै यदि तपाईँका कुनै प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्झनुहोस्, हामी तपाईँहरूको निम्ति निरन्तर प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वरले हामी सबैलाई चाहिँ प्रशस्त आशिष दिनुभएको होस् भन्दै अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको कामना हामी गर्दछौ। र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनुहुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पर्वतहरू हल्लाइए र डाँडाहरू हटाइए, तापनि समस्त मानिसहरू प्रतिको आफ्नो अटुट प्रेमलाई निरन्तरता दिनुहुने र आफ्नो शान्तिको करारलाई पूरा गर्नुहुने प्रेमिलो मुक्तिदाता ख्रीष्ट येशु प्रभुको प्रेमिलो वचनद्वारा प्रेम र आशा, सद्भाव अनि शान्तिको सन्देश दिन क्रियाशील ख्रिस्टीय रेडियो प्रस्तुतिमा हाम्रा प्यारा श्रोताहरूलाई न्यानो अभिवादन नमस्कार। आउनुहोस् कार्यक्रमलाई अघि बढाउँ यो ख्रिस्टीय भजनबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर क्रिस्तीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो अर्को प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि प्रकारले स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृंखलामा विभिन्न विषयवस्तुहरू लिएर हामीले विभिन्न प्रश्नहरूको जवाफहरूको हाम्रो जीवनमा हामीलाई दुविधामा पार्ने कुराहरू वचनसम्म तरिकाले खोज्ने जमर्को गरिरहेका छौं। जीवनमा धेरै प्रश्नहरू हुन्छन् अनि जीवनमा धेरै कुराहरूको खोजी गरिरहेको हुन्छ मानिसहरूले, तर ती खोजीहरूको साँचो जवाफ चाहिँ परमेश्वरको वचनमा मात्रै पाउन सकिन्छ। तसर्थ हामी परमेश्वरको वचन मार्फत जीवनका विभिन्न वृहत सत्यताहरूको खोजी गरिरहेका छौं। यसै सिलसिलामा आज फेरि एकपटक हामी भेला भएका छौं परमेश्वरको वचनलाई अध्ययन गर्नको लागि। तर त्योभन्दा अगाडि हामी परमेश्वरसँग ज्ञान र बुद्धिको निम्ति निवेदन गर्नेछौं, सँगसँगै प्रार्थना गरेर आउनुहोस्। प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, तपाईँ जो स्वर्गमा विराजमान हुनुहुन्छ, तपाईँको नामको महिमा होस्। तपाईँको असल सदिच्छा जुन छ त्यो यो पृथ्वीमा जसरी यो स्वर्गमा पूरा भएको छ त्यसरी पूरा भएको होस्। पिता परमेश्वर, तपाईँले दिनुभएको यो समय र जीवनको निम्ति हामी धन्यवाद जाहेर गर्न चाहन्छौ अनि आजको यो अध्ययनमा तपाईँ हाम्रो साथमा हुनुहोस् भनेर निवेदन पनि गर्न चाहन्छौ। हामी र हाम्रो प्रिय श्रोता मित्रहरूलाई ज्ञान र बुद्धि दिनुहोस्, सुन्ने बुझ्ने जाँगर दिनुहोस् अनि तपाईँको असल सदिच्छा अनुसार चलाउनुहोस् हामीलाई। पिता परमेश्वर, हाम्रो भूल अपराधहरू क्षमा गर्नुहोस् भनेर हामी विन्ती गर्छौं। तपाईँ परमेश्वरले सबै मानिसहरूको ख्याल गर्नुहुन्छ। आज संसारभरि थुप्रै मानिसहरू दुःखमा छन्, आफ्नै कारणले, अरूहरूको कारणले। तर जे जति कारणले भए पनि यदि उनीहरू दुःख पीड़ा र कष्टसँग संघर्ष गरिरहेका छन् भने उनीहरूलाई उनीहरूको जीवन सरल बनाइदिनुहोस् र हाम्रो यो सुन्दर देशलाई तपाईँले स्थिरता, विकास, प्रेम, सत्यता, निष्कपटता र सुरक्षाको आशिषले भरिभराव बनाइदिनुहोस् भनी विन्ती गर्छौं प्यारो प्रभु यीशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामी एउटा महत्वपूर्ण विषयको बारेमा अध्ययन गरिरहेका छौं। अहिलेसम्म हामीले पढे अनुसार के थाहा गर्यौं भने ख्रीष्टको महिमित दोस्रो आगमन पछि शुरू हुने 1000 वर्षको सहस्राब्दीय काल वा युग जुन छ त्यसको प्रारम्भमै सबै पवित्र जनहरू उहाँसँगै स्वर्गमा लगिनेछन् भने जो मानिसहरू हामी जसले नराम्रा कामहरू गरेका छौं र आफ्नो दण्डको सजाय आफ्नो नराम्रा कुकर्महरूको निम्ति जुन सजाय पाउनुपर्नेछ ती नराम्रा कामहरू जुन हामीले अपवित्रता दुष्टता र अनैतिकतामा रमेर गरेका छौं हो ती व्यक्तिहरूले चाहिँ आफ्नो दुष्टताको परिणाम अनुसार मृत्यु भोगिसकेका हुनेछन् त्यो बेला भनेर पढेका थियौं। तर यसो भन्दै गर्दाखेरि एउटा प्रश्न त यो उठ्छ कि त्यति बेला संसारलाई पापमा फसाउने अन्धकारको शासक अनि सबै प्रकारको झूठको पिता अर्थात शैतानको गति चाहिँ के हुन्छ त, उसको अवस्था कस्तो हुनेछ त? हो, यो प्रश्नको जवाफ हामी बाइबलको अन्तिम पुस्तक यानि कि प्रकाशको पुस्तकको 20 अध्यायको 1-3 पाउन सक्छौं। श्रोता मित्रहरू, त्यहाँ यस्तो लेखिएको छ, त्यसपछि अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो हातमा लिएका एउटा स्वर्गदूत स्वर्गबाट ओर्लेर आएको मैले देखे। तिनले त्यो अजिङ्गर अर्थात त्यो प्राचीन सर्प जो दियाबलस अर्थात शैतान हो त्यसलाई पक्रे अनि 1000 वर्षको निम्ति बाँधेर राखे। तिनले त्यसलाई अटल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए ताकि 1000 वर्ष अन्त्य नभएसम्म फेरि जाति जातिहरूलाई अर्थात मानिसहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि त्यसलाई केही समयको निम्ति फुक्का गरिनेछ। श्रोता मित्रहरू, यो पढ्दै गर्दाखेरि अहिलेसम्म हाम्रो अध्ययनको शीर्षक के छ भने, के परमेश्वर साँच्चै असल प्रेमिलो र न्यायिक हुनुहुन्छ त? यदि उहाँ न्यायिक हुनुहुन्छ भने वा असल हुनुहुन्छ भने पाप र अधर्मले ग्रस्त यो संसारमा जब दुष्कर्म गर्नेहरूले निर्दोष, निहत्ता र नैतिकवानहरूलाई दुःख दिँदा, भ्रष्टाचार र व्यभिचार अनि आतताई पार्ने काम गर्नेहरूको फलिफाप हुँदा, खोइ त उहाँले न्याय गर्नुभयो र के यो बिग्रिएको संसारलाई उहाँले फेरि सिद्ध बनाउन सक्नुहुन्छ त भन्ने प्रश्नको वरिपरि केन्द्रित रहेको छ। र भर्खरै हामीले पढेको पदले हामीलाई के देखाउँछ भने वा बताउँछ भने, अन्तमा परमेश्वरले शैतानलाई तमाम दुष्ट काम गर्नेलाई वा दुष्ट काम गर्न प्रेरित गराउनेलाई दण्डित गराउनुहुन्छ। यो कुरा पक्का साँचो हो र यो निकै ठूलो धाडसको कुरा पनि हो कि तमाम मानिसहरू जसले असल काम गर्दा गर्दै पनि नराम्रा काम गर्नेहरूको हातबाट दुःख पाउनु परेको छ, ती सबै मानिसहरूको निम्ति यो धाडसको कुरा हो कि परमेश्वरले सबै कुरा हेरिरहनु भएको छ, देखिरहनु भएको छ र एक दिन उहाँले सबै कुराको हिसाब लिनुहुन्छ। श्रोता मित्रहरू, जब प्रभु येशू ख्रीष्टको महिमित दोस्रो आगमनमा सन्तगणहरू उहाँसँगै स्वर्गतर्फ महाप्रस्थान गर्नेछन् अनि पापमा आफ्नो जीवन अनैतिकतापूर्ण आचरण र व्यवहारले खेर फाल्नेहरू उहाँको महिमित आगमनमा उहाँको महिमाको तेजले उनीहरू नाश हुनेछन्, तब यो पृथ्वी एउटा रिक्त खण्डहरूमा परिणत हुनेछ श्रोता मित्रहरू भनेर वचनले भन्दछ। भनेपछि रिक्त खण्डहरूमा को हुन्छन् त? यहाँ चाहिँ केवल शैतान र शैतानको अन्धकारको शक्तिको फौज मात्रै बाँकी रहन्छ। परमेश्वरले छ दिनमा सबै कुराको सृष्टि गर्नुभयो र सातौं दिनमा विश्राम लिनुभयो। यो धरतीले 6000 वर्षसम्म विश्राम लिन पाएको छैन मित्रहरू। सिद्ध रूपमा, पवित्र रूपमा परमेश्वरद्वारा सृष्टि गरिएको यो असल पृथ्वी मानिसको पतनपछि अर्थात पापको प्रवेशसँगै यो पृथ्वीलाई स्वार्थी मानिसहरूले आफ्ना तमाम नराम्रा आचरण र क्रियाकलापहरूले भरिदिएका छन् र प्रेरित पावलले सारा सृष्टि पापको कारण एकदमै कष्टकर वेदनामा छ भनी उल्लेख गर्दछन्। हो श्रोता मित्र, कष्टकर वेदनामा छ, नराम्रा दुष्कर्महरूले भरिदिएका छन् मानिसको, प्रदूषणले भरिदिएका छन् यस पृथ्वीलाई, स्वार्थी मानिसको क्रियाकलापबाट 6000 वर्षसम्मको मानिसहरूको नराम्रा क्रियाकलापबाट यो धरतीले समेत 1000 वर्षको विश्राम प्राप्त गर्नेछ र शैतानले पूरा 1000 वर्ष यो खण्डरयुक्त रिक्त पृथ्वीमा समय बिताउँदाखेरि उसको कारणले भएको दुर्दशालाई उसले हेर्न पाउनेछ र यो तथ्यलाई आत्मसात गर्नुपर्ने हुनेछ कि परमेश्वरको यो सिद्ध सृष्टिलाई यसरी कुरूप बनाउनु वा हुनुमा अरू कसैको हात होइन, बल्कि ऊ अर्थात स्वयं शैतानकै स्वार्थपूर्ण रवैया नै जिम्मेवार छ भनेर उसले मनन गर्न पाउनेछ। हामीले कुनै गल्ती गर्दाखेरि एक दिन वा एक घण्टा पछुतो गर्नु पर्यो भने निकै कष्टकर हुन्छ त्यो समय, तर शैतानले त पूरा 1000 वर्ष पछुतो मान्नुपर्ने अवस्था आउनेछ। त्यहाँनिर उसले परमेश्वरप्रतिको आफ्नो गलत रवैया, झुटो आरोप र आधारहीन असान्दर्भिक विरोध वा विद्रोहको कारण, यो पृथ्वीले अनाहक रूपमा पाएको दुःखको कारण केवल स्वयं ऊ आफू नै रहेको रहेछ भन्ने कुरालाई महसुस गर्नेछ शैतानले र त्यो क्षण शैतानको लागि निकै कष्टकर हुनेछ। पूरा 1000 वर्ष उसले यो पीड़ामा गुजार्नेछ। उसको कहीँ कतै जाने ठाउँ हुने छैन र कसैलाई पनि पहिला जस्तो अनैतिकतामा रमाउनको लागि लोभ्याउन वा अनैतिक काम गर्नको निम्ति उसले परीक्षित गर्न सक्ने छैन, किनभने धरती त खाली भएको छ, रिक्त भएको छ। पवित्र गणहरू स्वर्गमा ख्रीष्टसँग रहेको हुनाले र पापपूर्ण आचरण र रवैयामा आफ्नो जीवन नाश गर्नेहरू मृत्युवरण उनीहरूले प्राप्त गरिसकेका हुनाले वा मरिसकेका हुनाले पृथ्वी एउटा खण्डर जस्तो खाली वा रिक्त भएको हुनाले यही अर्थमा शैतान साङ्लाले बाँधिने कुरा गरिएको हो श्रोता मित्रहरू, किनभने अब उसले आफ्नो पापमा फसाउनको निम्ति यो धरतीमा कोही पनि बाँकी रहेको छैन। हो, यो परिस्थिति जन्ने साङ्लामा ऊ बाँधिएको हुनेछ भनेर उसलाई साङ्लाबन्दी गरिएको कुरालाई अगमबानी वचनमा उल्लेख गरिएको हामी पाउँछ। श्रोता मित्रहरू, तपाईँ र मैले यी दिनहरूमा जुन अध्ययनहरू गरिरहेका छौं, ती अध्ययनहरूमा हामीले जीवनका विभिन्न प्रश्नहरूको साँचो सत्य खोजी गरिरहेका छौं। त्यो खोजीको आधार हामीले परमेश्वरको वचनलाई लिएका छौं। मानिसहरूलाई पिरोलिरहेको जुन प्रश्न छ, के साँच्चीकै परमेश्वरको अस्तित्व छ त त्यहाँ, यो प्रश्नको जवाफ हामीले यो सत्यको खोजी हामीले विगतमा गर्यौं। परमेश्वरको अस्तित्व छ कि छैन भनेर हामीले वचनबाट, आफ्नो जीवनबाट, प्रकृतिबाट थाहा गर्यौं। परमेश्वर वास्तवमा उपस्थित हुनुहुन्छ, उहाँको अस्तित्व छ। अनि दोस्रो विषय जुन हामीले छोएका थियौं त्यो के, यदि परमेश्वर हुनुहुन्छ भने परमेश्वर हामीसँग कसरी बोल्नुहुन्छ त भनेर हेर्यौं। वचनमा के विश्वास गर्न सकिन्छ? लिखित वचन जुन परमेश्वरको छ, के यसमा विश्वास गर्न सकिन्छ? विश्वास गर्न सकिन्छ भन्ने ठोस प्रमाणहरू के हुन् भनेर हामीले हेर्यौं। अनि परमेश्वरले हाम्रो ख्याल गर्नुहुन्छ कि त्यतिकै हामीलाई छोडेर हिँड्नु भएको छ भनेर पनि हामीले हेर्यौं। हाम्रो जीवनमा व्यक्तिगत स्तरमा परमेश्वर कसरी संलग्न हुनुहुन्छ भनेर हामीले मनन गर्यौं। श्रोता मित्रहरू, परमेश्वर तपाईँ र मेरो कति धेरै ख्याल गर्नुहुन्छ र हाम्रो जीवनमा एउटा शक्तिशाली तत्व वा व्यक्तित्व, एउटा शक्तिको रूपमा उहाँले परिचालित गर्नुहुन्छ, उहाँको पवित्र आत्मा भनेर पनि हामीले हेर्यौं। परमेश्वरसँग कुरा कसरी कुराकानी गर्न सकिन्छ अनि त्यो कुराकानी गर्दाखेरि त्यसको जवाफ कसरी आउँछ भनेर प्रार्थनाको बारेमा हामीले अध्ययन गर्यौं। परमेश्वरले तपाईँ र मेरो निम्ति कस्तो असल योजना बनाउनु भएको छ, उहाँको सदिच्छामा तपाईँ र म प्रतिको प्रेममा भनेर स्वर्गमा रहेको हाम्रो घरको बारेमा हामीले कुरा गर्यौं। आज हामीले अर्को एउटा प्रश्नको खोजी गरिरहेका छौं जवाफ, के परमेश्वर साँच्चीकै प्रेमिलो हुनुहुन्छ, न्यायिक हुनुहुन्छ, कि उहाँले सबै बिग्रेको कुरालाई सपार्न सक्नुहुन्छ, कुरा के हो भनेर हामीले बुझ्ने जमर्को गरिरहेका छौं। र हामीले यो जान्दै गर्दाखेरि श्रोता मित्रहरू, परमप्रभु परमेश्वरको महिमित दोस्रो आगमन पछिको 1000 वर्षको सहस्राब्दीय कालको बारेमा कुरा गरिरहेका छौं, जब परमेश्वरले हामीलाई उहाँसँग स्वर्गमा लानुहुन्छ र शैतानलाई दण्ड दिनुहुन्छ र शैतानको बाटोमा हिँड्ने नराम्रा काम गर्ने सबैलाई दण्ड दिनुहुन्छ, ती कुराहरूको बारेमा अध्ययन गर्दैछौ। समय छँदै हामीले श्रोता मित्रहरू हाम्रो जीवनको रहस्यको बारेमा, जीवनको विभिन्न सत्यताहरूको बारेमा खोजी गरेर परमेश्वरले ती खोजीहरूको जवाफ दिनुभएपछि त्यसलाई मनन गरेर सही तरिकाले आफ्नो जीवन बिताउँ, ताकि परमेश्वरको स्वर्गीय घरमा तपाईँ र म जान पाएका हौ। उहाँको महिमित दोस्रो आगमनमा भनी आजको यो पाठलाई म यहीँ विसर्जन गर्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिलेकाहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिर संग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिर संग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 मा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
3: कता हुनुहुने दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
2: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
3: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
3: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
3: पार्किङ र ग्रीन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
3: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
3: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169। स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.led.nepal.com।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98140-20-91-96, 98140-20-91-96
3: र सरिता महर्जन 98141-10-94, 98141-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो, ठ्याक्क पारेर।

0: मेरो एसई पनि सकियो,
1: मेरो प्लस टूको एक्जाम पनि सकियो,
2: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
3: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
0: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
3: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन मनै हुँ।

0: जय मसी, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाई पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला। मात्र गुड न्यूज FM 105.1 MHz मा।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: निर्णायक कदम चाल्नुहोस्। जेमुसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 21 यहाँहरूलाई स्वागत छ। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, तपाईँले बन्ने एक मात्र व्यक्ति तपाईँले निर्णय गर्नुभएको व्यक्ति हो। उनले यो पनि भनेका थिए, उत्साह सफलताको सबैभन्दा शक्तिशाली इन्जिनहरू मध्ये एक हो। जब तपाईँ कुनै काम गर्नुहुन्छ, आफ्नो सम्पूर्ण शक्तिले त्यसलाई गर्नुहोस्। आफ्नो सम्पूर्ण आत्मा त्यसमा लगाउनुहोस्। यसलाई आफ्नो व्यक्तित्वले छाप्नुहोस्। सक्रिय हुनुहोस्, ऊर्जावान हुनुहोस्, उत्साहित र दृढ रहनुहोस् र तपाईँले आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ। उत्साह बिना कहिल्यै ठूलो केही पनि हासिल भएको छैन। आराम र आत्मसन्तुष्टि तपाईँका शत्रु हुन्। सफलता तपाईँको जीवनमा तब आउनेछ जब तपाईँ आफ्नो आराम क्षेत्रबाट बाहिर निस्कनुहुन्छ र आफ्नो सफलता प्राप्त गर्न आवश्यक पर्ने कदम चाल्नुहुन्छ। बाइबलमा एउटा रोमाञ्चक कथा छ, जहाँ एकजना मानिसले आफ्नो परिस्थितिलाई आफ्नो भाग्य निर्धारण गर्न दिन अस्वीकार गरे। उसले धेरै आक्रामक कदम चाल्यो र यसको परिणाम स्वरूप परमेश्वरले एउटा चमत्कार गर्नुभयो, जसले उनको जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्यो। लुकाको पुस्तक 5:18। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। साँचो आत्मिक सफलता प्राप्त गर्न हामी प्रत्येकले चाल्नुपर्ने पहिलो कदम भनेको यीशुको आवश्यकतालाई पहिचान गर्नु हो। यीशुको बारे तपाईँ के सोच्नुहुन्छ मलाई भन्नुहोस् र म तपाईँलाई आत्मिक रूपमा कति टाढा जानुहुनेछ भनेर बताउनेछु। उहाँ हाम्रो विश्वासको जग हुनुहुन्छ, हाम्रो मुक्तिको चट्टान हुनुहुन्छ। प्रिय श्रोता, यो मानिसलाई ठूलो आवश्यकता थियो। उसलाई पक्षघात भएको थियो र उसले विश्वास गर्थ्यो कि यदि ऊ यीशुको ठाउँमा पुग्न सक्यो भने ऊ चमत्कारी रूपमा निको हुनेछ। तपाईँको बारेमा के छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि यीशुले तपाईँको जीवनमा सामना गरिरहेका समस्याहरू पार गर्न मद्दत गर्न सक्नुहुन्छ? लुकाको पुस्तक 5:19। तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिकटी हटाएर त्यसलाई खाटे समेत यीशुको सामुने ओडालिदिए। हामी सबैले आफ्नो लक्ष्यहरू प्राप्त गर्ने प्रयास गर्दा अवरोधहरूको सामना गर्छौ। ती अवरोधहरूलाई हामीले कसरी प्रतिक्रिया दिन्छौ भन्ने कुराले हाम्रो भविष्य निर्धारण गर्नेछ। के हामी चुनौतीहरू हाम्रो बाटोमा आउँदा लडाई त्याग्ने छनौट गर्नेछौ वा परमेश्वरले हाम्रो लागि राख्नुभएको उद्देश्य दावी गर्न आवश्यक पर्ने कुनै पनि कदम चाल्नेछौ? यीशुलाई घेरेको मानिसहरूको ठूलो भीड़को कारण यी मानिसहरू यीशु कहाँ पुग्न सकेनन्। हार मान्नुको सट्टा तिनीहरूले एउटा असाधारण योजना बनाए। पहिले तिनीहरू घरको छतमा चढे, त्यसपछि मानिसहरूले पश्चघात भएको मानिसलाई छानाबाट भएको पालबाट तल झारे। त्यसो गर्न तिनीहरूले पक्षघातीलाई र उसलाई बोक्न प्रयोग गरिएको खाटलाई डोरीले बाँधेको हुनुपर्छ। त्यसपछि तिनीहरूले उसलाई त्यो पालबाट बिस्तारै तल झारे। यसका लागि रचनात्मक सोच र साहसको मिश्रण चाहियो। के तपाईँ आफ्नो मनमा यो भइरहेको कल्पना गर्न सक्नुहुन्छ? यी सबै मानिसहरू वरिपरि भेला भए, तिनीहरूले माथि हेरे, यो मानिसलाई छानाको पालबाट तल झरिरहेका देखे। कतिपयले उनीहरूको आलोचना गरे होलान्, अरू सायद उनीहरूमाथि हाँसे होलान्। यी मानिसहरूलाई वास्ता थिएन, उनीहरूको ध्यान यीशुसम्म पुग्नु थियो। लुकाको पुस्तक 5:20-25। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, यी मानिस तिम्रो पाप क्षमा भयो अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो र जुन खाटमा त्यो परिरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। यीशुले तपाईँको जीवनको लागि राख्नुभएको योजनाहरू पालना गर्न आक्रामक कदम चाल्दा चमत्कारहरू हुने आशा गर्नुहोस्। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, उहाँ चाहनुहुन्छ कि तपाईँको हृदयको भित्री इच्छाहरू पूरा होस्। त्यो सम्भव बनाउन निर्णायक कदमहरू चाल्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
3: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
3: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: गाउन भाडामा, गाउन भाडामा, हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 98 41 87 68 02, 98 41 87 68 02
15: र 98 18 25 12 40, 98 18 25 12।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
1: हरेक किसिमका छपाईहरू एउटै छाना मुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाखा 29 ठमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444
0: र 40225742 40225742।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सुजन म अब्राम उपस्थित भइसकेका छौं। पहिले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा समाजले प्रेम गर्नु, परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमता साथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिन हुँदैन। औसत तौल करिब 3 पाउन्ड वा 1.5 केजी जति हुन्छ, तापनि स्नायु विज्ञानहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को 30 करोड़ वर्षसम्म प्रत्येक दिनको प्रत्येक घण्टाको प्रत्येक सेकेण्डको केही नयाँ कुरा सिक्ने क्षमता छ। यो कुरा अद्भुत छैन त, तर त्यो भन्दा बढी छ। यो एक अचम्मको जिम्मेवारी हो। सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो। यीशुले भन्नुभयो, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ। तपाईँको कल्पना चाहिँ तपाईँले सपना देख्न सक्ने कुरा भन्दा धेरै सक्षम छ। तापनि जीवनको यात्रामा कतै हामी मध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौ र स्मृतिको आधारमा जिउन सुरु गर्छौ। हामी भविष्यको योजना गर्न छोड्छौ र विगतको नक्कल गर्न थाल्छौ, अनि त्यही दिन हामी बाँच्न छोड्छौ र मर्न थाल्छौ। किन? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरै भन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ। आत्मिक परिपक्वताको साँचो जाँच तपाईँले कति धेरै जान्नुहुन्छ भन्ने होइन, यो त तपाईँलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो। यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न, तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो। अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वरलाई र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम प्रयोग गर्नु हो। यसको अर्थ तार्किक र सृजनात्मक रूपले सहज र विचारपूर्ण परमेश्वरलाई प्रेम गर्नु हो। इतिहासका महानता बौद्धिक व्यक्तित्वहरूले एकजना अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्, महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन, जिज्ञासा कायम रहनुको आफ्नै कारण छ। जब कुनै व्यक्तिले अनन्तताको र जीवनको रहस्य अनि वास्तविकताको अद्भुत संरचनाको बारेमा विचार गर्छ, ऊ निश्चय नै चकित बन्छ। प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ। पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस्। आफ्नो प्रतिभालाई त्यति महत्व नदी, आइन्स्टाइनले भनेका छन्, मसँग कुनै विशेष वरदान छैन, म त जोसिलो रूपमा जिज्ञासु मात्रै छु। बाइबलले भन्दछ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। यसकारण तपाईँको जिज्ञासा विशाल र सीमाहित हुनुपर्छ। शिक्षाको ल्याटिन शब्दको अर्थ सीमित गर्नु नभएर तन्काउनु हो। अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनको सट्टा बल जबती ज्ञान थोपर्ने काममा केन्द्रित छन्। त्यसको नतिजा हामीले केही कुरा जान्दछौ, तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौ। सिकाइ प्रतिको प्रेम एउटा उत्कृष्ट विद्यालयको अध्ययन अनुसार उच्चतम अङ्क प्राप्त गरेर स्नातकलाई परीक्षा फल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लियो। यसपटक ती सबै असफल भए। जब तपाईँ आफ्नो दिमागमा बल जब्ती त्यस्ता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृति भन्दा पर बिरलै जान्छ, अनि त्यो निश्चित रूपमा तपाईँका आत्मामा प्रवेश गर्दैन। दुःखको कुरा, कहिले काहीँ चर्चमा हरेक हप्तामा त्यस्तै हुन्छ। यसको समाधान के हो त? तपाईँले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्नु हो। यसकारण प्रभावकारी सिकाइको लागि, क्षणिक लाभको लागि वा करकापमा परेर होइन, तर साँचो आनन्द साथ सिक्नु पर्दछ। श्रोता, तपाईँले भर्खरै सुन्नुभयो कार्यक्रम अन्तरबिन्ती। अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
3: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याति पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
3: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-510-9625, 98-510-9625, र 98-62-24-82-10, 98-62-24-82-10।
3: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98023-44-46, 98023-44-46।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।